0: डेढ दर्जन लघुवित्त वित्तीय संस्था थप ऋण विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन्। बढ्दो खराब कर्जा, कमजोर ऋण असुली र घट्दो पुँजी कोषका कारण लघुवित्तले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात समेत कायम गर्न नसकेपछि नयाँ कर्जा विस्तारमा दबाव परेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले न्यूनतम 4% प्राथमिक पुँजी र 8% कुल पुँजी कोष अनुपात कायम गर्नुपर्छ। तर 2082 चैतसम्ममा 17 लघुवित्तको कुल पुँजी कोष दबावमा देखिएको छ। 10 संस्थाको पुँजी कोष अनुपात 8% हाराहारीमा झर्दा 7 न्यूनतम सीमाभन्दा तल झरेपछि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कार्यवाहीमा परेका छन्।
1: फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अध्ययारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाडी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्योलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकाले थप चिन्ता बढाएको छ। फिफाको प्रतिबन्धपछिको परिस्थितिलाई लिएर मन्त्री सस्मित पोखरेलको टिप्पणी पनि सकारात्मक छैन। मन्त्री पोखरेलले यस अघिका सरकारले एन्फामा बारम्बार हस्तक्षेप गरेको आरोप त लगाएका छन्, तर अहिलेको प्रतिबन्धबाट नेपाली फुटबललाई कसरी बाहिर ल्याउने भन्ने प्रष्ट खाका अघि सार्न सकेका छैनन्। फुटबलमा एक पुस्ता खेलाडी नै पलायन हुने जोखिम कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।

2006 अवसरमा सिजी टिभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पछिल्लो समय ट्राफिक प्रहरीले गाडी रोकेर चालकलाई सिसामा टाँसिएको कालो स्टिकर निकाल्न लगाइरहेको छ। कतै स्टिकर त्यही उकाइँदैछ, कतै चिट काटेर यातायात कार्यालय पठाइँदैछ। अचानक यस्तो कडाई गर्नुको कारण हो आगामी साउन 1 गतेदेखि सवारी तथा यातायात सम्बन्धी नयाँ कानूनी व्यवस्था लागू हुँदैछ। सरकारले ट्राफिक नियम उल्लङ्घनमा कडा सजायको नीति लिएको छ। ट्राफिक नियम उल्लङ्घनको प्रकृति अनुसार 1,00,000 रुपियाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यस्तो प्रावधान सहितको व्यवस्था बारे त्यस अगाडि नै चालकलाई सचेत गराउन ट्राफिक प्रहरी सक्रिय भएको हो।
2: असोज 2081 को बाढीले क्षति गरेको बीपी राजमार्ग अझै तयार भइसकेको छैन। बाढीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो उचाइमा पर्खाल उठाएर सड़क बनाइँदैछ। सड़क डिभिजन कार्यालय भक्तपुरले बर्खालाई ध्यानमा राखेर 15 असारबाट नयाँ ट्र्याकमा सवारी साधन चलाउने तयारी गरेको थियो। उक्त समयमा बर्खा शुरू भइसक्ने अनुमानका आधारमा सवारी आवागमन नरोक्ने गरी नयाँ ट्र्याक खोल्ने तयारी गरिए पनि बाढीको समस्या नभएकाले खोलाकै डाइभर बाट सवारी चलाइएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताउनु।

0: भयो।
1: मधेस प्रदेशमा असारको तेस्रो सातासम्म गुलदानी खेतीयोग्य जमिन मध्ये 14.73% क्षेत्रफलमा रोपाई भएको छ। कृषि विकास निर्देशनालय मधेस प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार 19 गतिसम्म प्रदेशका 8 जिल्लामा 3,85,933 हेक्टर धान खेतीयोग्य क्षेत्र मध्ये 59,895.06 हेक्टरमा मात्रै अहिलेसम्म धान रोपाई भएको छ। सिराहामा सबैभन्दा बढी र सर्लाहीमा सबैभन्दा कम धान रोपाई भएको तथ्याङ्क।
0: गत बिहिबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको शनिबार साँझसम्म खोजी कार्य जारी भए पनि कोही पत्ता लगाउन सकिएको छैन। सुर्खेतदेखि कालीकोट जाँदै गरेको गाड़ी दैलेखको साङ्गेत डान नजिक दुर्घटनामा परेको थियो। 5 यात्रु रहेको भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरिरहेको छ। शनिबार साँझसम्म पनि जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखिएको भए पनि अहिलेसम्म कुनै सुराग फेला पर्न नसकेको नेपाली सेनाले जनाएको छ।
1: विगत 35 वर्षमा नेपालमा भएका 3 अस्वाभाविक कर्जा विस्तारले आर्थिक वृद्धि दिगो बनाउन नसकेको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कार्यपत्र इन एनाटोमी अफ नेपाल्स क्रेडिट बुम 1990-2025 का अनुसार क्रेडिट बुमले वित्तीय अस्थिरता, बाह्य क्षेत्र संकट, सम्पत्ति मूल्यको अस्वाभाविक वृद्धि र आर्थिक मन्दी निम्ति आएको निष्कर्ष निकालेको हो।
0: नेपालमा भारतीय पर्यटकको संख्या बढ्दा पर्यटन क्षेत्र चलायमान भएको छ। जुनमा गत वर्ष भन्दा 19.5% पर्यटकको आगमन बढ्नुमा भारतीय पर्यटकको आगमन बढ्नु हो। सन् 2026 जुन महिनामा 91,363 विदेशी पर्यटक नेपाल आएका छन्, जसमा 41,809 पर्यटक भारतबाट मात्रै आएका छन्।
1: अब शेयर बजार साताको अन्तिम कारोबार दिन शेयर बजार मापक परिसूचकमा करेक्सन देखिएको छ। शुक्रबार नेप्से 8.30 अङ्कले घटेर 2,653.40 बिन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन बजार 2,661.71 बिन्दुमा बन्द भएको थियो। प्राविधिक विश्लेषकहरू शुक्रबारको गिरावटलाई बजार ओह्रालो लागेको नभएर 2,650-2,653 बिन्दु आसपास जोडिने प्रयास रहेको संकेत देखाएको बताउँछन्।

Mikäs bonus pal? मनोरंजन सहित मात्र रु 979 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम श्रद्धाञ्जलि दिन शनिबार बिहान हजारौं नागरिक तेहरानमा भेला भएका छन्। खामेनेईको पार्थिव शरीर तेहरान स्थित विशाल ग्रान्ड मुसल्ला परिसरमा श्रद्धाञ्जलिका लागि राखिएको छ। शुक्रबार विदेशी नेता, कूटनीतिज्ञ तथा धार्मिक अगुवाहरूको उपस्थितिमा विशेष श्रद्धाञ्जलि कार्यक्रम गरिएको थियो। कार्यक्रममा चीन, रूस, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश सहित 100 भन्दा धेरै मुलुकका प्रतिनिधिको उपस्थिति थियो। रूसबाट पूर्व राष्ट्रपति डिमिट्री मेदभेदेव र चीनबाट चिनिया कम्युनिष्ट पार्टीका स्थायी कमिटिका उपाध्यक्ष ही वे, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ लगायत उच्च तहका नेताहरू कार्यक्रममा सहभागी थिए।
2: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तिम सोह्र अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाराग्वेलाई 2-0 गोल अन्तरले पराजित गर्दै साबिक उपविजेता फ्रान्स प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मिलाडे फियामा आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा प्राप्त जितसँगै फ्रान्सले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ। आजको खेलमा फ्रान्सको जित र क्वार्टर फाइनलको यात्राको मुख्य नायक केलियन एम्बाम्पे बनेका छन्, जसको 70 मिनटको पेनाल्टी प्रहारले खेलको निर्णायक गोल बनेको छ भने आजको खेलहरूबाट क्वार्टर फाइनल यात्रा सुरक्षित गरेका मोरक्को

0: ફ્રાન્સિસ્કો ભિડંત આગામી શુક્રવાર નેપાલી સમય અનુસાર બિહાન 1:45 બજે હુને તય ભએકો છ યો મહા ભિડંતલે વિશ્વકપકો સેમી ફાઇનલ પુગ્ને ટોલીકો ટુંગો લગાઉને છ
1: अब विचार विश्लेषणको पालो 100 दिनमा कस्तो बन्यो प्रधानमन्त्रीको छवि शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ प्रधानमन्त्री बालेन्द्रका बारेमा जनताले यतिखेर जे जे भ्रमहरू पालेका छन् त्यो पाल्न दिनुपर्छ किनभने भ्रमहरूले सामान्य मानिसका लागि जीवनदायी शक्तिको काम गर्छन् प्रधानमन्त्री शाह कलाकार हुनुहुन्छ गायक कलाकार उहाँको ऱ्याप गायकी उहाँको झपक्क पालेको दाढी र उहाँको कामकाजी शैली महानताको प्रतीक बनिसकेका छन् प्रधानमन्त्रीले आफ्नो महानता कसरी जोगाउनुहुनेछ यो उहाँको निजी चिन्ता मात्र होइन प्रधानमन्त्रीका रूपमा उहाँले आफ्नो कामको प्राथमिकता तोक्नु भएको छैन किनभने प्रधानमन्त्रीका लागि आफ्नो कामको प्राथमिकता तोक्नु त्यति सजिलो छैन काम एउटा भए पो प्राथमिकता तोक्नु अहिले उहाँ आफ्ना नियन्ता र काम को थुप्रोका अगाडि घुँडा टेकेर नेहुरिनु भएको छ तर नेपाली जनताको प्रधानमन्त्रीका रूपमा उहाँलाई कसैको अगाडि नेहुरिने छुट छैन उहाँले टाउको उठाएर सबै सत्यसँग साक्षात्कार गर्नुपर्दछ
0: विद्यार्थी टिकाउने चुनौती शीर्षकमा रवि प्रसाद बरालको विचार गोर्खापत्र दैनिकमा छापिएको छ वास्तविक लक्ष्य सबै बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउने हुनुपर्छ शिक्षामा गरिएको लगानीको वास्तविक प्रतिफल तब मात्र प्राप्त हुन्छ जब प्रत्येक बालबालिकाले विद्यालय शिक्षा सफलतापूर्वक पूरा गर्ने अवसर पाउँछन् विद्यालयमा भर्ना भएका कुनै पनि बालबालिका बिचैमा हराउन नपर्ने सिकाइबाट वञ्चित हुन नपर्ने र आफ्नो शैक्षिक यात्रा पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु आजको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय दायित्व हो
1: हवस् त अहिलेलाई नेपाली खबर यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
2: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
3: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
2: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
3: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
2: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0 56 4 93 4 40 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 21 गते आइतबार, सन् 2026 जुलाई 5 तारिक असार कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दाबी। शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता। भुक्तानीको कामले कर्मचारीलाई भ्याई नभ्याई।
0: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था। क्यान्सरको औषधि र रेबिज विरुद्धको खोप हाहाकार।
1: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण। साउनदेखि किताकाट फेरि रोकिँदै।
0: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। 100 भन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा।
1: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
6: क्यामराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्ख दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
9: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
10: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
9: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
10: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
0: शाह नेतृत्वको सरकारले 100 दिनमा 87.2% काममा सफलता हासिल गरेको दावी गरेको छ। सरकार गठन लगत्तै गएको चैत दोस्रो हप्ता सरकारले 100 दिनमा गर्ने 100 कामका सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये पूरा भएका र अधुरा कामसहितका विवरण सरकारले हिजो सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत 100 दिने उपलब्धि सार्वजनिक गर्नुभयो। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धिभित्र प्रधानमन्त्री कार्यालय सहित 18 मन्त्रालय अन्तर्गत भएका दैनिक कामका विवरण 34 पेजमा समेटिएका छन्, जसमा सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 तथा 170 सरकारी कार्यालयका बिचौलियालाई मुद्दा चलाएको उल्लेख गरिएको छ। उपलब्धि विवरणमा सम्पत्ति शुद्धिकरण विभागले 7 मुद्दा दायर गरी 101 प्राकृतिक तथा कानुनी व्यक्तिहरूलाई प्रतिवादी बनाई 118 अर्बको बिगो दावी कायम गरिएको तथा विभिन्न सरकारी सरकारी निकायमा आपसी लेनदेनमा संलग्न 466 जना बिचौलियालाई लिएर 170 जनालाई मुद्दा दर्ता गरिएको विषयलाई सुशासन कायम गर्ने गरिएको मुख्य काम भनिएको छ। सार्वजनिक गाडीमा सीसीटीभी जडान कार्य सुरु गरिएको, शान्ति सुरक्षा जोखिममा रहेका मुख्य क्षेत्रलाई 4123 सीसीटीभी जडान गरिएको जानकारी गराइएको छ। त्यस्तै सार्वजनिक खर्चलाई मितव्ययी बनाउने कार्य जारी राख्दै अनुत्पादक दोहोरो कार्यक्षेत्र र अनावश्यक भार सिर्जना गर्ने संरचना बोर्ड समिति तथा आयोजनाको खारेजी एकीकरण तथा पुनर्संरचनाको कामलाई तदारुकता दिने क्रममा 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचनाको काम अगाडि बढाएको पनि दावी गरिएको छ। त्यस्तै सम्पत्ति छानबिन आयोगले 2062 यताका सार्वजनिक पद धारण गरेको राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको 11,000 बढीको सम्पत्ति विवरण र उजुरी संकलन गरेर वर्गीकरणको काम सम्पन्न गरी प्रारम्भिक विश्लेषणको काम जारी राखेको पनि मन्त्री पोखरेलले जानकारी गराउनु भएको छ। 170 बुदा सम्पन्न भएका, 17 बुदामा 80% प्रगति र 13 बुदामा 60% वा कम प्रगतिको अवस्था छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। 100 काममा 87.2% सफलता सरकारको दावी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: यसैबीच कुनै पनि सरकारका लागि पहिलो 100 दिन कार्यशैली, प्राथमिकता र नेतृत्वको दिशाको प्रारम्भिक परीक्षा मानिन्छ। यही अवधिमा सरकारप्रतिको आशा, विश्वास र शंकाले आकार लिन थाल्छन्। समर्थकले सरकारको 100 दिनलाई परिवर्तनको सुरुवात भनेका छन्। आलोचकले परिणाम भन्दा बढी प्रचार भएको टिप्पणी गरेका छन्। नवयुवाको नजरमा चाहिँ सरकारको 100 दिन कस्तो रह्यो त? थप टिप्पणी अबको पालोमा।
11: सरकारको 100 दिनलाई लिएर सबैका आफ्नै विश्लेषण र टिप्पणी छन्। समर्थकहरू भन्छन् सरकारले 100 दिनमै परिवर्तनको आधार तयार गरेको छ। आलोचकहरू भने लोकतान्त्रिक मूल्य कमजोर पार्दै शक्ति केन्द्रीकरणतर्फ सरकार अघि बढेको आरोप लगाउँछन्। सरकारको 100 दिनलाई नवयुवाहरूले चाहिँ कसरी मूल्याङ्कन गर्छन् त? जेएनजी मुभमेन्ट अलायन्सकी सदस्य मोनिका निरौला।
12: हुटुटी देखिन्छ है, रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक, एकदम आशा लाग्दो पक्ष हो। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ। यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता
11: 100 दिनमा सरकारले प्रशासनिक सुधार, सेवा प्रवाह र नीतिगत परिवर्तनका केही प्रयास गरेको देखिन्छ। तर निर्णय प्रक्रिया, पारदर्शिता र शक्ति प्रयोगको शैली बारे पनि प्रश्न उत्तिकै उठेका छन्।
12: संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु के होइन, किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त। कहाँ बोल्ने कहाँ नबोल्ने, ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो, उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन्, त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ।
11: कुनै पनि सरकारको 100 दिन कार्यशैली र प्राथमिकताको प्रारम्भिक परीक्षा मात्रै हो। यो परीक्षामा सरकारले सबैलाई चित्त बुझ्ने खालको नतिजा दिन नसकेको नवयुवा प्रतिनिधिहरू समेत बताउँछन्। आउँदा दिनमा जनविश्वास बलियो बनाउन सरकार कसरी अगाडि बढ्नुपर्छ त? फेरि जेएनजी मुभमेन्ट अलायन्सकी सदस्य तथा नवयुवा प्रतिनिधि मोनिका निरौला।
12: युवाले त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले, त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार, आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ। किनभने हुटुटीले मात्रै पुग्दैन के होइन, हुटुटीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, धैर्यता पनि चाहिन्छ, डिप्लोमेसी पनि चाहिन्छ, कूटनीतिक हुनु पनि आवश्यक छ। त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ। त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन एकदम आवश्यक छ।
0: फेरि पनि खबरकै सिलसिला, रासोपाको शक्तिशाली सरकारका पालामा पनि असारे विकासले नै निरन्तरता पाइरहेको छ। आर्थिक वर्ष सकिन 2 हप्ता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पुँजीगत अर्थात् विकास खर्च बढाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। चालू आर्थिक वर्षको समय अवधि सकिन 12 दिन पनि बाँकी छैन। यस वर्ष पनि सरकारको पुँजीगत खर्च भने निराशाजनक छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार 20 गते हिजोसम्म पुँजीगत खर्च 36.53% मात्रै भएको छ। पुँजीगत तर्फ 4,07,88,80,00,000 रुपियाँ विनियोजन भएकोमा 1,04,90,94,00,000 खर्च भएको छ। पुँजीगत बजेट देशको विकास बजेट हो। पुँजीगतको तुलनामा चालू तर्फको खर्च भने निकै धेरै छ। चालू तर्फ विनियोजित कुल 11,08,98,00,000 मध्ये 10,53,45,00,000 खर्च भइसकेको छ। यो कुल बजेटको 84.72% हो। चालू आर्थिक वर्षमा सरकारको चालू तथा पुँजीगत गरी बजेटको कुल आकार 19,64,11,00,000,00 रुपियाँ रहेको हो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द राज पोखरेलले सरकारको स्पष्ट नीति र योजना नहुँदा विकास निर्माणमा व्यतिथि बढ्दै गएको टिप्पणी गर्नुभएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
13: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
14: Star Gold हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
15: हिमस्टार फर अ कम्प्लिट होम।
16: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
17: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी, शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता, भुक्तानीको कामले कर्मचारीलाई भ्याइ नभ्याइ लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। क्यान्सरका बिरामीलाई किमोथेरापी दिँदा अत्यावश्यक सिसप्लाटिन औषधि र कुकुर लगायत जनावरले टोक्दा जतिसक्दो छिटो लगाउनुपर्ने रेबिज विरुद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गएको जेठ 9 गतेदेखि नै चरम अभाव भएको सिसप्लाटिन पछिल्लो पटक असार 8 मा 1200 भायल भित्राइए पनि बुधबारदेखि फेरि अभाव भएको हो। रेबिज विरुद्धको खोप पनि टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6,000 भायल मात्रै छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप नभएपछि कुकुर बिरालो लगायत जनावरले टोकेका बिरामीको भिड टेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्। तर सरकारले निशुल्क दिने रेबिज विरुद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। यसैबीच क्यान्सरका बिरामी बिरामीलाई केमोथेरापी चढाउँदा अत्यावश्यक हुन्छ कार्बोप्लाटिन र सिसप्लाटिन औषधि। तर देशका सरकारी क्यान्सर अस्पतालमा अहिले सिसप्लाटिन चरम अभाव छ। 9 गतेदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले असार 8 1200 भायल भित्राएका थिए, तर गएको बुधबारदेखि फेरि सकिएको। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीचको मूल्यमा कुरा नमिल्दा आयात अन्यलमा परेको बताइएको छ। 2 हप्ता अघि संसदमा बोल्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले कार्बोप्लाटिन सिसप्लाटिन रेबिज लगायतमा स्वचालित मूल्य लागू हुने बताउनु भएको थियो, तर यो स्वचालित मूल्य औषधि व्यवस्था विभागले स्वीकारेको छैन। स्वचालित मूल्यभन्दा फरक ढङ्गले खरिद गर्न नसकिने पक्षमा औषधि व्यवस्था विभाग छ, तर स्वचालित मूल्य लागू नहुने भए आयात गर्न नसकिने अडानमा आयातकर्ता छन्। जीवन रक्षक औषधिमा सरकारको व्यवस्था नयाँ पत्रिकामा खबर छ।
0: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आउँदो साउन 1 गतेदेखि पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। यो अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। देशभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमिनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए यता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन पनि गरिसकेको छ, तर पनि धेरैजसो पालिकाले यो अवधिभित्र वर्गीकरण भने गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणको आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमिनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि आवासीय उद्योग वन खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आउँदो साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 340 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, फेरि रोकिँदै किताकाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: गृहमन्त्री सुदन गुरुङले हिजो कोशी प्रदेशको राजधानी विराटनगरमा दिनभर विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल भारत सीमा सुरक्षा, प्रहरीको भौतिक अवस्था, त्यसै गरी प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको चुनौतीका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ। उहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। काठमाडौँबाट बुद्ध एयरको नियमित उडान मार्फत बिहान झण्डै 11 बजे विराटनगर विमानस्थलमा अवतरण गर्नुभएका गृहमन्त्री गुरुङलाई सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। विमानस्थलमै सुरक्षाकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उहाँले धेरै प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको स्वीकार गर्दै बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताउनुभयो। त्यसपछि गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालय मोरङ पुग्नु भएको थियो। यस्तै उहाँले प्रदेश प्रहरी कार्यालयबाट भारतबाट विराटनगर प्रवेशको मुख्य मार्ग रानीमा रहेको जोगबनी नाकातर्फ लाग्नुभयो। त्यहाँ उहाँले सीमा क्षेत्रमा अपनाइएको सुरक्षा व्यवस्था, आउत जाउतको अवस्था, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका बारेमा प्रत्यक्ष अवलोकन गर्नुभयो। सीमामा खटिएका सुरक्षाकर्मीसँग उहाँले अनौपचारिक छलफल गर्दै आवश्यक सुधारका विषयमा सुझाव समेत दिनुभएको छ। सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरुङको अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: हेलो आयन, के छ?
19: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
18: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
19: भिडियो अन गर न यार।
18: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
19: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40।

0: 98452028 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-5970086
1: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
3: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
4: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
6: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
0: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4, र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15
7: उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
8: अब बाँकी खबर सिन्धुपाल्चोकको एउटा गाउँमा हुर्किएका पदम गुरुङलाई 13 वर्षको हुँदा विद्यालय पुग्न हरेक दिन सङ्घर्ष गर्नु पर्थ्यो एकपटक वर्षामा भीषण बाढीले काठे पुल बगाएपछि उहाँ र उहाँका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाकस झुन्ड्याएर तुइन बनाए गुरुङले त्यही तुइनमा झुन्डिँदै नदी पार गर्नु पर्थ्यो उहाँका अनुसार हरेक पटक तुइन प्रयोग गरे बापत शुल्क तिर्नु पर्दथ्यो यात्रा निकै जोखिमपूर्ण थियो छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन पिरोलिरहन्थे झन्डै 1 वर्षपछि त्यही ठाउँमा झोलुङ्गे पुल बन्यो जोखिमपूर्ण तुइनको यात्रा अन्त्य भयो र आवत जावत सहज बन्यो 4 दशकपछि भने गुरुङको जीवनले अर्कै मोड लिएको छ बाल्यकालमा विद्यालय जान नदी पार गर्न सङ्घर्ष गरेका उहाँ अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आउनु भएको छ नेपालीले बनाउँदैछन् दर्जन देशहरूमा झोलुङ्गे पुल शीर्षकको खबर आजको कान्तिपुरमा छ
7: अब विदेशको खबर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन् 1 करोड भन्दा धेरै मानिस तथा 100 भन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरानबीच सैन्य कारवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ तर गाजा र दक्षिण लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ अन्त्येष्टि जुलाई 9 खामेनीको गृह सहर मसहदमा समापन हुनेछ गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएका थिए भने छोरा मुस्तबा घाइते हुनुभएको थियो अहिले मुस्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता भन्नुभएको छ खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्ला जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो
8: अब खेल खबर फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8 पुगेका छन् आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले हरायो अमेरिकाको फिडा डेल्फिया रङ्गशालामा भएको खेलमा फ्रान्सका कप्तान केलियन एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो यो गोलसँगै एम्बाप्पेले विश्वकपमा 7 गोल समेत गरेका छन् उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरे 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो यस्तै गैराती भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्का अजेद्दिन औनाहीले 2 तथा सुफियान रहिमीले 1 गोल गरेका छन् 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको हो साथै 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ पहिलो पटक अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश पनि बनेको छ
7: विश्वकप फुटबलको खबरपछि देशभित्रको फुटबलको खबर खबर नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन प्रतिबन्ध लम्बी एक पुस्ताका खेलाडी नै पलायन हुने जोखिम देखिएको छ अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अँध्यारो सुरुङमा फँसेको छ फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाडी पनि निराश छन् नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्यलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकोले थप चिन्ता बढाएको छ फुटबलमा एक पुस्ता खेलाडी नै पलायन हुने जोखिम शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ अब केही खबर संक्षेपमा गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ कतै ठूलो वर्षा पनि भएको छ पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै स्याङ्जामा 144 मिलिमिटर वर्षा मापन भयो अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित छ दैलेखमा पछिल्लो एक घण्टामा 46 मिलिमिटरसम्म पानी परेको छ काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले बिहान पानी पर्ने क्रम रोकिएको छ त्यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन देशभर मनसुनी प्रणाली सक्रिय रहेकोले आज र भोलि विभिन्न प्रदेशमा हल्का मध्यम र ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ आज राति सुदूरपश्चिम प्रदेशको पहाडी र तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेकोले नदीनाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ
8: सशस्त्र प्रहरी बलले सञ्चालन गरेको किर्तिपुरमा रहेको विद्यालयमा 11 करोड हिनामिना गरेको आरोपमा इन्स्पेक्टर सहित दुईजना पक्राउ परेका छन् लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरुङ र उहाँका साथी लीला लामालाई काठमाडौँ प्रहरीले हिजो पक्राउ गरेको खबर नयाँ पत्रिकामा छ
7: सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत गरिने विज्ञापनलाई औपचारिक नियमनको दायरामा ल्याउने गरी सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ मन्त्री परिषद बैठकले बिहिबार स्वीकृत गरेको नीतिले एआई डिप फेक इन्फ्लुएन्सर मार्केटिङ र स्पन्स्ड कन्टेन्ट जस्ता आधुनिक प्रविधिको चुनौतीलाई नियमनको दायरामा ल्याएको छ
8: सरकारले स्मार्ट लाइसेन्स छपाईलाई तीव्रता दिएको छ विगत लामो समयदेखि नागरिकले आवेदन दिएर छपाई हुन नसकेको 29 लाख थान मध्ये 23 लाख थान स्मार्ट लाइसेन्सको छपाई सकिएको हो
7: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली प्राणले आउँदो 3 वर्षभित्र गर्ने कामलाई समेटेर 50 बुँदे कार्ययोजना पारित गरेको छ मोहन कुमार डाँगी नेतृत्वमा आएपछि बसेको दोस्रो बैठकले कार्ययोजना पारित गर्ने निर्णय गरेको खबर कारोबार दैनिकले छापेको छ
8: काङ्ग्रेसभित्रको आन्तरिक विवाद र विपक्षी दलको अवरोधका बीच बागमती प्रदेश सरकारको बजेट पारित भएको छ हिजो बसेको बागमती प्रदेश सभाको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको 66 अर्ब 93 करोड 33 लाख रुपियाँको बजेट बहुमतबाट पारित भएको हो
7: काया कैरनमा अब पालो उखानको
8: फेद रहे हाँगा पलाउँछ
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ आजका मुख्य खबर फेरि एकपटक
8: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी शक्तिशाली सरकारका पालामा पनि असार विकासलाई निरन्तरता भुक्तानीको कामले कर्मचारीलाई भ्याइ नभ्याइ
7: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था क्यान्सरको औषधि र रेबिज विरुद्धको खोप हाहाकार
8: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण साउनदेखि किताकाट फेरि रोकिँदै
7: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी 100 भन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा
8: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा
7: र अन्तिममा आजको कार्टुन झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको अहिले ब्लू बस सेवा सञ्चालनबारे भइरहेका तर्क वितर्क र सहजता असहजतासँग यो कार्टुन सम्बन्धित छ यहाँ दुईजना अर्थात् श्रीमान श्रीमती कहीँ कतै जाँदैछन् नजिकै एउटा बस स्टपमा ब्लू बस सेवा आइपुगेको छ उनीहरू बस चढ्नै लागेका बेला सहचालक जस्ता देखिने व्यक्तिले पुरुषलाई धकेल्दै भन्दैछन् माइला होइन महिला मात्र आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ नमस्कार
9: 93.2 स्वदेश FM आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र नेपाली network.com मार्फत पनि संसारभर रहेरका नेपालीहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौँ र विशेष गरी हामी सरकारका सय दिनका विषयमा आज चर्चा गर्न चाहन्छौँ। बालिन सरकारका सय दिन आशा र आशंकामै बित्यो। मधुमास सरकारले के गर्न सक्यो, के गर्न सकेन, आफ्ना प्रतिबद्धताहरू जसरी सरकारले जाहेर गरेको थियो त्यो ढङ्गले अगाडि बढ्न सक्यो त? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ मन्त्रालयको संख्या कटौतीदेखि संविधान संशोधनको बहसपत्र असारभित्र तयार पारिने, औपचारिक शैलीमा परिवर्तन गरिने फजुल र औपचारिक कार्यक्रमको अन्त्य, डिजिटल प्रशासनको विस्तार, सेवा प्रभावमा सहजता, विज्ञापन विज्ञान र नवप्रवर्तनमा जोड, सिंहदरबारको कार्य संस्कृतिमा सुधार, मध्यम वर्गलाई आर्थिक राहत र बिचौलियामाथि धमाधम कारवाही गर्ने कामहरू चाहिँ सरकारले गरेको छ, यसलाई सकारात्मक वयमा लिन सकिन्छ र विवादित कामहरू जनतालाई महँगी र करको मार परेको छ, सुकुम्बासीको बिचल्ली भएको छ, प्रेस प्रति अनुदार रहेको छ, प्रशासनिक मनोबल कमजोर रहेको छ, संसदको उपेक्षा र अध्यादेशको सहारा छ, अपरिपक्व र क्विक एक्सन छ, संस्थागत द्वन्द्व र अधिनायकवादी शैली छ र बालिन शाहको सचिवालयले जर्मनबाट ठेक्का खोसेर फ्रान्सेलीलाई दिन खोज्दाखेरि जर्मन र नेपाल बीचको सम्बन्धका विषयमा पनि दरार आउने काम भएको छ। बिवाईडीमा अर्थमन्त्री चाहिँ मुछिएका छन्, त्यसको बारेमा छानबिन समिति छैन। गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपमा अझैसम्म पनि छानबिन समितिले क्लिन चिट दियो तर प्रतिवेदन सार्वजनिक हुन सकेको छैन। मन्त्रीहरू सुनपति छन्, उनीहरूले अखुत सम्पत्ति कमाएका छन् तर त्यसको पारदर्शिता खोइ भन्ने जनताको प्रश्न छ। त्यसैले गर्दाखेरि अब हामी सुशासनका कुरा गर्दैछौँ, जुन सुशासनका गफ गर्दैछौँ। अब देशमा सुशासन आउँछ, अब देशमा सरकारले जनताहरूलाई आशा र भरोसाको केन्द्र बन्छ सरकार भन्ने खालका विषयहरू जसरी आइरहेका छन्, त्यो सँगसँगै सीमाका विषयमा प्रधानमन्त्री बोल्दाखेरिका विवादहरू सँगसँगै छन्। त्यसैले गर्दाखेरि अब सरकारका सय दिन कतिको राम्रा बने, सरकारका सय दिन यो मधुमास कस्तो रह्यो, आजको नेपाली बसमा हामी चर्चा गर्नेछौँ। राजनीतिले थिचिएको छ सुदूरपश्चिमको सपना। सुदूरपश्चिमका केआई सिंह प्रजातन्त्र स्थापनाको शुरूआती चरणमै प्रधानमन्त्री भए। लोकेन्द्र बहादुर चन्द 4 पटक र शेरबहादुर देउबा 5 पटक प्रधानमन्त्री भए तर राज्य सञ्चालनका अन्य निकायको उच्च तहमा पनि सुदूरपश्चिमले पटक पटक प्रतिनिधित्व पायो तर सुदूरपश्चिम अभाव, अविकास र विपन्नताबाट किन माथि उठ्न सकिरहेको छैन? यो प्रश्न सुदूरपश्चिमेलीका मुखमा सदाबहार झुन्डिरहेको छ। आदरणीय श्रोता, हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौँ। सूचकाङ्कमा सुदूरपश्चिम निरपेक्ष गरिबी 34.16% छ। मानव विकास सूचकाङ्कमा 0.622% छ। प्रति व्यक्ति आय जम्मा 1,179 रुपियाँ डलर रहेको छ। कम उमेरमा विवाह 37.9% अझै पनि छ। कुपोषणको दर छ 10.10%। त्यसै गरी साक्षरताको दर छ 76.2%। बेरोजगारीको दर छ 11.5%। सुदूरपश्चिमको अहिलेको भयावह स्थितिका बारेमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ। किन प्रदेश जहिले पनि अभाव र गरिबीको चपेटामा छ त? आजको नेपाली बहसमा चर्चा गर्छौँ। विभाजन रोक्न कङ्ग्रेसभित्र अन्तिम कसरत भइरहेको छ। 5 दिनभित्र निर्णय दिन संस्थापनलाई अल्टिमेटम पनि दिएको छ। अहिलेको अवस्थामा सोमबार राष्ट्रिय भेलाबारे निर्णय गर्ने एकता महाधिवेशनको सम्भावना क्षीण रहेको छ। मुख्य विवाद केन्द्रीय समिति समायोजनमा रहेको छ। अब कङ्ग्रेसको विवाद कहिलेसम्म टुङ्गिन्छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, जेन्जी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नुपर्ने महानिधिवक्ता कार्यालयको निर्देशन पनि छ। जेन्जीमा धेरै घर ध्वस्त भएका छन्, गाडीहरू जलेका छन्, मानवले क्षति पाएका छन्, होइन, निजी सम्पत्तिमा पनि आगजनी भएको छ, व्यापार व्यवसायहरूमा पनि आगजनी भएको छ। यसका बारेमा पनि अहिलेको अवस्थामा मुद्दालाई स्थगित गर्नुपर्ने भन्ने विषय आएको छ। आदरणीय श्रोता, नेपाली बसमा चर्चा गर्न चाहन्छौँ। सम्पत्ति छानबिनमा 11,000 बढी उच्च पदस्थ रहेका छन्। सम्पत्ति छानबिन आयोगमा परेको उजुरीको संख्याले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्तिको स्रोत र पारदर्शिता बारे नागरिक कति जिज्ञासु छन् भन्ने पनि देखाउँदैछ। तर हामी भन्न चाहन्छौँ, हो, सम्पत्ति छानबिन सबैको हुनुपर्छ, अकुत सम्पत्ति कमाएकाहरूको छानबिन हुनुपर्छ। छानबिन गरे भइगयो त, किन छानबिन गर्ने, कसको छानबिन गर्ने भनेर हिजो चाहिँ संसदमा हामी कुर्लिएको देख्थ्यौँ, तर आज छानबिन हुनुपर्छ। राज्यका सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ। त्यसलाई सरकारले त तदारुकताका साथ अगाडि बढाउनु पर्दछ। आजको दिनमा हामी सरकारलाई आग्रह गर्न चाहन्छौँ, कसले कसरी कहाँबाट कुछ सम्पत्ति कमाएको छ, राज्यको सम्पत्ति कसले दोहन गरेको छ, जसको अस्वाभाविक रूपमा कसले सम्पत्ति आर्जन गरेको छ, उसको स्रोत खुलेको छैन, सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्छ। अहिलेको सरकारका प्रतिनिधिहरूमाथि पनि आवाजहरू उठेका छन्, आशंकाहरू उठेका छन्, अब पछि आउने सरकारले उनीहरूका बारेमा पनि छानबिन गर्ला। तर आज हिजोका सांसदहरूका, हिजोका मन्त्रीहरूका र अब न्यायाधीशहरूका पनि सम्पत्ति छानबिन गर्नुपर्दछ। न्यायाधीशहरूले गोप्यमा न्याय परिषदमा सम्पत्ति बुझाउने होइन, नेपालको संविधानले हरेकलाई एकै छत्रमा बाँधेको छ। अब न्यायाधीशदेखि

0: लिएर हरेक क्षेत्रका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्दछ र सम्पत्ति सार्वजनिक गरिनु पर्दछ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
1: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
2: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: देवान मेन पावर, नारायणगढ, लाइन सोक, सम्पर्क 98550 58369, 98426 43211 र 98142076704।
3: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
4: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल
0: हाम्रो बेसमा नेकपाका नेता, पूर्व विद्यार्थी नेता रञ्जित तामाङ हुनुहुन्छ। रञ्जित जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्ते, गुड मर्निङ।
0: होइन रञ्जित जी, तपाईँ कहाँ हुनुहुन्छ यतिखेर, के छ अवस्था, देशको अवस्थाको बारेमा कतिको जानकार हुनुहुन्छ, देश कसरी अगाडि बढ्दैछ?
7: म हिजो जहाँ थिएँ म अहिले पनि म त्यहीँ छु। म आफ्नो निर्वाचन पछाडि मतदाताहरूसँग भेट्ने, आफ्ना चाहिँ पार्टीभित्रका आन्तरिक कामहरूमा लाग्ने लगायतका कुराहरूमै म बिजी छु।
0: होइन, निर्वाचन पराजित भइसकेपछि तपाईँ हराउनु भयो क्या रञ्जितजी?
7: होइन, हराएको होइन। यसलाई कसरी बुझ्नुपर्छ भने, निर्वाचन पराजित भइसके पछाडि अलिकति आत्मसमीक्षा, अलिकति जनतासँगको समीक्षा, जनतासँगको सम्बन्ध, अनि सँगै आफूलाई पराजित गरेर विजयी भएर आएको व्यक्ति देशको प्रधानमन्त्री बनिसके पछाडि कम्तीमा 100 दिनसम्म एउटा सामान्य लोकतान्त्रिक प्रणाली अनुसार पनि आलोचना, धेरै आलोचना नगर्ने गम्भीर विषयदेखि बाहेक र यसलाई एउटा हनीमुन टाइमको रूपमा, सरकारको काम गर्ने समय र अवसर, नीति निर्माण गर्ने समय र अवसरको रूपमा दिने भन्दा त्यति धेरै बाह्य हिसाबले पनि कम बोलेको हो।
0: तपाईँ चाहिँ प्रधानमन्त्री बालिन शाह झापा पासमा रञ्जितजी, अब प्रधानमन्त्रीज्यूले त हेर्नुहोस् त, यहाँ सीमाको बारेमा चाहिँ बोलिसक्नु भएको छ होइन। उहाँको सचिवालयले चाहिँ झन्डै यो जर्मन ठेक्कालाई तोडेर फ्रान्सेली ठेक्कालाई, फ्रान्सेली कम्पनीलाई दिन खोजेको विषय आयो, पछि रविजीले त्यसलाई ओभरट्याक गर्नु पर्यो। बिवाइटी गाडीमा पनि अर्थमन्त्रीको विषय आयो, सुदन गुरुङ जीको विषय पनि अहिले पनि रहस्यको गर्भमै छ, उहाँलाई क्लिन चिट दियो भन्ने विषय आयो। त्यही भएर मैले भने कि तपाईँ हराउनु भयो भनेर।
7: म हराएको छैन, मैले आफ्ना यस्ता कतिपय गम्भीर विषयहरू जस्तो राष्ट्रियताको विषयमा, कूटनीतिक सम्बन्ध र कतिपय हाम्रा आफ्ना कूटनीतिक मर्यादाहरूलाई असजिलो बनाउने कुराहरूमा उहाँहरूले हिजो जुन नारा लगाएर आउनुभयो सुशासनको, त्यो सुशासनमा स्वयं उहाँहरू त्यो सुशासनको कसीमा फेल भएको सन्दर्भमा र उहाँहरूले जुन कुशासनका विरुद्धमा जुन कठोर कदम चाल्ने वाचा गर्नुभयो, जनतालाई त्यो विश्वास दिलाएर आउनुभयो, तर आफ्नै पार्टीभित्र हुँदाखेरि आफ्नो पार्टीभित्र चाहिँ पार्टीभित्रका लागि ऐन, जनतालाई चाहिँ पार्टीभित्रका लागि चयन, जनतालाई चाहिँ ऐन हुने स्थिति हुन्छ कि भन्ने विषयमा पनि बोलिएको छ र त्यो कुराको विरोध गरिएको छ, त्यो कुराको आलोचना गरिएको छ र त्यो चाहिँ पहिलोपटक सरकार, पहिलोपटक प्रधानमन्त्री र पहिलो अनुभव भएको हुनाले त्यो कुरामा उहाँहरूको काहीँ कतै अनुभवजन्य कमजोरी हो कि सच्याउनुहुन्छ कि भन्ने कुरामा रचनात्मक ढङ्गबाट त्यो चाहिँ उहाँहरूले आफ्नो व्यवहार गर्नुहुन्छ कि भन्ने हामीले सोचेको हो। तर आजको दिनसम्म आउँदा तपाईँले भन्नुभयो जस्तो कतिपय गम्भीर विषयहरू छन् जसमा राज्यलाई गल्ती गर्ने छुट छैन, लापरवाही गर्ने छुट छैन, हामीले जानेनौ बुझेनौ कमजोरी भयो भन्ने छुट छैन। त्यस्ता अक्षम्य विषयहरूमा पनि उहाँहरूको चाहिँ एक ढङ्गको अपरिपक्वता देखिएको छ, आलोकाञ्चोपन देखिएको छ। यो कुरा चाहिँ तपाईँले भनेको कुरा सही हो, त्यो कुरासँग म सहमत छु।
0: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब तपाईँले जसरी यो सरकारको गतिविधि निहालिरहनु भएको छ होइन, त्रिवेणीले अस्ति मात्रै एउटा पत्र लेख्यो विद्यार्थी सङ्गठनहरूलाई आफ्ना त्यहाँ भएका कार्यालयहरूदेखि लिएर

0: हटाउन देखि लिएर हरेक कुराहरू अहिले आइरहेका छन्, होइन? अब अन्य ट्रेड युनियनहरू खारेजीका विषयहरू पनि छन्, अब सरकारले जुन ढङ्गले आफूलाई अगाडि बढाइरहेको छ, यी सबै कुराहरूमा तपाईँको सहमति छ? ऐक्यबद्धता छ त्यसो भए?
1: होइन, सहमति छैन। मूल कुरा भनेको उहाँहरूले चाहिँ उहाँहरू आउनुको अथवा उहाँहरूलाई जनताले विश्वास गर्नुको मत दिनुको कारण उहाँहरूले आफ्ना घोषणा पत्रहरूमा केही कुराहरू राख्नु भएको छ, राजनीतिक सुधारका मुद्दाहरू राख्नु भएको थियो, होइन? तर त्यो राजनीतिक सुधारका मुद्दाहरू अनुसार उहाँले काम गरेको म देख्दिनँ। जस्तो तपाईँले भन्नुभयो, जस्तो हिजो उहाँहरूले हामीले बोल्न पाउनुपर्छ अथवा चाहिँ हामीले विरोध गर्न पाउनुपर्छ, गरिबको चमेली बोल्दिने कोही छैन भन्ने जस्ता एकदम नाराहरू लगाएर आउनुभयो, त्यस्ता कुराहरू उठाएर आउनुभयो जनतालाई पनि। वास्तवमै हिजोको सरकारले गरिबको पक्षमा काम गरेन अथवा राजनीतिक अधिकारको बारेमा काम गरेन अथवा चाहिँ आजको आधुनिक राजनीतिक चाहिँ प्रवृत्तिहरू प्रणालीहरूलाई भित्र्याउन सकेन भन्ने प्रकारको भयो। तर उहाँहरू आइसके पछाडि कस्तो भयो भने, जस्तो तपाईँले भन्नुभयो, जस्तो विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने भनेको त्यो राजनीतिमाथि प्रतिबन्ध लगाउने, विचारमाथि प्रतिबन्ध लगाउने, प्रजातान्त्रिक मूल्य मान्यतामाथि प्रतिबन्ध लगाउने, त्यो त अझ कस्तो भने हामीले त राजनीति त विकृति भयो, यसलाई यो विकृतिलाई हटाउने र एउटा सहज र एउटा सरल संस्कृति निर्माण गर्ने भनेको हो नि। त्यो भनेको कस्तो भने विकृति छ राजनीतिमा, तर विकृति छ भन्नेमा त्यो राजनीतिलाई सम्पूर्ण हिसाबले प्रतिबन्ध गर्ने कुरा त्यो अर्को अतिवाद हो। त्यसैले के भनेको भने, औँलामा घाउ भयो भने हात काट्ने विधि ल्याउनु भयो उहाँहरूले। अहिले चाहिएको चाहिँ औँलामा घाउ भयो तर त्यसको चाहिँ अपरेसन गर्ने हो, त्यसलाई औषधि लगाउने हो, त्यसलाई ब्यान्डेज गर्ने हो, अथवा कसरी हुन्छ त्यो घाउ भएको औँलालाई ठिक गर्ने विधि अप्नाउने हो। तर उहाँहरूले औँलामा घाउ आएको हुनाले त्यो त हातै काट्नुपर्छ भन्ने प्रकारको उहाँहरूले जो विधि अप्नाउनु भयो त्यो बेठिक छ। सँगै निजामती कर्मचारीहरू अब चाहिँ जस्तो अन्तर्राष्ट्रिय चाहिँ संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय बडापत्र अनुसार पनि ट्रेड युनियनको अधिकारको कुरा, जस्तो पेसागत अधिकारको कुरा, होइन, त्यहाँ राजनीतिको कुरा छैन। मान्छेलाई गोप्य मतदानको अधिकार संविधानले दिएको छ, होइन? त्यो संविधानले दिए अनुसारले मान्छेले हरेक व्यक्तिले निर्वाचनको आवधिक निर्वाचनको समयमा आफ्नो गोप्य मतदान उसले व्यक्त गर्न पाउँछ। तर राजनीतिक सेन्स नै हुनु हुँदैन भन्दा राजनीतिक सोच नै हुनु हुँदैन, विचार नै हुँदैन, प्रजातान्त्रिक मूल्य मान्यता नै हुनु हुँदैन, पेसागत हकित र अधिकारको कुरा नै उठाउनु हुँदैन, उसलाई चाहिँ सङ्गठित हुने अधिकार छैन भन्ने हुँदाखेरि त यो त एक प्रकारको पञ्चायती शैली, पञ्चायती झलको अथवा राजनीति र सङ्गठन गर्ने कुराले सत्तालाई असर पार्छ भन्ने कुरा मात्र के भने, कर्मचारीहरूको पनि जस्तो कर्मचारी सङ्गठनले राजनीतिक आवरणमा चुस्त दुरुस्त काम गरेनन्, परिणाम दिएनन् भन्ने कुरा हो नि। जस्तो उहाँहरूले त अझै त्योभन्दा बढी के भन्नुभएको थियो भने, राइट टु रिकलको कुरा भन्नुभएको थियो उहाँहरूले, होइन? राजनीतिक हिसाबले त राइट टु रिकल हुनुपर्छ, राइट टु रिजेक्टको व्यवस्था हुनुपर्छ भनेर आएको हो नि त उहाँहरूको घोषणा पत्रमै तिनै कुराहरू
0: राखेको छ। राइट टु
1: रिकलमा क्लियर भए पनि उहाँहरूले त्यसको व्यवस्थापन गर्न खोजेको, त्यो कुरामा उहाँहरूले निर्णय गरेको, त्यो कुरामा उहाँहरूले चाहिँ आश्वस्त विश्वस्त बनाएको पनि देखिँदैन। भन्दाखेरि उहाँहरूको काम गर्ने कुरामा तपाईँले भने जस्तो त्यसमा समस्या छ। अब सामाजिक हिसाबले पनि, अब उहाँहरूले चाहिँ आर्थिक हिसाबले पनि, उहाँहरूले चाहिँ अब प्रशासनिक हिसाबले पनि, उहाँहरूले जुन सुधारको कुरा गर्नुभएको थियो, होइन, हामीले चाहिँ नि प्रशासनिक हिसाबले पनि एउटा चाहिँ ठुलो परिवर्तन गर्छौँ भनेर त्यो त्यसमा अलिकति अनलाइन चला अलिकति डिजिटलाइज गर्ने कुरामा उहाँहरू अलिकति लाग्नु भएको छ। तर त्यो पनि कस्तो छ भने, अब अहिले यसो हेर्दाखेरि चाहिँ कर्मचारीहरूमा यति धेरै चाहिँ एउटा भय छ, एउटा डर, एउटा त्रासको वातावरण छ कि कर्मचारीहरू स्वयं पनि काम गर्न नसक्ने, स्वयं कर्मचारीहरू स्वयं पनि परिणाममुखी ढङ्गले रचनात्मक ढङ्गले काम गर्न नसक्ने प्रकारको वातावरण बनाएर उहाँहरूले गर्न खोजेको प्रशासनिक सुधार त त्यो होइन होला, होइन? सँगसँगै अब उहाँहरूले चाहिँ अब यस्तो यस्तो त यहाँ तपाईँले भन्नुभयो जस्तो यो 100 दिनको समयमा सरकारले जुन प्रकारले परिणाम दिनु पर्थ्यो, जुन प्रकारले काम गर्नु पर्थ्यो, जुन प्रकारले नीति तयार गर्नु पर्थ्यो, खास गरी नीतिगत क्षेत्रमा पनि उहाँहरूले संविधान संशोधनको कुरा गर्नुभएको थियो, नीतिगत हिसाबले पनि उहाँहरूले चाहिँ प्रशासनिक सुधारको कुरा गर्नुभएको थियो, नीतिगत हिसाबले उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि चाहिँ विभिन्न चाहिँ ऐनहरू, खास गरी निजामती कर्मचारी चाहिँ यता शिक्षा लगायतका तमाम क्षेत्रका कामहरू गर्नु पर्थ्यो, त्यो कामहरू उहाँहरूले गर्न गरेको देखिएन, शान्ति प्रक्रियाका बाँकी कामहरू गरेको देखिएन।

0: चाहिँ प्रतिवेदन आयो, त्यो प्रतिवेदन बारेमा पनि सरकारको चाहिँ निर्णय आएको देखिएन। उहाँहरूको यो बिचमा तिनजना चाहिँ मन्त्रीहरूले छोड्नुभयो, त्यसपछि गृहमन्त्रीको चाहिँ गृहमन्त्रीले बिचमा छोड्नुभयो, उहाँलाई चाहिँ सुशासनको यत्रो नारा लगाएर आएको, उहाँले चाहिँ देशको एउटा चाहिँ बिचौलिया भनेको व्यक्तिसँग लिएका सेयरका चाहिँ तमाम कुराहरूमा एउटा चाहिँ नाटकीय छानबिन गरेर त्यसलाई क्लिन चिट दिने, त्यसलाई चाहिँ चोख्याउने काम गरियो र पुनः पुनर्स्थापित गर्ने काम गरियो भन्दाखेरि यी तमाम कुराहरूले चाहिँ जस्तो अब स्वयं प्रधानमन्त्रीले नै हामीले चाहिँ भारतले होइन अथवा छिमेकी मुलुकले होइन नेपालले चाहिँ भारतको जग्गा बिचेको छ भन्ने लगायतका कुराहरू होइन, यो तमाम कुराहरूलाई हेर्दाखेरि चाहिँ उहाँहरूको यो समयमा जति जसरी काम गर्न सक्नु पर्थ्यो यो चाहिँ विवाद अनि त्यस पछाडि एक प्रकारको विभिन्न चाहिँ अपरिपक्वताको समय अवधिको रूपमा रह्यो भन्छ। यद्यपि डिजिटलाइज गर्ने कुरामा यो सरकारले विगतको चाहिँ अघिल्ला सरकारहरू र ती सरकारहरूले गरेका कामहरूको तुलनामा राम्रो गर्छ भन्ने आम जनताको आशा विश्वास र भरोसा यतिकै थियो। सँगै तपाईँले सबभन्दा चाहिँ गम्भीर कुरा त सुकुम्बासीहरू जो सुकुम्बासीको रूपमा बसेकाहरूलाई सरकारले डोजर चलायो, डोजर चलाएर आइसोलेसनमा लगेर राख्यो, तर त्यो सुकुम्बासीहरूको पनि आज चाहिँ दुरावस्था छ। उनीहरू चाहिँ न घरमा फर्किने स्थिति छ, न सामान्य जीवनमा फर्किने स्थिति छ, न राज्यले त्यसलाई व्यवस्थापन गर्न सकेको छ भन्दाखेरि यो स्थिति छ। तपाईँ अब मलको उस्तै हाहाकार छ किसानहरूको निम्ति होइन, त्यसो हुँदाखेरि सरकारको 100 दिन चाहिँ यो हाहा हुहुईमै लहरमै गयो। प्रधानमन्त्रीका एक दुईवटा चाहिँ जिस्किने रमाइला गर्ने स्टाटसहरू पढेरै गयो भन्ने जस्तो पनि छ।
1: हस् रञ्जितजी, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेकपाका नेता रञ्जित तामाङ आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि
3: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर। दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ। देवान मेन पावर नारायणगढ़ लाइन सोक, सम्पर्क 98550-58369, 98426-43211 र 98142-76004।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपियाँ तिराइहाल्छ।
6: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
7: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
8: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
7: सम्पर्क 98119-32811 र 98653-73687।
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
9: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको
1: पार्टीका अध्यक्ष डाक्टर सिके रावत हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। डाक्टर साहब, अहिलेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रसभाका सभापति रवि लामी छाने प्रति तपाईँको निकै ठुलो सहानुभूति छ, उहाँको चाहिँ निकै ठुलो प्रशंसा गरिरहनु भएको छ, सरकारले राम्रो बाटो अङ्गालेको छ होइन? चितवन महाधिवेशनमा यहाँको स्पिच सुन्दाखेरि
10: यस्तो छ, हामीले कुनै विशेष धारणा राख्नुभन्दा पनि उहाँहरूको काम र गतिविधिकै मूल्याङ्कन गर्ने हो। र अहिले 100 दिन पुरा गर्दाखेरि राष्ट्रपति नेतृत्वको सरकारलाई

0: हामी उहाँहरूको कामको मूल्याङ्कन गर्दाखेरि काम गर्न खोजेको जस्तो होइन तर केही त्रुटिहरू भएको होइन र संवैधानिक मूल्य मान्यताहरू अनुसार नचलेकै रूपमा हेर्दैछौँ. त्यही भएर हामी चाहिँ सचेत गराइराखेका छौँ, विगतमा पनि गरायौँ, गराइराखेका पनि छौँ कि सकेसम्म राम्रो काम गरोस्, यत्रो ठुलो जनमत हासिल गरेर बनेको सरकार भएपछि त्यो नै हाम्रो अपेक्षा हो. खासमा
1: होइन तर सरकारको अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावनालाई त यहाँले राम्रैसँग हेर्नु भयो नि त. अब प्रदेश संरचना खारेज गर्ने, स्थानीय तह दलबिन बनाउने लाइनमा जाँदैछ नि त राजु भाइ.
0: त्यसमा हाम्रो असहमति छ, तर हाम्रो असहमति रहँदैन उहाँहरूले आफ्नो पार्टीको दस्तावेजमा राख्नै नपाउने चाहिँ होइन होइन. त्यही भएर हामी त्यसको विरोध पनि गर्यौँ कि भोट माग्ने बेलामा तपाईँहरूले त्यो संहिताले बलगर बनाउँछौ भन्ने र त्यही आधारमा चाहिँ झन्डै झन्डै तृतीय जनमत हासिल गर्ने. मधेसमा त झन् तपाईँको 21 जिल्लामा 78 सिटबाट 74 सिट उहाँहरूले ल्याउनु भएको छ. त्यो संहिता मजबुत बनाउँछ भनेर भोट मागेर यत्रो जनमत हासिल गर्ने, तर अहिले आएर चाहिँ संहिता खारिज गर्छौँ, प्रदेश सभा खारिज गर्छौँ भन्नु चाहिँ राजनीतिक बेइमानी हो भनेर हामीले विरोध जनाएका छौँ त्यहाँ चाहिँ. तर हामीलाई के लाग्छ भन्दाखेरि अब यो चाहिँ अहिले नै एउटा पार्टीले चाँदैमा भइहाल्ने कुरा होइन, तुरुन्तै आत्तिहाल्नुपर्ने कुरा होइन. यो संविधान संशोधनको विषय हो, बिना संविधान संशोधन यो गर्न पाइँदैन. त्यही भएर हामी आश्वस्त छौँ त्यति बेलासम्म उहाँहरूले सचेत हुनेछ, सुधार गर्नुहुनेछ.
1: होइन सरकारको मधुमास अर्थात् 100 दिन त त्यति राम्रो त बितेन नि त, आलोचना त व्यापक भयो नि त.
0: पक्कै पनि आलोचना भइराखेको छ, तर एउटा कुरा के याद राख्नुपर्छ भन्दाखेरि अब सबभन्दा पहिले त यो झन्डै झन्डै तृतीयको सरकार हो र यो नयाँ सरकार.
1: तपाईँले चाहिँ आलोचना गर्नु भएको छैन, तपाईँले त राम्रै साथ दिनुभएको छ अहिले रवि बालिनजी.
0: होइन मैले पनि आलोचना गरेको छु, नगरेको हुँदै होइन, मेरो अन्तर्वार्ताहरू मैले खुलेर आलोचना गरेको छु. तर यसको मतलब सरकारले केही गर्नै नखोजेको पनि होइन. त्यही भएर हामीले चाहिँ के चाहन्छौँ भन्दाखेरि सकेसम्म सरकारले राम्रो गरोस्, संविधानवादमा चलोस्, त्रुटिहरू नगरोस् भनेर चाहन्छु. किनभने यत्रो जनमत हासिल गरेर आएको सरकारले तुरुन्तै जे असफलै भयो, 100 दिनमा नै असफल भयो भनिहाल्नु उचित चाहिँ हुँदैन अहिले नै. जस्तै यो 100 दिनको उहाँहरूले जुन सूची नै दिनुभयो 100 बुधाहरूको, त्यो आफैमा पनि सकारात्मकै काम हो. किनभने कमसेकम उहाँले हामीले यहाँबाट मूल्याङ्कन गर्नुहोस् भनेर प्रयास त गर्नुभयो. त्यसमा भले उहाँले 30-40 भन्दा धेरै बुधाहरू पुरा गर्न सक्नु भएको छैन, त्यो छुट्टै कुरा हो. तर कमसेकम ल हामीले यसरी मूल्याङ्कन गर्नुहोस् भन्ने एउटा बेन्च मार्क चाहिँ उहाँहरूले दिनुभयो. त्यो सकारात्मक कुराहरूले हामी सकारात्मक पनि भन्नुपर्दछ. तर धेरै ठाउँमा चुकेका पनि छन्, हाम्रा सहमतिहरू पनि छन्, तै पनि हामी चाहन्छौँ, शुभकामना दिन चाहन्छौँ सरकारले
1: राम्रो गरोस्. तर अब सरकारको विषयमा बहस गर्ने हो भने जनतालाई महँगी र करको मार, सुकुम्बासितको बिचल्ली, प्रेसमाथि अनुदार, प्रशासनिक मनोबल कमजोर, संसदको उपेक्षा र अध्यादेशको सहारा, अपरिपक्व क्विक एक्सन, संस्थागत द्वन्द्व र अधिनायकवादी शैली, बिवाइडीको अननोन विषय, त्यसै गरी गृहमन्त्रीमाथि उठेको विषय र छानबिन प्रतिवेदन सार्वजनिक नगरेका कैयन विषय, सीमाबारे प्रधानमन्त्री बोलेका विषयहरूमा तपाईँहरू चुपचाप हो?
0: होइन हामी चुपचाप बिल्कुलै छैन. हामी हरेक तपाईँले उल्लेख गर्नुभएका लगभग हरेक विषयमा बोलेका छौँ. त्यो चाहिँ हो होइन. र यसरी गरी लेख्ने हो भने मेरो पनि बुधा 100 दिवस त पुग्न आउँछ त्रुटिहरू गरेको सरकारले. तर पनि हामी के सकारात्मक सोच राखेका छौँ भने 100 दिन नै पुरा मूल्याङ्कन गर्नको लागि पर्याप्त छैनन्, उहाँले कोसिस गरिराख्नु भएको छ. त्यो क्रममा त्रुटिहरू पनि पक्कै पनि भएका छन्, कति ठाउँमा संविधानको विरुद्धमा पनि जानुभएको छ, कति ठाउँमा मिलेको छैन. त्यही भएर उहाँले सक्रियाएर अगाडि बढ्नुहोस् भनेर हामीले भनिराखेका छौँ. यहाँले जुन भन्नुभयो त्यो पक्कै पनि हाम्रो पनि सरोकार हो र हामी एकदम खुलेरै सकारात्मक रूपमा आलोचना पनि गरेका छौँ, क्रिएटिभ क्रिटिसिजम गरेका छौँ. जस्तै र खास गरी बुधा मात्रै लेख्यो भने त धेरै हुन आउँछ. एउटा जनताले चाहेको आधारभूत कुराहरूमा हेर्नुभयो भने खास गरी जस्तै गाँस बाँस कपास शिक्षा स्वास्थ्यमा हेर्नुभयो भने जसरी पेट्रोलियम पदार्थको मूल्य महँगियो र बजार भाउ आकाशियो, त्यसले पके पनि गाँसमा राम्रो गरेको छैन. बाँसको कुरा गर्नुहुन्छ भन्दाखेरि हजारौँ सुकुम्बासीहरूलाई घरबार विहीन बनाइयो होइन. शिक्षामा भन्नुहुन्छ कर नै लगाइयो, स्वास्थ्यमा कर नै लगाइयो, अहिले गरिबहरूले उपचार गराउन गाह्रो भइराखेको अवस्था छ. खास गरी त्यो बिमा चाहिँ स्वीकार्य निजी अस्पतालहरूमा नहुँदाखेरि झन् त्यसले गाह्रो स्थिति बनाएको छ. रोजगारीको कुरा गर्नुहुन्छ भन्दाखेरि चिया उद्योगहरू बन्द हुँदाखेरि त्यसमा हजारौँ रोजगारी घुमेको अवस्था छ, लगानीकर्ताहरू उत्साहित छैनन् होइन, आउनका लागि मानिराखेका छैनन्, त्यस्तो अवस्था छ, सामाजिक सुरक्षाको अवस्था त्यस्तै दयनीय छ। र त्योभन्दा पनि सबभन्दा ठुलो कुरा यो सरकारले कहाँ सैद्धान्तिक रूपमै चुक्दैछ भन्दाखेरि सामाजिक न्यायले यो सरकारले बुझ्दै बुझ्न चाहेको छैन। संविधानले नै विभिन्न क्लस्टरहरू तोकेरै होइन राज्यबाट सीमान्तकृत वर्गहरू लाई छुट्याएर नै उनीहरूको लागि चाहिँ विशेष व्यवस्था हुनुपर्दछ भनिराखेको अवस्थामा यो सरकारले चाहिँ सामाजिक न्यायतिर एकदम प्रबल रूपमा चुकेको छ, जुन चाहिँ भनौँ न ल सरकारले चाहिँ दलितसँग माफी नै माग्नुपर्छ जस्तो सामान्य कुरालाई पनि अहिलेसम्म पुरा गर्न सकेको छैन। उहाँले पार्टीगत रूपमा त माफी माग्नुभयो तर सरकारको कुरा त्यो चाहिँ अहिलेसम्म पनि गर्न सकेको अवस्था छैन। खास गरी यो सरकारमा जुन अर्थ मन्त्रीज्यूले जुन नीतिहरू ल्याइराख्नु भएको छ त्यो चाहिँ त्यति सकारात्मक देखिँदैन।
1: तपाईँलाई थाहा छ नि त सरकारले 3 अर्बका गाडी किन्नका निम्ति बजेट छुट्याएको छ होइन, आज चाहिँ अब शिक्षा र स्वास्थ्यमा चाहिँ कर वृद्धि गर्ने, बिमाको विषयमा अर्थमन्त्रीज्यू बोल्नु भएको कुरा तपाईँले हिजो सुन्नुभयो कि सुन्नु भएन, यो 3500 1,00,000 बिमा चाहिँ मेन्टेन गर्न बहुत गाह्रो हुन्छ भन्ने यस्ता खालका क्रियाकलापले गर्दाखेरि जनतामा त निराशा छ नि त डाक्टर साहब।
0: एकदम छाएको छ, म त्यही भन्दैछु। जस्तै अब हामीले अहिले नेपाली समाजले खोजिराखेको युनिभर्सल हेल्थ केयरतिर जानुपर्ने तर यहाँ उल्टो दिशातिर पनि गइराखेको अवस्था छ। हामी एकातिर मितव्यताको कुरा गर्दैछौँ त झन्डै 10 अर्ब रुपियाँ चाहिँ यो गाडीको लागि नै छुट्याएको छ, जसमध्ये 3 अर्ब त नयाँ गाडीको लागि छुट्याएको, त्योबाट हामी अवगत छौँ भनेपछि र जुन
1: त्यसमध्येबाट पनि नेपाली सेनालाई 1 अर्ब बराबरको चाहिँ दिने भन्ने कुरा छ होइन,
0: जुन कुराको उहाँहरूले धेरै विरोध गर्नुहुन्थ्यो अहिले 100 दिनमै उहाँहरूले त्यही कुराहरू दोहोऱ्याइराख्नु भएको छ। जस्तै उहाँले पहिला भन्नुहुन्थ्यो कि ल सबै मन्त्रीहरूको सम्पत्ति छानबिन हुनुपर्छ, अब छानबिन हुँदाखेरि अहिलेको सांसद मन्त्रीहरूको छानबिनै गर्न नपर्ने होइन, उहाँहरूले रिपोर्टै बुझाउनु नपर्ने बनाइदिनुभयो। उहाँहरूले सरकारमा आउनुभन्दा अगाडि भन्नुहुन्थ्यो गाडीहरूको लस्कर हुने छैन, अहिले उहाँहरूको गाडीहरूको लस्कर हेर्नुभयो भने ट्राफिक बन्द गराएर अनि गाडीको लस्करमा निस्किनुहुन्छ। उहाँहरूले भन्नुहुन्थ्यो स्वकीय सचिव राख्नु हुँदैन, अहिले उहाँले आफ्नै मन्त्री परिषदमा 210 जना नियुक्ति गर्दै हुनुहुन्छ। अनि यस्तो कुराहरू हेर्दाखेरि त उहाँले जे कुराको लागि लड्नु भएको थियो वा जनताहरूले जे कुरा परिवर्तनको अपेक्षा गरेका थिए कि नातावाद हुनु हुँदैन, उहाँले अहिले नै अब हेर्नुहोस् नातावाद गर्दै धमधमाधम मान्छे नियुक्त गरिराख्नु भएको छ। पारदर्शिताको कुरा गर्नुहुन्थ्यो, उहाँहरूले आफैले जेएनजी आन्दोलनको प्रतिवेदन अझै पनि बुझेर सार्ने गर्नुभएको छैन होइन, र अन्य प्रतिवेदनहरू पनि सार्ने गर्ने मान्नु भएको छैन भने यस्तो खालको कुराहरू चाहिँ पक्कै पनि छ। र त्यही भएर पनि हामी चाहन्छौँ यी कुराहरूमा चाहिँ सुधार गरेर सरकार अगाडि बढोस्।
1: होइन अब सरकारले जुन पारदर्शिता अपनाउन खोजिरहेको छ तर बालिन नेतृत्वको सरकार सुशासनतर्फ केन्द्रित छ तर सचिवालयको कुरा उठ्छ त्यसपछि यहाँले थाहा पाइसक्नुभयो होइन, यो अहिले जर्मन कम्पनीमा कसको संलग्नता दियो, किन चाहिँ ठेक्का तोडेर 2 कम्पनीलाई दियो, त्यसमा अनुसन्धान चलिरहेकै बेला चाहिँ फेरि सचिवालयका सदस्यहरूले यो फ्रान्सेली कम्पनीलाई दिनका निम्ति मरिहत्या गरेको, पछि चाहिँ पार्टीले नै एक्सन लिनु परेको, जर्मन र नेपाल बीचको सम्बन्धका विषय सँगसँगै जोडिएर आएको होइन, यस्ता क्रियाकलापले गर्दाखेरि त सरकारप्रतिको आशा विश्वास र भरोसा त बिस्तारै टुट्दैछ नि त डक्सा, किनभने जो आयो नि त्यही गर्नका लागि हो त भन्ने खालको प्रश्न त उठ्यो नि त होइन।
0: होइन जनताले त्यही भएर एकदम खबरदारी गराइराख्नुपर्छ होइन, एउटा त्यो कुरा केन्द्रीय यत्रो ठुलो जनमत आउँदाखेरि अलिकति अहङ्कार आउँछ स्वाभाविक रूपमा, त्यो पनि आएको होइन, त्यो कारणले जनताले जहिले पनि खबरदारी गरिराख्नु पर्दछ, नभए चुक्ने ठाउँहरू धेरै हुन्छन् होइन। र खास गरी अब यस्तो बुधाहरू त धेरै छ होइन, तर चुक्दै गरेको कुराहरू पनि धेरै ठाउँमा छ, तर मैले खालि विचारवटा कुरा मात्रै अलिकति बढी फ्यासिलिटी दिएर भन्न चाहे, सबभन्दा पहिले त यो सरकारले होइन रुल अफ ल चाहिँ लागू हुनुपर्छ, रुल बाई ल लागू गर्नु भएन कि एउटा कुरा, त्यो संविधान र संविधानका मूल्य मान्यताहरू मानेर चल्नुपर्छ होइन, लोकतन्त्रमाथि प्रतिबद्ध हुनु पर्यो, यो जथाभावी गिरफ्तारी गर्ने जसले मन पायो त्यसलाई अर्बाइटली एरेस्ट गर्ने, पत्रकारहरूलाई एरेस्ट गर्ने, युट्युबरहरूलाई एरेस्ट गर्ने, सेनाको खिलाफमा केही बोलेको त्यसलाई पक्राउ गरिहाल्ने, व्यक्तिगत प्रतिशोधका कुराहरूको लागि राज्य संयन्त्रको दुरुपयोग गर्ने त्यो कुराहरू चाहिँ हुनु भएन, लोकतन्त्रमा आस्था राख्नु पर्यो। अर्को कुरा जनसम्प्रभुताको रूपमा जनताको सार्वभौम सत्ताको कदर गर्न सक्नुभयो, त्यो चाहिँ ठुलो शुभभाव जस्तो लाग्छ। खास गरी सामान्य प्रधानमन्त्रीजीले प्रधानमन्त्रीज्यूले जुन संसदप्रति एउटा अवहेलनाको दृष्टिकोण राख्नुभयो होइन, जिम्मेवारै नहुने, त्यो चाहिँ सबभन्दा खतरा मलाई चाहिँ खतरनाक जस्तो लाग्यो। त्यही भएर संसदप्रति कार्यपालिका खास गरी सामान्य प्रधानमन्त्रीजी जिम्मेवार हुनै पर्छ, संसदले जवाब मागेको ठाउँमा दिनै पर्ने हुन्छ र उहाँले संसदको मर्यादा पनि राखिदिनु पर्दछ, त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो।
1: तपाईँहरूको अहिले बिरामी अवस्थामै हुनुहुन्छ होइन डाक्टर साहब, अहिले पनि भन्न दिएन फागुन 21 को निर्वाचनले है, अप्ठ्यारो अवस्थामा हुनुहुन्छ नि त होइन तपाईँहरू चाहिँ?
0: अप्ठ्यारो त अप्ठ्यारैमा छु, अब त्यो बेसी अप्ठ्यारो भएको बेलामा त हामीले
1: होइन फागुन 21 को निर्वाचनले अहिया समेत भन्न दिएन क्या तपाईँहरूलाई त?
0: होइन अब हुन्छ यस्तो परिवर्तन भइरहेको छ जस्तो खालको माहौल थियो, त्यसलाई हामीले असामान्य रूपमा लिएका छैनौँ। दुई चारवटा सिट जित्नुभन्दा पनि ल कुनै एउटा दलले दुई तिहाई नै ल्यायो होइन र के गर्नु छ गरेर देखाओस् भन्नको लागि यो सकारात्मक रूपमा पनि लिन सक्नुपर्दछ यसलाई होइन, जहिले पनि त्यो हङ पार्लियामेन्ट जस्तो हुने होइन केही गर्न नसक्ने हुँदाखेरि ल यसैकै कारणले बहुमत आएन है, त्यही भएर अहिले सरकारले केही गर्न नसकेको जुन बहाना थियो नि त्यसपालि त देखियो कि होइन एउटा सरकार एकै पार्टीले पनि बहुमत ल्याउन सक्छ, झन्डै दुई तिहाई नै ल्याउन सक्छ, यही संविधान यही व्यवस्थामा रहेर पनि ल्याउन सक्छ भनेर यसपालि साबित भयो र त्यही भएर हामी चाहन्छौँ अब के गर्नु छ त्यो सरकारले गरेर देखाओस् तर संविधानको दायराभित्र रहेर गरेर देखाओस् त्यसको लागि पनि भन्दैछ। त्यसको लागि हामीले सिट ल्याएन भन्ने चिन्ता धेरै गरिराख्नु पर्दैन, अहिले देशको लागि के राम्रो होस् भनेर नै हामी
1: होइन। अब जाँदा जाँदै प्रधानमन्त्रीज्यूले भन्नुभएको छ मधेसको एउटा आँगनमा उभिएर अब काठमाडौँ घुम्न जाने हो, पशुपति दर्शन गर्न जाने हो, तपाईँहरूका सबै अधिकारहरू चाहिँ अब प्रदेशमा आउँछन्, यही ठाउँमा आउँछन्, तपाईँहरू धेरै चाहिँ यताउता जान पर्दैन भन्ने आश्वासन दिइरहँदाखेरि अब प्रदेशको विषयमा राजोपाले चाहिँ आफ्नो प्रस्तावना पारित गर्दै गर्दाखेरि त हरेक प्रदेशका नागरिकहरूमा एक किसिमको आशंका र चिन्ता व्यक्त त भएको छ नि त होइन?
0: एकदम पक्कै पनि हामीले यो धेरै ठुलो सङ्घर्षका पश्चात नै संहिता हासिल गरेका हौँ, यो एक दशकको मात्रै सङ्घर्ष होइन धेरै लामो सङ्घर्ष हो, खासमा यो 2008 सालतिर पनि स्वायत्तताको कुरा उठिसकेको थियो त्यति बेला तराई काङ्ग्रेसले उठाइसकेको थियो, अनि यो धेरै वर्षको धेरै दशकको सङ्घर्ष पश्चात धेरै बलिदानी पश्चात आएको संहिता हो र यसले देशलाई द्वन्द्वबाट धेरै हदसम्म मुक्त पनि गरेको छ, धेरै कुरामा चाहिँ पहिचान दिएको छ, समानताको अनुभूति गराएको छ, गौरवको अनुभूति गराएको छ, यो देश मेरो पनि हो भनेर आभास गरेको, त्यो कुरालाई अहिलेको सरकारले अलिकति नजरअन्दाज गर्दैछ कि जस्तो हामीलाई लागेको छ, तर मलाई अझै पनि विश्वास सम्मानित प्रधानमन्त्रीज्यूसँग छ किनकि उहाँले माघ 5 को सभामा सबैको सामु प्रतिबद्धता गर्नुभएको थियो, भाषा नै गर्नुभएको थियो, यति कडा शब्दमा सबैले बुझ्ने शब्दमा गर्नुभएको थियो कि संहितालाई बलगर बनाउने र अधिकार माग्न काठमाडौँ जानै नपर्ने खालको जुन कुरा गर्नुभएको थियो त्यसले उहाँ पुरा गर्नुहुन्छ गर्ने कुरा लाग्नुहुन्छ भन्ने मलाई अहिले पनि विश्वास
1: छ। हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँको जनमत पार्टीका अध्यक्ष डाक्टर सिके रावत, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: इस समय सूचक का साथमा
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 5 50 26 440।
5: It's 7 o'clock, अहिले 7 बजेको छ।
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
8: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

चितवनको भरतपुर 23 बेलहट्टामा गए राति जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा छोराको दुखद मृत्यु, राति धरना, बिहान पख चार बुदी सहमतिपछि शव उठ्ने। ठेकेदार पक्षले खाडल खनी काम अलपत्र छाड्दा माडीनौ बगै क्षेत्रमा हुलाकी सड़कमा आवतजावत गर्न असहज, मनसून सक्रिय भएसँगै माडी नगरका किसानहरू धान रोपाईमा व्यस्त। माडी सहितका पश्चिम चितवनमा आज आइतबार बिहान 3 घण्टा विद्युत सेवा अवरुद्ध रहने। दिवा खाजाका लागि माडीको दक्षिण ऐदपुरी आधारभूत विद्यालयमा धान रोपाई। सरकारका 100 दिनका उपलब्धि, सार्वजनिक 1.5 करोड़ नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि। महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण। तेलमा मरेको साङ्ला भेटिएसँगै न्युरोडको एक रेस्टुरेन्टलाई 2 लाख जरिवाना। र फेवातालको बीचमा अलपत्र परेकी युवतीको उद्धार। फिफा विश्वकप 2026 अन्तर्गत पाराबगेलाई पराजित गर्दै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को क्वार्टर फाइनलमा। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा छोराको दुखद मृत्यु भएको छ। मृत्यु हुनेमा 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटे रहेका छन्। जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर 23 का वडा अध्यक्ष दीपक दबाडीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातिदेखि मृतकको शव सहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धरना दिएका थिए। पछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरखगढ वडा नम्बर 23 कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन समिति सहित सरकारवाला बीच भएको छलफलपछि 4 बुदे सहमति भएको छ। सहमति अनुसार जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतक परिवारलाई तत्काल उचित राहत उपलब्ध गराइने, मृतकको घर पुनर्निर्माण गरिने तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आवश्यक कार्य तत्काल शुरू गरिने उल्लेख छ। सहमतिपछि स्थानीयको धरना कार्यक्रम स्थगित गरिएको छ। सड़कको छेउ स्ट्रक्चर निर्माणका लागि भन्दै ठेकेदार पक्षले खाडल खनी काम अलपत्र छाड्दा माडीनौ बगै क्षेत्र हुलाकी सड़क हिलाम्य भएको छ। बगै खोला पुलदेखि रिउ नदी पुलको बीचको करिब 1 किलोमिटर खण्ड आवत जावत नै गर्न असहज हुने गरी हिलाम्य रहेको हो। निर्माण पक्षको निरन्तरको सुस्तताका कारण पछिल्लो आधा दशक 5 वर्षदेखि माडी ओडावासीहरूले वर्षायाममा हिलो र अन्य याममा धुलोको शास्ति पाउँदै आएका छन्। सड़क हिलाम्य हुँदा पैदल यात्रीसहित मोटरसाइकल यात्रीहरू झनै समस्यामा पर्ने गरेका छन्। देवेन्द्रपुरको सीमास्थित परुई खोलादेखि बगैसम्म करिब 8.157 किलोमिटर लम्बाई र 7 मिटर चौडाइको दुईतर्फी कालोपत्रे सड़क हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंज मार्फत शुरूआती 35 करोड़ रूपियाँ लागतमा निर्माण भइरहेको हो। बज्रगुरु ढुकुचु कन्स्ट्रक्सन जेबीले ठेक्का पाएको सो सड़क निर्माण योजनाको तेस्रो तथा अन्तिम पटक थपिएको म्याद समेत सकिसकेको छ। तर हालसम्म काम करिब 60% मात्र पूरा भएको देखिन्छ। स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गर्ने गरेका छन्। मनसून सक्रिय भएसँगै माडीनगरका किसानहरू धान रोपाईमा व्यस्त भएका छन्। वर्षाको पानी र खेतमा पुगेका सिंचाई प्रबन्धका कारण अन्य छिमेकी पालिकाहरूमा झै माडीनगरमा समेत किसानहरू यतिखेर खेतमा धान रोप्न व्यस्त भएका छन्। माडीनगरपालिकामा यस वर्ष करिब 6050 हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने लक्ष्य राखिएको छ। हालसम्म करिब 17% क्षेत्रमा धान रोपाई सम्पन्न भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। नगरपालिकाका कृषि शाखा
प्रमुख सुरेश सिमखडाका अनुसार ओडा नम्बर 1, 2 र 3 मा धान रोपाई तुलनात्मक रूपमा बढी भएको छ। अन्य ओडामा पनि सिंचाईको उपलब्धता र मौसम अनुसार किसानले रोपाईलाई तीव्रता दिइरहेका छन्। हालसम्म करिब 17% रोपाई सम्पन्न भएको छ। मौसम अनुकूल रहेमा आगामी केही दिनमा रोपाईको गति अझ बढ्ने अपेक्षा गरेका छौ, सिमखडाले भन्नुभयो। यता धान रोपाईको मुख्य समयमा रासायनिक मलको अभाव भने कायम रहेको छ। कृषि शाखाका अनुसार हालसम्म 115 टन युरिया मलको एक लट वितरण गरिसकिएको छ, तर किसानले आवश्यकता अनुसार मल नपाएका कारण समस्या झेलिरहेका छन्। सिमखडाका अनुसार पछिल्ला वर्षहरूमा किसानमा मल स्टोर

गरेर राख्ने बानी विकास भएकाले बजारमा मल पुगे पनि छिट्टै सकिने अवस्था रहेको छ। अहिले मलको अभाव नै छ। अर्को लट डीएपी मल आउने अपेक्षा त छ, तर कहिले आउँछ भन्ने निश्चित छैन, उहाँले बताउनुभयो। अन्य पालिकाको तुलनामा माडीमा मलको आपूर्ति केही सहज रहेको उहाँको भनाइ छ। धान रोपाईको व्यस्त समयमा मल अभाव चुनौती बने पनि किसानले उपलब्ध स्रोत साधनकै भरमा रोपाईलाई निरन्तरता दिइरहेका छन्। नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र अन्तर्गत माडीसहितका क्षेत्रमा आज आइतबार बिहान 3 घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। बसेनी सब स्टेशनको 33 केभी लाइनभित्र बढ्दो विद्युत मागलाई सम्बोधन गर्न कन्डक्टर अपग्रेडको काम गर्नुपर्ने भएकाले बत्ती काटिन लागेको हो। वितरण केन्द्रका अनुसार 21 गते बिहान 7 बजेदेखि बिहान 10 बजेसम्म माडी क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा बन्द रहनेछ। निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा सो समयभन्दा पहिल्यै विद्युत पुनः सुचारू गरिने प्राधिकरणले जनाएको छ। स्कूलमा अध्ययनरत बालबालिकाहरूको दिवा खाजाका निम्ति माडीको दक्षिण ऐदपुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण ऐदपुरीले विद्यालय परिसरभित्र करिब 2 कट्ठा क्षेत्रफलमा धान रोपाई गरेको छ। विद्यालयका प्रधानाध्यापक नन्दलाल राईले बाउसे हिलो सम्माउने र खेत तयार पार्ने काम गर्दा विद्यालयका शिक्षक र केही विद्यार्थीहरूले शुक्रबार रोपाई गरेका हुन्। विद्यालयले विगत केही वर्षदेखि सोही जग्गामा दिवा खाजाका लागि धान बाली एवं तरकारी खेती गर्दै आएको छ। विद्यालयका शिक्षिका सोमा पन्तका अनुसार विद्यार्थीलाई श्रम उत्पादन र कृषिको महत्व व्यवहारमै सिकाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। रोपाईबाट उत्पादन हुने धान विद्यालयकै विद्यार्थीको दिवा खाजामा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइता सिंह तामाङले बताउनुभयो। विद्यालयको यस अभ्यासले विद्यार्थीमा व्यवहारिक ज्ञान, श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र कृषिप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालयले करिब 1.5 दशकदेखि नै अभिभावकहरू सहयोगमा विद्यार्थीहरूलाई दिवा खाजाको प्रबन्ध गरिआएको छ। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो। मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको पहिलो बुदामा संघीय मन्त्रालयको संख्या कटौतीको विषय समावेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चुनावी बाचा पत्र उल्लेख भए बमोजिम मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। उहाँले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। यसै गरी उहाँले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने जनाउँदै राजनैतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको बताउनुभयो। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार समेत रहेका संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले अन्तिम चरणमा पुगेको बताए। नयाँ सरकार बनेको 100 दिन पुगेको अवसरमा सिंहदरबारमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा शाहले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको जानकारी दिए। सरकारले 42 जना उपसचिवहरूको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले 42 जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो। यस्तै केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार 100 दिनमै पूर्ण रूपमा असफल भएको दावी गरेका छन्। शनिबार ललितपुरमा आयोजित मिशन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै उनले

तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिदका सम्बन्धित कानूनहरू अत्याधिक जटिल र संकुचित भएका कारण पूर्वाधार आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताउनु भएको छ। राष्ट्रिय सभामा शनिबार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 माथि सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै उहाँले पूर्वाधार विकासमा हुने ढिलाइलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको स्पष्ट पार्नु भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दावी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानी वा रक्षात्मक अवस्थामा नबस्न निर्देशन दिनुभएको छ। बागमती प्रदेश जागरण अभियानको उद्घाटन गर्दै ओलीले एमाले गरेका कामहरू ऐतिहासिक रहेको भन्दै छाती फुलाएर जनताको बीचमा जान नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै कंग्रेसले अब यो विषयलाई संसद सशक्त रूपमा उठाउने निर्णय गरेको हो। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा शनिबार दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालय जिम्मेवारी पाएको संयोजकहरूको बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै सरकारको कार्य सम्पादनबारे यस्तो निष्कर्ष निकालेको हो। नयाँ सरकार गठन भएको 100 दिनको अवधिमा कृषि वन तथा पर्यावरण मन्त्रालयले नीतिगत सुधार वैदेशिक सहायता परिचालन र किसान लक्षित कार्यक्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको विवरण सार्वजनिक गरेको छ। विक्रम सम्बत 2082 चैत्र 13 गते नयाँ सरकार गठन भए पश्चात मन्त्रालयले सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गर्दै रासायनिक मल वितरण बीमा प्रिमियम वन व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा उल्लेख्य कार्य भएको जनाएको हो। राष्ट्रिय सभामा सहकारी ऐन 2074 सम्बोधन गर्न बनेको विधेयक 2083 माथि सैद्धान्तिक छलफल भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमा शनिबार सांसदहरूले आफ्नो धारणा राखेका हुन्। सांसदहरूले मुलुकको समसामयिक अवस्था विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले वर्षायाममा कर्णालीको सड़क समस्या सवारी दुर्घटना मल खरिदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यथितका विषयमा आवाज उठाएका हुन्। पोखराको फेवातालमा कायाकिङ गर्ने क्रममा हावाहुरीका कारण तालको बीचमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको नारायणटार स्थायी घर भई पोखरा घुम्न गएकी 23 वर्षीय रितिका फुयालको शनिबार उद्धार गरिएको हो। फुयालले फेवातालमा कायाकिङ गरिरहेको बेला अचानक तीव्र हावाहुरी चलेको थियो। सोही कारण उनी तालको बीच भागमा अड्किएर अलपत्र परेकी थिइन्। काठमाडौँको न्युरोडमा रहेको एक रेस्टुरेन्टलाई 2 लाख जरिवाना गरिएको छ। शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारलाई 2,01,000 जरिवाना गरेको हो। सो रेस्टुरेन्टमा प्रयोग गरिएका केही खाद्य सामग्री गुणस्तरहीन भेटिएका कारण उपभोक्ता संरक्षण एन 2075 बमोजिम जरिवाना गरिएको गुण नियन्त्रण विभागले जनाएको छ। फिफा विश्वकप 2026 अन्तर्गत गैराती भएको राउण्ड अफ 16 खेलमा क्यानाडालाई हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्यानाडा जारी विश्वकपको सह आयोजक समेत हो। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा क्यानाडालाई 3-0 हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको हो। मोरक्को जितका लागि अजेदिन ओनाहीले 2 र सुफियान रहिमीले 1 गोल गरे। क्यानाडाकोले खेलमा कुनै गोल गर्न सकेन।
फिफा विश्वकप 2026 अन्तर्गत भर्खरै सकिएको खेलमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वार्टर फाइनल अर्थात अन्तिम आठमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गरेको एक गोल नै जितका लागि निर्णायक बन्यो। एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाएका हुन्। पाराग्वेली खेलाडी डिएगो गोमेजले डेसियर डोएलाई लडाएपछि भारको मद्दतले पेनाल्टीको निर्णय दिएको थियो।

0: अब पालो स्वदेश मौसम अपडेट को।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलले तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 79% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। बागमती र लुम्बिनी प्रदेशका स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्टाङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागको थोरै स्थानमा चट्टाङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्टाङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। चितवनको भरतपुर 23 बेलहट्टामा गए राती जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा छोराको दुखद मृत्यु, राति धरना, बिहान पख चार बुदे सहमतिपछि सब उठ्ने। ठेकेदार पक्षले खाडल खनी काम अलपत्र छाड्दा माडीनौ भगै क्षेत्रमा हुलाकी सड़कमा आवतजावत गर्न असहज, मनसुन सक्रिय भएसँगै माडी नगरका किसानहरू धान रोपाईमा व्यस्त। माडी सहितका पश्चिम चितवनमा आज आइतबार बिहान 3 घण्टा विद्युत सेवा अवरुद्ध रहने, दिवा खाजाका लागि माडीको दक्षिण ऐदपुरी आधारभूत विद्यालयमा धान रोपाई। सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, 1.5 करोड़ नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि। महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण, तेलमा मरेको साङ्ला भेटिएसँगै न्यूरोडको एक रेस्टुरेन्टलाई 2 लाख जरिवाना। र फेवातालको बीचमा अलपत्र परेकी युवतीको उद्धार, फिफा विश्वकप 2026 अन्तर्गत पाराग्वेलाई पराजित गर्दै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को क्वार्टर फाइनलमा। हवस् त, आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम।
1: यतिखेर हाम्रो बेसमा नेपाली कङ्ग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार
1: डाक्टर साहब। अब यो सरकार गठन भएको 100 दिन पुरा भएको छ, सरकारको 100 दिनको अर्थात् मधुमासको समीक्षा कसरी गर्नुहुन्छ यतिखेर?
2: अब हेर्नुहोस्, अब धेरै आश्वासन विश्वास दिएर यो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो बहुमतले निर्वाचित भयो, सरकार पनि बन्यो। धेरै अपेक्षाहरू पनि जनताले गरेका छन्, तर समग्रमा कतिपय कुराहरू भए जस्तो देखिए तापनि समग्रमा मलाई लाग्छ यसले सही दिशा पक्रन सके जस्तो मलाई लाग्दैन। जहाँसम्म अब सुशासनलाई ठुलो मुद्दा उहाँले बनाउनु भएको थियो, सुशासन भनेको के हो भनेदेखि कानुनको अक्षरश पालना, जहाँ कानुनको अक्षरश पालना हुँदैन सुशासन मा समस्या त्यहीँबाट सुरु हुन्छ। अहिले अब के देखिन्छ भने उहाँहरूले जे सोच्नुहुन्छ, सत्तामा बस्ने साथीहरू जे सोच्नुहुन्छ त्यो नै नेपाल र नेपाली जनताको लागि उत्कृष्ट हो। यदि त्यो सोचाइ कानुन नियम विधिसँग मेल खाएन भने पनि फरक पर्दैन भन्ने मानसिकता एउटा छ। त्यसले गर्दाखेरि मलाई लाग्छ यो समस्या चाहिँ आउने दिनमा बढ्दै जान्छ भन्ने मलाई लाग्छ। केही कुराहरू जुन उहाँहरूले यो जुन चाहिँ बागमती विष्णुमती यो काठमाडौँ उपत्यका बाहिर पनि अनाज बस्तीहरूलाई क्लिन गर्नुभयो, हटाउनु भयो, अब त्यसले चाहिँ त्यो सहरी वातावरण त्यसलाई चाहिँ मद्दत गर्ला।

0: फेरि उनीहरूलाई जुन पुनर्स्थाप नागरी जो सातौँ मानेमा टुकुम्बासी छन् घरबार दिइन्छन् त्यसको व्यवस्थापन चाहिँ उहाँहरूले गर्न सक्नु भएन. त्यहाँ हटाउनुपर्ने कुरा त विष्णुपति बागमती लगाएको विभिन्न ठाउँमा त्यो जरुरी थियो, तर त्यसको चाहिँ वैकल्पिक व्यवस्था पनि सँगसँगै जरुरी थियो, त्यो पनि उहाँहरूले गर्न सक्नुभएको छैन. र समग्रमा यो पहिलाका दलहरू खराब गरे र ती दलका नेताहरूको विरुद्ध हामीले कारवाहीलाई आधार भए पनि नभए पनि अगाडि बढाउनु पर्छ भन्ने मान्यता पनि प्रबल देखिन्छ. हामी कानुन शासनमा विश्वास गर्छौँ, जसले चाहिँ कमजोरी गरिरहेको छ, दुरुपयोग
1: बिचौलियामाथि कारवाही गर्नेदेखि लिएर मन्त्रालयको संख्या कटौतीदेखि लिएर संविधान संशोधनको बस पत्र असारभित्र तयार पारिने नयाँ नयाँ कुराहरू त सरकारले गरिरहेछ नि त होइन डाक्टर साहब?
0: अब ठिक छ, बिचौलियालाई अब जसले चाहिँ कानुन मिचिया छ, दुरुपयोग गरिरहेछ, भ्रष्टाचार भएको छ, त्यसमा संवैधानिक निकायहरू छन्, त्यसले चाहिँ आफ्नो काम पहिला पनि गरिराखेको छ, अहिले पनि उसले स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ. तर त्यसमै हास्य भइरहेको चाहिँ आभास पनि भइरहेको छ. त्यस कारण मलाई लाग्दछ जुन चाहिँ संयन्त्र संवैधानिक रूपमा चाहिँ बनेका छन् त्यसले चाहिँ स्वतन्त्र रूपमा काहीँ कतैको पनि प्रभाव बिना त्यसमा चाहिँ एक्जिक्युटिभ ब्रान्चको पनि प्रभाव रहनु भएन. त्यस किसिममा र त्यसले गर्न पायो भने सही किसिमको चाहिँ नतिजा आउँछ. होइन भनेदेखि अब आग्रह पूर्वाग्रहको आधारमा यो गर यो नगर भन्न थाल्यो भने त्यहाँबाट फेरि चाहिँ सुशासनमा कम्प्रोमाइज त्यहीँबाट चाहिँ सुरु हुन्छ. अब जस्तो चाहिँ अब अहिले चाहिँ राज्य सम्बन्धकै कुरा गर्ने हो भने अब हरेक मन्त्रीले चाहिँ अब चाहिँ सल्लाहकार पहिला यो जम्मै चाहिँ अब न्यूनतम सङ्ख्यामा रहन्थ्यो, त्यसमा पनि प्रश्न उठ्थ्यो. तर अब अहिले चाहिँ ठुलो सङ्ख्यामा त्यस किसिमहरू चाहिँ भर्ती गर्ने जुन चाहिँ ब्युरोक्रेसी छ, प्रशासन तन्त्र छ, त्यसको ठाउँमा प्रतिस्थापन गर्ने किसिमबाट जुन आइरहेको छ त्यो पनि राम्रो चाहिँ सङ्केत होइन. त्यसले चाहिँ जुन चाहिँ हाम्रो चाहिँ राज्य संयन्त्र छ त्यसलाई प्रभावकारी बनाउने, त्यहाँ कमी कमजोरी छ भने ती कमी कमजोरीलाई हटाउने त्यो चाहिँ बाटो जानुपर्छ, न कि त्यसलाई चाहिँ विस्थापन गरेर चाहिँ बाहिरबाट त्यसलाई चाहिँ आफू खुसी संयन्त्र चाहिँ बनाउने. त्यो त्यसले फेरि पनि सुशासनको पाटोलाई चाहिँ झन् कमजोर गर्छ. त्यस कारण सुशासनलाई नै मूल मुद्दा बनाएर उहाँ चाहिँ सत्तामा आउनुभएको, तर चाहिँ सुशासन को बाटोमा जसरी जानु पर्थ्यो त्यसरी चाहिँ जान छोडेर उहाँहरूले चाहिँ के छ भने अर्को बाटो पक्रिनु भएन. उहाँको नियत राम्रो होला, म राम्रो गर्छु, हामी यसरी गर्न सक्छौँ भन्ने लाग्यो होला, तर लागेर हुँदैन. त्यसको त्यसले चाहिँ जुन चाहिँ तपाईँले चाहिँ संयन्त्रलाई एउटा विधि समेत संयन्त्रलाई स्थापित गर्न थाल्नुहुन्छ, त्यसले चाहिँ तपाईँको अपेक्षा अनुसार चाहिँ परिणाम दिँदैन, त्यसले उल्टो बाटोमा चाहिँ लान्छ. त्यसका प्रति चाहिँ सरकार चाहिँ गम्भीर हुनुपर्दछ भन्ने मलाई लाग्दछ.
1: सिंहदरबारभित्रको कार्य संस्कृतिमा पनि अलिकति परिवर्तन गर्न खोजिया छ, औपचारिक शैलीमा परिवर्तन छ. हिजो चाहिँ रिबन काट्नेदेखि लिएर उद्घाटनमा व्यापक हुन्थ्यो होइन, सरकारका प्रमुखहरू त्यतातर्फ अलिकति बढी ध्यान दिन्थे. विज्ञान र नवप्रवर्तन सहित कुराहरूमा र सेवा र प्रभावमा चाहिँ सहजता गर्नेतर्फ सरकार अलिकति सकारात्मक भएतर्फ लागेको लाग्छ डाक्टर साहब.
0: होइन, मैले भने नि उहाँको आशय चाहिँ हामी राम्रो गर्न खोजिरहेछौँ भन्ने लागिराख्या होला होइन. अब त्यसमा चाहिँ उहाँको इन्टेन्सन नै खराब छ, आशय चाहिँ खराब छ भन्ने कुरो होइन, होइन आशय राम्रै गर्छु भनेर उहाँले गर्न खोजिरहनु भएको होला. तर के हुन्छ भनेदेखि अब यो संयन्त्रलाई नै संयन्त्र त्यो ठिक छ

0: var internet için. Çin tazeleri Parijan'ın ödüyor. Parada tesma sesko tamamı argo sop samindir mazayı. Kolay olsun. Manera zayı. Parinam avlayın. Zibin khati nakati vane. Nakati çıçık sa. Tukhe kura vayın. Dekhava dehe. Zürri çayın. Parada zayı. Çelli mapsu samasya ko samadhan hudaynın da. Ramli yugarını çoğdu vunen onun tırakçı samasya samadhan hudaynın. Tesunali zati bini aile çe kanun bu yiyu veyre kaysa. Jahan se sudar dolu bursa tırçı sa. Tara bu çelli bini amca abdiyadis ko batu poklin. Aynı tesko sattatim priye çal çal vata. Samsat ko zeyi dohan sahava gidama. Tukura agarik bode vane. धेरैको आँखा त्यहाँ परिसकेपछि अनि कहाँ कमी कमजोरी रहेछ भन्ने कुरा चाहिँ पत्ता लगाउन गाह्रो हुन्छ कहीँ एउटा चाहिँ कुनामा बसेर त्यो कुरो चाहिँ ठिक छ भनेर चाहिँ बनेको कानुनी प्रस्तावले के हुन्छ भने त्यहाँ चाहिँ कमी कमजोरी हुन सक्दछ कतिपय कुराहरू चाहिँ ओभरलुक भएको हुन सक्दछ अहिले चाहिँ ट्राफिकै कुरामा कतिपय प्रस्तावित कुरा चाहिँ अस्वाभाविक किसिमको चाहिँ प्रस्ताव भएर आएको छ भन्ने कुरा आइराखेका छन् अब त्यो के लान्छौँ भने 15 महाधिवेशन निष्पक्ष होस् निष्पक्ष हुनको लागि एउटा साझा संयन्त्र बनोस् सभापतिको संयन्त्र बनोस् त्यसले मात्रै 15 अधिवेशन निष्पक्ष हुने सुनिश्चितता हुन्छ होइन भने त्यो निष्पक्ष हुन सक्दैन त्यसो हामीले निष्पक्ष हुने सुनिश्चितता गर्न पनि अहिलेको नेतृत्व तयार नहुनु भनेको चाहिँ उहाँहरू चाहिँ यो चाहिँ यो लेभल प्लेइङ फिल्ड सबैलाई चाहिँ बराबरी रूपमा निष्पक्ष ढङ्गबाट पारदर्शी ढङ्गबाट अधिवेशन गर्न चाहनुहुन्न भन्ने चाहिँ सन्देश आउँछ र हामीले चाहिँ धेरै अरू कुरा केही भने पनि छैन क्रियाशील सदस्यताको चाहिँ जसले नवीकरण गरेका छ तिनीहरूको स्वतः डिजिटल गरोस् या चाहिँ अध्यावधि भन्नुहोस् के त्यसमा चाहिँ यो नभनियो जो पार्टी छोड्या बाहेक अरू सबैलाई चाहिँ गरियोस् र यो निष्पक्ष अधिवेशन सम्पन्न गर्नुको लागि 15 अधिवेशन सम्पन्न गर्नुको लागि एउटा चाहिँ साझा सहमतिको संयन्त्र बन्नु पऱ्यो जसले चाहिँ क्रियाशील सदस्यता विधान संशोधन निर्वाचन प्रक्रिया अगाडि बढाउने लगायतका कुरामा चाहिँ उनीहरूलाई अधिकार छ निर्णय गर्ने अधिकार सहित संयन्त्रलाई अधिकार दिइयोस् र त्यसमा सहमति गरियोस् त्यसमा चाहिँ एक दिनमै अहिलेको नेतृत्वले चाहिँ यसलाई चाहिँ टुङ्गाउनु चाहेन एक दिनमै टुङ्गिन्छ कुनै ठुलो कुरै छैन अहिले हामीले यो पद चाहियो यति प्रतिशत चाहियो भन्ने कुरा पनि छैन खालि 15 निष्पक्ष गर्नको लागि साझा सहमतिको संयन्त्र चाहियो हामीले भनेका छौँ तर चाहिँ त्यही गर्न पनि उहाँहरू तयार नभइरहेको अवस्था चाहिँ विडम्बनापूर्ण कुरा हो यसले चाहिँ आउने दिनमा पार्टी जनसमस्यामा पर्छ र अप्ठ्यारो पर्छ
1: होइन डाक्टर साहब दादा साथै एउटा कुरा के बताउनुहोस् भने संवैधानिक अङ्गहरूले चाहिँ वैधानिकता दिइसकेको अवस्थामा विशेष महाधिवेशन होइन बहुमत सदस्यहरूले विशेष महाधिवेशन गरिसकेको अवस्थामा अब तपाईँहरूले पनि त न्यु खोजेर बस्नु भएन नि त
0: पहिलाको हेर्नुहोस् बिपी बैरालाको पालादेखि यी सबै पक्षसँग यो चाहिँ बृहत पार्टी हो विभिन्न पिँढी जोडिया छ धेरै ठुलो लगानी छ सबैलाई सल्लाह गरेर विश्वासमा लिएर अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाइन्छ भनेपछि त अहिले त विशेष अधिवेशन त सबैले भाग बहुमत सङ्ख्याले भागै दिएको थिएन अहिले चाहिँ प्राविधिक रूपमा उहाँहरूलाई चाहिँ मान्यता चाहिँ अदालतले चाहिँ निर्वाचन आयोगले दिए तापनि वास्तविकता के हो भने बहुमत प्रतिनिधिहरू चाहिँ भाग लिएका थिएनन् अब सबैले सहभागी भएर चाहिँ बनेको कमिटीको नेतृत्वले फेरि अधिवेशन गर्दा त त्यहाँ चाहिँ सबै पक्षलाई मिलाउने सबैको चाहिँ त्यहाँ प्रतिनिधिको पक्षको कति राख्ने भनेर टुङ्गो नलागिकन अधिवेशन प्रक्रिया नै अगाडि बढाइन्थ्यो चाहे चाहिँ शेरबहादुर हुँदा होस् चाहे चाहिँ सुशील कोइराला हिजो किशनजी जोशी हुँदाखेरि पनि त्यो थियो भने अहिले त बहुमत सङ्ख्याले भागै नलिएको विशेष अधिवेशन आएको नेतृत्वले अरू बाहिर थिए अब उनीहरूलाई चाहिँ केही पनि एउटा चाहिँ के छ भने निष्पक्षता सुनिश्चित गर्ने चाहिँ कुनै पनि काम नगरिकन अनि के र हामी गर्छौँ आए आऊ नआए नआऊ भन्नु मिल्छ त त्यो त ठिक भएन नि त्यो त त्यसरी पनि
1: होइन अब यदि क्रियाशील सदस्यता अध्यावधिक नगर्ने त्यो नभइसके पछाडि चाहिँ मानिरहेको छैन नि त गगन थापाजीहरूले त्यो
0: भने हामी यो के अरे राख्न चाहँदैनौँ पार्टीमा. हामी जे चाहन्छौँ त्यही अनुसार चाहिँ यो चल्छ. हामी जे बोल्छौँ त्यही विधान हो. अब अहिले जसरी चाहिँ अब राष्ट्रिय स्वतन्त्रता पार्टी रविजी अथवा बालेनजीले सरकार अब उहाँले जे चाहनुहुन्छ जसरी चाहनुहुन्छ त्यसरी त्यही नै राम्रो त्यही नै असल हो देशको लागि पनि जनताको लागि पनि भनेर चाहिँ उहाँले चाहिँ वान म्यान सो जस्तो चाहिँ त्यसरी चलाइरहनु खोज्नु भएको छ. नेपाली काङ्ग्रेसमा पनि हामी त्यसरी चलाउन चाहन्छौँ त्यही मोडलमा जान चाहन्छौँ भन्ने कुरा हुन्छ. त्यसले त
2: आज हामीले स्टुडियोमा बोलाएका छौँ राजनीतिक विश्लेषक मुमाराम खनाललाई. आउनुहोस् सुरु गरौँ मुमाराम खनालसँग. जनता जान्न चाहन्छन्. मुमाराम खनालजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई.
3: धन्यवाद.
2: पालिन सरकारको 100 दिन हनीमुन पिरियड कति चुक्यो, कति सफल?
3: अनि यो औसत नै रह्यो होइन. त्यति धेरै चर्चा गर्नुपर्ने धेरै कामहरू चाहिँ भएका छैनन्. मात्रै के हो भने सरकारको चाहिँ ध्यान सुशासनको क्षेत्रमा चाहिँ उनीहरूले गर्न खोजेका चाहिँ छन्. तर त्यो गर्न खोज्दाखेरि त्यसको रिजल्ट चाहिँ सकारात्मक नकारात्मक के आयो भन्ने कुरा चाहिँ दुवै टिप्पणीहरू छन् होइन. मैले हेर्दाखेरि पनि उनीहरूले गर्न चाहिँ मनले खोजे पनि त्यो सुशासनको क्षेत्रमा केही टेक्निकल कुराहरू त भएका छन्. जस्तै ड्राइभिङ लाइसेन्सको कुरा होला होइन, अरू केही ती कुराहरू समयसँगै अरूले पनि गर्थे. तर यो 100 दिनको दौरानमा उनीहरूले जुन प्रतिबद्धता व्यक्त गरेका थिए 100 वटा कामको भनेर, ती प्रतिबद्धताहरू एकदमै औसत खालको. र त्यसमा पनि मलाई लाग्छ ती 100 वटा इस्युहरूमा अलिकति चाहिँ 5-10 वटा इस्यु मात्रै उनीहरूले छुन सके.
2: मुमारामजी, बिहानीले दिनको सङ्केत गर्छ उहाँहरू त झन् डे वानदेखि नै गुड मर्निङ भन्दै एक्सन ओरिएन्टेड शैलीमा रफ्तारको राजनीति गर्ने भनेर अघि बढ्नु हो. अहिले त झन् एक्सप्रेस वे सही दिशामा अघि बढिरहेको छ.
3: होइन, त्यो नेपालका राजनीतिज्ञहरूको एउटा चाहिँ के बानी छ भने त्यो धेरै ठुला ठुला कुराहरू चाहिँ गरिहाल्ने होइन. त्यो एक्सप्रेस जानका लागि त गाडी पनि हुनु पऱ्यो नि. त्यसैले गाडी छँदै छैन होइन. पैदल एक्सप्रेस वेमा हिँडेर चाहिँ एक्सप्रेस हो भने पनि के अर्थ हुन्छ र त्यसैले हाम्रो संरचनाले मूलत हामीले हाम्रा पोलिटिसियनहरूले बुझ्नुपर्ने कुरा. अझ अहिलेका त बिचरा पोलिटिसियनहरू पनि होइनन्. उनीहरू पोलिटिक्सलाई प्रेम गर्नेहरू हुन् कि, राजनीतिलाई प्रेम गर्ने मात्रै हो उनीहरूको. अहिले अब राजनीतिज्ञ हुन बाँकी नै छ होइन. राजनीतिज्ञ भइसक्दा कस्ता हुन्छन् त्यो हेर्दा हेरौँला. तर मैले भन्न खोजेको कुरा के हो भने हाम्रो मुलुकको संरचना यति साँघुरो छ, त्यति साँघुरो संरचनामा तपाईँले गर्न खोजे पनि, तपाईँको इच्छा भए पनि, एउटा त संरचनागत चाहिँ समस्या एकदमै साँघुरो संरचनाभित्र हामीले काम गर्नुपर्छ. दोस्रो, हामीसँग पैसा छैन होइन, बजेटै छैन. त्यस हुनाले यो बेलामा चाहिँ भएको कुराबाट स्मार्ट काम कसरी गर्न सकिन्छ भन्नका लागि पनि मैले भने हाम्रो कर्मचारी तन्त्र, हाम्रा चाहिँ विभिन्न खालका चाहिँ त्यो ओभरल्याप गरेका संस्थाहरू, तिनीहरूको चाहिँ काम गर्ने चाहिँ प्यारालल तरिका, यी सबै कुरामा चाहिँ ओभरअल रिस्ट्रक्चरिङको खाँचो छ. त्यो रिस्ट्रक्चरिङ गर्नका लागि चाहिँ अहिलेका दलहरूले मात्रै गरेर त पुग्दैन. त्यसका लागि चाहिँ पोलिटिकल डायलग गर्ने अहिलेको सरकारसँग, अहिलेको पार्टीसँग पनि संयन्त्रै छैन खास भन्ने हो भने. त्यो संयन्त्र बनाउनका लागि उनीहरूको प्रयत्न पनि छैन. ती पार्टीका आफ्ना नजिकका साथीहरूलाई ल्याएर तपाईँ चाहिँ अहिलेका राजनीतिक दलहरूलाई बृहत्तर चाहिँ एउटा चाहिँ उद्देश्यका लागि चाहिँ एक ठाउँमा ल्याउन सक्ने यिनीहरूले गर्न सक्थे. तर उनीहरूको विश्वास के छैन भने आफ्ना नजिकका मान्छे बाहेक अरूले हामीलाई चिप्लाइदिन्छ भन्ने छ कि. हिंताबोध छ एउटा होइन, एउटा महत्त्वबोध छ कि हामीले चाँडै नै हामी सत्तामा जान सक्यौँ. त्यो राम्रै कुरा हो, त्यसले राम्रै गरे पनि छ. किनभने यिनै पुरानालाई हेर्दा हेर्दा दिक्क भइसकेको थियो नि त मान्छे होइन. त तर नेपाली नागरिकले खोजेको के हो भने हिजो नाङ्गो नाच हेरिरहेकाहरूलाई चाहिँ जुन बोर भएको थियो फेरि बाँदर नाचले मात्रै त त्यसलाई चाहिँ त्यो पनि त बोर हुन्छ नि. हामीले नाङ्गो नाचको बदलामा बाँदर नाच त पायौँ होइन, तर अझै चाहिँ एकदम चाहिँ सुसंस्कृत ढङ्गले बाजा गाजा नर्तकी त्यसको एस्थेटिक्स त्यसको सजावटदेखि लिएर सबै कुराको चाहिँ सङ्गति हामीले अझै पाएका छैनौँ.
2: उहाँहरूको सुपर एक्सप्रेस वे जसमा एक्सलेटर छ ब्रेक छैन, प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले भन्नुभएको छ.
3: एक्सिलेटर पनि छैन, एक्सिलेटर त तपाईँ एक्सिलेटर कहिलेकाहीँ के हुन्छ भने त्यो एक्सिलेटर चाहिँ जब तपाईँको चाहिँ त्यो गियर बक्समा चाहिँ गियर फेल हुन्छ नि त्यसपछि एक्सिलेटर चाप्यो भने गाडी अगाडि जाँदैन कि, तर त्यो चलाउनेलाई चाहिँ एक्सिलेटरको आवाज चाहिँ एकदमै झन्झटिलो लाग्छ होइन. त्यसमाले एक्सिलेटर तपाईँ एक्सिलेटर छ, एक्सिलेटर चाहिँ छ, तर तपाईँले हाम्रो गाडीको चाहिँ हाम्रो गाडीको अवस्था होइन यसका पाठपुर्जा, अब यो त हाम्रो गाडी त यस्तो बनाइसकेको छ त्यो रातारात हुने कुरा पनि छैन. मैले अघि पनि भने संरचनागत कुरा
2: यो सय दिनमा उहाँहरूले के छनौट देखाउनु भयो नि
3: हाम्रो गाडी यदि उहाँले चाहिँ त्यो एक्सप्रेस भन्नुहुन्छ भने हाम्रो गाडीको वास्तविक स्थिति के हो भने हर्न बाहेक सबै भत्छ कि.
2: यो सय दिनलाई दिनुहुन्छ त एउटा विश्लेषकका रूपमा तपाईँले कपी परीक्षण गर्नु पर्यो कति अङ्क दिनु.
3: मैले 10 अङ्क दिन्छु किनभने 10 वटा कुराहरूलाई यिनीहरूले छोएका छन्. उनीहरूले गरेको 100 वटा मध्ये होइन टिक मार्क 10 वटामा टिक लगाएको छ अनि कति दिन त 90 वटा खाली नै छ.
2: डे वानदेखि तपाईँले अघि पनि भन्नुभयो सुशासनको क्षेत्रमा बोल्ड डिसिजन गरेकै हो.
3: होइन बोल्ड डिसिजन गरे होइन,
2: प्रतिशोध पनि भने होइन
3: मात्रै के हो.
2: त्यसपछि सुकुम्बासी बस्तीको विषयदेखि लिएर अध्यादेश ल्याएर फास्ट ट्र्याकबाट कानुन ल्याउने विषयदेखि लिएर न्यायालयमा न्यायिक विचलन तोड्नेदेखि लिएर विगतका परम्परा तोडेर निरन्तरतामा क्रमभङ्गता गर्नेदेखि लिएर ऐतिहासिक बजेट ल्याउनेदेखि लिएर अहिलेसम्मको अवस्था हेर्दाखेरि
3: होइन तपाईँ एउटा कुरा के भन्नुहुन्छ जस्तै बजेटको डिपार्चर केही पनि होइन, बजेटलाई मैले नम्बर दिएको पनि होइन. बजेट त नियमित रूपमा त्यही दिने सबै पार्टीहरूले, सबै अरू दलको अर्थमन्त्री भए पनि आउँथ्यो, अन्तरिम सरकार भए पनि आउँथ्यो, जुनसुकै अवस्थामा आउँछ. यो प्रत्येक दिन हुने काम चाहिँ चोर समात्यो अनि त्यसलाई नम्बर दिनुहुन्छ तपाईँ. चोर त जहिले पनि पुलिसले समातिहाल्छ नि होइन. हो त्यसलाई चाहिँ यो सरकारले गरेको के हो भन्दाखेरि चोर समात्यो भने छोडिदिए भन्ने चाहिँ मान्छे चाहिँ छैन अझै यो पार्टीमा होइन. अलिअलि त होला नि अहिले पनि, किनकि रवि लामिछानेजीको मुद्दा आफै आफ्नो सरकार आउने बित्तिकै सबै मुद्दा चाहिँ जाने, अर्को सरकार आउने बित्तिकै सबै मुद्दा फेरि आउने. यो सुशासन हो होइन. तपाईँले भन्नु होला
2: अघिल्लो सरकारले प्रतिशोध साँदै थियो भनेर अहिलेको सरकारले
3: यो सरकारले चाहिँ बुझ्दाखेरि
2: त्यो पनि महानिधिवक्ता कार्यालय मार्फत.
3: पहिलो कुरा के हो भने
2: सम्पत्ति शुद्धिकरण र संगठित
3: कुनै पनि सरकारलाई
2: मुद्दा नै खारेज भयो.
3: कुनै पनि सरकारलाई गम्भीरतापूर्वक चाहिँ कसरी हेरिन्छ भन्दाखेरि त्यसका वरिपरि आजको आजै काम गर्नु पर्दैन. 3 महिनामा होइन, उनीहरूले 3 वर्षभित्रमा काम गर्दा हुन्छ, 5 वर्षभित्रमा गर्दा हुन्छ. उनीहरूको सरकार त 5 वर्षसम्म त सजिलैसँग जान्छ नि त. कसैले पनि उनीहरूको सरकारलाई चाहिँ आजै काम गर भोलि काम गर भनेको छैन. त्यो काम गरे जस्तो देखाउनका लागि जथाभावी चाहिँ उत्तौलोपन गर्नु पर्दैन कि. काम गर्नको लागि उनीहरूलाई पर्याप्त समय छ. र जसले चाहिँ काम गरेको चाहिँ देखिने मात्रै जमातलाई खुसी बनाएर हुँदैन. त्यही जमात हो सबभन्दा पहिला चाहिँ निराश हुन्छ होइन. पहिला काम गर्ने यसले काम गर्छ भन्ने विश्वास दिलाउनका लागि त्यो विश्वास कसरी चाहिँ आर्जन हुन्छ त भन्दा त्यो मन्त्रालय कस्ता सिरियस मान्छेलाई जिम्मा दिएको छ, कति गम्भीरतापूर्वक त्यसले काम गरेका छ. जस्तै अहिले जुन गृहमन्त्री बनाए त्यही गृहमन्त्री बनाउन बित्तिकै यो बालेन सरकारको 75 नम्बर त्यसै काटिया छ कि.
2: तर अहिले सरकारको मुख्य हिस्सा खम्बा स्तम्भ गृहमन्त्री
3: दुर्भाग्य हो. त्यो दुर्भाग्य हो, मैले के भन्छु दुर्भाग्य हो.
2: सुशासन कायम गर्नको लागि गृहमन्त्री गुरुङको माइलस्टोन कदम भनेर चर्चा परिचर्चा
3: त्यस्तै वाहियात कुराले हो कि. सरकारको चाहिँ जुन वैधता हुन्छ नि, सरकारको वैधता कमजोर हुँदै जाने भनेको के हो भने केपी ओलीले के गरेका थिए, विष्णु रिमालजी बाहेक उहाँको कहिल्यै पनि राजनीतिक सल्लाहकारै अर्को भएन. अनि त्यस्तो त्यो प्रकारले चाहिँ जानुभयो तपाईँ भने त्यो कुन सम्बन्ध हो जसलाई चाहिँ कुनै पनि पार्टीको अर्को मान्छे नै आउँदैन छँदै छैन. जब त्यत्रो आरोप लागेको छ गृहमन्त्रीमाथि, ती आरोपहरूको लागि चाहिँ उनलाई चाहिँ बर्खास्त गरियो, त्यो आरोप के थियो भन्ने कसैले पढेको पनि छैन भन्दाखेरि यिनीहरूको सुशासन त आफै त्यो धज्जी उडाउने सुशासन हो भन्ने कुरा त आम मान्छेले म जस्तो मान्छे.
2: गृहमन्त्रीले राजीनामा दिनुभयो, छानबिन भयो,
3: कसले
2: अनुसन्धान प्रतिवेदन आयो,
3: खै
2: प्रतिवेदन सरकारले ग्रहण गर्यो, क्लिन चिट प्राप्त गर्नुभयो भन्ने आयो।
4: कसले दियो
2: त्यसपछि पुनः गृह मन्त्रालयमा कम ब्याक हुनुभयो
4: प्रधानमन्त्रीले आफ्नो

0: कुनै पनि गृह
1: भीआईपी पक्राउ परिरहेछन् के धमाधम
2: सुन्नु छ
1: त्यसको मुख्य श्रेय चाहिँ पहिले गृहमन्त्री सुदन
2: गुरुङले दिनुभयो कि पहिला सुन्नियो पहिला अहिले तपाईले अपराधी भनेर अपराधी हुन्छ र मान्छे मान्छे अपराधी छन् नभएका होइनन् अपराध गरेका पनि छन् ती अपराध गरेकालाई थुन्नु पनि पर्छ तर तपाईँ जथाभावी थुन्नुभयो भने तपाईँलाई पनि भोलि अर्को सरकार आउने बित्तिकै थुन्छ क्या त्यसै तरिकाले थुन्छ होइन त्यस्तै तरिका हिजोका सरकारले त्यस्तै गरेका थिए राजा सरकारले त्यस्तै गर्ने थिति कहिले पनि नबस्ने त्यसो भए यो मुलुकमा अब त्यसमा तपाईँले रिस उठ्यो तपाईँले चाहिँ पक्रिदिइहाल्ने
1: अनि काउन्टडाउन शैलीमा हेर्नुहोस् न एक दुई गर्दै यस बिचमा कति व्यक्तिहरू कति नेताहरू
2: हो त्यही कारण
1: व्यवसायिक घरानाका व्यक्तिहरू पक्राउ परे चाहे केपी शर्मा ओली रमेश लेखकदेखि
2: खै कहाँ
1: दीपक खड्का हुँदै शेरबहादुर देउबा र डाक्टर आरजु राणा देउबा विरुद्ध पक्राउ पुर्जी जारी गर्नेदेखि विष्णु पौडेल पक्राउ प्रकरणसम्म आइपुग्दाखेरि
2: होइन त्यही मैले अघि भने जस्तै तपाईँले चाहिँ एउटा मान्छे एउटा उद्योग जसले चलाइरहेछ उसले जति रोजगारी दिएको छ उसको ब्याङ्कमा कति ऋण छ ऊ चाहिँ के कारणले चाहिँ उसले ती घटनाहरूमा चाहिँ ऊ संलग्न भयो यसको एउटा अध्ययन गरेर यसको कमसेकम चाहिँ तपाईँ 5 महिना अध्ययन गर्दा यी सबै मान्छे भाग्छन् भन्ने जान्नुहुन्छ कोही पनि भाग्दैन भाग्छ असाध्यै हो कुनै पनि हालतमा नेपालमा बस्दैन भन्ने छ भने त पक्राउ गर्नुहोस् त्यसका आधारहरू दिएर नत्र तपाईँले त्यो पक्राउ गर्नुभयो के भयो सेयर मार्केट के भयो आज काहीँ पनि अहिले सबैतिर भागदौड मच्चियो मात्रै छ भागदौड कसले मच्चाएको छ एउटा चाहिँ अराजनीतिक उरन्ठेउलो भाइले उसले चाहिँ उसले जुन तरिकाले चाहिँ आतंकित बनाएको छ एउटा राजनीतिक बजार चाहे चाहिँ आर्थिक बजार त्यो आतंकित बनाउनु पर्दैन तपाईँले काम गर्ने तरिका नै भिन्न बनाउनु पर्यो होइन पुलिसलाई हस्याङ फस्याङ चाहिँ राति 12 बजे चाहिँ एक ठाउँ लगेर तपाईँले के देखाउन खोज्नु भएको कानुनको राज्य छैन तपाईँ दिउँसम्म केही गर्नै सक्नुहुन्न यहाँ ती यस्ता कुराहरू भन्दा दिगो प्रतिफल लिने काम गर्नु पर्यो त्यो भर्खरै देखाएर म चाहिँ भयङ्कर हुँ भनेर त्यो सुपर हिरो देखाउने हिजो पानी बाँडे जस्तै आज चाहिँ चाहिँ मान्छे समात्ने काम गरिरहेछ एउटै काम हो त्यो त्यसैले मैले भनेको के हो भने मान्छे नसमात्ने भने होइन हिजो पनि समातिया थिए हो राजनीतिक संरक्षणबाट त्यो चाहिँ शेरबहादुर देउवाको राजनीतिक संरक्षणबाट केपी ओलीको संरक्षणबाट र पुष्पकमल दाहालको संरक्षणबाट अरूबाट होइन हेर्नुहोस् नेपालका राजनीतिक पार्टी त्यति नराम्रा छैनन् जति यी बदमासहरूले यी गिरुह चलाएका चाहिँ तिनवटा नेताले जसरी चाहिँ पार्टीहरूलाई बदनाम गरे जसरी राजनीतिलाई बदनाम गरे त्यसको बदलामै यो आएको हो के तपाईँ त्यसैको परिणाम हो यो र विभिन्न खालका वैकल्पिक राजनीति गर्छु भन्ने कुण्ठित मान्छेहरू थिए ती कुण्ठित मान्छेहरूलाई एउटा खालको प्लेटफर्म मिल्यो तिनी कुदाकुद गरेर गए त्यहाँ होइन जसले चाहिँ डेमोक्रेसीको कुरा गर्थे अझ उन्नत डेमोक्रेसीको कुरा गर्थे आज सबभन्दा भद्दा डेमोक्रेसी डेमोक्रेटिक अभ्यास भएको पार्टीमा छन् तिनीहरू र ती कुण्ठित मान्छेहरू पनि जसले वैकल्पिकको कुरा गर्थे ती पनि शक्ति आयो भन्न बित्तिकै त्यो माओवादीमा जानु र राष्ट्रपतिमा जानु एउटै छ क्या कुरा होइन त्यसले शक्ति आर्जन गर्दा सबै वारवारी माओवादीमा आए पञ्चेहरू पनि आए थुप्रै होइन अरू त कुरै छोडिदिनुहोस् पञ्चेदेखि लिएर उद्योगपति लिएर के आए अब अर्को राष्ट्रपा आयो सबै फेरि माओवादीमा लागेकादेखि लिएर होइन विभिन्न चाहिँ हामीले चाहिँ भयङ्कर राम्रो राजनीति गर्छु भन्नेहरू अहिले सबै अलोकतान्त्रिक पार्टी बनेर जसलाई चाहिँ जसको सभापतिलाई चाहिँ एक तिहाई सदस्य चाहिँ मनोनित गर्ने अधिकार छ जसले चाहिँ आफ्ना मान्छे बाहेक अरूको मात्र चुनाव गराउँछ अनि त्यो पार्टीलाई सबभन्दा उन्नत लोकतन्त्रको चाहिँ पर्याय मानेर अनि ती जाने चाहिँ ती कुण्ठितहरू तिनीहरूले वैकल्पिक राजनीति कुरा गरेर सुहाउँछ हिजो ती नक्कली भएर चाहिँ आफ्नो चाहिँ एउटा चाहिँ नक्कली चेहरा राखिरहेको थिए आज जब अलिकति शक्तिमा जान पाउने बित्तिकै त उनीहरू त दाम्लो छिदालेर चाहिँ उनीहरू चाहिँ त्यो अलोकतान्त्रिक पार्टी र अलोकतान्त्रिक चरित्र भएको ठाउँमा गए कि गएन
1: तथापि उहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई
2: मैले के भन्न खोजेको हो भने
1: डकुमेन्टहरू क्लियर
2: गर्नुभयो
1: होइन
2: त्यो महाधिवेशन एउटा शक्तिको आडमा जुन महाधिवेशन हुन्छ जहिले पनि त्यस्तै हुन्छ त्यो महाधिवेशनलाई उनी उहाँहरूलाई महाधिवेशन अहिले तुरुन्तै चाहिँ सत्ता शक्तिशाली भएको बेलामा गर्नै पर्ने जरुरी होइन कि त हिजो गर्नु पर्थ्यो या त उनीहरूले चाहिँ अझै 9 महिना 10 महिना पर्खिएर गरे भइहाल्थ्यो होइन
1: नियमित र निर्धारित समयमा गर्नुभयो अरू पार्टीमा जस्तो माथापछि गर्नु भएन 4 वर्षभित्रमा महाधिवेशन सम्पन्न गर्नुभयो ममारामजी यो त सकारात्मक होइन
2: 5 वर्षकै म्यान्डेट छ महाधिवेशन 5 वर्ष गर्न पाइन्छ अझ उहाँहरूले त धेरै पार्टीहरूलाई चाहिँ ल्याउनु भयो ती सबैलाई चाहिँ कोटा छुट्याइदिएर महाधिवेशन भएको छ
1: नेपालका पुराना राजनीतिक दलहरू
2: सुन्नुहोस् न

0: विगतमा तथाकथित ठुला दलहरूको हालत हेर्नुहोस् न, महाधिवेशनमा के के हुन्थ्यो हालको नेपाली कम्युनिस्ट पार्टीको त अझै कुरै छाडौँ।
1: सुन्नुहोस् महाधिवेशनमा उनीहरूले नेताले चाहिँ उठ्न दिन्न त्यो कम्युनिस्ट पार्टीहरूमा, नउठ भन्थ्यो, त्यो माओवादीको मात्रै हो। एमालेमा त त्यति धेरै ओलीले चाहिँ दमन गर्दाखेरि पनि त्यहाँ चाहिँ अध्यक्षमा चाहिँ भीमरावल उठे, हो हराउनका लागि भन्थे। तर यहाँ त के भयो, आफू र आफ्ना मान्छे बाहेक चाहिँ अरूलाई चाहिँ चुनाव गर्ने सबै गठबन्धन जतिवटा चाहिँ गुटहरू चाहिँ त्यहाँ सम्मिलित भएका थिए कथित वैकल्पिक चाहिँ नेताका नाममा, तिनीहरूका लागि चाहिँ आरक्षण होइन, तिनीहरूका लागि कोटा। त्यसैले यस्तो महाधिवेशन गर्नुभन्दा मैले भनेको किन, अरू दलहरूमा चाहिँ झगडा हुन्थ्यो त्यसै हुनाले यिनीहरूको यिनीहरूमा पनि झगडा हुनु राम्रो हो, यस्तो यस्तो तर्क हुँदैन कि। अरूले चाहिँ नराम्रो गरेका थिए त, अहिले त्यही त भन्छन् नि अहिले होइन, तिनको अर्थमन्त्रीको पनि त्यही कुरा थियो एउटा के अरे पुरानाले पनि हामीले देखाइदिन्छौँ, हामीले पनि जानेका छौँ, हामीले पनि बुझेका छौँ। उनको गल्ती उनको कुरा गर्नुहोस् तपाईँ, अरूका सँग तुलना नगर्नु,
0: उनीहरूले
1: त सजाय
0: पाइसक्यो रोस्टमबाट।
1: अनि पुराना जस्तै हुने भाइ बेगोर किन चाहियो त, फेरि पुराना जस्तै गर्ने, पुरानाले यस्तो गरेका थिए हामीले किन गर्न नहुने भन्ने भए, अनि नयाँ किन चाहियो के, नयाँ
0: थाहा छ हामीलाई, त्यो काण्डको उत्खनन गर्छौँ, पर्दाफास गर्छौँ,
1: अनि गरे भयो
0: सुशासनको
1: सरकार छ, सरकार आफ्नै छ,
0: ठुलो अर्थ राख्छ,
1: गरे भयो, केही अर्थ राख्दैन, त्यो बेकारको रेटोरिक कुरा मात्रै हो क्या। त्यो त्यो चाहिँ के हो भने लफाजी भन्छु मैले, राजनीतिमा यस्तो लफाजी हामीले सुन्दै सुन्दै सुन्दै कान पाके, बिसौँ वर्षदेखि त्यही सुन्दै आएका थियौँ, थप त्यही सुन्नका लागि हाम्रो चाहिँ हामी अहिलेसम्म बाँचेको हो त।
0: 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने,
1: त्यो सम्भवै
0: छैन, सम्पत्ति विवरण बुझाउनु पर्ने, धेरै व्यक्तिहरूले सम्पत्ति विवरण बुझाइ पनि सके,
1: तपाईँले चाहिँ अनेस्टली भने हैन बुझाए पनि हो,
0: अनि काण्डहरू उत्खनन भइराछन्, यस बीचमा फाइलहरू खुलाने हुन्छ,
1: हैन खिचातानी भने हैन, मैले जस्तै विकास भन्नेबित्तिकै, विकास भन्नेबित्तिकै सबैको एउटै विकास, त्यस्तै प्रधानमन्त्री चाहेको रहेछ नि त मुलुकले होइन, त्यस्तै प्रधानमन्त्री चाहेको छ भने हामीले किन टिप्पणी गर्नु, उनले मजाक गरून् होइन, तर खुट्टा भाँच्छु भन्ने त अब ठेकदारहरू भने यहाँ चाहिँ करिब करिब भूत जस्तो बनाइरहेको छ कि। मैले एकजना भर्खरै एकजना ठेकदारको चाहिँ ऊ पनि सुनेको थिएँ, किनभने तपाईँ लो बिड गर्नुपर्छ, यहाँ लो बिड गर्दा सबैलाई पैसा बुझाउनुपर्छ, क्वालिटी दिन सक्दैन उसले, अनि चाहिँ सरकारले पैसा भुक्तानी समयमा पनि गर्न सक्दैन, समयमा पैसा नि भुक्तानी गर्न सक्दैन, विभिन्न चाहिँ हाम्रो चाहिँ खरिदारीमै ठुलो समस्या छ कि होइन। अब अनुभव तपाईँले चाहिँ प्रत्येक नेताका ठेकदार थिए यसभन्दा अगाडि, अहिलेका नेताका पनि ठेकदार होलान् होइन, अथवा नहोलान् केहीका होलान्, उनका ठेकदारको पनि आइहाल्छ, त्यसमा सबैका ठेकदार थिए, नेताले आफ्ना आफ्ना ठेकदार बनाएको थिए, त्यसलाई पार्नका लागि कम्पिटिसन गर्थे, र कैयौँ चाहिँ साना ठुला ठेक्का उनीहरूले नै पाउँथे होइन। त्यहाँभन्दा बढी चाहिँ जब ग्लोबल बिड हुन्थ्यो होइन, ग्लोबल टेन्डरमा गएका ठुला ठुला ठेक्काहरूमा जब बहुराष्ट्रिय कम्पनीहरू आउँथे, उनीहरूले पनि आफ्ना आफ्ना चाहिँ कमिसन एजेन्टका थ्रु चाहिँ आफ्नो आफ्नो चाहिँ पहुँच बनाउँथे, त्यहाँ पनि चाहिँ सहमति हुन नसकेपछि त्यो ठेक्का सेनामा जाने हो कि हाम्रोमा जहिले पनि। ती चाहिँ ती नेताका चाहिँ ठेकदारहरूको कुरा मिलेन ग्लोबल टेन्डरमा भने पनि, ग्लोबल टेन्डरको चाहिँ अनि त्यो ठेक्का चाहिँ विभिन्न विवाद हुँदै अनि सेनामा पुगेपछि कसैले पनि क्वेसन गर्न पाइएन, त्यसपछि सकियो होइन, सेनामा गयो अनि सेनाले गर्छ, सेनालाई पनि ठेकदार बनाइसकेका छन् हिजोका पार्टीका नेताले। त्यसैले आजका नेताहरूकोले पनि
0: अहिले कस्तो प्रस्ताव आइसकेका छ भने, मैसँग जनता जान चाहन्छन् कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले नेपाली सेना खारेज गर्नुपर्छ भन्नुभयो।
1: त्यो त्यो फेरि उहाँको अर्को अतिवाद हो त्यो पहिलेदेखिको होइन, सेना खारेज गर्नु पर्दैन, सेना खारेज गर्ने पनि होइन, सेना चाहिँ हरेक देशहरूमा सेना हुन्छ, केही देशहरूमा अपवाद छ, सेनाहरू छैन, पुलिस मात्रै छ, तर ती साना देशहरू छन् र जनतालाई नै सेना बनाएको छ क्या त्यहाँ अनिवार्य रूपमा चाहिँ।
0: सेनामाथि उहाँले सङ्कै सैनिक गर्नुभयो, आरोपै आरोप लगाउनुभयो,
1: होइन आरोप छन्, आरोप सेनामा नहुने कुरा भएन नि, आरोप त सेनामा पनि हुन्छ, किन नहुने होइन, जहिले पनि हुन्छ, कुनै पनि संस्थाप्रति आरोपहरू हुन्छन्, तर ती आरोपहरूलाई हामीले सन्तुलनमा राखेर निष्कर्षमा पुग्नुपर्छ होइन। अब त्यो आरोप त फेरि राजनीतिक दलका मान्छेहरूको त त्यो आग्रह पूर्वाग्रह आरोपहरू पनि हुन्छन् हरेक दलहरूको, किन आफ्नो आफ्नो दृष्टिकोण अनुसार हुन्छ नि त होइन। उहाँहरूको दल पनि करिब करिब नामेट भयो यो चुनावबाट, तर उहाँहरूले चाहिँ यसभन्दा अघिल्लो चुनावमा जे गर्नुभएको थियो सबै दलहरूसँग मिल्नुभएको उहाँ पनि होइन र, उसले चाहिँ प्रधानमन्त्री दिन्छ कि एकरे मुख्यमन्त्री दिन्छ कि उसले दिन्छ भनेर महिना महिनामा मुख्यमन्त्री फेर्नेमा त उहाँको दल पनि हो। त्यसै हुनाले अहिले यस्ता दल चाहिँदैन भनेर रेशम चौधरीको दल उनको दल होइन यस्ता खालका दललाई हटाइदियो क्या जनताले। किन चाहियो यिनका दल जब तिनीसँग गएर मिल्ने हो? मलाई लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै एक्लै यो जेनजेडको मुभमेन्ट हुँदैन थियो भने त्यो दललाई पनि लगभग लगभग खारेज गर्थे, किनभने त्यो पनि दुईवटा कम्युनिस्ट पार्टीको बुई चढेर हिँडे दल त हो नि होइन। उनलाई गृहमन्त्री दिने बित्तिकै त उनी त्यही कम्युनिस्ट पार्टीको चाहिँ बैशाखी टेकेर त हिँड्थे। त्यस हुनाले त्यो अर्कै सिचुएसन आयो र यसका पछाडि चाहिँ के अन्य धेरै तत्त्वहरू पनि सम्मिलित भए होइन, आगजनी पनि भयो। एउटा एक प्रकारले सामाजिक चाहिँ मनोविज्ञानै एउटा डर र त्रासमा चाहिँ यो बित्यो यो वर्ष होइन। त्यो वर्षको चुनावले चाहिँ अर्कै नतिजा ल्यायो, जो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन एउटा हाम्रोतिर भुक भन्छन् थारूहरू भुक भन्छन् माछा मार्ने कि होइन, त्यो ढ्वाङ चाहिँ त्यहाँ थाप्या थियो त्यसैमा परे सबै माछा होइन, अर्को ढ्वाङै थिएन। त्यस हुनाले चाहिँ यो अहिले चाहिँ मैले चाहिँ अघि बिट मार्न खोजेको कुरा के हो भने न्यायपालिका कार्यपालिका र व्यवस्थापिकालाई तिनटैलाई चाहिँ एउटा व्यवस्थापिका जस्तो बनाउने कार्यपालिकाले होइन, त्यस हुनाले कार्यपालिकालाई चलाउने जुन चाहिँ अधिकार चाहिँ बालेन्द्रलाई छ होइन, व्यवस्थापिकाप्रति त उनको पुरै व्यवस्था छ। म प्रधानमन्त्री कहाँबाट बने भन्ने पनि उनले बिर्सिएर होइन, अहिले व्यवस्थापिकाप्रति त उनको चाहिँ कुनै चासै छैन होइन। अब न्यायपालिका आफ्नै तरिकाले त्यहाँ धेरै हस्तक्षेप गर्दाखेरि धेरै विवाद हुन्छ, त्यस हुनाले उनले चाहिँ गरे सुरुमै गरे सक्यो। अब कार्यपालिकालाई चाहिँ उनले चाहिँ कसरी चलाउँछन्, त्यो कार्यपालिका र व्यवस्थापिकाको बिचमा सन्तुलन कसरी राख्छन्, त्यो उनको धेरै ठुलो चुनौती देख्छु म होइन, किनकि व्यवस्थापिका र कार्यपालिकाको बिचमा चाहिँ त्यो दूरी बढ्दै जान्छ क्या। अब जति जति तपाईँ लामो हिँड्दै जानुहुन्छ त्यो दूरी चाहिँ बढ्दै जान्छ, किनभने यसरी गएका बाटो छन् भन्दाखेरि त्यो दूरी धेरै लामो गयो भने मलाई लाग्छ त्यसले चाहिँ दुर्घटना निम्त हुन्छ जहिले पनि। यो सैद्धान्तिक कुरा गर्दैछु मैले, उनीहरूको बारेको कुरा होइन, यो राजनीति शास्त्रको कुरा गर्दैछु मैले, कि तपाईँले चाहिँ त्यसको दूरी बढाउँदै जानुभयो भने त्यो दूरी चाहिँ एक ठाउँमा गएर यति धेरै डिस्टेन्स आउँछ कि तपाईँले त्यसलाई जोड्न सक्नुहुन्न र त्यो दुर्घटनाग्रस्त हुन्छ। त्यस हुनाले कार्यपालिका र व्यवस्थापिकालाई जोड्नुहोस् जति सक्यो चाँडो जोड्नुहोस् र त्यसको विश्वसनीयता आर्जन गर्नुहोस्, किनभने तपाईँको जननी त्यही हो क्या होइन, तपाईँलाई जन्माएको त्यसैले हो। त्यस हुनाले भोलि चाहिँ अलिकति धेरै दूरीमा जानुभयो भने त्यसले अर्को प्रधानमन्त्री जन्माउँछ, हाम्रो व्यवस्थाको तरिका हो त्यो होइन। यो कुनै चाहिँ अर्को व्यवस्थामा हुन्थ्यो भने मैले भन्न सक्दिनँ थिएँ, किनकि प्रत्यक्ष निर्वाचित तपाईँ राष्ट्रपति भएको भए तपाईँ जता जानुहोस् होइन, व्यवस्थापिका
0: संसदले पनि बालेन्द्र शाहको विकल्प खोज्न सक्छ,
1: सक्छ नि, त्यो त नसक्ने कुनै होइन नि, संसदले नै खोज्ने हो नि बालेन्द्र शाहको विकल्प। नेपालमा त संसदले बाहेक अर्कोले विकल्प खोज्छ र तपाईँ हामी प्रधानमन्त्री
0: राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट बहुमत छ नि त, दुई तिहाईलाई दुई सिट मात्रै,
1: त्यही भनेको मैले।
0: अहिले त अझै महावीर पुनलाई मन्त्री बनाइसकेपछि 183 सांसद उहाँहरूको पक्षमा
1: होइन, उहाँहरूको चाहिँ जति धेरै धेरै हुनु त्यो सहज पनि होइन। फेरि तपाईँ कहिलेकाहीँ के लाग्छ हामीलाई भने अलिकति राजनीतिक अस्थिरताको बिचबाट हामी गुज्रिरहेको हुनाले हामीलाई चाहिँ धेरै नभएर समस्या जस्तो लाग्थ्यो, तर धेरै हुँदा सबै पार्टीभित्र फुट र विग्रह चाहिँ धेरै धेरै ठुलो हुँदा भएको छ। ओलीको पार्टी पनि दुई तिहाईको नजिक जाँदा फुट्या हो, गिरिजाप्रसाद कोइरालाको पनि त्यही नै हो स्थिति, उनी चाहिँ मध्यावधि चुनावमा लगे आफ्नै पार्टीको बहुमतलाई। त्यस हुनाले जहाँ जहाँ जति बेला नेपालका दलहरू अत्यधिक शक्तिशाली भएका छन् उनीहरू टुक्रा टुक्रा भएका छन्, किनभने शक्तिशाली जति धेरै शक्तिशाली तपाईँ हुनुहुन्छ त्यति नै तपाईँ नुङ्न जान्नुपर्छ कि।
0: रासोपाले पनि त्यही नियति बिहोर्न सक्छ
1: होइन, तपाईँ नुङ्न जान्नु भएन,
0: रासोपा दुर्घटनामा पर्छ
1: होइन, नुङ्न जान्नु भएन भने आजसम्मको उदाहरण भनेको छु मैले, नुङ्न जान्नु भएन भने बाँचिनुहुन्छ।
0: उहाँहरू त एक आपसमा मिलेर जाने, रवि लामी छाने, बालेन्द्र शाह बीचको हार्दिकताको कुरा गर्नु,
1: हेर्नुहोस् रबरको
0: उहाँहरूले रबर भाँचिनाको कुरा गर्नुहोस्, झुक्किएर मेरो खुट्टामा बल आइपुग्यो भने पनि पास दिएर बालेन्द्र शाहलाई कन्टिन्यू गर्न दिन्छु भन्नुभयो,
1: त्यो त वैयात स्टेटमेन्ट हो नि। तपाईँले चाहिँ तपाईँकोमा नेपालको संसदीय दलले उहाँको संसदीय दलले दलको नेता रविलाई चुन्यो भने अनि उहाँले बल पास दिएर चाहिँ त्यो यो चाहिँ कुनै फुटबल हो र यो तपाईँ चाहिँ दलको
0: सिजन
1: दलको नेता तपाईँले पास दिन मिल्ने
0: वर्ल्ड कपको त्यही भएर
1: पास दिन मिल्ने
0: फुटबल उहाँलाई नै पास दिने बालेन्द्र शाहलाई,
1: त्यो त त्यो त त्यो राजनीतिक स्टेटमेन्ट हो क्या, पोलिटिकल स्टेटमेन्ट हो होइन, त्यो राजनीतिक कथनहरू हुन्छ।
0: अहिले मेस्सी रोनाल्डो एम्बापेले जस्तो कम्पिटिसन नगर्ने
1: होइन, मैले भने नि
0: पार्टीभित्रै उहाँहरूले पास दिने,
1: मैले भनिसकेँ त्यो राजनीतिक स्टेटमेन्ट भने के हो भने पोलिटिकल स्टेटमेन्टहरूमा कहिलेकाहीँ चाहिँ त्यो त्यो अर्थ के हो भने कार्यकर्ताहरूलाई चाहिँ आश्वस्त पार्ने, बाहिरका चाहिँ आलोचकहरूलाई आश्वस्त पार्ने कि म चाहिँ त्यसको आकाङ्क्षी होइन, त्यसको आकाङ्क्षी होइन भने त म आकाङ्क्षी हो भने पनि हो नि त, होइन आकाङ्क्षी हो त्यो पार्टी मैले बनाएको पनि हो, त्यसको सभापति पनि हो, अरू पार्टीहरूको हेर्नुहुन्छ भने त त्यही सभापति नै संसदीय दलको नेता बन्छ नि त, होइन
0: रवि लामिछानेको त्यागलाई चाहिँ मान्नै पर्छ होइन, उहाँको बाध्यता आवश्यकता या के हो?
1: होइन त्याग भनेर मैले चाहिँ राजनीतिमा त्याग गरेँ भन्दिनँ कि, राजनीति धेरै नै यो पक्षपातपूर्ण हुन्छ, धेरै नै महत्त्वाकाङ्क्षी पनि हुन्छ होइन, त्याग भन्दा पनि कहिलेकाहीँ सिचुएसनहरू कस्ता बन्छन् भने तपाईँले चाहिँ अहिले भर्खरै यो टेलिभिजनमा चाहिँ जुन सो चलाउनु भएको छ, तपाईँ म नै डाइरेक्टर हो भन् म डाइरेक्टरको आकाङ्क्षी छैन भन्नुभयो भने अरूले के बुझ्छ भने तपाईँ पनि डाइरेक्टर हुने एउटा रेसमा हुनुहुन्न रहेछ भन्ने बुझ्छ नि त होइन, त्यसमा त्यो त्याग होइन, किनभने बालेन्द्र शाहको नाममा चुनाव जितेको पक्का हो, बालेन्द्र शाहको नाममा यो राष्ट्रिय उभार आएको पक्का हो, त्यसमा को सांसद भए भोलि ती सांसदहरूको अडान के हुन्छ, भोलि चाहिँ बालेन्द्र शाह मलाई लाग्छ कुनै पार्टीमा भोलि यो नेता हुने सम्भावना मैले देख्दिनँ कहिले पनि, उनको क्यारेक्टर नै छैन नेता हुने होइन, एउटा पार्टी चलाउने, उनी चाहिँ धेरै बोल्दैनन् र त्यो प्रकारको एउटा मानार्थ चाहिँ कसैले पार्टी अध्यक्ष बनाउने सभापति बनाउने एउटा कुरा होला, तर एउटा चाहिँ एक्जिक्युटिभ रोलमा उनी चाहिँ फिट हुँदैनन्, त्यसमाले जो जति प्रधानमन्त्री भए त्यतिमा चाहिँ हुनसक्छ उनले भनेको कुरा ठिक पनि होला, तर यस्ता टिप्पणीहरूप्रति मलाई त्यति रुचि पनि छैन, किनभने त्यो उनीहरूको आन्तरिक
0: उहाँहरूले भन्नुभएको
1: उनीहरूको आन्तरिक कुरा उनीहरू गर्दै रहन् होइन, राम्रो
0: उहाँहरूको आन्तरिक कुराले देशको राजनीतिलाई प्रभाव पार्छ नि त, अहिले त
1: होइन प्रभाव पार्छ
0: निर्णायक मोडमा,
1: नेपालमा हेर्नुहोस् यस्तो प्रधानमन्त्री को हुन्छ भन्नेले प्रभाव पार्ने होइन, प्रधानमन्त्री नेपालको संविधान अनुसार यो संविधान रहँदासम्म प्रधानमन्त्रीको जुन विशेष अधिकार हुन्छ प्रधानमन्त्री बहुमतबाट बन्ने हो, अनि बहुमतबाट बन्ने प्रधानमन्त्रीलाई त बहुमतको समर्थनै हुन्छ,
0: त्यही भएर त छाती चौडा बनाएर रवि लामिछानेले बालेन्द्र शाहलाई प्रधानमन्त्री
1: होइन, उहाँले छाती चौडा बनाउने र साँगुरो बनाउने होइन,
0: म छाती थाप्छु भन्नुहुन्छ,
1: त्यो त उहाँहरूको पार्टीभित्र थाप्नु होला, थाप्नुहोस् गर्नुहोस् होइन, तर त्यो धेरै नेताहरू हामीले देखाएको छौँ भने त्यो हुँदैन क्या, त्यो संसारमा त्यो नहुने कुरा हो क्या, त्यो बाबुराम प्रचण्ड कति मिल्दै एउटै ड्रेस लगाएर हिँडेका थिए, हामी 30 वर्षसँगै शासन गर्ने भन्थे होइन, तर प्रधानमन्त्री नपाउने बित्तिकै झगडा गरेर पार्टी फुटाउनेदेखि लिएर दुनियाँ गरे, त्यसले चाहिँ यस्तो
0: भयो रवि बालन बीच पनि
1: यस्ता कुरा
0: मनमुटाव बढ्छ,
1: फुटाउन सक्छ,
0: राष्ट्रसभा विभाजन हुन सक्छ,
1: मेन चाहिँ राजनीति
0: राष्ट्रसभा फुट्न सक्छ बालेन्द्र शाहको विकल्पमा अर्को व्यक्ति
1: प्रधानमन्त्री हुन सक्छ,
0: डाक्टर अमरेश कुमार सिंहको असन्तुष्टि हेर्नुहोस्
1: त्यो पार्टी नै होइन कि, पहिला त राष्ट्रसभा भन्ने पार्टी प्राविधिक पार्टी हो क्या, त्यो पार्टी बन्नका लागि जुन समय चाहिन्छ, जुन विचारधारा चाहिन्छ, जुन संगठनात्मक क्यारेक्टर चाहिन्छ, त्यो बन्नका लागि कमसेकम 10 वर्ष लाग्छ त्यसलाई पार्टी बन्न, होइन त्यो माओवादी जस्तो त एउटा चाहिँ पहिला एउटा सानो पार्टी थियो कम्युनिस्ट पार्टी, त्यसलाई उनीहरूले चाहिँ त्यो हिंसात्मक सङ्घर्ष मार्फत एउटा आन्दोलन बनाए, त्यो आन्दोलनबाट फेरि पार्टीमा फर्काउनै सकेनन् उनीहरू, किन सकेनन् भने त्यो आन्दोलनले बनाइदिएको हायरार्की, त्यो आन्दोलनले बनाइदिएको चाहिँ कृत्रिम चाहिँ छवि, त्यो आन्दोलनले यी सबै चाहिँ तस्कर रहेछन् भन्ने त बल्ल थाहा भयो होइन, भयङ्कर रोल्पाका भयङ्कर ठुला क्रान्तिकारी नेता भन्नेका राष्ट्रपति कार्यालयबाट सुन तस्करी गरिरहेको छ, कसैले चाहिँ कसैका छोरा जेलमा छन् होइन, कसैले भुटानी शरणार्थीबाट पैसा लिएको छ, कोही एमालेमा गएको छ, कोही के यही गर्नलाई चाहिँ तिनीहरूले
0: तपाईँलाई चाहिँ माओवादीको नाम सुन्ने यो विरक्त लाग्छ
1: होइन, त्यत्रो समयसँगै काम गरेर त आन्दोलन बनिन्छ होइन, यिनीहरूका क्रान्तिकारी सबै चाहिँ तस्करीमा गएर सकियो नि त, अहिले पनि अब त्यही भइरहेछ, आरोपहरू त्यही छन् सबै धेरैलाई, त्यसैले यस्तो खालको चाहिँ त्यत्रो चाहिँ आन्दोलनसँगै बसेका सँगै मर्ने भनेका मान्छेहरूको त त्यस्तो भयो भने यी त सबै त्यही माओवादी एमाले काङ्ग्रेसबाट गएका मान्छे हुन् क्या ती, अमरेश कुमारको नाममा हिजोसम्म काङ्ग्रेस थिए अनि उनको चरित्र सबै चाहिँ बदलेर चाहिँ वैकल्पिक राजनीतिको चाहिँ गयो भन्ने होइन नि, उनमा त्यो काङ्ग्रेसकै धङधङी छ, विचारमा छ, आचारमा छ, धेरै कुराहरूमा छ होइन, एमालेबाट गएका एमाले जस्तै चाहिँ यी त त्यो पुरेतका दान दिएका गाई जस्ता नै छन् त्यहाँ होइन, ती कहाँ कहाँबाट आए, कतिपय मान्छे त असामाजिक तत्त्वको रूपमा पनि आएका छन् त्यहाँ, सोसियल मिसफिट मान्छे पनि म नाम भन्दिनँ, तर कैयौँ मान्छे छन् जो ठग छन्, ठगेका छन् होइन, हामीलाई नै ठगेका छन् र पनि सांसद छन्, पर्सनल्ली नै भनिदिउँला चाहिँ तपाईँलाई बाहिर किन यहाँबाट भनिदिउँ होइन, पर्सनल्ली चाहिँ ठगी नै गरेका के,
0: यति घोषणा गरिसक्नुभयो, नामै भनिदिनुहोस् न,
1: त्यसैले होइन मैले भन्दिनँ त्यो नाम चाहिँ अहिले तपाईँलाई, तर त्यो ती सांसदले बुझिसके के त्यसो हुनाले
0: जनताले उनीहरूलाई पत्याए
1: होइन जनताले पत्याए कि केले पत्यायो
0: उहाँहरूले जे छोयो त्यसैको ब्रान्डिङ हुने अवस्था
1: एउटा चाहिँ एउटा माहौल त्यस्तो आयो राजनीतिमा आउँछ कहिलेकाहीँ इतिहासमा आएका पनि छन् त्यस्ता कुराहरू आउँछन् हिजो माओवादीका पनि सबै त्यस्तै हो
0: उम्मेदवारै नभएको ठाउँमा त झन्डै 15,000 भन्दा बढी मत आयो
1: हिजो पनि त्यो गाउँका कुखुरा चोरहरू थुप्रै सांसद भएको थिए माओवादीकै उसबाट त्यसो भए यस्ता हुन्छन् एमालेको पाला नि छन् एमालेको नि नभए होइनन् तर उनीहरूको एउटा राजनीतिक इतिहास लामो भए हुनाले उनीहरूको चाहिँ उनीहरूको कुखुरा चोर राजनीतिकरण भयो के तर यिनीहरूको कुखुरा चोर अझै राजनीतिकरण हुँदैन कुखुरा चोरै हुन्छ क्या त्यो किनभने त्यसलाई टाइम लाग्छ होइन एउटा पोलिटिकल पार्टी बन्न
0: प्रधानमन्त्री बालेन्द्र शाहप्रति त अपार विश्वास छ नि जनताको होइन उहाँलाई अहिले विश्वास पनि गरेका छन्
1: होइन
0: रुचाएका पनि छन्
1: सुन्नु यस्तो हुन्छ
0: उहाँले जे छोयो त हेर्नुहोस् न पछिल्लो गोल्ड स्टार जुत्ता
1: अब मलाई
0: उहाँले आफ्नो पार्टीको सांसदको विदुषी राणाको
1: एउटा हिरोइनको त आउँछ क्या एउटा हिरो हिरोइनी भन्दा
0: जिडिसीकै विषय हेर्नुहोस् वाई वाई
1: चाउचौला
0: भन्नुभएको थियो
1: मैले तपाईँको
0: उहाँले बोलेपछि ब्रान्ड खस्किने
1: होइन होइन होइन त्यो पटक्कै होइन त्यो चाहिँ एउटा हिरोले कपाल पाल्दा बित्तिकै सबले कपाल पाल्न थाल्छन् नि उहाँलाई एउटा फिल्मको हिरो भन्दा उहाँलाई के कारणले दुईटा कारणले मान्छेले विश्वास गर्छ एउटा राजनीति अति बिग्रिएपछि जोसुकै होस् भनेर विश्वास गर्छ अहिले नेपालमा भएको त्यही हो राजनीति यति धेरै बिग्रियो कि होइन बालन शाह जोसुकै होस् ऊ राम्रो होस् नराम्रो होस् के होस् जे होस् होइन यिनीहरूभन्दा अर्को चाहियो त्यही हो नेपालमा भएको नेसनल मण्डेला जवाहरलाल नेहरू त्यति बेला जति बेला भारत स्वतन्त्रता बाँध्यो राजेन्द्र प्रसाद अथवा चाहिँ विश्वमा एउटा बेलामा यस्तो नेता होइन जो तपाईँले अमेरिकामै तपाईँले वासिङटन जर्ज वासिङटन कस्तो बेलामा राष्ट्रपति भए जति बेला उनले आफूलाई राजा भन्न नि सक्थे पृथ्वीनारायण शाह र उनी करिब करिब सँगै हो भन्दाखेरि एउटा चाहिँ अथाह विश्वास चाहिँ एउटा उत्कृष्ट नेता जसको इतिहास छ जसको सङ्घर्ष छ जसको भिजन छ जसलाई मान्छेले सबैले चाहिँ एउटा भिजनेरी नेताको चिन् नेताको रूपमा लिन्छन् जस्तै तपाईँ माथिरलाई लिन सक्नुहुन्छ मलेसियाको अथवा चाहिँ तपाईँ
0: लिक्वान्यू
1: पार्क लिक्वान्यू तपाईँ चाहिँ कोरियाको यो चाहिँ सिङ्गापुरको यस्ता मान्छेहरूलाई इतिहासमा के हो भने तर त्यो
0: उहाँहरू पनि फेरि निरङ्कुश शैलीबाटै आउनुभयो
1: सुन्नु सुन्नु न
0: परिणाम निकाल्नको लागि त
1: होइन होइन निरङ्कुश शैलीले परिणाम दुईटै तरिकाले निस्किन्छ अमेरिकामा निरङ्कुश तरिकाले परिणाम निस्क्या हो मैले अघि तपाईँ भने पृथ्वीनारायण शाहले निरङ्कुश तरिकाले परिणाम निकाल्न खोज्या हो होइन तर हाम्रो धेरै पिछडिएको थियो त अमेरिकाको तुलना त होइन
0: तपाईँ
1: अहिले पनि कुनै देशका क्यारेक्टरहरू हाम्रो सिभिलाइजेसन स्टेट हो हामीले हाम्रोमा चाहिँ तपाईँले चाहिँ एउटै तरिकाले होइन हाम्रो जस्तो डाइभर्सिफाई सोसाइटी पनि होइन त्यो
0: उधार भएर चाहिँ देश बन्दैन
1: किन नभन्नु जति पनि देश बनाएका छन् बेलायत चाहिँ उधार नभएर बनायो हो सब तपाईँ युरोप सबै हेर्नु सबै उधार भएर बनायो हो अमेरिका उधार भएर बनायो हो अस्ट्रेलिया उधार भएर बनायो हो उधार नभइकन चाहिँ देशै बनाएको छैन तपाईँले खास हेर्नुहुन्छ भने तर एउटा क्यारेक्टर चाहिँ जहाँ चाहिँ मङ्गोलियन चाहिँ राज्यहरू छन् ती मङ्गोलियन राज्यहरूको चाहिँ आफ्नै खालको क्यारेक्टर छ उनीहरूकै उनीहरूको चाहिँ कम्प्लिटली चाहिँ उनीहरूको डाइभर्सिफाई यत्रो डाइभर्सिफाई सोसाइटी छैन हेर्नुहोस् यस्तो डाइभर्स सोसाइटीमा त सबभन्दा बढी उधार हुनुपर्छ हामी जति धेरै उधार हुनुहुन्छ र जति धेरै चाहिँ विविधतालाई तपाईँले एकतामा ल्याउन सक्नुहुन्छ त्यति चाँडै हो हाम्रो विकास
0: बालेन सरकार चाहिँ उधार पथमा छ कि
1: छैन छैन छैन
0: अहिले धेरै व्यक्तिहरूले
1: अनुधार छ
0: इलेक्टेड अटोक्रेटदेखि डिक्टेटरसिप लाद्न खोजेदेखि विभिन्न भइरहेको
1: छ धेरै कुरामा अनुधार छ किनभने यसले चाहिँ समाजको चाहिँ विविधतालाई चाहिँ अहिले यही संहिताकै विषयमा भन्नुहोस् न डिस्कोर्स चाहिँ पार्टीले जे भनेको छ संहिता नराम्रो होला राम्रो होला तर तपाईँ चाहिँ त्यो यो संहिता आएको किन हो त आएको किन हो के राजनीतिक पार्टीहरूलाई चाहिँ यो संहिता नल्याइदिनु भन्ने थियो र कसैले न कसैले आवाज उठाएर सङ्घर्ष गरेर मान्छे मरेर आएको हो नि होइन र त्यसो हुनाले कतिपय कुराहरू के हुन्छन् भने तपाईँ अहिले गएर गुगल हेर्नुहोस् न
0: गुगलमा सभाको विषय छ संघीय
1: अहिले गएर गुगलमा हेर्नुहोस्
0: उहाँले लिएको दृष्टि
1: संसारभरि विकास भएका देश कुन रहेछन् भनेर त तपाईँ सर जहाँ चाहिँ जसले चाहिँ इन्क्लुसिभलाई चाहिँ कसरी हेरे इन्क्लुजनलाई चाहिँ कसरी एड्रेस गरे पार्टिसिपेटरी डेमोक्रेसीलाई कसरी प्रयोग गरे त्यसका आधारमा सरर निकाल्नुहोस् तिनै देश सबभन्दा विकसित छन्
0: मुमाराम खनालजी
1: वानदेखि
0: 25 के भइरहेछ भने राष्ट्रपति रामचन्द्र पौडेल पनि निशानामा हुनुहुन्छ उहाँलाई राजीनामा दिन बाध्य बनाउने
1: राष्ट्रपतिलाई यो सरकारको कन्टिन्युटीका लागि राष्ट्रपतिले ठुलो योगदान गरे हो हिजो पनि होइन
0: एउटा
1: यो संविधान अन्तर्गत होइन र यो सरकार भएको अनि यो संविधानलाई बचाएर ल्याउने त राष्ट्रपति नै होइन र अनि यो संविधान बचाएर अन्तरिम चाहिँ सरकार बनाएर अनि चाहिँ अन्तरिम सरकारबाट चुनाव सम्पन्न गरेर यहाँसम्म ल्याउँदाखेरि राष्ट्रपतिको भूमिका बडो सकारात्मक हुने अनि अहिले आफ्नो चाहिँ सरकार आएपछि आफ्नो मान्छेलाई राष्ट्रपति बनाउन पाइएन भनेर चाहिँ अनि चाहिँ राष्ट्रपतिले किन हटाउनु पर्यो
0: उहाँ त राष्ट्रपति
1: आफै हट्नुहुन्छ नि
0: उद्धत हुनुहुन्छ
1: त्यो हो भने दुर्भाग्यपूर्ण हो
0: प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई गरेको
1: चलाउनु पर्ने के कारण छ
0: कार्यक्रम पढ्दाखेरि राष्ट्रपतिले वाचन गर्दै हुनुहुन्थ्यो प्रधानमन्त्री बालेन्द्र शाह निस्किएर हिँड्नुभयो
1: हो त्यो असभ्यता हो त्यो संसदीय
0: गणतन्त्र दिवसकै दिन
1: मर्यादाहीन
0: राष्ट्रपतिले सम्बोधन गर्नुभयो प्रधानमन्त्री बालेन्द्र शाह छेउमा बसिरहनु
1: मर्यादाहीन थियो
0: तथापि यसले राष्ट्रपति भन्ने संस्थालाई कमजोर बनाउने या चाहिँ राष्ट्रपतिलाई नै फाल्ने
1: हो त्यो
0: प्रपञ्च हुन्थ्यो
1: त्यो कमजोर बनाएको त होइन तर मर्यादाहीन बनायो त्यो प्रधानमन्त्रीको मर्यादाको कुरा हो राष्ट्रपतिको होइन राष्ट्रपति प्रति चाहिँ उनको
0: रामचन्द्र पौडेललाई रुचाउनु भएन उहाँहरूले यसो भन्न सकिन्छ
1: नरुचाए त उहाँहरूले चाहिँ महाभियोग लगाए भयो नि त कारण दिनु पर्यो होइन यो कारणले हामीले राष्ट्रपति फेर्छौँ अर्को बनाउँछौँ हाम्रो यति ठुलो सरकार छ तपाईँ हट्नुहोस् भनेर उहाँहरूलाई प्रधानमन्त्रीले बोलाएर भन्नु पर्यो नत्र महाभियोग लाउँछौँ भन्नु पर्यो
0: मुमाराम खनालको मुखले चाहिँ के भन्छ त राष्ट्रपति फेर्न उहाँहरू उद्धत हुनुहुन्छ हुनन् खेल भइरहेछ कि छैन
1: होइन मलाई चाहिँ यो दरबार हत्याकाण्डको कुरा आउँदाखेरि कतै न कतै त्यो राष्ट्रपतिलाई इङ्कित गरेर होला भन्ने चाहिँ मलाई चाहिँ त्यो आशंका चाहिँ लागेकै हो
0: गृहमन्त्री सुदन गुरुङले त पहिलो निर्णय नै गर्नुभयो कमब्याक भइसकेपछि दरबार हत्याकाण्डहरू त मलाई त्यति उत्खनन गर्ने
1: हैन सुदन गुरुङहरूका पनि स्क्रिप्ट राइटरहरू होला नि उनीहरूले गरे होला नि हैन त्यो दरबार हत्याकाण्ड चाहिँ बेमौसमको बाजा हैन त्यो चाहिँ न उच्चारण गर्नुपर्ने समय हो न यिनको ल्यागतले भ्याउने कुरा हो न बेकारको कुरा नि होइन त्यो त्यति बेलै सिद्धियो त्यस्ता छानबिनहरू पनि भए त्यसका प्रतिवेदनहरू पनि सभामुखले त्यति बेला भने होइन जे जस्तो मिथहरू रहिरहन्छन् यस्ता घटनाका तपाईँ चाहिँ कति मदन भण्डारी हत्यारा पत्ता लाउँछु भन्दै ओली र विद्या चाहिँ कुर्लिएको कहिलेबाट हो आफै राष्ट्रपति भएको छ आफै प्रधानमन्त्री भएको छ खै त हत्यारा खैन
0: अहिलेको सरकारले दरबार हत्याकाण्डलाई निर्णायक मोडमा लैजाने
1: वा या त्यो बेकारको चाहिँ अब त्यो बेकार खुट्टीदेखि पता
0: आठ वर्ष अगाडिको निर्मला पन्त हत्या प्रकरणलाई पनि सेफ ल्यान्डिङ गराउने
1: अनि त्यो त गराउँदा हुन्छ त्यो त
0: न्याय दिलाउने
1: गराउने गराउँदा भयो होइन
0: आठ वर्ष पुग्दैछ
1: होइन दरबार हत्याकाण्डमा पनि को हत्यारा पत्ता लगाएर ल्याए भए भइहाल्यो नि हामीले ताली बजाउँला होइन अब हामीले त त्यो प्रतिवेदन पढाएका थियौँ त्यो प्रतिवेदनमा आफ्नो टिप्पणीहरू सबैका रहन्छन् त्यो सही हो होइन होइन यस्ता कुरामा किनभने दरबार आफै रहस्यमय थियो दरबारमा कसैको पहुँच थिएन होइन सेना थिए त्यहाँ आफ्ना परिवारका मान्छे थिए त्यसैले जहाँ रहस्यमय ठाउँमा हत्या हुन्छ त्यो रहस्यमय रहन्छ हेर्नुहोस् रहस्यमय ठाउँको दरबार भनेको
0: उहाँहरूले पर्दाफास पनि गर्न सक्नुहुन्छ विश्वास छ
1: कसैले पनि विश्वास छैन ऊ आफैलाई विश्वास छैन मलाई के गएर गृहमन्त्रीको अन्तर्वार्ताले उनीलाई विश्वास छैन कि त्यो हुने कुरा भए पो विश्वास हुन्छ त्यो रट्या छ कसले लेखेको होइन त्यो बेकारको कुरा नि
0: यस्तो
1: पारै नलाग्ने कुरा हो क्या त्यो वाइयात कुरा हो क्या
0: दरबार हत्याकाण्डको डिजाइनर हत्यारा
1: अमेरिकाका राष्ट्रपतिहरूको हत्यारा पत्ता लागेको छैन अहिलेसम्म तपाईँ जोन अफ केनेडीको पत्ता लगाइदिनुहोस् न त को होइन अब्राहम लिङ्कनको पत्ता लगाइदिनु यस्ता कुराहरू के हुन्छन् भन्नुहुन्छ भने हेर्नुहोस् यो भारतमा राजीव गान्धीको हत्या भयो होइन तमिलले गरे भने एउटा महिला आइन् यस्ता कुराहरू चाहिँ अब त्यसको कहाँ बसेर योजना भयो के योजना भयो कसले गर्यो त्यो पात्र चिनिएला कुनै पात्र हामीले त पात्र दिपेन्द्र भन्ने चिन्यौँ होइन त्यही भनेका छन् त्यही होला होइन भने के हो त्यहाँ भन्नु पत्ता लगायो
0: ध्वंस र विध्वंसका हिसाबले 10 वर्ष जनयुद्ध बढी खतरनाक देखियो कि जेन्जी आन्दोलन पछिको भदौ 24 गतेको
1: मनोवैज्ञानिक रूपमा चाहिँ जेन्जी आन्दोलन किनभने संसारमा सबैभन्दा खतरनाक कुरा भनेको मान्छेको व्यक्तिगत घर जल्ने सम्पत्ति जल्ने व्यावसायिक भवन जल्ने जल्नेलाई तपाईँले जलाउनु भयो भने सबैभन्दा जघन्य अपराधी तपाईँलाई मान्छ कुनै देशले पनि तपाईँलाई शरण पनि दिँदैन जलाउने भनेको त्यति अपराध हो र ती जलाउने मान्छेहरू सबै चाहिँ देखिएका छन् र अहिलेका राजनीतिक सिनमा भएका पनि छन् र त्यो अपराध के हो भने मेरो घर जल्नु भनेको घर मात्रै हुँदैन त्यो घरभित्र तपाईँका बाउ बराजेदेखिका जोगाएका सपनाहरू हुन्छन् जोगाएका वस्तुहरू हुन्छन् जसले चाहिँ मेरो हजुरबुवालाई चिनाउँछ मेरो बाउको चाहिँ सम्झनालाई जीवित राखिरहन्छ कि त्यो खालको भावनात्मक चाहिँ चोट यो प्रत्येक घर घरमा हरेकले अब घर पनि जलाउँदा रहेछन्,
0: माओवादी विद्रोह भन्दा पनि
1: राजनीतिक थियो, माओवादी विद्रोह राजनीतिक थियो, राजनीति भएको हुनाले त्यसले चाहिँ राजनीतिक प्रतिशोधमा धेरै मान्छेहरूलाई हत्या, हिंसा, सम्पत्ति प्रतिको तोडफोड होइन, लुट भयो। त्यो राम्रो कुरा होइन काहीँ पनि संसारमा, नराम्रो कुरा नै हो। तर यो चाहिँ कुनै पनि कारण छैन, के पनि कारण छैन मान्छेहरूका घर जलिएछन् नि, केही नेताका होला नि, तपाईँले यो नेताले खराब गराएको थियो भनेर, खराब गरे पनि उसको व्यक्तिगत जुन सम्पत्ति हो नि त्यो नेताको मात्रै हुन्न, त्यो नेताको श्रीमती राजनीतिसँग असम्बद्ध होला, उसको चाहिँ नाति कलाकार होला, उसको भाइ साहित्यकार होला, त्यसमा सोलो डोलो एउटा मान्छेले गलत गर्यो भनेर तपाईँलाई लाग्ने बित्तिकै तपाईँ गएर सबैका घरमा आगो झोस्दैन नि, अनि त्यो आगो झोस्नेले चाहिँ सत्ता चलाउने
0: मोहरामजी।
1: त्यसो हुनाले मलाई चाहिँ के लाग्छ भन्नुहुन्छ नि, आगो झोस्नु संसारभरिकै आपराधिक कर्म हो एक, र त्यो आपराधिक कर्म गर्नेहरूलाई त तपाईँले कहीँबाट चाहिँ उन्मुक्ति दिनुहुन्छ भने यो सरकार झन् बढी चाहिँ सबभन्दा बढी माओवादीका त उन्मुक्ति पाएको होइन नि त तपाईँ,
0: पुराना दलहरूको
1: आतंकारी, माओवादी त आतंकारी भनेको
0: सुन्नु
1: एउटा कुरा मैले चाहिँ प्रश्न के गर्न चाहन्छु भने माओवादीले सरकारले आतंकारी भने हो त्यही अनुसार गोली ठोक्या हो, त्यसमा माओवादी र यिनीहरू एउटै हो, त्यसमा यिनलाई त उन्मुक्ति पाएको छ, कुन चाहिँ घर जलाउनेले चाहिँ सजाय पाएको छ त। त्यस कारणले मेरो भनाइ के हो भने यो यो चाहिँ भदौको 25 गते नेपाली मनोविज्ञान चाहिँ जुन ढङ्गले विकसित भएको छ त्यो चाहिँ वास्तवमा एकदमै त्यो मनोवैज्ञानिक रूपमा यसको अध्ययन हुन जरुरी छ भन्छु क्या मैले, किनकि मनोवैज्ञानिक रूपमा मान्छेहरू डराएको छ क्या एकदम, कुनै पनि बेला अहिलेका नेताहरूले पनि यो न सोचे हुन्छ कि हरेक मान्छेले अब सिक्ने के छ त भन्दाखेरि अहिलेको युवा पुस्ता जेन्जीको त कोही पनि छैन त्यहाँ मान्छे नै छैन, जेन्जी आन्दोलन अर्कैले गर्यो, त्यो अपहरण गर्न रासो पाएको हो, त्यो अपहरण मात्रै गरे हो, र त्यसभित्र जे जति चाहिँ आगजनीमा संलग्न छन् ती चाहिँ जेन्जीका नाममा होइन, तिनले उन्मुक्ति पाउने हो भने मलाई लाग्छ ती अझ यसभन्दा तल्लो जेनेरेसन अब 25 वर्षकोले दाबी गर्छ कि म बन्नुपर्छ प्रधानमन्त्री भनेर, त्यो 25 वर्षकोले फेरि मान्छे नै चलाउला होइन, हामी त डराउनु पऱ्यो नि, अब तपाईँले नजिर त यस्तो बसालिदिनु भएको छ कि जसरी हुन्छ सत्तामा जानको लागि सिंहदरबार जला, फेरि सिंहदरबारमा गएर बस, अदालत जला, आफ्ना चाहिँ कुकर्महरू जला, त्यसपछि फेरि अदालत चाहिँ आफूले कब्जा गर, अनि यो खालको राजनीतिक चाहिँ न्यारेटिभ जब सेट हुन्छ नि समाजमा, अनि समाजमा त मान्छे डराउन थाल्छ नि त,
0: त्यस भए जलाउनमा उहाँहरूको पनि हात छ
1: किन नहुन्छ,
0: सरकारमा
1: प्रत्येक भिडियोमा छैन नि मान्छेहरू, जेलबाट छुटेका मान्छेहरू कहाँ छन्, रवि लामिछाने होइन चाहिँ पुरै नेसनल मण्डला जस्तो चाहिँ जेलबाट छुट्ने, सहकारी ठगेर चाहिँ जाने, अनि त्यो ती मुद्दाहरू आफ्नो सरकार आएर राफसा पार्ने होइन, होइन भने चाहिँ तपाईँ चाहिँ ती त त्यो मुद्दालाई पनि अहिले कन्टिन्युटीमा लगेर टुङ्गाउन सकिन्छ नि त, होइन भने जिमिराई कहाँ छ त, ल्याए भयो नि त, अब एक घन्टामा ल्याउँछौँ भने होइन,
0: भदौ 23 र 24 गतेको घटनाको जिम्मा रासोपाल लिनुपर्छ,
1: पर्छ त्यो त 25 गतेको जिम्मा किन नलिने, यिनका धेरै मान्छेहरू चाहिँ गएका छन्, जलाएका छन् होइन, त्यो जिम्मा त लिनु पऱ्यो नि सबैले, मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु पऱ्यो, गौरीबहादुरको आयोगले त यिनीहरूलाई त पुरै उन्मुक्ति दिएछ नि त, त्यो त प्रतिवेदनै होइन, त्यो त राष्ट्रपाको दस्तावेज बनाएको छ, त्यो त 24 गतेको कुरा मात्रै छ, 23 गते होइन, जलेको कति हो
0: 24 गते
1: 24 गतेको त कहाँ छ त, 24 गतेको केही पनि छैन, हामीले समय नै पाएनौँ भनेको छ, त्यस्तो पनि कोही प्रतिवेदन हुन्छ, तपाईँ दुवै थरीका कुराहरू ल्याउनुहोस्, दुवै थरीका चाहिँ न्याय अन्यायलाई छुट्याउनुहोस्, अनि तपाईँ एक थरीलाई पुरै चाहिँ उन्मुक्ति दिएर अनि चाहिँ अर्को थरीलाई मात्रै चाहिँ बनाउनु मिल्दैन, त्यस हुनाले चाहिँ हिजो जेन्जीका नाममा चाहिँ जे जति भएको छ स्कुलले ड्रेस लाएर चाहिँ जुलुसमा जानुहोस् भन्ने कसले हो, आज राजनीति चाहिँ गर्न हुँदैन भन्ने हिजो चाहिँ स्कुलको ड्रेस लाएर आउनुहोस् भन्ने चाहिँ कसले हो, त्यो पनि त छानबिन गर्नु पऱ्यो होइन,
0: अहिलेको सरकारले फेरि
1: त्यसमा विषयवस्तु
0: तपाईँहरूको कुरै सुन्दैन, छलफल पनि गर्दैन,
1: अहिले सुन्नुहोस् न सुन्नुहोस्
0: बोलाउँदैन
1: होइन, यस्तो हो हामीले हामीलाई कसैले बोल्नु, मलाई कहिले जीवनमा कुनै पनि सरकारले बोलाएको छैन, मलाई किन बोलाउनु पऱ्यो सरकारले, म बोलाए पनि म जाँदैन,
0: उहाँहरूको बुझाइ यस्तो होला नि त, फेरि मुमाराम खनाल भनेर चाहिँ आलोचनाको लागि आलोचना, विरोधका लागि विरोध,
1: अनि त्यो किन
0: नयाँ शक्तिहरू भन्ने होला
1: त, हेर्नुहोस् किन बोलाउनुहुन्छ त विकारमा, म चाहिँ आलोचनाको लागि आलोचना गर्ने, आलोचना
0: उहाँहरूको बुझाइ
1: होइन, छैन होला, साथीहरू हाम्रै साथीहरू हुन् त्यहाँ, हामीले प्रशिक्षित गरेका थुप्रै साथीहरू हुनुहुन्छ, मन्त्री हुनुहुन्छ होइन, त्यहाँ चाहिँ थुप्रै चाहिँ सांसद हुनुहुन्छ, हामीले नै प्रशिक्षित गरेका छौँ, राजनीतिमा चाहिँ केन्द्रीय सदस्य हुनुहुन्छ, किन उहाँहरूलाई त्यस्तो लाग्दैन होला? किनकि हामीले हिजो हामीले प्रशिक्षण दिँदा के गरेका थियौँ भन्ने सम्झिनुहुन्छ होला नि, त्यो लाग्दैन होला? मैले चाहिँ आलोचना गर्दाखेरि म चाहिँ कुनै त्यो आग्रह पूर्वाग्रह राखेर मैले कसैलाई पनि आलोचना गरिनँ।
0: पुराना दलहरूको अवस्था चाहिँ कस्तो हुन्छ त अब? पुराना दल
1: म त तङ्ग्रिन्छन् भन्ने लाग्दैन।
0: काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी,
1: काङ्ग्रेस चाहिँ अलिकति तङ्ग्रिन सक्छ किनभने काङ्ग्रेस लोकतान्त्रिक पार्टी हो, लोकतान्त्रिक पार्टीका लागि स्पेस छ। कम्युनिस्टहरूको त हेर्नुहोस् न, तिनै इतिहासको रक्षणमा गएर हिजो यो सबै बनाउनको लागि चाहिँ सबैभन्दा बढी भूमिका खेल्ने त्यो कम्युनिस्ट पार्टीका दुईटा गृहतन्त्र चलाएका नेताहरू भन्नुहोस् न, सबैभन्दा नेपालको नेपाली धरतीमै चाहिँ अलोकप्रिय नेता छन् केपी ओली र चाहिँ प्रचण्ड। अहिले
0: फेरि त्यसपछि
1: चाहिँ यी चारवटा भन्नुहोस् न, अझ माधव नेपाल र झलनाथलाई पनि त्यही मिसाइदिउँ, यी चारजना मान्छे जो चाहिँ प्रत्येक पटक चाहिँ त्यो राजनीतिको केन्द्रमा छन्, बुढेसकाल लागेको छ, यो पार्टी त्यस्तो बनाएको छ, आफ्नो चाहिँ त्यो त्यो सबै ध्वस्त छ, अब तिनैले फेरि उनी आफै मिलेर फेरि चाहिँ नयाँ चाहिँ ऊ गराउँछौँ भन्ने चाहिँ के अरे अझ ध्रुवीकरण गर्छौँ भन्ने, त्योभन्दा वैया
0: मिलेन भने दुर्घटनामा जान सक्छ मुलुक।
1: त्यो त्यो जति वैया
0: व्यवस्था नै परिवर्तन हुन सक्छ,
1: होइन त्यो
0: लोकतन्त्र सङ्कटमा परिसक्यो,
1: मुलुक
0: संविधान जोगाउनु पर्ने अवस्था आइसक्यो,
1: केही गर्नु पर्दैन। उनीहरूको
0: आफूले भन्नु,
1: उनीहरू दुर्घटनामा गए, क्या उनीहरूको पार्टी र आफू दुर्घटनामा गए,
0: मामेको त सम्भव छैन,
1: त्यसैले अहिले
0: गर्नुको अर्थ पनि छैन।
1: किन दुर्घटना जानु? दुई तिहाईको सरकार छ, मजाले चलिरहेको छ त, होइन? दुई तिहाईको सरकार छ, हो सरकारको म सधैँ आलोचक रहन्छु, किनभने नागरिकको तहबाट आलोचना गरिएन भने त्यो यस्तै यही हिजोको जस्तै सरकार हुन्छन् के। ओलीको निरन्तर हामीले आलोचना गरेरै हो, ओलीको आलोचना यिनले गरेर चाहिँ यो अवस्था भएको होइन, हामीले गरेर भएको हो कि, हामीले बनाइदिएको राजमार्गमा उनीहरूले गाडी चलाइरह्यो, त्यसमाले यो राजमार्ग कसले तयार गरेको भन्ने पनि सम्झिनु पर्यो ती साथीहरूले, त्यो उनीहरूले तयार गरेको होइन त्यो राजमार्ग, हामीले तयार गरिदिएको हुनाले एक वर्षमा भयो, दुई वर्षमा भयो, होइन? हामीले कति वर्षदेखि त्यो खन्दै थियौँ, त्यो पनि हेर्नु पर्यो। त्यसमाले आलोचना गर्नुपर्छ, जरुरी छ आलोचना, लोकतन्त्रमा आलोचना भएन भने त तानासा हुन्छन् मान्छेहरू।
0: एकातिर पार्टी पुनर्गठनको कुरा आइरहेछ एमाले भित्रै पनि,
1: त्यो त्यो हिजो
0: उहाँहरूले थियो, विष्णु पौडेल विलखबन्दमा पर्नुभयो, उहाँको बिजोग हो, शङ्कर पोखरेल साइलेन्ट हुनुहुन्छ, अब कसले गर्ने पुनर्गठन?
1: अनि त्यहाँभन्दा तल जानु पर्यो, ओली र त्यो के अरे उसमा शङ्कर पोखरेलमा के फरक छ र? होइन, हिजो ओली चाहिँ ओली बाहेक यो संसारमा कसैले पनि चाहिँ कम्युनिस्ट पार्टीको नेतृत्व गर्न सक्दैन भन्ने, आज चाहिँ ओलीको विकल्प म छु भन्ने, त्यस्ता बेकुपहरूले चाहिँ पुनर्गठन गर्छन्? पुनर्गठन गर्ने हो भने एमालेका तलको कार्यकर्ताहरूले सुरुवात गर्नुपर्छ, यदि पुनर्गठन भयो भने त्यहाँबाट अलिकति होला।
0: रामजीले एउटा प्रस्ताव राख्नु भएको थियो, 36 वर्षको व्यक्ति प्रधानमन्त्री भइराख्दा फेरि एमालेमा पनि 36 वर्षका युवालाई एमाले पार्टी हान्न दिउँ,
1: हो त
0: मोडलमा जानु,
1: एकदमै 36 वर्षको कुरा गरिनँ मैले, जसले चाहिँ जसलाई वास्तवमा अहिले एमालेभित्र चिनिएको नेताले सक्दैन कि, नचिनिएको कुनै नेता छ भने त्यसलाई अगाडि सारेर चाहिँ पुनर्गठन हुन्छ,
0: माओवादी पुनर्गठन हुँदैन, योगेश भट्टराई
1: हेर्नुहोस्, काङ्ग्रेस पुनर्गठन
0: उहाँहरू मार्फत सम्भव छ,
1: काङ्ग्रेस पुनर्गठन हुन सम्भव छ, त्यो लोकतान्त्रिक पार्टी हो, पटक पटक उसले आफूलाई पुनर्गठित गर्न सकेको पनि छ इतिहासमा, र उसले विषयवस्तुलाई सङ्गतिपूर्ण हेर्न
0: पनि, काङ्ग्रेसमा पनि अहिले कचिङ्गल भइरहेछ,
1: कचिङ्गल त स्वाभाविक हो, हेर्नु भइहाल्छ नि, यत्रा यी बुढा नेताहरू इतिहासले रछ्यानमा फालिदिँदैछ, अनि त्यो लास्ट बेलामा चाहिँ मर्ने बेलामा त अलिकति चाहिँ सास जाने बेलामा त अलिअलि हलचल देख्नुहुन्छ नि,
0: पार्टी विभाजनको सङ्घारमा छ भनिरहेछन्,
1: त्यो विभाजन गरेर अब तपाईँ ती बुढा पङ्क्ति जुन देख्नुहुन्छ नि, त्यो मान्छेलाई आफ्नै घरको नातिले आफ्नै घरको चाहिँ मान्छेले छोराले छोरीले पनि भोट हाल्दैन, अनि त्यसले चाहिँ पुनर्गठन गरेर के हुन्छ? उयो चाहिँ बुढेसकालको सहारा भन्छ नि, बुढाबुढा पाँच पाँच सातजना जम्मा भएर इतिहासको गुणगान गाउने, हेर त हामी पार्टीमा यस्तो छँदा यसो गरेका थियौँ, गिरिजा कोइरालाले यसो भन्नुहुन्थ्यो, उहाँले यसो भन्नुहुन्थ्यो भन्ने बस्ने, त्यहाँभन्दा बढी जनतालाई अपिल गर्ने चाहिँ कुनै नेता छैन, कुनै भाषा छैन, त्यसमा गगन थापा नै हो जसले यसलाई पुनर्गठन गरेर अगाडि लाने, र सभापति पनि छन् मलाई लाग्छ, त्यसमा अझै बढी सङ्घर्ष होला त्यहाँभित्र, तर गगन थापाकै नेतृत्वमा त्यो अगाडि जाने हो, अर्को
0: कम्युनिस्ट पार्टीहरूमा
1: हो त्यो
0: व्यक्ति को छ त, जस्तो
1: युगेश भट्टराईहरूले कहाँबाट सक्ने? युगेश भट्टराईले सक्या भए त आजभन्दा पाँच छ वर्ष अगाडि उनलाई चाहिँ त्यो मौका थियो, त्यति बेला त ओलीको गुणगान गाउनमै उनको समय बित्यो, होइन? ओलीको भजन गाउने बाहेक उनको केही कर्मै थिएन, ओलीको भजन गायो भने भोलि चाहिँ एउटा मन्त्री पाइन्छ, होइन ओलीको भजन गाउँदा गाउँदै पनि सांसदको टिकट पनि दिएनन्, त्यसपछि बल्ल भजन गाउन पनि अहिले किन रोकियो भने ओली कमजोर हुँदै गए। त्यसैले मेन कुरा के हो भने इतिहासमा तपाईँको भूमिका हुन्छ तर आयन मौकामा तपाईँले त्यो भूमिका खेल्नु पर्यो, त्यसैले उहाँहरू पिछडिसक्नु भयो, अब त त्यहाँभन्दा धेरै तल जानुपर्छ। उनीहरू पनि त्यही ओलीसँगै मिलेर उनीहरूले पनि त्यही ओलीको चरित्र क्यारेक्टर अनि सम्पत्ति सबै कुराहरू त्यही ओलीको हो, त्यो साना ओली र ठुला ओली मात्रै हो, त्यसमा चाहिँ उनीहरूले कहाँबाट पुनर्गठन गर्छन्।
0: यस बिचमा श्रम संस्कृति पार्टी अनि हर्क साम्पाङको भूमिकालाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: होइन उनी चाहिँ के भने अहिलेको जुन सत्ता पक्ष छ नि त्यो सत्ता पक्षलाई चाहिँ यस्तै प्रतिपक्ष चाहिन्छ, ठिक्क मिलिहाल्छ क्या त्यो सत्ता पक्ष चाहिँ

0: तपाईँ शालीन भयो भने शालीन प्रतिपक्ष चाहिन्छ, जस्तो सत्ता पक्ष चाहिँ केटाकेटीपन छ सत्ता पक्षमा त्यही नै केटाकेटीपन यता प्रतिपक्षमा पनि छ, र मलाई सुन्दर प्रतिपक्ष चाहिँ त्यो अर्क सामपाल नै लाग्छ, किनभने जस्तालाई त्यस्तैले मात्रै ठिक गर्न सक्छ के।
1: त्यसो भए संसदमा रासोपा अनि श्रम संस्कृति पार्टी
0: हो
1: मिलाएछ,
0: ठिक्क मिलाएछ, त्यो
1: सत्ता पक्ष भर्सेस प्रतिपक्ष, अरू दलहरूको औचित्य छैन।
0: होइन, अरू अरूले त के भने उनीहरूले चाहिँ
1: काङ्ग्रेस
0: यस्तो काङ्ग्रेसले के
1: एमाले नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी
0: अरूको कसैको भूमिकै छैन त्यहाँ। होइन, काङ्ग्रेसको भूमिका के छ भने काङ्ग्रेसले आजको कुरा हेर्दैन, काङ्ग्रेसले दीर्घकालीन कुरा हेर्छ, त्यसमा दीर्घकालीन ढङ्गले नै उसले उत्तर दिन्छ, र ती शालीन उत्तर बुझ्ने त्यहाँ सांसद पनि छैनन्। होइन, काङ्ग्रेस र एमालेकाले बुझ्छन् होला, होइन अलिकति अरूले बुझ्दा पनि बुझ्दैनन्, किनभने काङ्ग्रेसको काम गर्ने तरिका नै फरक छ। उसले लोकतन्त्रलाई संसदीय व्यवस्थालाई लिकमा गए पनि नगए पनि त्यसलाई उसले आफ्नो संस्कृतिको रूपमा अङ्गीकार गरेका छ कि, त्यो संस्कृति नै उसको त्यस्तो छ।
1: जुन कुरा काङ्ग्रेस संसदीय दलका नेता भीष्म राजा
0: उनले प्रमाणित पनि गरेका छ,
1: सम्बोधन
0: हो
1: संसदको रोस्टमबाट उभिएर बोलिसकेपछि
0: काङ्ग्रेसले जे भोलि इतिहास पढ्नेले बुझ्छ कि काङ्ग्रेसको भूमिका के थियो। त्यसैले काङ्ग्रेसले चाहिँ एउटा चाहिँ जुन संसदीय व्यवस्थाको गरिमा हो त्यो अनुकूलको व्यवहार गर्छ, त्यहाँ बसेका सांसद कस्ता छन् मैले कस्तो उत्तर दिनुपर्छ भन्ने तरिकाले होइन।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: हस्, धन्यवाद।
1: हस्, नमस्कार।
2: सरकार कतिको सफल भयो भएन यो प्रश्नको आज हामी जवाब खोज्ने प्रयास गर्नेछौँ, र जवाबको निम्ति आज मेरो पाहुना हुनुहुन्छ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी। दिनेश सर, स्वागत छ।
3: धन्यवाद।
2: अब बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिन पुग्दैछ आज, कसरी हेर्नु भएको छ तपाईँले यो सरकारको 100 दिनलाई, त्यहाँबाट सुरु गरौँ।
3: अब पहिलो कुरा यसमा के हुन्छ भने कुनै पनि सरकारको अब नाउ हनीमुन इज ओभर, होइन, अब सरकारको चाहिँ निर्मम समीक्षा गर्ने बेला आइसक्यो, त्यसमा चाहिँ कुनै बेनिफिट अफ डाउट अब दिनु मिल्दैन। अहिलेसम्म चाहिँ मान्छेहरू
2: निर्मम समीक्षा भने 101 दिनको बडो काउन्ट हुन्छ कि यो 100 दिनलाई निर्मम रूपमा हेर्ने,
3: 100 दिनलाई पनि हेर्नु पर्यो नि त, 100 दिनलाई पनि हेर्नु पर्यो कि यसमा चाहिँ उनका चाहिँ बाचाहरू प्रतिबद्धताहरू यसले त्यो डिरेक्सन कस्तो दिए। पहिलो कुरा त 100 डेजको ट्रेन्ड के रह्यो, डिरेक्सन कस्तो रह्यो, त डिरेक्सन कस्तो रह्यो भन्दाखेरि म एक शब्दमा के भन्छु भने यसले चाहिँ एउटा होप चाहिँ जेनेरेट गर्न सकेन, जुन आशाको सञ्चार गर्न सकेन। 100 डेज भनेको चाहिँ के हो भने अब एउटा चाहिँ आशाको सन्देश दिने चाहिँ समय थियो।
2: अब तपाईँले त्यो भन्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिजोको तपाईँले सुन्नुभयो होला बाइट, सरकार सफलताको बाटोतिर अगाडि बढिसकेको छ, सुशासनमा ध्यान दिएको छ भनेर उहाँले त सरकारको त खुब तारिफ गर्नुभयो त।
3: होइन, उहाँले त गर्दै हुने भयो, किनभने उहाँ त रुलिङ पार्टीको मान्छे हो, रुलिङ पार्टीको चेयरपर्सन हो, उहाँले त गर्नै भयो। उहाँले डिसोन गर्ने बित्तिकै त सरकारै कोल्याप्स गर्छ। यदि उहाँले यो भन्नुभयो कि यो सरकार 100 डेजमै फेल भयो, असफल भयो भनेपछि उहाँको अगाडि पहिलो नैतिक सङ्कट के हुन्छ भने इमिडिएट यो सरकारलाई चाहिँ फिर्ता बोलाउनु पर्ने हुन्छ।
2: रवि लामिछानेले त्यसो भए झुट बोल्नुभयो?
3: होइन, यदि उहाँले त्यो बोल्नु, होइन, झुट त अब उहाँको पर्सेप्सन हो, म त्यतातिर जान चाहन्न, तर मेरो पर्सेप्सन के हो, मेरो अध्ययन के हो भने यो सरकार फर्स्ट 100 डेजमा कुनै आशाको सञ्चार गर्न सकेन, र एउटा इट इज हेडिङ टुवर्ड मल्टिपल फेलर, हरेक डिरेक्सनमा एउटा असफलताको बाटोमा अगाडि बढेको देखिन्छ। जस्तो एउटा कुरा के हो भने यसले जुन चाहिँ एउटा संविधानले परिकल्पना गरेको जुन प्रणाली हो त्यसलाई नै नेगेट गर्यो। त्यसले के नेगेट गर्यो भने कानुन चाहिँ संसदले बनाउनु पर्ने, त्यसका लागि उहाँले जनताले हेभी म्यान्डेट दिएको छ, तकरिबन चाहिँ के हो भने 2/3 मेजोरिटी दिएको छ। अब संविधानै संशोधन गर्नलाई त उहाँलाई म्यान्डेट पुग्दैन, किनभने राष्ट्रिय सभामा उहाँको शून्य उपस्थिति छ र प्रतिनिधि सभामा तकरिबन उहाँले अब करिब करिब पुग्छ, तर अप्पर हाउसमा पुग्दैन। तर 2/3 मेजोरिटी भनेको चाहिँ के छ भने कुनै पनि गभर्मेन्ट चाहिँ रन गर्नको लागि यो चाहिँ मोर देन कम्फर्टेबल मेजोरिटी हो, एकदमै सहजताका साथ चाहिँ सरकार चलाउन सकिन्छ। तर उहाँले के गर्नु हो, कि दर्जनौको संख्यामा झन्डै झन्डै 150 कानुनहरू केबाट संशोधन गर्नु हो नि अध्यादेशबाट संशोधन गर्नु हो संसदको अधिवेशन बोलाइसक्नु भएको थियो त्यो अधिवेशनलाई स्थगित गरेर हेर्नुहोस् स्थगित गरेको गरिसकेपछि त प्रोसेस इज अन त्यसपछि संविधानको धारा 114 अनुसार चाहिँ अध्यादेश ल्याउन पाइँदैन अध्यादेश ल्याउनको लागि त भ्याकुम हुनुपर्छ संसदको
2: रोक्नुहोस् है त्यसो भए सरकारको सरकारले बैठकको आह्वान गर्यो
3: हो
2: अध्यादेश लिएर आउनुपर्ने बहानामा त्यसपछि फेरि त्यसलाई हल्ट गर्यो
3: एक्ज्याक्टली
2: पज गर्यो
3: एक्ज्याक्टली
2: त्यो पज गर्दाखेरि चाहिँ प्रोसेस कन्टिन्यू नै हुन्छ
3: एक्ज्याक्टली
2: रोकिँदैन र भने
3: किनभने यस्तो छ जस्तो अहिले पनि हामी देख्छौँ नि संसद चाहिँ एक हप्ताको लागि पाँच दिनको लागि तीन दिनको लागि स्थगित गर्यो भनिन्छ नि त स्थगित भनिन्छ नि त संसदको अधिवेशन अन्त्य भयो त भनिँदैन नि त्यो बेला चाहिँ के भनिएको थियो त्यो बेला पनि स्थगित नै भनिएको थियो आह्वान भइसकेको अधिवेशन स्थगित भएको थियो
2: रोकियो भनेन
3: यो अन्त्य भनेको होइन नि त स्थगित भनेको चाहिँ प्रोसेस त अन भइसक्यो होइन
2: अन्त्य त कसरी त्यो बेलामा अन्त्य भन्न मिल्छ र त्यो भाषा प्रयोग गर्न मिल्छ
3: त्यही पनि हो अधिवेशन त आह्वान त भइसक्यो नि त आह्वान भएको मतलब के छ भने प्रोसेस अब अन भयो नि त इन्जिन त स्टार्ट भयो नि इन्जिन स्टार्ट भए पनि कहिले काहीँ ब्रेक लगाएर एकछिन रोकिन्छ नि त तर इन्जिन त स्टार्टै रहन्छ नि त
2: त्यो कहाँ भन्छ त्यो संविधानमा अथवा कानुनमा कहाँनिर भन्छ जब आह्वान गरियो त्यसपछि अध्यादेश लिएर आउनु पाइँदैन भनेर कहाँनिर भन्छ
3: होइन पहिलो कुरा त संविधानको धारा 114 तपाईँले केयरफुली हेर्नु हो भने त्यसमा के भनिन्छ भने पहिलो कुरा त तत्काल केही गर्न आवश्यक हुनु पर्यो तत्काल
2: सरकारलाई त्यो महसुस हुनु पर्यो
3: सरकारलाई होइन राष्ट्रलाई पनि महसुस हुनु पर्यो नि
2: त्यो सरकारलाई महसुस भएर हुँदैन
3: होइन सरकारले मात्रै महसुस भएर हुँदैन नि सरकारले चाहिँ संविधानको बद्धियतपूर्ण र कपटपूर्ण प्रयोग गर्न पाउँदैन नि गुड फेथमा संविधानलाई पढ्नु पर्यो संविधानलाई बुझ्नु पर्यो संविधानको गुड फेथमा कार्यान्वयन गर्नु पर्यो अब तत्काल गर्न जस्तो भन्नुहोस् न 150 कानुन संशोधन गरियो त्यो तत्काल उपस्थित भएको समस्या थियो र तत्काल भनेको चाहिँ कस्तो हुन्छ भने कानुनी शून्यता हुनु पर्यो एक अर्को तत्काल त्यो इमर्ज हुनु पर्यो त्यो प्रब्लम त्यो कस्तोको स्थितिको लागि हो भने जस्तो भन्नुहोस् तत्काल चाहिँ एउटा कोभिड आयो होइन भूकम्प आयो त मानिलिनुहोस् कोभिडसँग लड्नको लागि नेपालसँग धेरै लिगल एरेन्जमेन्ट थिएन हाम्रो पुरानो कानुन थियो त्यो अहिलेको सन्दर्भमा चाहिँ इरिलेभेन्ट भइसकेको थियो त्यो बेला चाहिँ अध्यादेश ल्याएको कुरा र संसदको अधिवेशन पनि बस्न सक्ने स्थिति थिएन संसदको अधिवेशन पनि बस्न सक्ने स्थिति हुनु भएन त्यस्तोको लागि एउटा यसलाई के भनिन्छ भने इट्स इज ए इमर्जेन्सी मेजर्स एक्सेप्सनल मेजर अपवादको व्यवस्था हो अध्यादेश ल्याउने भनेको रुल होइन यो अपवाद हो कार्यपालिकाको काम चाहिँ पार्लियामेन्टले बनाएको कानुनलाई कार्यान्वयन गर्ने हो त्यसलाई आफैले कानुन बनाउने चाहिँ होइन ल सप्लाई कसले गर्छ पार्लियामेन्टले गर्छ त्यस कारण अब यो म छिटो गर्न चाहन्छु यस्तो यो भनेको चाहिँ अल स्टुपिड लजिक यो भनेको चाहिँ तानाशाहहरूले दिने तर्क पनि हो र स्टुपिड लजिक पनि हो किनभने हामीले नर्म्सलाई भ्यालुजलाई मान्नु पर्यो हामीले पार्लियामेन्टलाई रेस्पेक्ट गर्नु पर्यो
2: तपाईँ यस्तो भन्नुहुन्छ तर जनताले बालेन्द्र शाहको हाई हाई गरेका छ यो सरकारको हाई हाई गरेका छ अहिलेसम्म नपाएको सरकार पायौँ हामीले यो सरकारले यति राहत दिलाएको छ कर्मचारी तन्त्रहरू सुध्रियो हरेक कार्यालयहरूमा जाँदाखेरि काम फटाफट भइरहेको छ भनेर यत्रो तारिफ गरिरहेको छ
3: अब होइन यो एउटा कस्तो हुन्छ भने कहिलेकाहीँ चाहिँ यो पब्लिस्ट चाहिँ प्रोपोगन्डाले के गर्छ भने मान्छेको चाहिँ त्यो दृष्टिलाई चाहिँ दृष्टिभ्रम सृजना गरिदिएको रहेछ कि मान्छेलाई चाहिँ के छ भने खराब मुलुक चाहिँ अप्ठ्यारो बाटोमा गइरहेको छ पब्लिस्ट त्यो प्रोपोगन्डाले के गर्छ भने त्यो माइन्ड वास गरिरहेको हुन्छ उसले पनि त्यसमा पोजिटिभ देखिरहेको हुन्छ होइन त्यसकारण त्यसमा हामीले हेरौँ जस्तो भन्नुहोस् एउटा त पार्लियामेन्टको यो भयो होइन त्यसपछिको अदालतमा के गरियो भने भत्ताभङ्ग गरियो किनभने चौथो वरियताको लागि अध्यादेशद्वारा है अध्यादेशद्वारा जुन चाहिँ संविधानलाई अध्यादेशद्वारा संशोधन गरियो है फेरि एउटा अर्को कुरा पनि भन्नु कानुनलाई
2: नियुक्तिको विषयमा पनि संशोधन गरियो र
3: गरियो नि किनभने जुन अध्यादेश ल्याइयो त्यो अध्यादेशले के गरियो भने रुल अफ द गेमलाई अध्यादेशमा छ किनभने संविधानले चाहिँ संवैधानिक परिषदको परिकल्पना गरेको छ त्यसमा एउटा कोरमको व्यवस्था गरेको छ त्यसमा चाहिँ एउटा सहमति आधारमा सर्वसम्मति आधारमा चाहिँ नियुक्तिहरू गरिनेछ संवैधानिक नियुक्तिहरू किनभने संवैधानिक नियुक्ति भनेको चाहिँ के हो भने त्यहाँ बहुमतीय र अल्पमतीय भन्दा पनि एउटा बेस्ट र एबलेस्ट मान्छेहरू नेसनका चाहिँ सर्वश्रेष्ठ व्यक्तिहरू त्यसमा नियुक्त हुन सकुन् भनेर त्यो चाहिँ संवैधानिक परिषदको परिकल्पना गरियो अब त्यहाँ पनि के गरियो भने अब प्राइम मिनिस्टरले गोजीबाट एउटा नाम दिने त्यहाँ सहमतिको पनि कुनै प्रयास नगर्ने र त्यसलाई चाहिँ के छ भने
2: छलफलै नगर्ने
3: छलफल पनि नगर्ने र कोरमको रुललाई नै परिवर्तन गरिदिने होइन त त्यो त्यो चाहिँ त संविधानको परिकल्पनाको खिलाफमा भयो होइन र के गरियो भने त्यसपछि के गरियो भने एउटा कपटपूर्ण तरिकाले चौथो वरियताको व्यक्तिलाई ल्याएर चाहिँ के छ भने प्रधान न्यायाधीश नियुक्त गरियो
2: तर त्यो राख्नै नपाउने भन्ने त होइन फेरि
3: होइन यस्तो हो राख्न नपाउने
2: कपटपूर्ण त भन्न
3: होइन कपटपूर्ण
2: शब्द फेरि धेरै भारी होला
3: होइन भारी होइन त्यो एकदमै संविधानको भाषा हो त्यो फ्रड अन द कन्स्टिट्युसन भन्छ कन्स्टिट्युसन लको भाषा संविधानमाथि गरिएको धोखाधडी भन्छ त्यो
2: धोखाधडी नै भइसक्यो र
3: धोखाधडी भइसक्यो होइन त्यो नियुक्ति नै आफैमा एउटा धोखाधडी हो किनभने के हुन्छ भने अहिलेसम्म
2: संवैधानिक परिषदको गठनमा धोखाधडी भयो कि प्रधान न्यायाधीश नियुक्तिमा धोखाधडी भयो
3: त्यो संवैधानिक
2: दुईटा छुट्टा छुट्टै कुरा हो नि फेरि
3: छुट्टा छुट्टै होइन कहिलेकाहीँ के हुन्छ त्यसको परिणाम त्यो एउटा दूषित परिणामको लागि एउटा चाहिँ नतिजा आफू खुसी नतिजा निकाल्नको लागि रुल अफ द गेमलाई चेन्ज गरियो नि त जस्तो मिडल अफ द गेममा खेल भइरहेछ फुटबलको मिडल अफ द गेममा चाहिँ के भनियो होइन यो फुटबल होइन यो भलिबल हो भनियो होइन या भलिबल खेल भइरहेको छ
2: हातले गोल हान्दा पनि हुन्छ
3: अनि त्यसपछि भइरहेको छ भलिबल भइरहेको छ होइन यो त फुटबल गेम हो भनेर तपाईँले इन्टरभलको बेलामा भन्नुभयो भने त्यो रुल अफ द गेम चेन्ज गर्न मिल्छ त
2: यो कुरा चाहिँ आम जनताले बुझ्न आवश्यक छ
3: हो बुझ्न आवश्यक छ र हामीले
2: कुराहरू नबुझ्दाखेरि जनताहरू भ्रमित भइरहेका छन्
3: एक्ज्याक्टली जनताहरूलाई चाहिँ के छ भने रङ म्यासेज फिड गरिएको छ हेर्नुहोस् संविधान र लोकतन्त्रलाई माइनस गरेर कुनै चाहिँ सुशासन हुन सक्दैन यो नै कुशासनको एउटा नमुना हो हेर्नुहोस् एउटा के हुन्छ भने भारतमा पनि यस्तो भएको थियो भारतमा पनि इन्दिरा गान्धीले के गरिन् भने आफ्नो अनुकूलको फैसला नगर्ने न्यायाधीशलाई दण्डित गर्नलाई त्यहाँ पनि एकचोटि के गरियो भने चौथो नम्बरकोलाई चाहिँ के छ भने प्रधान न्यायाधीश बनाइयो त्यो चौथो नम्बरकोलाई बनाएपछि जस्टिस रेलाई बनाइयो त्यसपछि तीनवटा सिनियर मोस्ट जजेसहरूले रिजाइन गरे र भारतका भारतभरिका वकिलहरूले हडताल गरे हालाकि यहाँको बार एसोसिएसन पनि यति असक्षम छ कि यत्रो जुडिसियरीमाथि घात हुँदाखेरि पनि त्यसलाई चाहिँ मुख दर्शक भएर बस्दछ यो चाहिँ हाम्रो लिगल फ्रेटर्निटीको पनि यो धेरै ठुलो कमजोरी हो यस्तो कुरामा पनि एउटा चाहिँ विरोध गर्न सक्दैन त्यसलाई पनि चाहिँ के छ भने स्वागतमा चाहिँ के छ भने लाइन लागेर बसिरहेको हुन्छ
2: अब सपना प्रधान मल्लले नै त्यसलाई स्वागत गर्नुभयो त
3: होइन उहाँले कहाँ गर्नु
2: उहाँले त कन्टिन्यू गरिरहनु भएको छ नि त उहाँले आफ्नो नैतिकता देखाउनु भएन
3: अब उहाँले रिजाइन गर्नु भएन त्यो एउटा पार्ट हो
2: त्यसलाई त स्वागत गर्यो भन्ने बुझ्नु पर्यो
3: स्वागत गरेको त भन्नु मिल्दैन स्वागत गरेको भन्ने अर्थ चाहिँ लाग्दैन तर जे होस् चाहिँ के छ भने भारतमा चाहिँ प्रोटेस्टमा रिजाइन गरे यहाँ चाहिँ प्रोटेस्टमा रिजाइन भएन कुरा त्यति हो तर स्वागत कसरी तर एउटा परम्परा त मिच्यो नि एउटा चाहिँ जस्तो त्यो विषयमा मुद्दा परेपछि इन्डियन सुप्रिम कोर्टले के
2: परम्परा गलत नजर थियो भनेर भन्छन् त
3: होइन गलत थियो होइन गलत के हुन्छ भने जस्तो यो यही विषयमा भारतीय सर्वोच्च अदालतमा मुद्दा पर्दाखेरि त्यहाँ चाहिँ यसको व्याख्या गरेको छ र के गरियो भने कि यदि यो सिनियरिटी रुललाई मिच्न पाउने हो भने त्यसमा चाहिँ के हुन्छ भने जजेस सपिङ हुन थाल्छ जजेस सपिङ के हुन्छ भने त्यसपछि जति नम्बरको न्यायाधीश जो आफ्नो अनुकूलको छ त्यसलाई चाहिँ के छ भने प्रधान न्यायाधीश बनाइन्छ त्यो भनेको चाहिँ के छ भने एउटा कम्फर्टेबल जुडिसियरी बनाउने कोसिस हुन्छ
2: तपाईँले यो भनिराख्दा त्यसपछि सरकारका कामहरूमा अदालतले अनावश्यक रूपमा अथवा कानुनै मिचेर पनि साथ दिएको घटनाक्रमहरू देखिएको छ त
3: किन देखेको थिएन तपाईँले यसले अदालतको जज हेर्नुहोस् न एउटा उदाहरण म दिन्छु त्यसपछि एउटा मुद्दा थियो यो ट्रेड युनियनको बारेमा ट्रेड युनियनको बारेमा नेपालको संविधानले नै संवैधानिक बन्दोबस्त गरेको छ. नेपालको संविधानले सङ्घ संस्था खोल्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ. नेपालको संविधानले राइट टु अर्गनाइजलाई सुनिश्चित गरेको छ. ट्रेड युनियन राइट्सलाई धारा 34 ले सुनिश्चित गरेको छ. नेपाल चाहिँ आइएलओको मेम्बर हो. आइएलओको तमाम महासन्धिहरू जसमा राइट टु अर्गनाइजलाई, राइट टु कलेक्टिभ बार्गेनिङलाई त्यसमा चाहिँ नेपालले अङ्गीकार गरेको छ. आइसिसिपिआर भनेको नागरिक तथा राजनीतिक अधिकारको महासन्धि, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको महासन्धिको नेपाल पार्टी हो. त्यसलाई नेपालले अनुमोदन गरेको छ. र नेपालको कानुनले के भन्छ भने यदि नेपालले कुनै अन्तर्राष्ट्रिय कानुनको इन्टरनेसनल इन्स्ट्रुमेन्ट भन्छ, यदि नेपालले त्यस्तो कुनै इन्टरनेसनल इन्स्ट्रुमेन्टलाई रेटिफाई गरेको छ, अनुमोदन गरेको छ भने त्यो चाहिँ अन्तर्राष्ट्रिय कानुनको त्यो प्रावधान चाहिँ लागू हुन्छ. घरेलु कानुन त्योसँग बाजिने छ भने त्यो घरेलु कानुन चाहिँ लागू हुँदैन भनेर त्यो त्यसलाई हायर लको रूपमा मानेको छ. त्यसपछि अदालतले के गर्यो, यो ट्रेड युनियन को इस्युमा चाहिँ अलरेडी स्टे अर्डर जारी भइसकेको थियो. त्यसमा स्टे अर्डर जारी भइसकेको थियो. त्यसपछिको के आयो, स्टे अर्डर खारिज भयो. 3-2 खारिज भयो. भनेपछि यसको अब अरू अब सबै कुरामा म जान चाहन्न, तर एउटा तपाईँले एउटा उदाहरण, एउटा ग्लेरिङ इक्जाम्पल कि चाहिँ के छ भने नयाँ चाहिँ के छ भने जुडिसियरी जब आयो अन्डर द न्यू चिफ जस्टिस, त्यसले कसरी प्रभाव पार्दै लगिरहेको छ. अहिले त मान्छेहरूले के भन्न थालेको छन् भने कुनै संवैधानिक मामिलालाई अब चाहिँ सर्वोच्च अदालतमा लिएर नजाउँ, किनभने सर्वोच्च अदालतले के गरिदिन्छ भने त्यसैले लेजिटिमाइज गरिदिन्छ, हो यही ठिक हो भनिदिन्छ, त्यसैले यो ठिक छ, यो कानुन अनुकूलै छ भनिदिन्छ. त्यस कारण के छ भने सर्वोच्च अदालतमा जानु खतरनाक हो, किनभने त्यो पब्लिक एडभोकेसीको बाटो पनि बन्द हुन्छ. अब यो किसिमको चाहिँ लिगल कम्युनिटीमा त्यस किसिमको मनोविज्ञान बनिसक्यो. र अहिले चाहिँ के छ भने किनभने के हुन्छ भने सर्वोच्च अदालत या एपेक्स कोर्ट जुन हो कुनै पनि मुलुकको, त्यसमा पनि हाम्रो मुलुकको त संविधानमै छ कि सरकारले गरेको अनलफुल अनकन्स्टिट्युसनल कामलाई चेक गर्ने, सरकारले कुनै स्वेच्छाचारी काम गरेको छ, कपटपूर्ण काम गरेको छ, संविधानलाई मिचेर कुनै काम गरेको छ भने यो अदालत हो जसले भन्छ न यु आर रङ, यु आर क्रसिङ युर लिमिट, तिमी आफ्नो लिमिटलाई क्रस गर्दैछौ, यो गर्न पाउँदैनौ, यो म बदर गरिदिन्छु भनेर अदालत त्यो निकाय हो. अब अदालत के छ भने अब बिस्तारै यो चाहिँ एक्जिक्युटिभ कोर्टमा अर्थात् चाहिँ के छ भने कार्यपालिकाको मातहतको एउटा इन्स्टिट्युसनको रूपमा पो रूपान्तरित होला कि भन्ने चाहिँ के छ भने मैले त जुन बेला यो चिफ जस्टिसको यसरी नियुक्ति भयो नि मैले भने कार्यपालिकाको मातहतमा न्यायपालिकाले ल्याउन खोजिदिएको छ. र अब चाहिँ के छ भने कार्यपालिकाकै एउटा डिपार्टमेन्टको रूपमा यो कार्यपालिका न्यायपालिका रूपान्तरित हुने गम्भीर खतरा उपस्थित भएको छ. त्यस कारण एउटा अर्को तपाईँले 100 डेजको भन्नुभयो नि, एउटा जुडिसियरीको यो भयो. अब चाहिँ तपाईँको यो सरकार अर्को चाहिँ एन्टी पुअर देखियो. एन्टी पुअर के हो भने भन्ने बेलामा चाहिँ धेरै गरिबीको कुरा गरियो, गरिबीलाई मुक्त गर्छौँ, नेपाललाई हँसाउन चाहन्छौँ भन्ने त्यस्ता कुरा गरियो,
2: गरिबहरूको आवाज बोल्छौँ
3: भनियो, के चमेलीको गीत गाउँदै हिँडियो होइन, चमेलीको गीत गाएर चोक चोकमा सडक सडकमा त्यो चाहिँ दृश्य देखाइयो, मान्छेले त्यसमा ताली पेटे, हो यही यस्तै हाम्रो चाहिँ पत्याए. तर र आफ्नो वाचा पत्रमा के भनियो भने 1000 दिनभित्र हामीले सुकुम्बासीको समस्या समाधान गर्नेछौँ भन्यो. तर के गरियो भने सरकार बन्ने बित्तिकै के भन्यो भने प्रहरीको चिफलाई बोलाएर, हेर्नुहोस् नेपालको कानुन र संविधानले प्रधानमन्त्रीलाई त्यस्तो ठाडो,
2: प्रहरीको चिफलाई मात्रै बोलाएर नै नेपाली सेनाले पनि साथ दिएर,
3: एक्ज्याक्टली सारालाई बोलाएर के भन्यो भने पर्सिपल्ट गएर चाहिँ के छ भने यो सारा चाहिँ सुकुम्बासी बस्तीहरू क्लियर गर, एउटा पर्याप्त रूपमा उनीहरूलाई चाहिँ नोटिस पनि दिएन. र भोलिपल्ट बिहान 5 बजे त्यो चाहिँ के छ भने बस्तीहरूमा बुलडोज गर्न थाल्यो,
2: माइकिङ गरेको भरमा.
3: एउटा चाहिँ के छ भने एउटा संसारभरिको हामी एउटा लोकतान्त्रिक समाजमा छौँ, यो पुलिस स्टेट होइन. हामीले चाहिँ के छ भने पोभर्टीकोमा बसेको धेरै ठुलो जनसङ्ख्या हो, राज्य उनीहरूको अभिभावक हो. तर के गरियो भने उनीहरूलाई आफ्नो सामान पनि उठाउने मौका दिएन. उनीहरूले रुँदै म त मैले त त्यो सुकुम्बासीको बारेमा रिट पनि हालेँ र त्यो चाहिँ के छ भने तर त्यो
2: काम लागेन तपाईँको,
3: तर सर्वोच्च अदालतको त्यो आदेश पनि पालना भएन नि. सर्वोच्च अदालतले आदेश पनि जारी गर्यो
2: गर्यो
3: स्टे अर्डर पनि जारी गर्यो, तर त्यो स्टे अर्डरलाई पनि लत्याइयो. भनेपछि त हाम्रो चाहिँ यो कस्तो खालको हामी रूपमा रूपान्तरित भयो. र त्यसपछि चाहिँ देशभरिको बस्तीहरूलाई त्यसरी बुलडोज गरियो र एउटा के हुन्छ भने
2: स्टे अर्डर आउन्जेलसम्म त त्यो ठाउँ त रापसाप भइसकेको थियो
3: होइन तर स्टे अर्डर पछि पनि रोकिएन जस्तो काठमाडौँमा तर बाहिरको पनि चाहिँ त्यसपछि पनि रोकिएन मलाई मान्छेले फोन गरे सर के गर्ने अब के गर्ने अब हामीले गर्ने भनेको चाहिँ अदालतबाट आदेश गराउने हो अब अदालतको आदेशै र हेर्नुहोस् रवि लामिछानेजीको हिपोक्रेसी त्यहाँ देखिन्छ उहाँले सुकुम्बासी बस्तीमा गएर भाषण गर्नुभएको थियो कि म चाहिँ छाती थाप्न तयार छु त खै त उहाँको छाती पनि देखिएन

0: जब हटाइन्छ के भोलिपल्ट बाल बालिकाहरू स्कुल जान पाउँछन् त चिल्ड्रेन फर्स्ट बाल बालिकाको हितलाई चाहिँ हामीले सर्वोच्चता बेस्ट इन्ट्रेस्ट अफ द चाइल्ड भनेर चाहिँ के छैन अन्तर्राष्ट्रिय कानुनले पनि भन्छ हाम्रै बालबालिका ऐनले पनि भनेको भन्छ हाम्रै संविधानले पनि बालबालिकाको हक र अधिकारको सुनिश्चित गरेको छ अहिले चाहिँ के छैन ती बालबालिकाहरू अब भन्नुहोस् न यहाँ कोपनडोरमा पढिरहेको बालबालिकालाई लगेर किर्तिपुरमा राख्यो अब ती कहाँबाट स्कुल जाने भयो उनीहरूको त कतिको जाँचै छुट्यो भनेपछि यो त एउटा इनह्युमन स्टेट एउटा चाहिँ अहिले त हेर्नुहोस् गुड गभर्नेन्सको नारा पनि अब अहिले को ठाउँमा अर्को एउटा नारा अर्को एउटा इस्यु आइसक्यो कन्सेप्ट ह्युमन गभर्मेन्ट सरकार चाहिँ सुशासन भएर मात्र हुँदैन सरकार चाहिँ मानवीय हुनु पर्यो ह्युमन गभर्मेन्ट हुनु पर्यो सरकार चाहिँ उदार हुनु पर्यो मानवीय हुनु पर्यो गभर्मेन्टको चाहिँ अनुहार चाहिँ क्रूर हुनु भएन त्यो कन्सेप्ट पनि आएको छ त त्यो गरियो अहिले होल्डिङ सेन्टरमा राख्यो त्यहाँबाट पनि अब तिमीहरू यो पनि खाली गर भनियो
1: भनेपछि
0: जाऊ जहाँसुकै जाऊ तिमीहरू
1: भनेपछि होइन
0: लालपुर्जा कहिले बाँड्छ लालपुर्जा त कहिले गर्छ अहिले हेर्नुहोस् एउटा चाहिँ
1: नेपाल
0: भरेको छ तर पहिला हेर्नुहोस् उनीहरूको आवास सम्बन्धी ऐनमा पनि त्यही कुरा छ र भूमि सम्बन्धी ऐनमा पनि त्यो कुरा छ र उनीहरूको आफ्नो बाछापत्रमा पनि के थियो भने पहिला चाहिँ हामीले पहिलो 3 मन्थभित्र आइडेन्टिफिकेसन गर्नेछौँ जस्तो को जस्तो धेरै एउटा न्यारेटिभ बनायो कि सबै नक्कली सुकुम्बासी नक्कली सुकुम्बासीले आएर सुसाइड गर्छ नक्कली सुकुम्बासीले गएर त्यहाँ होल्डिङ सेन्टरमा बस्छ केही नक्कली पनि थियो होला उनीहरूले तर पहिला त आइडेन्टिफिकेसन हुनु पर्यो नि त
1: नक्कली पनि थिए रहेछ
0: रहेछ ठिक छ मैले म थिएन भन्दिनँ म तर यस्तो स्थितिमा के गरिन्छ भने जस्तो आवास सम्बन्धी ऐनमै पनि के छ भने पहिला चाहिँ भूमिहीन को हो गरिबीको रेखामुनि रहेको को छ जसको अर्को कुनै स्रोत र साधन छैन भन्ने कुराको पहिला चाहिँ पहिचान गरिन्छ आइडेन्टिफिकेसन गरिनेछ त्यो आइडेन्टिफिकेसन गरेपछि जो जेन्युइन सुकुम्बासी हुन् तिनको चाहिँ रिसेटलमेन्ट रिहेबिलिटेसन गर्नुपर्ने राज्यको दायित्व हो राज्यको चाहिँ अभिभावकीय दायित्व हो त त्यो कुरा पनि गरेन अब हेर्नुहोस् जुन बजेट ल्यायो त्यो पनि एन्टी पुअर छ एन्टी पुअर के छ भने अब एउटा अब यहाँ चाहिँ के छ भने यो अपठित मिडल क्लासलाई आलोचनात्मक चेत नभएका मिडल क्लासलाई के लायो भने यो त बडो सुनौलो बजेट आयो तर एउटा के छ
1: भनेपछि नेपालका मध्यम वर्गीय परिवारहरू तपाईँले भने जस्तो अपठित छन्
0: होइन जो अपठित छन् क्रिटिकल माइन्ड छैन नि धेरैको क्रिटिकल माइन्ड छैन नि र एउटा चाहिँ जो प्रोपोगन्डाको शिकार हुन सक्छन् उनीहरूलाई के लाग्यो भने कि यो चाहिँ त बडो राम्रो बजेट आयो सुनौलो बजेट आयो
1: कुन कुरामा चाहिँ राम्रो आएन बताइदिनु
0: म भन्छु जस्तो भन्नुहोस् न यो देशको सबैभन्दा ठुलो समस्या के हो भने ग्रामीण जनसङ्ख्या गरिबीको रेखामुनि रहेको जनसङ्ख्या उनीहरूलाई सम्बोधन गर्ने बजेटमा कुन चाहिँ प्याकेज छ कुनै छ प्याकेज छ ग्रामीण क्षेत्रलाई छुने ग्रामीण बेरोजगारहरूलाई छुने कुनै प्याकेज छ रवि लामिछानेजीले पनि भन्नुहुन्थ्यो कि हामी गएर विदेशका गल्लीहरूमा स्टिकर टाँच्नेछौँ स्वदेश फर्क भनेर त आज कोही स्वदेशलाई फर्काउने उहाँले प्रयत्न गर्नुभयो अहिले सारा युवाहरू चाहिँ विदेश जानेहरूको सङ्ख्या अत्यधिक वृद्धि भएको छ किनभने अब सरकारले कुनै प्याकेज ल्याउन सकेन रोजगारीको कुनै प्याकेज ल्याउन सकेन ग्रामीण क्षेत्रमा कुनै रोजगारीको ल्याउन सकेन अहिले अहिले चाहिँ के छ पहिले पहिला पनि यो कहिले पनि नेपालमा समयमा मल आउँदै थियो अहिले पनि किसानहरू रोएर बसेका छन् म पनि किसानको छोरा हुँ मेरो घरमा पनि खेती हुन्छ तर मल अहिले पनि ल्याउन सकेन सरकारको अकर्मण्यता त्यहाँ चाहिँ प्रतिबिम्बित भएको छ किसानले पैसा तिरेर पनि मल नपाउने स्थिति छ भनेपछि कृषि क्षेत्रलाई हेर्नुहोस् नेपालको गेम चेन्जर भनेको धेरै ठुलो इम्प्लोइमेन्ट जेनेरेट गर्न सक्ने युवाहरूलाई तान्न सक्ने नेपालले यो एआई होइन हेर्नुहोस् एआईमा नेपालले कम्प्युटर गर्न कम्पिट गर्न सक्दैन सुपर कम्प्युटरमा कम्पिट गर्न सक्दैन जेट विमान नेपालले बनाउन सक्दैन त्यो नेपालको स्पेसियलिटी होइन त्यो हाम्रो त्यो लेभलको इकोनोमी पनि छैन त्यो लेभलको क्यापेसिटी छैन नेपालले गर्ने भनेको चाहिँ हाम्रो कम्पिटेटिभ एडभान्टेज के हो कम्पिटेटिभ एडभान्टेज भनेको चाहिँ हाम्रो एग्रिकल्चर होला अब खालि धान चामलको मात्र होइन नेपालमा जडीबुटी मेडिसिनल प्लान्टहरू गर्न सकिन्छ फ्रुट्सको खेतीहरू गर्न सकिन्छ गाउँलाई बस्न लायक ठाउँ बनाउन सकिन्छ हो त्यो बारेमा चाहिँ यो सरकारसँग कुनै चाहिँ प्याकेज आएन, कुनै पनि यो बजेटमा कुनै प्रोग्रामै छैन. र के गर्यो हेर्नुहोस्, कति समय एन्टी पुअर छ भने अब स्कुलमा

0: स्कुलमा चाहिँ त्यो ट्याक्स बढायो, हस्पिटलमा चाहिँ ट्याक्स बढायो, त सुन र हिरामा चाहिँ ट्याक्स घटाएको छ। त्यस्तो पनि हुन्छ, एउटा सरकारको चाहिँ एउटा दिवालियापन, अर्थमन्त्रीको दिवालियापन त्यहाँबाट प्रकट हुन्छ। अब एउटा वर्ल्ड ब्याङ्कको एउटा कारिन्दालाई ल्याएर एकदम महान महाअर्थशास्त्री हुनुहुन्छ, वर्ल्ड ब्याङ्कमा यस्ता 10,000 कारिन्दाहरू छन्, त्यस्तो कारिन्दाको नीति अर्थशास्त्री भने त्यहाँ अरू कहीँ देशमा त्यसरी ग्लोरिफाई गरिँदैन।
1: सामान्य त्यसै जागिर त पाउँदैन,
0: वर्ल्ड ब्याङ्क होइन, वर्ल्ड ब्याङ्कको हेर्नुहोस्, वर्ल्ड ब्याङ्कको एकजना मैले बिर्सेँ, उनले चाहिँ रिजाइन गरे र के भने, वर्ल्ड ब्याङ्कको काम के हुन्छ भने डाटा म्यानुफ्याक्चरिङ, त्यसले चाहिँ के छ भने वर्ल्ड ब्याङ्कको प्रेस्क्रिप्सनलाई जसले फलो गर्यो त्यो देश डुबेको छ, बुझ्नु भएन। र वर्ल्ड ब्याङ्कका ती सुडो इकोनोमिस्टहरूको काम के हुन्छ भने नकली डाटा बनाउँछ हो। जस्तो एक्चुअली मेक्सिकोमा के हो भने, मेक्सिकोले के गर्यो भने वर्ल्ड ब्याङ्कको सबै प्रेस्क्रिप्सन्सहरूलाई फलो गर्दै गयो र त्यसपछि त्यसलाई त्यो इकोनोमिस्टबाट टर्म नै चल्यो, मेक्सिको सिन्ड्रम भन्न थाल्यो, त्यहाँ न कुनै ग्रोथ, इकोनोमी नै कोलाप्स भयो। त्यो चाहिँ जम्मै वर्ल्ड ब्याङ्कको जम्मै इन्स्ट्रक्सन्सहरू फलो गर्दाखेरि र वर्ल्ड ब्याङ्कको चाहिँ प्रिजेक्सन के आइरहेको छैन, यहाँ ग्रोथ यस्तो भइरहेछ, यो ग्रोथ बढिरहेछ, यति इम्प्लोइमेन्ट जेनेरेसन भइरहेको छ, त्यो केही पनि रहेनछ।
1: तपाईँ भन्दै हुनुहुन्छ स्वर्णिम वागले अर्थविद होइनन्, आर्थिक होइन,
0: यो कर्मचारीलाई हेर्नुहोस्, यस्तो छ कि यो कर्मचारी मान्छेलाई अर्थविद के हुन्छ भने मुलुकको हेर्नु, सबभन्दा ठुलो योग्यता मान्छेको आफ्नो मुलुक चिनेको हुनु पर्यो, माटो चिनेको हुनु पर्यो, मुलुकका प्रति लोयल्टी हुनु पर्यो र एउटा चाहिँ ट्र्याक रेकर्ड हुनु पर्यो र यो चाहिँ के छ भने बाहिर उहाँ जागिर खाइरहेको थियो, फेरि हाम्रो नेताहरू पनि अपठित छन्, आफ्नो प्रतिभाहरूलाई चिन्दैनन् र एउटा चाहिँ कुनै मुलुकका प्रति यी चाहिँ कस्ता हुन् भने नेपालमा अहिले आए फेरि यहाँ यिनीहरूको चाहिँ इन्डस्ट्री चलेर भने फेरि बाहिरै जागिर खान जान्छन्। नेपालमा बायोडाटा बढाउनको लागि आउने व्यक्तिहरू हुन् क्या, यो यिनीहरूको काम के छ भने नेपालमा गएर अब अर्थमन्त्री भएपछि फेरि वर्ल्ड ब्याङ्कमा ठुलो पोजिसन पाइने भयो होइन, अर्को कुनै इन्स्टिच्युटमा चाहिँ यस्तै खालको उसमा ठुलो पोजिसन पाइने भयो, भनेपछि यो बायोडाटा बढाउने क्यारियरिस्टहरू हुन् क्या, क्यारियरिस्टहरू हुन् र उनको के कमिटमेन्ट छ भन्नुहोस् न। हिजोसम्म चाहिँ के छ भने देवबार आर्जु नै उहाँको लागि चाहिँ महान थिए, अहिले चाहिँ बालेन र रवि नै चाहिँ देउताको रूप देउता भनेर पुजिरहेको छन्। त लोयल्टी के छ तपाईँको, हेर्नुहोस् उनले करको दर हेरफेर गरे, ठ्याक्कै जनार्दन शर्माको फोटोकपी गरियो, अलिकति लोयल्टी बिवाईडी हेर्नुहोस् त, त्यो यत्रो ठुलो घोटाला भएको छ 2 अरब,
1: यसमा त तिनले आका आके झुट बोले
0: होइन, आउनुहोस् त अनि बिआइडीमा हेर्नुहोस् त, यिनीहरूलाई त ट्रायल गर्नुपर्ने होइन, सुशासनको कुरा गरिन्छ, पहिलो सुशासनको पहिलो,
1: तपाईँ यो बोल्नुहुन्छ, तपाईँलाई अहिले भरमार गाली आउँछ,
0: आओस् न, म त गाली हेर्नुहोस् यस्तो छ, मलाई जे लाग्छ म बोल्छु, म चिप पब्लिजम मलाई चाहिँदैन होइन। एउटा के हुन्छ भने जस्तो भन्नुहोस् न, अनपपुलर कुरा पनि गर्नुपर्छ, हेर्नुहोस् पोलिटिसियन चिप पोलिटिसियन्स र एउटा बुद्धिजीवीमा एउटा फरक के हुन्छ भने इन्टेलेक्चुअलले जो पब्लिक इन्टेलेक्चुअल हुन्छ उसले अनपपुलर कुरा पनि गर्न सक्छ नेसनको लङ टर्म इन्ट्रेस्टको लागि, हितको लागि, तर यो चाहिँ चिप पोलिटिसियन्सहरूलाई त के छ भने यो भोटको राजनीति गर्नु छ, उनीहरूले चाहिँ जनतालाई चाहिँ झुटा कुरा गर्छन्। अहिले सबै नकाबहरू उत्रिराखेको छ कि छैन, अहिलेको हिजो गरेका प्रतिज्ञाहरू बाचाहरूको हेर्नुहोस् त, चिया खानु भयो नभन्नुभयो, अहिले सारा चिया उद्योगै नेपालको बन्द गराइदिनु भयो होइन, चियाको नाम के उच्चारण गर्नुभयो, चिया उद्योगै सारा बन्द भयो होइन। त्यस कारण चाहिँ के छ भने यो गभर्मेन्टको कुनै एउटा डिरेक्सन देखिएन, भिजन देखिएन, के गर्नु खोजेको र एउटा हेर्नुहोस् अहिले चाहिँ के छ भने सुन्दैछु अब अरबौँ रुपियाँको गाडी किनिँदैछ, यत्रो गरिबी छ, कङ्गाली छ, यत्रो चाहिँ पभर्टी बढिरहेको छ, अहिले चाहिँ के छ भने बजेटमा हेर्नुहोस् कस्तो छ भने अब जुन प्रक्षेपण गरिएको छ 14 खरब रुपियाँ नेपालको ट्याक्स आउँछ, राजस्व उठ्न सक्ने स्थिति छ, जानकारहरू भन्छ 8-9 खरबभन्दा बढी
1: उड्दैन।
0: त्यो त्यसको स्रोत के हो, यो नकली बजेट ल्याएर एउटा स्क्याम क्रिएट गरियो र त्यो चाहिँ त्यो इम्प्लिमेन्टै हुँदैन हेर्नुहोस्, र त्यो इम्प्लिमेन्टै नहुने बजेट ल्याइएको छ र यसले आम जनतालाई कहीँ छुँदैन। र अब हेर्नुहोस् फिजुल खर्ची कति छ भने अब हरेक मन्त्रालयमा 9-9 जना 10-10 जना चाहिँ सल्लाहकार नियुक्त
1: गर्ने विशिष्ट श्रेणी
0: होइन, के को लागि त्यो गर्न मिल्छ, यो त राष्ट्रमाथि
1: घटाएको जस्तो गर्ने
0: होइन,
1: आफ्नो सचिवालय उता 25-26 जना छँदैछ अहिले, अब मन्त्रालयभित्रै फेरि 9-9 जना
0: गर्ने, यो कुशासनको यो भन्दा अर्को नमुना हुनै सक्दैन,
1: यो कुरा बुझ्दैनन् जनता
0: होइन। यो अनइलेक्टेड मान्छेहरूलाई ल्याएर चाहिँ के छ भने एउटा प्यारल गभर्मेन्ट क्रिएट गर्न खोजियो, यो कुशा हेर्नुहोस् त्यो सल्लाहकारको के चाहिँ उत्तरदायित्व छ, कुनै उत्तरदायित्व छ, केही पनि उत्तरदायित्व छैन। अहिले सरकारको जति पनि नियुक्ति छन् त्यो नियुक्तिहरूमा अब अहिले भर्खर सुन्दैछ थोरै नम्बर ल्याएकोलाई चाहिँ नियुक्ति गरिँदैछ, खोला यसको जाँच लिन्छौँ भनिँदैछ, तर त्यो प्रतिस्पर्धामा चाहिँ अव्वल ल्याएकोलाई नियुक्ति गरिएको छैन, कमसल ल्याए, कति त अदालतले बदर पनि गरिदियो, नेपाल एयरलाइन्सको नियुक्तिहरूलाई बदर पनि गरिदियो, किनभने भन्ने बेलामा चाहिँ एकदम यो मेरिटोक्रेसी भनियो, तर चाहिँ के छ भने यो त ब्युरोक्रेसी मेरिटोक्रेसीको ठाउँमा चाहिँ आफ्नो मान्छेहरूलाई नियुक्त गरियो, भनेपछि एकपछि अर्को चाहिँ हामी एउटा फेलरतिर अगाडि बढ्दैछौँ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0556 5369 53 98 550 77 061 र 98 550 77 53।
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 440 4395 580 र 98 550 26 440।
4: It's 9 o'clock, अहिले 9 बजेको छ।
5: तुर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै, कर्णालीका 2 सडक अवरुद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाडीको बिक्रीमा नयाँ कीर्तिमान, 1 महिनामा 130,000 गाडी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इङ्ल्यान्ड र अस्ट्रेलियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढी आएको छ। गैरातीको बाढीका कारण एक महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि दुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको डोल्पाका प्रहरी नायब उपरीक्षक डिएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिहान बाटोमा नै ज्यान गएको। बाढीमा परि घाइते भएका अन्य 6 जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी बिक, 44 वर्षीय रेउली बिक, 48 वर्षीय विष्णु बिक, 15 वर्षीय निरुता बिक, 13 वर्षीय सीता बिक र 65 वर्षीय जस बिकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु बिकका अनुसार बाढीले झन्डै 15-16 मिटरसम्म बगाएको थियो, जसका कारण ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा घाइतेहरूको चोट लागेको छ। बाढीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डिएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको डोल्पा प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। यसैबीच सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासको नदी तथा खोलामा बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। केही दिन यता देशभर मनसुन सक्रिय भएकोले वर्षा हुने क्रम बढेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ। काठमाडौँ उपत्यकाभित्र अहिले चर्को घाम लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाडी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रको नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै गएका छन्। त्यस्तै सडक अवरुद्ध हुने क्रम पनि बढेको छ। कर्णाली प्रदेशका 2 प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार गएको असार 17 गति परेको पानीले रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका छ रिजेगाड खोलामा आएको पहिरोले जाँजरको डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको छ। त्यसै गरी हिजो रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रुकुम सहित मार्ग पूर्ण रूपमा बन्द छ। प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएका र अवरुद्ध सडक खुलाउन आवश्यक प्रयास पनि भइरहेको जानकारी दिनुभयो। पूर्ण रूपमा अवरुद्ध भएका सडक सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा पनि अत्याधिक सावधानी अपनाएर मात्र यात्रा गर्न उहाँको आग्रह छ। प्रहरीले बर्खायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे प्रहरी र प्रशासनसँग जानकारी लिन पनि अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैराती घरमा सुतिरहेको बेला जङ्गली हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। दाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका 2 बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराई 9 मछाहीमा धान रोपाई भइरहेका बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई 2 मर्फेस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो
6: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
6: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374 98-510-61-356
6: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
8: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
9: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
8: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
7: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइ।
5: कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हेटौडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो। सरकारले 2073 साल असार 18 गते हेटौडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको सचिव राउतले जानकारी दिनुभयो। पछिल्लो समयमा 7 बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य DDA रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने DDA रिपोर्ट आएपछि मात्रै तय हुनेछ। वर्तमान सरकारको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौडा कपडा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। अब विदेशको खबर। अस्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय गाडीको बिक्रीले गएको महिना अर्थात जूनमा लगातार पाँचौं पटक नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रेलियाको गाड़ी उद्योगको छाता संगठन फेडरल च्याम्बर अफ अटोमोटिभ इण्डस्ट्रीज एफसीएआईले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार जून महिनामा अस्ट्रेलियाभर कुल 130,058 नयाँ गाड़ी बिक्री भएका छन्, जसमध्ये विद्युतीय गाड़ीको हिस्सा 23.3% रहेको छ। यसअघि मे महिनामा 20% विद्युतीय गाड़ी बिक्री भएकोमा जूनमा त्यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो। विद्युतीय गाड़ीको बजार हिस्सामा देखिएको यो वृद्धि गएको फेब्रुअरीदेखि लगातार जारी छ। फेब्रुअरीमा कुल बिक्रीको 11.8% रहेको ईभीको हिस्सा पाँच महिनाको अवधिमा झण्डै दोब्बर पुगेको छ। तथ्याङ्क अनुसार अस्ट्रेलियामा नयाँ गाड़ी आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। विभिन्न द्वन्द र पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय गाड़ीप्रति विशेष चासो बढाएका छन्। अब खेल खबर। आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इङ्ल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इङ्ल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम 8 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई 1 तथा गैराती भएको खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई 3 गोलले हरायो। पाराग्वेसँगको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले 70 मिनटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक भयो। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको हो। हारसँगै क्यानाडा र पाराग्वे बाहिरिएका छन्। यो विश्वकपबाट बाहिरिने क्यानाडा पहिलो आयोजक देश बनेको छ। चारबन्झेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढी, एक महिलाको ज्यान गयो, 6 घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै, कर्णालीका 2 सडक अवरुद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, एक महिनामा 130,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इङ्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै।
10: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656 18853 518953।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
4: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गानाथबाट
9: प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाल पत्रकार महासंघको आज राष्ट्रिय सम्मेलन हुँदैछ। ललितपुरको जावला खेलमा रहेको स्टाफ कलेजमा राष्ट्रिय सम्मेलन आयोजना गरिएको महासंघले जनाएको छ। सम्मेलनमा देशभरका प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाका अध्यक्ष सहभागी हुँदैछन्। महासंघले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, संचार क्षेत्रका चुनौती, श्रमजीवी पत्रकारको अधिकार तथा ती समस्याको समाधानका उपायबारे छलफल गर्न सम्मेलन आयोजना गरिएको जनाएको छ। काठमाडौँ महानगरपालिकाले 5 संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका 10 उम्मेद्वार छनौट गर्ने तयारी गरेको छ। काठमाडौँ महानगरको शहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्ति तयारी गरेको आयोगको सचिवालय प्रमुख नवराज थापाले जानकारी दिनुभयो। उहाँका अनुसार शहरी योजना आयोगले अहिले महानगर अनुसन्धान शोधवृत्तिका उम्मेद्वार छनौटका लागि अन्तर्वार्ता र प्रस्ताव सम्बन्धी प्रस्तुतिकरण सत्र सञ्चालन गरिरहेको छ। काठमाडौँ महानगरले गएको पुस 1 10 विषयमा अनुसन्धान गर्न शोधकर्तालाई प्रस्ताव आह्वान गरेको थियो। अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनौट गरिएको छ। अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा 2 अनुभव हुने अनुसन्धानकर्ताबाट तोकिएका क्षेत्रमा अनुसन्धान गर्न बढीमा 15 प्रस्ताव माग गरिएको थियो। प्रस्तावमा अनुसन्धानको पृष्ठभूमि, अनुसन्धानका विधि, क्षेत्र, सीमा, कार्यतालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभाव लगायतका विषय समावेश गर्ने शर्त छ। यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानले हिजो आयोजना गरेको कार्यक्रममा परराष्ट्रविद एवं साहित्यकार डाक्टर जयराज आचार्यले 25,000 रुपियाँ राशिसहित सम्मान पत्रको पुरस्कार घिमिरेलाई प्रदान गर्नुभएको हो। आचार्यले समकालीन साहित्य विषयमा गहन समाचार छाप्ने साहित्यिक पत्रिका रचनाका सम्पादक घिमिरेलाई पुरस्कार दिन पाउँदा खुसी लागेको बताउनुभयो। कार्यक्रममा साहित्यकार डाक्टर देवी नेपालले लीलाध्वज थापाको साहित्यिक व्यक्तित्व बारे चर्चा गर्नुभएको थियो। प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजय दोज थापाले भाषा साहित्यको सेवा गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो। पुरस्कृत व्यक्तित्व घिमिरेले उपन्यासकार लीला दोज थापाका नाममा स्थापित संस्थाले दिएको पुरस्कार पाउँदा खुसी लागेको बताउनुभयो। यो पुरस्कार यसअघि 8 जनालाई प्रदान गरिसकिएको छ। 2075 सालदेखि यो पुरस्कार स्थापना सुरु भएको हो। र बितेको पछिल्लो 24 घण्टामा 1813 जना गाड़ी चालक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 5,28,501 रुपियाँ राजस्व उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएका 9 जना, नियम विपरीत राइड सेयरिङ गरेका 105, संकेत बत्ती उल्लङ्घन गर्दा 119 र तीव्र गतिमा चलाएका 115 जनालाई कारवाही गरिएको हो। त्यसै गरी लेन अनुशासन पालन नगर्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 79, सड़क पेटीमा पार्किङ गर्ने 117, एकतर्फी सड़कमा गाड़ी चलाउने 65 र अन्य ट्राफिक नियम पालना नगरेका 1110 जनालाई कारवाही गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। र काठमाडौँ महानगरले महानगर अनुसन्धान शोधवृत्तिमा उम्मेद्वार छनौट गर्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रे अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: रङ्ग छै।
1: कति फेसबुक जस्तो नाम उस्तै गाउँ, एकपटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 858 553
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका बसन्तपुर चितवन।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजेर लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चिता उजाउन त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
10: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
11: माडी फ्लेक्स एन्ड कम्प्युटर।
10: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
11: माडी फ्लेक्स एन्ड कम्प्युटर।
10: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
11: माडी फ्लेक्स एन्ड कम्प्युटर।
10: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 0656 50 10 60।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजे को छ।
4: निर्णय गरेको थियो सरकारको पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव राउतले जानकारी दिएका छन् पछिल्लो समयमा 7 वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य रिपोर्ट बनाउने काम भइरहेको पनि बताइएको छ कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ वर्तमान सरकारको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी गराउनु भएको हो 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी 56 वर्षीय आनन्दी विक्कको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरीमा आएको हिलो माटो सहितको बाढी आइतबार बिहान करिब 3 बजे गाउँमा पसेको थियो बाढीमा परेर घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन् उक्त बाढीमा परि अन्य 6 जना घाइते भएका छन् घाइते हुनेमा सोही गाउँका अन्दाजी 50 वर्षीय चाउरी बिक्क 44 वर्षीय रेउली बिक्क 48 वर्षीय विष्णु बिक्क र 15 वर्षीय निरुता बिक्क 13 वर्षीय सीता बिक्क र 65 वर्षीय जस बिक्क रहेको प्रहरीले जानकारी दिएको छ प्रहरीका अनुसार उनीहरूको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ घाइते मध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ स्थानीयका अनुसार बाढीले करिब 15-16 मिटरसम्म बगाएको थियो जसका कारण घाइतेहरूको ढाड टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ देशभरका विभिन्न स्थानमा बाढी पहिरो सड़क मरम्मत तथा अविरल वर्षाका कारण आइतबार बिहानसम्म 7 वटा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने 4 स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशको भोजपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: Easy AI TV mahemiz futbol ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye pugcha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाकी खबर लुम्बिनी प्रदेशको पाल्पा स्थित मालमूल पाल्पा सडक खण्डमा पहिरो हटाएर सवारी सञ्चालन सुचारू गरिएको प्रहरीले जनाएको छ त्यस्तै कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठ बिस्कुट रिजुगाड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ त्यस्तै रोल्पाको परिवर्तन गाउँपालिका एक सेलाबाङ क्षेत्रमा रहेको घुराई रुकुम सहित मार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ त्यसै गरी सुदूरपश्चिम प्रदेशको बझाङ स्थित 26 पाथीभरा चाली बगर क्षेत्रमा रहेको जय पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ प्रहरीले वर्षायाममा यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका 23 बेलहट्टामा आमा छोराको मृत्यु भएको छ आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो भरतपुर महानगरपालिका वडा नम्बर 23 वडा अध्यक्ष दीपक दबारीका अनुसार शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमा छोराको घटनास्थलमै मृत्यु भएको हो घटना लगत्तै स्थानीय प्रतिनिधि र सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भई जंगली हात्तीलाई तत्काल नियन्त्रण लिन आवश्यक काम गर्ने चितवन राष्ट्र निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने चितवन राष्ट्र निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल आवश्यक काम गर्ने लगायतका सहमति भएको छ हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: फेरि टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर नारायणगढ लाइन सोक, सम्पर्क 98550-58369, 98426-43211 र 98142-076-04।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: तपाई यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 MHz।
1: जब

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजानु पर्ने भयो।
3: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ, म त्यही आइपुग्छु।
4: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका बिरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियु, पिआइसियु, मुटुको इको, इसिजी र सबै खाले आइसियु सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा, 24 घन्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओबिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौँ।
5: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
6: भरतपुर 10 नयाँ मेडिकल कलेज, सीएमसी अगाडि।
5: फोन 056-528-953 558-853।
7: ओए आखा देख्दैनौ के गरेको? हेर त, भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
8: Oh my God, sorry दिदी, sorry, ब्रेक नै लागेन के?
7: Sorry भनेर हुन्छ, अब मलाई अरू थाहा छैन, मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो।
8: Don't worry दिदी, हाम्रै बसन्तपुरमा आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट छँदैछ नि, त्यही जाऊ, तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै आरआरपी खाजा घर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
0: आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट र आरआरपी खाजा

0: टाइम चेक।
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 4493 580 र 0855 26 440।
0: It's 11 o'clock। अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। सरकारले जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारको राहत, औषधि उपचार, रोजगारी लगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन्द्र शाहको नेतृत्वमा गठित सरकारले 103 मा सम्पादन गरेका प्रमुख उपलब्धि सम्बन्धमा सरकारका प्रवक्ता सस्मित पोखरेलले जारी गरेको विवरणमा जेएनजीहरूको विषयमा सम्पर्क बिन्दु तथा कल्याणकारी कार्य गर्न जेएनजी कल्याणकारी परिषद गठन सम्बन्धी कार्यविधि तयार गरिएको उल्लेख छ। यस अवधिमा 513 जना जेएनजी घाइतेलाई वर्गीकरण का आधारमा अति गम्भीरलाई मासिक रु 18,000, गम्भीरलाई मासिक रु 9,000 र मध्यमलाई मासिक रु 4,000 का दरले प्रदान गरिँदै आएको भत्तालाई निरन्तरता दिएको छ। हाल व्यक्ति बसोबास गरिरहेको स्थानीय तहबाट नै घटना दर्ता गर्न सकिने गरी प्रणाली अध्यावधि गर्ने कार्य भइरहेको, आमाको नागरिकताबाट प्राप्त नागरिकताको हकमा समेत राष्ट्रिय परिचय पत्र जारी गर्न सकिने व्यवस्था मिलाइएको र दोहोरो नागरिकताको हकमा जिल्ला प्रशासन कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र अध्यावधि गर्न सकिने गरी सेवा सञ्चालन गरिएको विवरणमा उल्लेख गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भएको छ। आज नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयको कार्यक्रममा बोल्दै उहाँले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभयो। उहाँले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको पनि बताउनुभयो। सरकारले संवैधानिक हक अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको समेत जिकिर गर्नुभयो। कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरूसँग छलफल गर्न तयार रहेको समेत बताउनुभयो। मन्त्री तिमल ले सरकार गैर जिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको समेत जिकिर गर्नुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभाग आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाड़ीको चापलाई मध्यनजर गरी कालो पत्रीको सट्टा गुणस्तरीय ढलान गरिएको, 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म ढलान टिक्ने उहाँको दावी रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक्टिव वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। गत वर्षको असार 24 गते लिहिन्दी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको 111 मेगावट क्षमताको रसवागुडी जल विद्युत आयोजनाको 75% भन्दा मर्मत सम्पन्न भएको छ। बाढीपछि सञ्चालन गरिएको मर्मत तथा पुननिर्माण सम्पन्न भएसँगै राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार 74 मेगावट विद्युत मात्र उत्पादन शुरू गरिएको जनाइएको छ। नेपाल चीन सीमा स्थित भोटेकोशी नदीको जल स्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालको महत्वपूर्ण जल विद्युत आयोजना मध्ये एक हो। कारण सुरुङभित्र पसेको बेल्ली बिगारेका विद्युत गृहका उपकरणहरूको मर्मत, भूमिगत डिसेन्डरको सफाई तथा अवरोध हटाउने, हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण मर्मत तथा पुननिर्माण कार्य सम्पन्न भइसकेका छन्। भोटेकोशी नदीमा रहेको बाँध स्थलमा बाढीले थुपारिएका विशाल ढुङ्गाहरू फुटाउने काम सकिएको छ भने ड्याम मर्मत तथा सुधारका बाँकी काम अन्तिम चरणमा पुगेको छ। अब नदीको पानी नयाँ गेट मार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाइएकाले आयोजना 111 मेगावट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengar फोन 056-94-394-98-510-6356
1: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायत का तालिमहरु धमाधम संचालन भइरहेको छ साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसान सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकरण

0: तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ।
1: आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर, फोन 98042 21340 र 98184 29230।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टी का साथ सफल उपचार हरेक मङ्गल। दक्ष चिकित्सक, अत्याधुनिक विधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल, अब भरतपुर बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसियु, ल्याब सुविधा, न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख
1: पुष्पाडीको बसन्तपुर क्षेत्रमा आठधुरको घडेरी मात्र 12,80,000 मा।
0: घडेरीका विशेषताहरू,
1: निर्माणाधीन आइओएस रिसोर्टको टोमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडक को बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र उडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 98178254 र 98456-90042।

0: सुदेश टाइम चेक
1: इस समय सूचक का साथमा
2: विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0556-94-94-93-580 98-550-26-440
0: It's 12 o'clock. अहिले 12 बजेको छ।
3: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको उसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। पहिले मुख्य खबर। असारमा हुने विकासे बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा, ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै सर नेपाल खबरमा अब पूरा खबर। सरकारले चालु आर्थिक वर्षको अहिलेसम्म 1,48,94,94 लाख रुपियाँ पुँजीगत खर्च गरेको छ। यो कुल बजेटको 36% हो। यस वर्ष सरकारले 4,07,90 करोड रुपियाँ पुँजीगत तर्फको बजेट योजन गरेको थियो। आर्थिक वर्ष सकिन अब 11 दिन मात्रै बाँकी छ। 15 दिनमै झण्डै 3.5% अर्थात् 67.5 अर्ब रुपियाँ बजेट खर्च भएको छ। यही बजेट सडक पुल भवन लगायत पूर्वाधार निर्माण तथा विकास आय करोड रुपियाँको बजेट ल्याएको थियो। आर्थिक वर्षको अन्तिम दिनहरूमा विकास बजेट हतारमा खर्च गर्ने प्रवृत्ति खर्चको गुणस्तर र प्रभावकारितामाथि भने प्रश्न उठेको अर्थतन्त्रका जानकारहरू बताउँछन्। आज ललितपुर सहित 9 जिल्लामा बाढीको जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार ललितपुर सहित मकवानपुर, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेलधुरा, बैतडी आसपासका जिल्ला भई भवानी ससाना नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। महाशाखाले सम्भावित दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ढलान गरिएको छ। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म नै ढलान टिक्ने उहाँको दावी छ। यसले नागरिकले दाउन्नेमा भोग्दै आएका शास्ति अन्त्य हुने ढकालको विश्वास छ। उहाँले सडकको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभयो। आउँदो 20-30 वर्षको गाडीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12,000-20,000 गाडी आवत गर्दा पनि सडकमा कुनै पनि क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ। अहिले दाउन्ने मन्दिर मुनिको पहिरो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व भएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्र तथा हो भन्ने पूर्ण जानकारी रहेको बताउनुभयो। साथै उहाँले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भएको छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा सरकारको संचार माध्यम प्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको टिप्पणी गर्नुभयो। पत्रकारको सूचनामा पहुँच सीमित भएको उहाँको भनाई छ। अध्यक्ष शर्माले ललितपुरमा चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाउ आज सामान्य घट्यो। महिला टी20 विश्वकपको उपाधिका लागि आज इङ्ल्यान्ड र अस्ट्रेलियाले खेल्दै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले असारमा हुने विकास बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढीको जोखिम, गण्डकी लुम्बिनी सुदूरपश्चिम सहित 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ सामान्य घटेको छ। आज सुनको भाउ तोलामा 400 रुपियाँले घटेको हो। भाउ घटेर सुन आज तोलाको 2,90,000 300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,90,700 रुपियाँ रहेको थियो। शुक्रबार सुन पूर्वी क्षेत्रमा रहेको लुहान्स्क गणतन्त्र पूर्ण रूपमा रुसी नियन्त्रणमा आएको दावी गर्नु भएको छ। सैन्य बलको अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले लुहान्स्कलाई पूर्ण रूपमा मुक्त गर्ने अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति पुटिनका अनुसार अब रुसी सेनाले डोनेट्स्क सँगै पनि योजना अनुसार अगाडि बढाएको पुटिनको भनाइ छ। रुसले लुहान्स्क पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दावी गरे पनि यसबारे युक्रेनी पक्षबाट तत्काल आधिकारिक प्रतिक्रिया भने नआएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। दुई देशबीचको युद्धमा अहिलेसम्म 1,000 मानिसले ज्यान गुमाउँदा 1,00,000 मानिस विस्थापित भएका छन्। 4 वर्षभन्दा बढी समयदेखि चलिरहेको यो युद्ध अझै निर्णायक रूपमा टुङ्गिएको छैन र सैन्य कारवाहीसँगै कूटनीतिक प्रयासहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन्। हलानको टोली नर्वे पनि इतिहास रच्ने अभियानमा छ। यस्तै भोलि बिहान 5:45 इङ्ल्यान्ड र मेक्सिको बीच खेल हुनेछ। विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोराको अन्तिम 8 पुगेका हुन्। अन्तिम 8 फ्रान्स र मोरक्को बीचको खेल शुक्रबार मध्यराति 2:45 हुनेछ। यस्तै आइसिसी महिला T20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्यान्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल्ने नेपाली समय अनुसार काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असारमा हुने विकास बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा। प्लान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व रहे को मन्त्री तिमिल सिन्हाको भनाई। युक्रेनको लुहान्स्क क्षेत्र नियन्त्रणमा आएको रुसी राष्ट्रपति पुटिनको घोषणा। पूर्वी युक्रेनमा सैन्य अभियान जारी रहने भनाई। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको।

0: କେବ
1: ମକୋଇ କେ ସାଙ୍ଗେ ପଳେଇ ଆସେ
2: ମୁଁ ପନି କୋଇ କେ ସାଙ୍ଗେ ପଳେଇ ଆସେ ନା।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
1: प्लास्टिक तथा नष्ट हुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ता भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ
2: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका विरलै अस्पतालमा उपलब्ध नर्सरी एनआइसियु ICU, मुटुको इको ECG र सबै खाले ICU सेवा विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा 24 घण्टा विशेषज्ञ डाक्टरको निगरानीमा OBD सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समय जानकारी गराउँदछौँ
3: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एक मात्र
4: सरी भनेर हुन्छ अब मलाई अरू थाहा छैन मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो
5: डोन्ट वरी दिदी हाम्रै बसन्तपुरमा RRP मोटर्स एन्ड डेन्ट पेन्ट छँदैछ नि त्यही जाऊ तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी अनि सँग RRP खाजा घर पनि छ मिठो खाजा खानु होला र फ्रेस हुनु होला
0: RRP मोटर्स एन्ड डेन्ट पेन्ट र RRP खाजा घर नयाँ बजार बसन्तपुर बजार माडी
6: हामी कहाँ डेन्टिङ पेन्टिङ प्लास्टिक वेल्डिङ ग्यास वेल्डिङ मेटल वेल्डिङ स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा

0: तपाई यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 मेगाहर्ज। स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा

0: कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493 7383, मोबाइल 9855888002।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: उच्चीकरण कार्यक्रममा हालसम्म 26,45,000 किसान जोडिएका छन्। यो संख्या देशभरका कुल किसान परिवारको करिब 64% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार आउँदो वर्षदेखि किसानहरूलाई वर्गीकरण गरेर परिचय पत्र बाँड्ने तयारी भइरहेको छ, जसबाट किसानले सरकारी अनुदान र सुविधाहरू

सजिले पाउनेछन्। यता कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा उन्नत र गुणस्तरीय बिउ उत्पादन कार्यक्रम सुरु गरेको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार जलवायु परिवर्तनको असर कम गर्न धान बालीका नयाँ जातहरू विकास गरिनेछ। धान खेतीमा आधुनिक प्रविधि र यान्त्रिकीकरणलाई जोड़ दिँदै चैत्य धान फलाउने किसानलाई अनुदान समेत दिइने विभागले जनाएको छ। वर्षा र पहिरोका कारण देशका विभिन्न सड़क खण्डहरू पूर्ण रूपमा बन्द भएका छन्। रुकुम पश्चिमको रिजेगाड खोला, डोल्पाको छलगाड खोला, सिन्धुपाल्चोकको अरनीको राजमार्ग, बसाङको जय पृथ्वी राजमार्ग र जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। स्याङ्जाको वालिङ होवास भित्री सड़क खण्ड पनि पहिरोका कारण बन्द भएको नेपाल प्रहरीले जनाएको छ। यी सड़कहरूमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र वैकल्पिक बाटो प्रयोग गर्न पनि भनिएको छ। यता आज देशका विभिन्न 10 जिल्लामा आकस्मिक बाढ़ी आउने जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ललितपुर, मकवानपुर, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेलधुरा, बैतडी र आसपासका साना खोला तथा नदीहरूमा पानीको बहाव धेरै बढ्न सक्छ। यस्तै नारायणी, त्रिशुली, बुढी गण्डकी, कर्णाली र महाकाली जस्ता ठूला नदीहरूमा पनि पानीको सतह बढ्ने अनुमान गरिएको छ। देशभर मनसुनी वायु सक्रिय भएकाले वर्षा बढेको मौसम विभागले जनाएको छ। नदी र खोला किनार आसपास बस्ने सबैलाई सतर्क रहन आग्रह गरिएको छ। नेपाल तरुण दलले नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधिक सम्बन्धी प्रतिवेदन असार 25 गते भित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ। दलका सभापति मनिष कोइरालाले आज विज्ञप्ति जारी गर्दै 77 जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार 25 गते राति 12 बजेभित्र अनिवार्य रूपमा प्रतिवेदन बुझाउन भन्नुभएको हो। तोकिएको समयमा प्रतिवेदन नआएमा सम्बन्धित प्रतिनिधि र जिल्ला कार्य समितिको काम पूरा नभएको मानिने विज्ञप्तिमा उल्लेख छ। खटिएका प्रतिनिधिहरूलाई जिल्ला कार्य समितिहरूसँग समन्वय गरी वडा र पालिका तहसम्म यो काम अगाडि बढाउन र प्रतिवेदन इमेल मार्फत पठाउन तरुण दलले भनेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कुनै वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेड बाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौं। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ,

0: नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लामो समयदेखि रोकिएको बिजलपुरा बर्दीबास रेल मार्ग निर्माण कार्य फेरि शुरू भएको छ। जग्गाको मुआब्जा विवाद मिलेपछि निर्माण कम्पनी इर्खन इन्टरनेशनलले काम अगाडि बढाएको हो। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार अहिले धनुषा र महोत्तरी खण्डमा ट्र्याक बनाउने काम भइरहेको छ। आउँदो दुई वर्षभित्र बर्दीबाससम्म रेल चलाउने योजना रहेको उहाँले बताउनु भएको छ। जयनगर बर्दीबास 70 किलोमिटर रेल मार्ग मध्ये जयनगरदेखि कुर्था खण्डमा भने 4 वर्ष अघिदेखि नै नियमित रेल चलिरहेको छ। रेलवे कम्पनीले आफ्नो मेचिएको जग्गा पनि खोज्न थालेको छ। नक्साका आधारमा अतिक्रमण भएका ठाउँहरू पहिचान गर्ने काम भइरहेको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। र सशस्त्र प्रहरी बलका 5 SP को सरुवा भएको छ। सशस्त्र हेडक्वार्टरले आज सूचना निकाल्दै 5 SP को सरुवा गरेको हो। सरुवा सूची अनुसार IGP सचिवालयमा रहेका दयाराम शर्मालाई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ। आर्थिक प्रशासन निर्देशनालयमा रहेका ध्रुव केसीको IGP सचिवालयमा सरुवा गरिएको छ। सशस्त्र एकाडेमीमा रहेका राजकुमार ढकालको APF अस्पतालमा सरुवा भएको छ। APF अस्पतालमा रहेका गणेश बहादुर मल्लको भण्डार महाशाखामा सरुवा भएको छ। हौस् देशका साथै काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली network.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: अम्मा करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाऊ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
0: कहाँ गएर के सिप सिकौ भन त अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
2: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374, 98-510-61-356.
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayat ka Talimharu Dhamadham, Sanchalan Bhai Raheko Chha. Sathi, Job Guarantee Sahit, 6 Mahine Cook Talim, Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
0: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौं फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
3: आकाशको तारा झार्छु भन्ने अनि बिहेपछि चाहिँ जाबो यति घर पनि नबनाउने हैन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
6: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542

0: सुनिता महतो।
1: सम्पर्क 97625 73 99 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हेलो आयन, के छ?
2: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइन्डलाई। टेकमाइन्डलाई
5: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
6: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
7: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
8: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। निजी क्षेत्रले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी ल्याउनु पर्नेमा जोड़ दिएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटले समेट्न नसकेका कुराहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा देखिएको मन्दी र बेरोजगारी कम गर्न मौद्रिक नीतिमा ठूलो सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले बैंकहरूमा पैसा थुप्रिए पनि लगानी नबढेको अवस्थालाई सुधार्न र उद्योग मैत्री वातावरण बनाउन माग गर्नु भएको छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले अहिले बजारमा सामानको माग कम हुनु मुख्य समस्या रहेको भन्दै उपभोग बढाउने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो। निजी क्षेत्रको समस्यामा परेका उद्योगहरूलाई कर्जा निजी क्षेत्रले समस्यामा परेका उद्योगहरूलाई कर्जा पुनर्संरचनाको सुविधा दिन र भारतमा जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन गर्न समेत माग गरेका छन्। नापी कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिकाका 328 परिवारलाई गाउँ फ्लक जग्गाको लालपूर्जा वितरण गरेको छ। पुस्तौंदेखि भोग चलन गर्दै आए पनि कानूनी प्रमाण नभएका वडा नम्बर 6 का बासिन्दाहरूले यो लालपूर्जा पाएका हुन्। नापी कार्यालय धनुषाका प्रमुख उमेश शाहका अनुसार सबै कानूनी प्रक्रिया पूरा गरेर गोदारमा आयोजित एक कार्यक्रमका बीच लालपूर्जा बाँडिएको हो। वर्षौंदेखि आफ्नो जग्गाको स्वामित्व नहुँदा किनबेच गर्न र बैंकबाट ऋण लिन समस्या भोगिरहेका स्थानीय बासिन्दाहरू लालपूर्जा पाएपछि निकै खुसी भएका छन्। नगरपालिकाका नगर प्रमुख जित नारायण यादवले नगरभित्र रहेका यस्ता अन्य जग्गा सम्बन्धी समस्याहरू पनि विस्तारै समाधान गर्दै जाने बताउनु भएको छ। चिनिया कम्युनिष्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री याङ दोङ भोलि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। अर्थ मन्त्रालयको निमन्त्रणामा उहाँ नेपाल चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन लाग्नु भएको हो। मंगलबार बस्ने द्विपक्षीय बैठकमा नेपाल र चीन बीचको व्यापार आर्थिक तथा प्राविधिक सहायता र सड़क सञ्जालका विषयमा छलफल हुनेछ। नेपाल बसाइका क्रममा उहाँले अर्थमन्त्री डाक्टर सोनिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। यसैगरी एसियाली विकास बैंकका अध्यक्ष मासात सुगु कान्दा पनि भोलि नै नेपाल आउँदै हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। विशिष्ट व्यक्तिहरूको सुरक्षामा लामो समयदेखि खटिएका व्यक्तिगत सुरक्षा अधिकृत पीएसओ र चालकहरूलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ। प्रधान कार्यालयले प्रदेश र उपत्यका प्रहरी कार्यालयहरूलाई परिपत्र जारी गर्दै अंगरक्षक गण बाहेक अन्य ठाउँका दरबन्दी भएका सुरक्षाकर्मीहरूलाई आफ्नो दरबन्दीमा फर्कन भनेको हो। प्रहरी सहप्रवक्ता दीप शमशेर बराका अनुसार भीआईपीहरूसँग लामो समय बसेका सुरक्षाकर्मीहरू फर्कने क्रममा छन्। भीआईपीहरूको सुरक्षामा अबदेखि छुट्टै तालिम लिएका प्रहरीका गण र गुल्मका जनशक्ति पठाइनेछ। साथै मापदण्ड अनुसार पाउने विशिष्ट व्यक्तिहरूलाई मात्र चालक सुविधा दिने गरी अरू चालकहरूलाई पनि फिर्ता बोलाइएको प्रहरीले जनाएको छ। र प्रमुख प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकमा प्रतिपक्षी दलका तर्फबाट नेकपाका प्रमुख सचेतक इन्द्रजीत थारूले प्रदेश सरकारले ल्याएको नयाँ बजेट विभेदपूर्ण रहेको र विपक्षीका सुझावहरूलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो। बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी सांसदहरू बैठकबाट बाहिरिएपछि सभामुख तुलाराम घरती मगरले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा आर्थिक वर्ष 2083-84 बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। हौस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित।

0: पानीपासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98074646182।

0: अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।
4: बाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजेटमा नसमेटिएको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति लिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्वबीच आरोप प्रत्यारोप प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी। चितवनमा हात्ती पीडित स्थानीयवासी र प्रशासनबीच सहमति अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने झन्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको बीचको खेल। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। सङ्कटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैङ्कको संरचनागत सुधारमा समेत माग गरेका छन्। यस्तै छलफलमा नेपाल राष्ट्र

0: पूर्व गभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको सुझाव छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मिडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मिडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्र बीच बढ्दो अविश्वास प्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनु भयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनु भयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो। प्रेस स्वतन्त्रता माथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दाबी छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच चार बुँदे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवी हात्तीले गैराती भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफल पछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। स्थानीयवासीका अनुसार ध्रुवी हात्ती लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यस हात्तीबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। विक्रमसम्म 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको हो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जङ्गली हात्ती छन्। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। 44 वर्षकी रेउली बिकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। दुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि 56 वर्षकी आनन्दी बिकको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी

0: कैंसर इंस्टीट्यूट
1: फोन 0556-4943-33-4395-555
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू कृषि विभागले 18 जिल्लाका 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने बताउनुभयो धान खेतीमा छरुवा प्रविधि पालैपालो जमिन बिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलन जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो कार्यक्रम अन्तर्गत हरदिनाथ 1 र 3 वर्णसङ्कर जात प्रवर्धन 21 जोन र 500 पर जोन मार्फत बर्खे तथा चैते धानमा यान्त्रिकरण प्रवर्धन र मूल्य श्रृङ्खला विकास गर्ने योजना रहेको छ नेपाल दर्पणमा अब नेपाल खबरमा अब विदेशको खबर मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ विश्वको तेस्रो ठुलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा हर्मुज जलमार्गमा लगाएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो रोक्ने अस्थायी सहमतिपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भई बजार मूल्य स्थिर हुन थालेको छ मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरेका झन्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ आर्थिक वर्ष 2025-26 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 पुर्याएको छ प्रधानमन्त्री नरेन्द्र मोदीले 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्रको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो अब खेल खबर फिफा विश्वकप फुटबलको प्रे क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन् यो खेल राति 2:15 अमेरिकाको न्युयोर्क न्यु जर्सी रङशालामा सुरु हुनेछ नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम सुरुमा पुगेका हुन् ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको विजेताका रूपमा नकआउटमा पुगेका हुन् नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन यी दुई टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ नर्वेले 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न भनै सकेको छैन विश्वकप प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 मेक्सिको र इङ्ल्यान्ड खेल्दैछन् यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इङ्ल्यान्डले डिआर कङ्गोलाई 2-1 हराउँदै अन्तिम सुरुमा पुगेका हुन् मेक्सिको समूह ए र इङ्ल्यान्ड समूह एलको विजेताको रूपमा नकआउटमा पुगेका हुन् विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको यसअघि 1966 विश्वकपमा इङ्ल्यान्डले मेक्सिकोलाई 2-0 हराएको थियो चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक बजेटमा नसमेटेको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति दिन नसक्ने महासङ्घ अध्यक्ष श्रेष्ठको भनाई पत्रकार महासङ्घको राष्ट्रिय भेलामा सञ्चार मन्त्री र महासङ्घ नेतृत्वबीच आरोप प्रत्यारोप प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी चितवनमा हात्ती पीडित स्थानीय बासिन्दा र प्रशासन बीच सहमति अहिलेसम्म 25 ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने झन्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको बीचको खेल
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात

0: निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 49 54 81, वेबसाइट झुले.com.np।
4: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। लघु घरेलु तथा साना उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको 26 राष्ट्रिय महाधिवेशन आजदेखि ललितपुरको जावला खेलमा सुरु भएको छ। महाधिवेशनमा 1000 धेरै प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार विगतका नीति तथा कामको समीक्षा, विधान संशोधन र आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ। उद्घाटन सत्रमा सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक निजी साझेदारी मजबुत बनाई रोजगार सृजनामा ध्यान दिनुपर्ने बताउनु भयो। यस्तै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासंघका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग सञ्चालनमा छन्। भक्तपुर नगरपालिकाले एसिए 2082 उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी र विद्यालयहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सञ्चार माध्यममा भक्तपुर नगरपालिका भाग 2 पुस्तक पनि सार्वजनिक गरिएको छ। नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले 4 GPA हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र र 100% उत्तीर्ण विद्यालयहरूलाई प्रमाणपत्र सहित सम्मान गर्दै संस्थाका कामको लिखित अभिलेखीकरणको महत्त्वलाई जोड दिनुभयो। नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार यस वर्ष 13 विद्यार्थीले 4 GPA र 7 विद्यालयले 100% नतिजा हासिल गरेका छन्, जसले भक्तपुर नगरपालिकाको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको उहाँले बताउनुभयो। अविरल वर्षा, बाढी तथा पहिरोबाट हुन सक्ने विपद व्यवस्थापनका लागि ललितपुरको गोदावरी नगरपालिकामा उच्च स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। मनसुनको समयमा हुन सक्ने सम्भावित विपदलाई मध्यनजर गर्दै पूर्व तयारी तथा द्रुत प्रतिकारबारे यो बैठक भएको हो। बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्वास्थ्य कर्मी, वडाध्यक्ष तथा छिमेकी गाउँपालिकाका प्रतिनिधिहरूको सहभागिता थियो। उच्च जोखिम क्षेत्रको अवस्था, स्रोत साधन, उद्धार तथा राहत व्यवस्थापन र अन्तर्निकाय समन्वयबारे विस्तृत छलफल भएको छ। विपदको अवस्थामा समयमै सूचना प्रवाह र भरपर्दो सञ्चार प्रणालीलाई उच्च प्राथमिकता दिने निर्णय भएको छ। सहभागी सबै निकायले नागरिकको जीवन र सम्पत्ति सुरक्षाका लागि तत्काल समन्वय र संयुक्त परिचालनको प्रतिबद्धता जनाएका छन्। र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको विकाससँगै नेपाली गीत सङ्गीत र कलाकारहरू पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरूले जोड दिएका छन्। सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषदले सङ्गीत र प्रविधि शीर्षकमा हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रशिक्षक राजेन्द्र अडियालले गीत सङ्गीतको व्यापार अडियो, भिडियो, टिकटक, फेसबुक लगायत डिजिटल प्लेटफर्मबाट कसरी धन आर्जन गर्न सकिन्छ भन्नेमा कलाकारहरू जानकार हुनुपर्ने बताउनुभयो। परिषदका अध्यक्ष बमबहादुर कार्कीले प्रविधि विज्ञ र कलाकारहरू बीच हातेमालो हुनुपर्नेमा जोड दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बजेटमा नसमेटिएको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति लिन नसक्ने महासङ्घ अध्यक्ष श्रेष्ठको भनाई घरेलु तथा साना उद्योग महासङ्घको 26 महाधिवेशन सुरु भावी योजना र कार्यक्रम तय गर्ने र यसैमा उत्कृष्ट नतिजा ल्याउने भक्तपुर नगरपालिकाका विद्यार्थीहरूलाई सम्मान अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

खाजा खानी पैसा ल्याउ पाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको 100 दिनको मूल्याङ्कन गर्दै अहिलेको सरकार जनताको जीवनमा भन्दा आफ्नो चर्चामा बढ़ी केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले अहिलेको सरकारलाई लाइफ भन्दा आफ्नो पक्षमा लाइक आउने कुरा प्राथमिकतामा रहेको टिप्पणी गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाबाट हालै बहुमतले पारित भएको संसद नियमावलीको विरोधमा नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। संविधान संशोधन र सांसदहरूको निलम्बन सम्बन्धी प्रावधान संविधान विपरीत रहेको भन्दै कांग्रेसले अदालत जाने निर्णय गरेको हो। सभापति थापाले कानूनविदहरूसँग छलफल गरी सोमबार वा मंगलबार रिट दायर गर्ने तयारी गर्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री याङ दोङ भोलि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। अर्थ मन्त्रालयको निमन्त्रणमा उहाँ नेपाल चीन संयुक्त आर्थिक तथा व्यापार समिति बैठकमा सहभागी हुन लाग्नु भएको हो। मंगलबार बस्ने द्विपक्षीय बैठकमा नेपाल र चीनबीचको व्यापार, आर्थिक तथा प्राविधिक सहायता र सड़क सञ्जालका विषयमा छलफल हुनेछ। नेपाल बसाईका क्रममा उहाँले अर्थमन्त्री सणी मुवागली लगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो बनाउने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा आज भएको छलफलमा उहाँले देशको आर्थिक अवस्था र बाह्य क्षेत्र सन्तोषजनक रहेकाले नीतिलाई कसिलो बनाउनु पर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभयो। पूर्व गवर्नर अधिकारीले हालको अवस्थामा बैंक दर, नीतिगत दर वा ब्याज दरलाई थप कड़ा बनाउने आधार नदेखिएको बताउनु भएको हो। यद्यपि आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागू गरिएका राम्रा नीति भने सस्ताका हटाउन नहुने उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रममा हालसम्म 26,45,000 किसान परिवार जोडिएका छन्। यो संख्या देशभरका कुल किसान परिवारको करिब 64% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार आउँदो वर्षदेखि किसानलाई वर्गीकरण गरेर परिचय पत्र बाँड्ने तयारी भइरहेको छ, जसबाट किसानले सरकारी अनुदान र सुविधा सजिलै प्राप्त गर्न सक्नेछन्। दैलेखको कर्णाली नदीमा मिनी बस खसेको 4 दिन बितिसक्दा पनि गाड़ी र यात्रुको अवस्था अझै अज्ञात छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको मिनी बस बिहिबार सामुण्डा बिन्द्रा सैनी नगरपालिकाको साङतेगदा डाबाट नदीमा खसेको थियो। दुर्घटनास्थल नजिकै भीरमा एकजनाको शव फेला परे पनि गाड़ीमा कति यात्रु थिए भने यकिन हुन सकेको छैन। नदीको उच्च बहाव र धमिलो पानीका कारण खोजी कार्य कठिन बनेको छ। पछिल्लो 24 घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परि 7 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा बाढ़ी पैह्रो सर्पदंश र चट्यान सहित 47 घटना भएका हुन्। सर्पदंशका कारण सबैभन्दा धेरै 3 जनाको ज्यान गएको छ। सरकारले शुरू गरेको अनलाइन ई पेन्सन सेवामा निजामती कर्मचारीको आकर्षण बढेको छ। राष्ट्रिय किताबखानाका अनुसार गएको फागुनदेखि शुरू भएको यो सेवाका लागि हालसम्म 517 जनाले आवेदन दिएका छन्। तीमध्ये 433 जनाले पेन्सन पट्टा पाइसकेका छन् भने 84 जना पर्खाइमा छन्। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लाल पुर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरिरहेका सुस्तावासी गृह मन्त्रालयको प्रतिबद्धतापछि घर फर्किएका छन्। गत मंगलबारदेखि काठमाडौँको माइतीघरमा धरना दिइरहेका उनीहरू आज सुस्ता फर्किएका हुन्। गृह मन्त्रालयले सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने र आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा जिल्ला प्रशासन कार्यालय नलप्रासी पश्चिमलाई पत्रचार गरेपछि आन्दोलन स्थगित गरिएको हो। टोलीले मन्त्रालयको प्रतिबद्ध कार्यान्वयनबारे भोलि जिल्ला प्रशासन कार्यालयसँग थप छलफल गर्ने जनाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरी लेखमा बलेरो जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य 13 जना घाइते भएका छन्। आइतबार दिउँसो करिब 1:50 बजे जगदुल्ला गाउँपालिका 4 माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश 001J00052 नम्बरको बलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 20-25 मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा जीपमा सवार त्रिपुरा सुन्दरी नगरपालिका 8 डोल्पाका 38 वर्षीय विष्णु थापाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीपमा चालक सहित 14 जना सवार थिए। दुर्घटनामा चालक सहित अन्य 13 जना घाइते भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको 100 दिनको मूल्याङ्कन गर्दै अहिलेको सरकार जनताको जीवनमा भन्दा आफ्नो चर्चामा बढी केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले अहिलेको सरकारलाई लाइफ भन्दा आफ्नो पक्षमा लाइक आउने कुरा प्राथमिकतामा रहेको टिप्पणी गर्नुभएको हो। यसैबीच प्रतिनिधि सभाबाट हालै बहुमतले पारित भएको संसद नियमावलीको विरोधमा नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति लचिलो बनाउने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा आज भएको छलफलमा उहाँले देशको आर्थिक अवस्था र बाह्य क्षेत्र सन्तोषजनक रहेकाले नीतिलाई कसिलो बनाउनु पर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभएको हो। पूर्व गवर्नर अधिकारीले हालको अवस्थामा बैंक दर नीतिगत दर वा ब्याज दरलाई थप कडा बनाउने आधार नदेखिएको उल्लेख गर्नुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एमटी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर दैलेखको कर्णाली नदीमा मिनी बस खसेको चार दिन बितिसक्दा पनि गाडी र यात्रुको अवस्था अझै अज्ञात छ सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको मिनी बस बिहिबार चामुण्डा बिन्द्रसैन नगरपालिकाको साङ्गेताडाबाट नदीमा खसेको थियो दुर्घटनास्थल नजिकै भीरमा एकजनाको सफेला पनि गाडीमा कति यात्रु थिए भने यकिन हुन सकेको छैन र पछिल्लो 24 घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परि 7 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा बाढ़ी पैह्रो सर्पदंश र चट्यान सहित 47 घटना भएका छन् सर्पदंशका कारण सबैभन्दा धेरै 3 जनाको ज्यान गएको छ अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख ती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ
1: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
2: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
1: सम्पर्क नम्बर 98550-73474 98550-77680 र 98455-33158
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
3: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
3: सम्पर्क 98457-31034 र 97443-43915
4: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्युरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
4: साथमा ब्लड सुगर क्रिटिनाइड लिपिड प्रोफाइल इसिजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजान पर्ने भयो।
3: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ। म त्यही आइपुग्छु।
4: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका विरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियु, पिआइसियु, मुटुको इको, इसिजी र सबै खाले आइसियु सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेसालिटी सेवा, 24 घन्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओपिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौँ।
5: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
6: भरतपुर 10 नयाँ मेडिकल कलेज सीएमसी अगाडि।
5: फोन 056-528-953
7: हेलो आयन, के छ?
8: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
8: भिडियो अन गर न यार।
7: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
8: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँ।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।
10: ओए आँखा देख्दैनौ, के गरेको? हेर त भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
11: Oh my God, sorry didi, sorry. Break nahi lagena ke?
10: Sorry bhanera huncha, ab malai aru thaha chaina, malai mero scooty pahila jastai chahiyo.
11: Don't worry didi, hamrai Basantapur ma RRP Motors and Dent Paint chhadai chha ni. Tehi jao tapai ko scooty pahila ko bhanda jhakas bancha didi. Ani sangai RRP khaja ghar pani chha, mittho khaja khanu hola ra fresh hunu hola.
0: RRP Motors and Dent Paint ra RRP khaja ghar, naya bazar Basantapur bazar maadi.
12: Hami kaha denting, painting, plastic welding, gas welding, metal welding, sticker painting ra number plate ko kaam garinu ka sath सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
0: प्रोप्राइटर राजेन्द्र पाण्डे, रिता पाण्डे, 98-450-53-031 र 98-091-96-210।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7061 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: रोसी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक सचेत हुनुपर्ने।
2: बाढी पहिरोको जोखिमको लागि हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ, जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कारवाही सुरु, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आपको उत्पादन घट्यो, अब बढीमा 10 दिनलाई पुग्ने, आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
0: ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झन्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
1: र लिग टू क्रिकेट श्रृङ्खला खेल्न जाने नेपाली टोलीको विदाई, विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काभ्रेको रोसी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाडी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रेको सडक खण्डमा तत्कालका लागि सबै प्रकारका गाडीको आवागमन रोकेको र स्थिति सामान्य नहुन्जेलसम्म रोक्ने जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षा कारण रोसी खोलाको जलस्तर बढेको छ, केही ठाउँमा 2.5% बगाएको छ। काभ्रे प्रहरीका अनुसार काठमाडौँतर्फ र पूर्वतर्फ आवाज जात गरिरहेका गाडीलाई काभ्रे भन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालतर्फमा रोकिएको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी, बागमती र गण्डकी केही क्षेत्रमा ठुलो पानी परेको छ। यसैबीच देशभर मनसुनी प्रणाली सक्रिय रहेकोले आज राति र भोलि पनि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: जलवायु परिवर्तन सँगै पछिल्ला वर्षहरूमा विश्वव्यापी मौसमी उतार चढाव बढ्दै जाँदा यस वर्ष शक्तिशाली एलनिनोको जोखिम बढेको छ। संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन WMO-ले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी, केही ठाउँमा अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त

0: महासागर को पानी औसत भन्दा बढी तातो भएर हुने यो घटनाले मनसुनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसुनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जल स्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती सामना गर्न किसानदेखि स्थानीय सरकारसम्मले समयमै पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। साथी महेश गेवालीले एलनिनो के हो भनेर जलवायु विज्ञ धर्मराज उप्रेतीलाई सोध्नु भएको छ।
1: यो स्पेनिस शब्द हो एलनिनो भनेको चाहिँ एलनिनोको अर्थ चाहिँ लिटिल बोय भन्ने अर्थ सानो केटा भन्ने चाहिँ अर्थ हुन्छ। प्रशान्त महासागर तात्यो र एक डिग्री दुई डिग्रीको चाहिँ तापक्रम वृद्धि भयो भनेपछि त्यसलाई एलनिनोको अवस्था भनिन्छ भने दुई डिग्रीदेखि तिन डिग्रीको हिसाबले समुद्र तात्यो भनेपछि त्यसलाई सुपर एलनिनो भनिन्छ र वैज्ञानिकहरूले यसपालि सुपर एलनिनो पनि हुन सक्छ भनेर वार्न गरेको अवस्था पनि छ। त्यो भनेको चाहिँ एकदमै ड्राई हुने अवस्था पनि त्यसले ल्याउन सक्छ। एलनिनोलाई चाहिँ प्रभाव पार्ने चाहिँ हिन्द महासागरको तापक्रम पनि प्रभाव पार्छ भनेर चाहिँ मैले भने एलनिनोको अवस्थामा चाहिँ एसिया नर्मली सुक्खा हुन्छ र ल्याटिन अमेरिकामा भारी वर्षा हुन्छ। 2072 सालमा नेपालमा संविधान आएको वर्षमा पनि एलनिनो अवस्था थियो, एकदमै ड्राई थियो नेपाल, धेरै आग लागेका घटना भएका थिए र अहिले पनि त्यो अवस्था हुन सक्छ भनेर चाहिँ अब जल तथा मौसम विज्ञान विभागले पनि यसपालि औसत भन्दा कम पानी पर्ने भनेको
2: यसले नेपालको मनसुनमा चाहिँ पानी कति ढिलो वा कति कम पर्ने चाहिँ हुन सक्छ।
1: अनुसार फरक फरक पनि छ। जस्तो लुम्बिनी प्रदेशमा औसत भन्दा कम वर्षा हुने सम्भावना चाहिँ 55-65% भनेको छ, त्यति सम्भावना है भने कोशी प्रदेशमा यो अवस्था फरक छ, सुदूरपश्चिममा फरक छ, प्रदेश अनुसार फरक छ। 15 दिनको पनि हामीले फोरकास्टलाई अलिकता आकलन गरिदियो भनेपछि वर्षा चाहिँ रुकिने भन्ने चाहिँ छैन, कम हुने र ठाउँ अनुसार चाहिँ फरक हुने अवस्था चाहिँ देखिन्छ।
2: अब यसबाट हुने जोखिम चाहिँ के हुन सक्छ र के कुरामा चाहिँ तयारी गर्नु पर्छ?
1: जोखिम त बाढीको जोखिम, पहिरोको जोखिम, अनि चाहिँ खहरे खोलाको जोखिम। हाम्रा सडक पूर्वाधारहरू चाहिँ कमजोर भएका कारणले गर्दाखेरि सडकमा पनि अब ढुङ्गा खस्ने, पहिरो खस्ने र त्यसले गर्दाखेरि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई चाहिँ यसले नोक्सानी गरेको, हानि गरेको अवस्था पनि हामीले देखेका छौँ। सहरी डुबानहरू बढ्दो छ। काठमाडौँमा 30 मिलिमिटरदेखि 40 मिलिमिटर वर्षा हुँदाखेरि नै धेरै ठाउँमा जलमग्न हुने अवस्था छ। रोसी खोलामा चाहिँ 40 मिलिमिटरदेखि 50 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आउने गरेको अवस्था छ। धेरै ठाउँको थ्रेसहोल्ड पनि परिवर्तन भएको हुनाले चाहिँ औसतभन्दा कम वर्षा हुँदैमा पनि धेरै ठाउँमा जोखिम बढेको हामीले देखेका हुनाले चाहिँ औसतकै हिसाबले चाहिँ हामीले बस्दाखेरि चाहिँ कहिलेकाहीँ जोखिमको आकलन गर्न बिर्सन्छौँ कि भन्ने हिसाबले पनि सोच्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ बाढी पहिरोको जोखिमको लागि चाहिँ हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। कृषि र स्वास्थ्यमा, कृषिमा पानी परेन भनेपछि सुक्खाको असर रोपाइ हुन सक्दैन भनेपछि यो कृषि प्रणालीमा पनि यसको असर रहन्छ र दोस्रो कुरा चाहिँ रोपाइ गर्दाखेरि चट्याङ पर्ने सम्भावना धेरै, त्यति बेला चाहिँ खेतमा पानी भएको ठाउँमा भिजेको ठाउँमा खुट्टा हाल्यो भनेपछि चट्याङ ल्याग्ने सम्भावना पनि धेरै हुन्छ। आकाशमा चाहिँ गडगडाहट हुँदैछ भनेपछि रोपाईको खेतबाट बाहिर निस्कनु पर्ने सबैभन्दा सुरक्षित उपाय हो भनेर पनि भन्न चाहे मैले।
2: एलनिनो चाहिँ कति समयसम्म रहने प्रक्षेपण छ?
1: अहिलेसम्मको लागि 9 महिनादेखि 12 महिना चाहिँ रहन्छ भनेर भनिएको छ।
2: सरकार वा स्थानीय तहले चाहिँ विशेष गरी सर्वसाधारणले चाहिँ कस्तो सहयोग अथवा सूचना दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: जोखिमको सूचना सबैतिर पुर्याउने, बिमा गर्ने, जस्तो बाढीको बिमा गर्ने होइन, विद्यालयबाट विद्यार्थी घर फर्किँदाखेरि चाहिँ सुरक्षित तरिकाले जानुपर्छ भन्ने किसिमले विद्यालयमा पनि यो विपदको सचेतना कार्यक्रमहरू गर्ने, नभए पनि एक्स्ट्रा करिकुलमको हिसाबले पनि साना साना विद्यार्थीहरूलाई पढाउने, जोखिमको ज्ञान चाहिँ एकदमै सेन्डाई फ्रेमवर्कले दिएको म्यान्डेट भनेकै चाहिँ जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ। सबै ठाउँमा सरकारले नै गर्छ भन्ने किसिमले चाहिँ सोच्नु हुँदैन, किन भन्दाखेरि हामी सरकारलाई सहयोग गर्ने भनेको व्यक्तिले पनि धेरै ठुलो भूमिका हुन्छ। सही सूचना, सही माध्यम, सही च्यानलबाट प्रसारण भयो भनेपछि त्यसले राम्रो गर्छ भन्ने हो।
3: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ धर्मराज उप्रेती। नेपाल दर्पणमा खबरकै सिलसिला कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी हटाउने कामको सुरुवात गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नारको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्कविहीन हुने कर्मचारीमाथि कारवाही सुरु गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत 6 पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक S1 नमिता भट्टराई हुनुहुन्छ। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरुद्ध आवश्यक कारवाही गरेको मन्त्री चौधरीको भनाइ छ। नार्कबाट सुरुवात गरेको र अब मन्त्रालय अन्तर्गत रहेका विभाग, केन्द्र लगायत निकायबाट सम्पर्कविहीन रहेका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ।

0: महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोडिएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिस गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो। त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई अदालती कारवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो। कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनवाई हुने छैन। यसले गएको भदौ 23 र 24 गतेका घटनासँग जोडिएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ। भदौ 24 गतेको घटनामा संलग्न भएको अभियोगमा झन्डै 950 जना विरुद्ध मुद्दा चलिरहेको छ। अहिले नारायण दत्त कडेल महान्यायाधिवक्ता हुनुहुन्छ। उहाँ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोसी खोलामा बाढी आएपछि बिपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक विपदबारे सचेत हुनुपर्ने, सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कारवाही सुरु, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आउँदो साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो। यसअघि नयाँ सदस्यता असार 20 सम्म तोकेको काङ्ग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ। काङ्ग्रेसको 15 महाधिवेशन आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको छ।
1: यसैबीच प्रतिनिधि सभा नियमावलीमा भएको संशोधन, संविधान संशोधन र नियमावली विशेषाधिकार रूपमा लागू हुने व्यवस्था विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सर्वोच्च अदालतमा रिट लिएर जाने निर्णय गरेको छ। काङ्ग्रेसका सभापति गगन थापा सहित पदाधिकारीहरूले हिजो कानुन व्यवसायहरूसँग अस्ति कानुन व्यवसायहरूसँग रिट निवेदन दिएर जाने विषयमा छलफल गर्नुभएको थियो। छलफलपछि काङ्ग्रेसले रिटको तयारी गर्न समेत कानुन व्यवसायहरूलाई जिम्मा दिएको छ। महामन्त्री प्रदीप पौडेलले नियमावली विरुद्ध रिट लिएर जाने निर्णय भएको जानकारी दिनुभयो। जेठ 21 गते प्रतिनिधि सभाबाट नियमावली पारित भएको थियो। त्यति बेला काङ्ग्रेसले प्रक्रिया अघि बढाइसकेपछि नियमावलीको छलफलका लागि समितिमा पठाउनु पर्ने धारणा राखेको थियो। नियमावलीको नियम 140 र 259 गरेका व्यवस्थाहरूप्रति काङ्ग्रेसको असन्तुष्टि छ।
0: यसैबीच नेपाली काङ्ग्रेस सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफङ्गा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गर्नुभयो। उहाँले

0: संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ। यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अघि बढिरहेको आरोप लगाउनु भएको छ।
1: नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्व बीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडिया प्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालय सहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकेको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्र बढ्दो अविश्वास प्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्ति बारे सरकारलाई सचेत गराउनु भयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनु भयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगी बारे महासंघ मौन रहेको उहाँको आरोप छ। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ।
0: मध्य प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दुब्बरले बढेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। शीत भण्डार प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनका लागि किसानको माग छ। दुई हप्ता अघिसम्म 100 रुपियाँमा 2.5 किलो आँप बिक्री भइरहेकोमा अहिले प्रति किलो 100 रुपियाँमा कारोबार भइरहेको छ। किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ। मिथिला नगरपालिकाका कृषक धनिक लाल महतोले असार 15 पछि धान रोपाई सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताउनुभयो। उहाँले शीत भण्डार प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो। आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिसकेको छ भने मालदह आँप अब झन्डै 10 दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।
1: कृषि विभागले 18 जिल्लामा 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्ने यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरुवा प्रविधि, पाले पालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलन जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धान यान्त्रिकरण प्रवर्धन र मूल्य श्रृङ्खला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी सरलाही नुवाकोट र नवल परासीको बर्दघाट सुस्ता पूर्व सुस्ता पश्चिमका 8 पालिकामा सुरु गरेको छ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यसै गरी परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार समेत माग गरेका छन्। यसैगरी छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याज दर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ।
1: लघु घरेलु तथा साना उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको 26 राष्ट्रिय महाधिवेशन आजदेखि ललितपुरको जावला खेलमा शुरू भएको छ। महाधिवेशनमा 1,000 भन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार विगतका नीति तथा कामको समीक्षा, विधान संशोधन र आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। उद्घाटन सत्रमा सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक निजी साझेदारी मजबुत बनाई रोजगारी सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासंघका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग सञ्चालनमा रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। डोल्पामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 13 जना घाइते भएका छन्। जगदुल्ला गाउँपालिका वडा नम्बर 4 माझ गाउँबाट जुम्ला गुडिरहेको जीप दिउँसो मौरे लेकमा अनियन्त्रित भई सडकबाट तल झरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 8 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको र चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ।
0: यस्तै डोल्पाको जगदुल्ला गाउँपालिकाकै वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। धुला खोला तथा आसपासका खोल्सामा आएको लेतो सहितको बाढी गाउँमा पसेपछि 56 वर्षकी आनन्द दीपिकाको ज्यान जानुको साथै अरू 6 जना घाइते भएका थिए।
1: यसै गरी जाजरकोटको नलगाड गाउँ नगरपालिका 6 प्युली टोलमा गैराति परेको अविरल वर्षाका कारण स्थानीय जय बहादुर कामीको घरमा क्षति पुगेको छ। निरन्तर वर्षासँगै आएको बाढी तथा पहिरोले मानवीय क्षति नभए पनि बाख्रा राखिएको खोर बगाउँदा 6 वटा बाख्रा बेपत्ता भएका छन्। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी घटनास्थलतर्फ पुग्दैछ। निरन्तर पानी परिरहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अप्नाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
0: चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवी हात्तीले 14 वर्षको फरकमा एउटै परिवारका 4 जनाको ज्यान लिएको छ। गैराती भरतपुरको बेलहटामा घरमा सुतिरहेका

0: आशिका बोटी र उहाँका चार वर्षका छोरा भरतको धुर्वी हात्तीको आक्रमणबाट ज्यान गएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यी हात्तीले 14 वर्ष अघि 2069 सालमा आशिकाका सासू झरली र ससुरा सोमलको पनि ज्यान लिएको थियो। अहिलेसम्म धुर्वी हात्तीले नेपाली सेनाका एकजना मेजर सहित 25 जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। यो हात्ती मार्न 2069 सालमै आदेश भएकाले सेनाको गोली लागेपछि भागेर ज्यान जोगिएको थियो। अहिले हात्ती नियन्त्रणका लागि सरकारी निर्णय आवश्यक रहेको निकुञ्ज जनाएको छ। यसैबीच आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच चारबुँदे सहमति भएको छ। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतकका परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।
1: अब अन्तर्राष्ट्रिय खबर। मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झन्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ। आर्थिक वर्ष 2025-2026 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 बाट 41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्र मुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अन्तर्राष्ट्रिय खबरमा अब यमनको खबर। यमनको इरान समर्थित हुती विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको हौडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 जना सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लडाइँमा हुती समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीहरूले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्द्वमा लाखौँ मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्ति आएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको ओडेडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्ध विराम यता द्विपक्षीय बीच लडाईँ धेरै हदसम्म रोकिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग टू त्रिदेशीय श्रृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। लिग टू क्रिकेट श्रृङ्खला यही जुलाई 21-31 तारिकसम्म हुनेछ। यो श्रृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लिग टू तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 32 अङ्कसहित तेस्रो र नामिबिया 22 अङ्कसहित 7 स्थानमा छन्। यो श्रृङ्खला अघि नेपालले जर्सीमा गएर 2 एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्पसँगै जुलाई 13 पहिलो खेल र जुलाई 15 दोस्रो खेल खेल्नेछ।
1: फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। 4 विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 मेक्सिको र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इङ्ल्यान्डले डिआर कङ्गोलाई 2-1 हराउँदै अन्तिम 16 पुगेका छन्। मेक्सिको समूह ए र इङ्ल्यान्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका

0: विश्वकपमा यी दुई टोली बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 को विश्वकपमा इङ्ल्यान्डले मेक्सिकोलाई 2-0 हराएको थियो।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने। यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक सचेत हुनुपर्ने।
1: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कारवाही सुरु, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्याय अधिवक्ता कार्यालयको निर्देशन।
0: यस वर्ष मालदह आपको उत्पादन घट्यो, अब बढीमा 10 दिनलाई मात्र पुग्ने। आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
1: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झन्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
0: र लिग टू क्रिकेट श्रृङ्खला खेल्न जाने नेपाली टोलीको विदाई, विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसित पनि बिदा हुन्छौँ। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: नै अहिले सुन्दै हो
1: न पक्ष न विपक्ष
2: सधैं निष्पक्ष निष्पक्ष निष्पक्ष
3: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

चितवनको बेलहटामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोराको दुःखद मृत्यु, कालीन मन्त्री सविता गौतमद्वारा ध्रुवी हात्ती आक्रमण पीडित परिवारसँग भेटघाट, दीर्घकालीन समाधानमा जोड। थोरीमा भारतीय नम्बर प्लेटका चार पाङ्रे सवारी साधनको नेपाल प्रवेशमा रोक लगाएपछि पर्यटन व्यवसायी प्रभावित, दुर्घटना हुँदा एकजनाको ज्यान गयो, चालकसहित 13 जना घाइते। ज्यासी सदस्यता अध्यावधिको प्रतिवेदन असार 25 गते भित्र बुझाउन तरुण दलको निर्देशन, प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली विरुद्ध अदालत जाने तयारी। र यातायात सेवा कार्यालय विस्तार गर्ने विषयमा बागमतीका मुख्यमन्त्री र यातायात मन्त्री बीच मतभेद, पेन्सनमा कर्मचारीको आकर्षण, अहिलेसम्म 517 जनाले दिए। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा छोराको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटे रहेका छन्। जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका हुन्। घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर देशका वडाध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातदेखि नै मृतकको शवसहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धरना दिएका थिए। पछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय नयाँ गोरखगढ वडा नम्बर 23 कार्यालय केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समिति सहित सरकारवाला बीच भएको छलफलपछि 4 बुँदे सहमति भएको छ। सहमति अनुसार जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाइने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतक परिवारलाई तत्काल उचित राहत उपलब्ध गराइने, मृतकको घर पुननिर्माण गरिने तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण का लागि आवश्यक कार्य तत्काल शुरू गरिने उल्लेख छ। सहमतिपछि स्थानीयको धरना कार्यक्रम स्थगित गरिएको छ। राष्ट्रिय निकुञ्जको जंगली ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई कानून मन्त्री सविता गौतमले भरतपुर 23

जगतपुरमा भेट पुगेर भेट गर्नुभएको छ। भेटका क्रममा उहाँले पीड़ित परिवारप्रति समवेदना व्यक्त गर्दै मानव वन्यजन्तु द्वन्दको दीर्घकालीन समस्या समाधान आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले मानव वन्यजन्तु द्वन्द नयाँ समस्या नभई लामो समयदेखि दोहोरिँदै आएको विषय भएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भीर रूपमा अध्ययन र योजनामा जुटिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता घटनालाई भविष्यमा न्यूनीकरण गर्न प्रभावकारी नीति र कार्यान्वयन आवश्यक छ। उहाँले आधुनिक प्रविधिको प्रयोग मार्फत वन्यजन्तु नियन्त्रण र मानव बस्तीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड़ दिँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ। स्कूलमा अध्ययनरत बाल बालिकाहरूको दिवा खाजाका निम्ति माडीको दक्षिण ऐतापुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण ऐतापुरीले विद्यालय परिसरभित्र नै करिब 2 कट्ठा क्षेत्रफलमा धान रोपाई गरेको छ। विद्यालयका प्रधान अध्यापक नन्दलाल राईले बाउसे र खेत तयार पार्ने काम गर्दा विद्यालयका शिक्षकहरू र केही विद्यार्थीहरूले शुक्रबार रोपाई गरेका हुन्। विद्यालयले विगत केही वर्षदेखि नै सोही जग्गामा दिवा खाजाका लागि धान बाली एवं तरकारी खेती गर्दै आएका छन्। विद्यालयका शिक्षक सोमा पन्तका अनुसार विद्यार्थीलाई श्रम उत्पादन र कृषिको महत्व व्यवहारमा सिकाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। रोपाईबाट उत्पादन हुने धान विद्यालयको विद्यार्थीको दिवा खाजामा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आयतसिंह तामाङले बताउनुभयो। विद्यालयको यस अभ्यासले विद्यार्थीमा व्यवहारिक ज्ञान, श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र कृषिप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालयले करिब डेढ दशक अघिदेखि नै अभिभावकहरूको सहयोगमा विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गरिआएको छ। मध्य प्रदेशकै पहिलो घोषित पर्यटकीय क्षेत्र ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्रे सवारी साधनको नेपाल प्रवेशमा शुक्रबारदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित बनेको छ। भारतीय सीमा सुरक्षा बल बीओपी ठोरीले भन्सार प्रक्रिया पूरा नभएको भन्दै भारतीय सवारी साधनलाई सीमाबाटै फिर्ता पठाउन थालेपछि 2 दिनमै 176 पर्यटकीय सवारी नेपाल प्रवेश गर्न नपाएको सुदीप थापाले जनाउनुभयो। अध्यक्ष थापाका अनुसार दैनिक 100-150 भारतीय पर्यटकीय सवारी ठोरी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। अहिले पर्यटक सीमाबाटै फर्कन बाध्य हुँदा होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापारमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो। ठोरीमा अमृत छोटी भन्सार कार्यालयको भवन भए पनि लामो समयदेखि नियमित सेवा सञ्चालन नभएकाले भारतीय सवारी साधनको वैधानिकता प्रवेश प्रक्रिया अवरुद्ध भएको स्थानीयको भनाइ छ। अध्यक्ष थापाले विभिन्न सरकारी निकायसँग कारण बुझ्दा स्पष्ट जवाफ नपाएको समेत जनाउनुभयो। स्थानीयवासी तथा पर्यटन व्यवसायहरूले भन्सार कार्यालय तत्काल सञ्चालन गरी भारतीय पर्यटकका लागि सहज र कानूनी प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। रानीगढ़ पुटल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदर लगायत रूखमा बस्ने वन्यजन्तुलाई सड़क सुरक्षित रूपमा वारपार गराउन ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको छ। जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणगढ बुटवल सड़क परियोजना पूर्वी खण्ड अन्तर्गत नवलप्रासी बर्दाखाट सुस्तापूर्वक गैडाकोट जंगलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सड़क विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आगमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रबन्धन कार्यक्रम अन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मैरे लेखमा आज दिउँसो जीव दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 38 वर्षीय विष्णु थापाको ज्यान गएको प्रहरीले जनाएको हो। यस्तै दुर्घटनामा चालक सहित 13 घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ। जगदुल्ला 4 माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश 001J 0052 नम्बरको जीव सड़कबाट तल खसेको हो। नेपाली काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 2 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको समितिका सदस्य सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिनुभयो। यसैबीच नेपाली काङ्ग्रेसले 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाउने भएको छ। आइतबार ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटाइजेसन गर्ने र विद्युत मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।
निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार 25 गते बस्ने भएको छ। यसअघि कार्यदलको बैठक असार 22 गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा कार्य सञ्चालनमा नियमावली विरूद्ध अदालत जाने तयारी गरेको छ। प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधानमा आपत्ति जनाइरहेको काँग्रेसले सर्वोच्च अदालतमा जाने विषयमा कानूनविदहरूसँग छलफल गरिरहेको छ। काँग्रेस सभापति गगन थापाले संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानून नलाग्ने व्यवस्था नियमावलीमा राखिएको विषयमा अदालत जान मिल्छ कि मिल्दैन भनेर कानूनविदहरूसँग छलफल गरेको महामन्त्री प्रदीप पौडेलले जनाउनुभयो। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखानाका अनुसार यो संख्या यो अवधिमा अनिवार्य अवकाशमा जाने भन्दा बढी हो। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सन सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभयो। कोशी प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि कोशी प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ। यही असार 19 गतेदेखि शुरू भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो। अतिक्रमण रोक्न नागरिकता र लाल पूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरिरहेका नवलप्रासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर फर्किएका छन्। गत मंगलबारदेखि काठमाडौँमा धरना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्ता पुगेको आन्दोलनका संयोजक बाबु खाले जानकारी दिनुभयो। पेन्सनमा निजामती कर्मचारीहरूको आकर्षण देखिएको छ। राष्ट्रिय किताबखानाले 2082 फागुन 8 गतेबाट शुरू भएको यो पेन्सन सेवाका लागि हालसम्म कुल 517 जनाले आवेदन दिएका छन्। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले यी पेन्सनका लागि अहिलेसम्म आवेदन दिएका मध्ये 423 जनाले सेवा प्राप्त गरिसकेको जानकारी दिनुभयो। 84 जना अझै सेवाको पर्खाइमा रहेको पोखरेलको भनाइ छ। यातायात व्यवस्था कार्यालय बालाजुको ट्रायल सेन्टर विवाद अहिले अदालतमा विचाराधीन अवस्थामा छ। गत असार 17 गते यसबारे सुनवाई गर्दै उच्च अदालत पाटनले प्रमाण बुझ्ने आदेश गरेको छ। ट्रायल सेन्टर विवादमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बीच एकमत हुन सकेको छैन। प्रदेश सरकारको नेतृत्वमा रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानिया र श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा बीचको फरक मतले सो विवाद लम्बिँदै गएको हो। विभिन्न 18 जिल्लाका 58 स्थानीय तहमा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। र तरुण दलले नेपाली काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिको प्रतिवेदन असार 25 गते भित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ। दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिकमा सहयोग गर्न 17 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको र प्रतिनिधिहरूले असार 25 गतेभित्र प्रतिवेदन बुझाउनुपर्ने बताउनु भएको छ। कोइरालाले विज्ञप्तिमा असार 25 गते राति 12 बजेभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा विस्तृत प्रतिवेदन बुझाइसक्न खटाएका प्रतिनिधिहरूलाई निर्देशन दिनुभएको हो। माडीको अधिकतम तापक्रम 36 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। सितोनको बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा छोराको दुःख। कानून मन्त्री सविता गौतमद्वारा ध्रुवी हात्ती आक्रमण पीडित परिवारलाई भेट, दीर्घकालीन समाधानमा जोड। फुरीमा भारतीय नम्बर प्लेटका चार पाङ्रे सवारी साधनको नेपाल प्रवेशमा रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित। गोल्पामा जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै जान गयो, चालक सहित 13 घाइते। क्रियाशील सदस्यता अध्यावधिको प्रतिवेदन असार 25 गतिभित्र बुझाउन तरुण दलको निर्देशन। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली विरुद्ध अदालत जाने तयारीमा। र यातायात सेवा कार्यालय विस्तार गर्ने विषयमा बागमतीका मुख्यमन्त्री र यातायात मन्त्री बीच मतभेद। कर्मचारीहरूको आकर्षण बढ्दो, अहिलेसम्म 517 जनाले दिए।
समस्त सत्य तथ्य र निष्

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनु पर्नेमा सरोकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण। दैनिक पानी पर्न थालेपछि संक्रमण बढ्ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको आग्रह। हुथी विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नु भएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा संचार मन्त्री तिमिल सिन्हाले संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनमा कुनै अवरोध नरहेको बताउनुभयो।
3: संवैधानिक हकलाई कार्यान्वयन हुन बाधा पुर्यायो सरकारले भनेदेखि देशभित्र विभिन्न विधिहरू छन्, तर हामी के चाहिँ गर्न सक्छौ भने पूर्ण प्रतिबद्धता व्यक्त गर्न सक्छौ संचार मन्त्रालयको तर्फबाट। म त्यसो भएको यो विषयमा छ भनेर संवाद गर्न चाहनुहुन्छ भनेदेखि त्यो विषयमा पनि बसेर कहिले काहीँ कतिपय कुराहरू इन्टरप्रिटेसनका कुरा हुन्छन्, न्यारेटिभहरू हुन्छन्, त्यस्ता विषयहरू छन् भने बसेर सल्लाह गर्न सकिन्छ। यहाँ मूलभूत प्रश्न मेरो हिसाबमा तपाईँहरू सबैको हितको लागि चाहिँ के हो भने सरकार जिम्मेवार हुनुपर्छ भन्ने बारेमा विवाद गर्नु परेन। सरकार जिम्मेवार हुनै पर्छ, गैर जिम्मेवार कतै भएको छ भनेदेखि तपाईँहरूको सबभन्दा ठुलो धर्म भनेको सरकारलाई प्रश्न गर्ने हो, त्यसमा कुनै पनि शंका छैन।
0: मन्त्री डाक्टर तिमिल सिन्हाले संचार माध्यमले प्रश्न उठाउनु पर्छ तर त्यो तथ्य प्रमाण र नैतिक आधारमा हुनुपर्छ भन्नुभयो। उहाँले सरकारी विज्ञापनको दुरुपयोग भएको जानकारी प्राप्त भएपछि सरकारले आवश्यक कदम चालेको, संचार क्षेत्रका समस्या कुनै एक विषयमा सीमित नरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा पूर्व गभर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्ने सुझाव दिनुभयो। पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीति मुलुकको खस्कन्दो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राख्नुभयो। पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै त्यसको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो। यस्तै पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले मौद्रिक नीतिको उद्देश्य मुद्रास्फीति नियन्त्रण र सरकारको आर्थिक वृद्धि लक्ष्यलाई सहयोग गर्ने भएकाले सोही अनुसार नै जिम्मेवारी पूरा गर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने सेवा प्रवाह सूचना प्रविधिको विस्तार र सुशासनलाई मुख्य उपलब्धिका रूपमा अघि बढाएको छ। मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको र बाँकी कामहरूलाई निरन्तर रूपमा कार्यान्वयनमा लगिने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: सरकारले अघि सारेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हुलाक सेवा विभाग मार्फत गभर्नमेन्ट कुरियर सर्भिस सञ्चालनमा ल्याई राहदानी सवारी चालक अनुमति पत्र लाइसेन्स शैक्षिक प्रमाणपत्र लगायत सरकारी कागजात नागरिकको घर दैलोमै पुर्याउने सेवा विस्तार गरिएको छ। राहदानी वितरण सेवा देशभरका 75 जिल्लामा विस्तार भइसकेको छ भने जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा हजारौं सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न थालेका छन्। यसै गरी सरकारी कामहरूको समय सीमा र नतिजा तोकेर अगाडि बढाउने गरी प्रक्रियागत रूपमा कामहरू पनि भइरहेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा,
5: सेवा प्रवाहलाई कसरी छिटो छरितो गर्न सकिन्छ, कसरी डिजिटल बनाउन सकिन्छ भन्ने कुरामा सरकार गम्भीर रूपमा लागेको छ। राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्रहरू जस्ता सेवाहरू जनताको घर घरमा पुग्न थालेका छन् र त्यो विधिको रूपमा सरकारी संयन्त्रहरू बीचमा चाहिँ सम्झौता भएर त्यो प्रक्रियाको सुरु भएको हो। अब आगामी दिनहरूमा त्यो अगाडि बढ्दै जान्छ। त्यसै गरी सरकारी कामकाजहरू चाहिँ समय सीमा तोकेर नतिजा तोकेर कार्य सम्पादन गरेर अगाडि बढाउनु पर्छ भनेर प्रक्रियागत रूपमा चाहिँ त्यो अगाडि बढाइएको छ।
4: घर घरमा हुलाक मन मनमा हुलाक अभियान मार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडि बढेसँगै सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो। सरकारले नागरिकको घर दैलोमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित विभाग मार्फत सञ्चालन गरिएको सरकारी कुरियर सेवाको प्रगति उत्साहजनक रहेको र विभागलाई प्रविधि मैत्री बनाउने तथा संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी सवारी चालक अनुमति पत्र स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरसम्म सुरक्षित र प्रभावकारी रूपमा ढुवानी हुन थालेको महानिर्देशक पङ्गेनी जानकारी दिनुभयो।
6: अहिले हामीले पासपोर्ट 75 जिल्लामा नागरिकको घर दैलोमा पुर्याउन थालेका छौँ। लाइसेन्स पनि जिल्लामा गएका थिएनन् त्यो पनि गएको छ। शैक्षिक प्रमाण पत्र पनि घर घर पुर्याउन गरी हामीले कार्ययोजना बनाइसकेका छौँ, अघि बढिसकेका छौँ। घर घरमा पुर्याउँदा व्यवहार सामग्रीले जहाँ घरमा सरकार पुग्छ अनि सरकार र जनताको मन नजिकै हुँदो रहेछ, खुसी हुनुभएको छ, उहाँहरू आशावादी पनि हुनुभएको छ, हामी पनि उत्साहित भएको छौँ।
4: सरकारले 100 दिनमा के के काम गर्ने र आगामी दिनमा कुन दिशा र गतिमा काम गर्ने भन्ने विषयमा पूर्ण रूपमा स्पष्ट भएर अगाडि बढेको जनाएको छ। समग्रमा सरकारले शासकीय सुधारका 100 बुँदालाई सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको र धेरै विषयमा उपलब्धि पनि देखिएको सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हा बताउनुहुन्छ।
5: 100 दिनमा हामीले गर्ने काम के हो, लिने दिशा कुन हो र हामी कुन स्पिडमा काम गर्छौँ भन्ने कुरा चाहिँ कंक्रिट रूपमा काम गरेर चाहिँ हामी अगाडि बढेका छौँ। देश सही मार्गमा छ कि छैन भन्ने कुरा चाहिँ मूलभूत रूपमा महत्वपूर्ण कुरा हो। समग्रमा देशले 100 बुँदा सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको छ। धेरै कुराहरू उपलब्धिको रूपमा देखिसकेको छ। कतिपय कुराहरू कन्टिन्यू रूपमा चाहिँ गर्नुपर्ने कामहरू जारी पनि छन्।
4: सूचना तथा संचार मन्त्रालयका अनुसार यी सुधारात्मक कार्यक्रमले सरकारी सेवा प्रवाहलाई छिटो पारदर्शी र नागरिक मैत्री बनाउँदै सरकारी कार्यालयमा सेवाग्राहीको अनावश्यक आवत जावत घटाउने लक्ष्यलाई सहयोग पुर्याएको छ। आगामी दिनमा पनि डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: सभामुख डोल प्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानूनहरू निर्माण गर्ने बताउनु भएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 13 स्थित कंकाली माध्यमिक विद्यालयको 43औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानून निर्माण गरिने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कारवाही गर्दा आफ्नो पार्टी व्यक्ति नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले आर्थिक अपराध विरूद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कारवाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भए पनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएकोमा भने आपत्ति जनाउनुभयो। उहाँले निर्माण व्यवसायी बैंकर लगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उहाँले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी पनि गर्नुभयो। मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माण शुरू भएको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै धनुषा र महोत्तरीमा ट्र्याक निर्माण शुरू भएको र आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेसनलले काम थालेको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकार्य अन्तर्गत निर्माणाधीन यो परियोजनाले दुई देशबीचको आवागमन व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। असार 9 गतेदेखि 15 गतेसम्म 63 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ्न सक्ने बताउनुभयो। डेंगीबाट बस्न घर वरिपरिका खाल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाई गर्ने, सुत्ने बेला झुलको प्रयोग गर्ने लगायत उपाय अपनाउन सकिने उहाँले सुझाव दिनुभयो। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परि आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हिजो राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो। भारी वर्षाका कारण दाप्चा खोला र रोसी खोलामा आएको बाढीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन बगाएपछि यातायात अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले नमो बुद्ध र पनौती क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरेको हो। राजमार्ग अवरुद्ध भएपछि सो सडक खण्ड भएर चल्ने सवारी साधनहरूलाई धुलीखेल, काभ्रे भन्ज्याङ, भकुण्डे बेसी र मंगलटारमा रोकिएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदो सहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। घाइते मध्ये 1 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक टीएसपी अनिलराज गिरीले जानकारी दिनुभयो। बाढीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी बिकको मृत्यु भएको हो। खोटाङको सावा खोलामा 3,07,73,000 रुपियाँको लागतमा मोटर कार लगायत सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ। संघीय सरकारको समपूरक अनुदानमा निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ। यसैबीच कोशी प्रदेश सरकारले विनियोजन गरेको 2 करोड रुपियाँको लागतमा 2075 सालमा ट्र्याक खोलिएको 33 किलोमिटर खोटाङ बजार पाम्मा खाम भन्ज्याङ सडक स्तरोन्नति भइरहेको छ। जिल्लाका सबै स्थानीय तहले राष्ट्रिय मापदण्ड पूरा गरेसँगै पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। घरधुरी सर्वेक्षण, नियमित खोप सेवा तथा छुट बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन गरी राष्ट्रिय मापदण्ड अनुसार पूर्ण खोप सुनिश्चितता कायम गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
7: घरधुरी सर्वेक्षण, नियमित खोप सेवा तथा छुट बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएकाले जिल्लाले राष्ट्रिय मापदण्ड तालिका अनुसार सबै खोप प्राप्त गरेको बताउनुहुन्छ जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य।
8: पर्वत जिल्लामा 15 महिनासम्मका सबै 1439 जना बालबालिकाहरूले खोप लगाइरहेको भेटिएका छन् भने 16 महिनादेखि 23 महिनासम्मका 892 जना बालबालिकाहरूले 15 महिनाको उमेर भित्रै पाउनु पर्ने 13 रोगहरू विरुद्धको सम्पूर्ण खोपहरू पुरा गरे।
7: पूर्ण खोप सुनिश्चितता घोषणा जिल्लाका लागि गौरवको विषय भएको बताउँदै यस सफलतामा स्थानीय तह, स्वास्थ्य कर्मी, जनप्रतिनिधि तथा समुदायको साझा योगदान रहेको उल्लेख गर्नुहुन्छ जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिक। प्रत्येक बालबालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने सुनिश्चितताका लागि सम्बन्धित सबै निकाय निरन्तर जिम्मेवार र सक्रिय रहनुपर्ने भनाई व्यक्त गर्नुहुन्छ प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
9: आज हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ यो प्रतिबद्धताको कार्यान्वयन गर्ने विषय स्वास्थ्य कर्मीहरूको एकल जिम्मेवारी होइन, हामी सबै सरकारवालाहरूको जिम्मेवारी भित्रको विषय हुँदा सबैले आफ्नो व्यक्तिगत तहबाट, पारिवारिक तहबाट, संस्थागत तहबाट भूमिका निर्वाह गर्नु भने
7: खोप कार्यक्रम बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने सबैभन्दा प्रभावकारी र लागत प्रभावी स्वास्थ्य सेवा भएको बताउँदै गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय पोखराका अतिरिक्त प्रदेश सचिव खिम बहादुर खड्का।
10: फेरि पनि बच्चाहरू छुटेका हुन्छन्, अब छुट्नुहुन्न, अझ केही बच्चाहरू छुट्छन् भने त्यो राम्रो सङ्केत होइन। आफ्नो आफ्नो ठाउँमा सबै सरकारवालाबाट काम गर्ने काम भइरहेको छ। हामीले मात्रै सर्वेक्षण गरेर हुँदैन, विदेशी संघ संस्थाहरू विश्व स्वास्थ्य संगठनबाट पनि बेला बेलामा सर्वेक्षण हुने, बाहिरबाट हेर्ने, हामीले खोप अभियानहरू गर्दा पनि हुने हुन्छ।
7: पूर्ण खोप सुनिश्चिततालाई आगामी वर्षहरूमा पनि निरन्तर कायम राख्दै प्रत्येक नवजात शिशु तथा बालबालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने वातावरण निर्माण गर्न सबै पक्षले साझा प्रतिबद्धताका साथ अघि बढ्ने हो भने स्वास्थ्य क्षेत्रमा राज्यले लिएको लक्ष्य पूरा हुनेछ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: यस वर्षको डायमन्ड शमशेर राणा साहित्यिक पुरस्कार 3 स्रष्टालाई प्रदान गरिएको छ। उपन्यासकार डायमन्ड शमशेर राणाको 109 जन्म जयन्तीका अवसरमा डायमन्ड शमशेर राणा साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा राणाका विषयमा विद्यावारिधि गर्नुभएका डाक्टर टीकाराम पोखरेल, उहाँका विषयमा डायमन्ड श्री महाकाव्य लेख्नुभएका डाक्टर माधव बियोगी र राणाका विषयमा खोज अनुसन्धान गर्नुभएका उप प्राध्यापक डाक्टर विष्णु नेउपानेलाई जनही 25,000 नगद र प्रमाणपत्र सहित सम्मानित गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर रेड सीको तटीय क्षेत्रमा गरेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 यमनी सैनिक मारिएका छन्। सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेयेस जिल्लामा केही घण्टासम्म चलेको झडपपछि आक्रमणलाई साम्य पार्न सफल भएको जनाएको छ। विरोधी पक्षमा कति मारिए भन्ने संख्या खुलाइएको छैन। हुथी विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय संकट निम्त्याएको छ। चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देश बीचको सम्बन्धलाई दीर्घकालीन स्वस्थ र स्थिर विकासतर्फ लैजान तयार रहेको बताउनु भएको प्योङयाङको राज्य सञ्चालित संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले जनाएको छ। गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणका क्रममा दुई नेताले कोरियाली प्रायद्वीपमा तनाव बढ़िरहेको र प्योङयाङले रूससँग सैन्य सहकार्य बढ़ाइरहेको बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सिक्टा सिंचाई आयोजनाको काम समय सीमाभित्र सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनु भएको छ। आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँकी जिल्लामा कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने भएकाले विलम्ब गर्न नहुने बताउनुभयो। स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कर्मचारी तथा लाभान्वित किसानसँग अन्तर्क्रिया समेत गर्नुभयो भने आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सिक्टा सिंचाई आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरेनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाको 42,766 हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष 2061-62 सुरु भएको हो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
13: विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल राति 2:45 न्यूयोर्क न्यूजर्सी स्टेडियममा शुरू हुनेछ। विश्वकपमा चर्चित यी दुई टोली बीचको खेललाई पनि खेल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्। ब्राजिलले विश्वकपमा 5 पटक विश्वकपको उपाधि जितेको छ भने नर्वेले उपाधि नजिते पनि 4 पटक फाइनलसम्म पुगेको इतिहास छ। यस्तै मोरक्को फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा आज बिहान भएको अन्तिम 16 सहआयोजक क्यानाडालाई 3-0 गोलले हराउँदै मोरक्कोले अन्तिम 8 स्थान बनाएको हो। यससँगै मोरक्को जारी विश्वकपको क्वार्टर फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। क्वार्टर फाइनलमा मोरक्कोले साबिक उपविजेता फ्रान्ससँग खेल्नेछ। स्टार स्ट्राइकर किलियन एम्बाप्पेको निर्णायक गोलसँगै फ्रान्स फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेलमा फ्रान्सले पाराग्वेलाई 1-0 गोलले हरायो। फ्रान्सका लागि एम्बाप्पेले 70 मिनटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे। डिजिरे डुएलाई डिबक्स भित्र डिएगो गोमेजले लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान एम्बाप्पेले सही सदुपयोग गरेका थिए। साबिक उपविजेता फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्याण्डमा जुलाई 21 तारिकदेखि शुरू हुने त्रिदेशीय सिरिजमा भाग लिन जाने खेलाडीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत आज खेलाडीको विदाई गरेका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति मध्य प्रदेशका 1-2 स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग र बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर, काठमाडौँको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 23 मिलिमिटर, पोखराको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 82.3 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 13.4 मिलिमिटर, दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 35.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनु पर्ने सरोकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण। दैनिक पानी पर्न थालेपछि संक्रमण बढ्ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको आग्रह। हुती विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त नमस्कार।
14: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजानु पर्ने भयो।
15: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ। म त्यही आइपुग्छु।
16: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका बिरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियू, पिआइसियू, मुटुको इको, इसिजी र सबै खाले आइसियू सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा, 24 घन्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओपिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौँ।
17: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
18: भरतपुर 10 नयाँ मेडिकल कलेज, सीएमसी अगाडि।
17: फोन 0556-528-953 5288-853।
19: ओए आखा देख्दैनौ के गरेको? हेर त, भर्खरै किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
20: Oh my God, sorry दिदी, sorry, ब्रेक नै लागेन के?
19: Sorry भनेर हुन्छ, अब मलाई अरू थाहा छैन, मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो।
20: Don't worry दिदी, हाम्रै बसन्तपुरमा आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट छँदैछ नि, त्यही जाऊ, तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै आरआरपी खाजाघर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
21: आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट र आरआरपी खाजाघर, नयाँ बजार, बसन्तपुर बजार माडी।
22: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
21: प्रोप्राइटर राजेन्द्र पाण्डे, रिता पाण्डे, 9845-5301 र 9801-96-96-210।
23: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
24: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
23: देवान, मेन पावर, नारायणगढ, लाइन्स चोक, सम्पर्क 9855-5369-69, 9846-243-211 र 9142-076-04।
25: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
26: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
25: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
26: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
23: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5359-53, 9855-7061 र 9855-7053।
27: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
28: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
27: प्रवेश परीक्षा 1 साता, भर्ना 2 साता र कक्षा सञ्चालन 3 सातादेखि।
28: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
27: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
28: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
27: दलित, जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
28: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
27: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
27: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
1: माडी नगरपालिका बसन्तपुर चितवन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: अहिले बेलुकीको 7:30 छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध। बर्खायाममा बढ्दो सड़क दुर्घटना, एक सातामै तीन ठूला सवारी साधन दुर्घटना। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह।
1: सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने।
0: शहरी विकासका 51 आयोजना रुग्ण। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप।
2: केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय बाँकी गरेको हुनाले।
0: कोरियाको E7 भिसामा नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुल्यो। असारमा अनिवार्य अवकाश भन्दा बढी कर्मचारीले दिए राजीनामा। सरकारको प्रगतिमा अखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित।
3: उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेलिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
0: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साउन 1 गतेदेखि 413 स्थानीय तहमा जग्गा किताकाट रोकिने सम्भावना छ। यसले अव्यवस्थित भू उपयोग नियन्त्रण गर्ने उद्देश्य बोकेको भए पनि यसको प्रत्यक्ष असर घर जग्गा कारोबारमा पर्नेछ। यो पटक पटक समय दिँदा पनि आवश्यक प्रक्रिया पूरा नगर्ने पालिकाको कमजोरीको परिणाम हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरुद्ध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो एक सातामा बैतडी, दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। यस्तै 13 जना घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 2:45 माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भएर सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 जना सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
6: 12 जना यात्रु सवार जीप थियो, 1 जना मृत्यु, 11 जना घाइते, टोटल 12 जना। 1 जनाको डेथ भयो, 11 जना घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल पुर्याउने काम भइरहेछ।
5: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्दा बेपत्ता छ, तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 जना सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा 19 जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगुरो सड़क, वर्षायाममा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउनु दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षायाममा सवारी साधन दुर्घटना बढ्ने भएका सावधानीपूर्वक चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। सीआईएनसँग कुरा गर्दै नरेश राज सुवेदीले भन्नुहुन्छ,
1: सवारी साधन चलाउनु भन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन्, सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने। त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने, यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
5: अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्गको काभ्रे पलाञ्चोक सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्गीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोसी खोला र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सडकमा पनि क्षति पुगेको छ। सडक मर्मत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सिआइएनलाई जानकारी दिनुभयो।
7: अघि दिउँसो भेलबाडी आएको थियो, भेलबाडी आएको बेलामा गाडी रोकेको हो, अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठुलो भेलबाडी आएको भएर एकछिन होल्ड गरे, अब अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
5: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रुपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालु आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ सुरु गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सिआइएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरू मध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
3: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेलिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
5: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सिआइएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
8: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको भन अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
5: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ। यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो। कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सिआइएनसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो।
9: नयाँ सदस्यता लिनका लागि नयाँ सदस्यता अध्यावधिका लागि अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ, जिल्लाबाटको समय सकियो, अब केन्द्रीय कार्यालयलाई अपिल गर्यो भने मात्रै हुन्छ। अब यो केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय लाग गरेको हुनाले यसले अब सकारात्मक रूप लिन्छ। थप प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी सार्दैनौँ, तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुन सक्छ। क्रियाशील सदस्यका 3 गतेसम्म हो, यो 3 गतेको समय चाहिँ अन्तिम समय नै हो।
5: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नु भएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रुग्ण आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिसको प्रतिवेदन तयार पारेको छ। असार महिना शुरू भए यता 146 निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। महानिर्देशक श्रम पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 राजीनामा दिएका छन् भने 142 कर्मचारी अनिवार्य अवकाशमा भएका छन्। राजीनामा दिनेमा 5 सहसचिव 33 उपसचिव 29 शाखा अधिकृत र 79 सहायक स्तरका कर्मचारी रहेका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ। क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो। उसाकोभले आज सार्वजनिक गरेको विवरणमा वार्ता सकारात्मक भएको बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा सुरु हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेको हो। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्। यी दुवै टोली बीच अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। यसैबीच भोलि बिहान 5:45 मेक्सिको र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ। मेक्सिको समूह ए र इङ्ल्यान्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्।
10: पानीको अभावले सुक्दै धौलाकोटका किसानको व्यावसायिक खेतीको सपना
11: समस्या छ। खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या छ।
10: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा। रिपोर्ट सँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
14: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
15: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गन्यापथुरा गाउँपालिका एट धौलाकोट हरियाली डाँडाकाँडा र उर्वर जमिनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोगी जमिन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ। 29 घर परिवार बसोबास रहेको धौलाकोटमा अहिले खाने पानी र सिँचाइ दुवैको चरम संकट छ।
16: पानी जिन्दगानी भन्ने नारा देशमा व्यापक छ, तर डडेलधुराको गन्यापथुरा गाउँपालिका एक धौलाकोटका स्थानीय बसन्ती अवस्थीको घरमा खाने पानी समेत छैन। गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन, कहिलेकाहीँ दिनौसम्म धारा सुक्खा रहने अवस्था छ। यहाँ 29 घर परिवार छन् जहाँ खाने पानी र सिँचाइ दुवैको लागि पानी छैन। गाउँमा बग्ने कुनै भरपर्दो पानीको स्रोत छैन। 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवन रेखा बनेको छ। त्यही पानीले प्यास मेटाउनु पर्छ, पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ र खेतबारीका तरकारी समेत जोगाउनु पर्छ। तर अहिले मुहानमै पानी सुक्दै गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ। खाने पानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिँचाइको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एकराज अवस्थी उत्पादन घट्दै जाँदा चिन्तित हुनुहुन्छ।
17: अहिले फरक छ, पहिलाको उहीभन्दा पहिले त अब उहीबेला हामीले खेतीपाती मात्रै गर्थे, यो तरकारी खेती छैन नि। उहीभन्दा पहिले तरकारी खेती छैन, खानालाई पनि कहाँ पुग्थ्यो, खानालाई पनि पुग्दैन थियो। अहिले अब कृषिदेखि गरेदेखि अलिकति खानालाई त पुगिहाल्छ भन्नु पऱ्यो। काउली, मुला, भिन्डा सबै हो, तरकारी जति हो। सिमला पनि 3 पल्ट हो सिमला लगाएका छौँ। समस्या त छन् नि, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मल खाद जल नभएपछि त कृषि हुँदै हुँदैन, चारो पनि जति हो।
16: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबास खोलाको मुहानबाट खाने पानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसरानी क्षेत्रबाट अर्को स्रोत जोडियो, तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भोगाइ छ।
18: हाम्रो खाने पानी 13 किलोमिटर टाढा छ, अनि त्यहाँबाट पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ। अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिँचाइको लागि टङ्की बनाएको छौँ, अनि टङ्कीमा पानी नभए भने सिँचाइ अप्ठ्यारो हुन्छ।
19: हामीहरू त जति मिहिनेत गरेका छौँ, जति पसिनामा गएका छौँ, त्यति मिहिनेतको फल त अलिअलि कमै पाउन।
16: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराका प्रमुख महिम बोहरा धौलाकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरण पछि सञ्चालन, संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
20: यो हाम्रो धौलाकोट गन्याधुराको खानेपानीको विषयमा हजुरको 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ, होइन? सम्पन्न गरेर पानी चलाएर अब तपाईँहरूको यो के अरे पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो, होइन? अहिले त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ कोष हुन्छ, कोषमा होइन उहाँहरूको खाता अथवा कोषमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत सञ्चालन त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा।
16: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ, तर सुक्खायाम र वर्षायाममा खानेपानी समस्या विकराल बन्ने गरेको छ। यस्तै नेपालमा कुल खेतीयोग्य जमिनको करिब 1/3 भागमा मात्र वर्षभरि सिँचाइ सुविधा पुगेको छ। पहाडी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्ने बाध्य रहेका छन्। सागर ताम्रकार, CIN, आफ्नो FM डडेलधुरा।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो।
21: नागरिकले जबसम्म सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
10: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
2: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
22: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथ मा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
10: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
23: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 309 खण्डमा छौं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन् कानूनमा स्पष्ट लेखेता पनि कानूनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लडिरहनु परेको छ हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी गरेका छौं
21: एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% टोटल पपुलेसनको 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ तथापि निरिरा समाजसँगको र अरू सङ्घ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले होइन अहिले पनि समाजको सोच जुन पितृसत्ताको सोच छ यहाँ महिला र पुरुषको मात्रै सोच त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नहटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैङ्गिक पहिचान अनुसारको नागरिकता भनिएको छ होइन अनि धारा 18 चाहिँ समानताको हक भनिएको छ प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनिएको छ नि त होइन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि प्रत्येक समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
24: संविधान र कानुनमा उल्लेख भयो अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जस्तै अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ तपाईँहरूलाई
21: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसङ्ख्याको जनगणना भयो त्यतिखेर जम्मा 29-28 मात्रै जनसङ्ख्या आयो होइन त्यो नआउनुको कारण चाहिँ
24: झन्डै तिन हजार
21: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था होइन त्यसले गर्दाखेरि चाहिँ जनसङ्ख्यामा नआएको हो अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो तर चाहिँ आइसक्नु भएको अवस्था छैन त्यो विभिन्न कारणहरू छन् अब सोसल स्टिग्मा एकदमै धेरै छ परिवारले के भन्छ तर सामाजिक समाजले भन्छ एकदमै भेदभाव अझ पनि व्याप्त छ यहाँले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ होइन एकजना व्यक्ति कोही अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो त्यो नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्कलता दिन्छ सो त्यो निर्कलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपनअप भएर आउन चाहिँ समस्या छ
24: अनि अहिले निलिता समाज लगायत अरू सरकारवाला सङ्घ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो यो यो समुदाय जति खुल्न सके छैन त्यो खुल्नुपर्छ भन्नेमा हो कि अथवा संविधान र कानुनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ

0: व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ।
1: एकदम त्यो कन्टिन्यू नै छ, त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको, विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि। अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरिमा चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बस्दिने अवस्था छ होइन, ट्रान्सम्यानहरूको त्यस्तै छ। अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि, ऐच्छिक
0: अनिवार्य छैन,
1: अनिवार्य छैन, जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन। यसमा पनि हाम्रो ठुलो लडाइँ छ, अब जनसङ्ख्याको विषयलाई त लिउने नै भयो। राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रेजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ। के हो यो भोटर कार्ड भने भन्नुहुन्छ होइन, यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ। अब त्यो लाइनको कुराहरू हो, पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी भन्न हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन, तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो भने ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेले त टिजिङ गर्ने भयो,
0: सकारात्मक रूपमा नलिदिने
1: भयो अब अथवा हास्यास्पद रूपमा लिदिने भयो होइन। यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन। यो चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ,
0: नागरिक सचेतना
1: चाहिन्छ। नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
2: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
3: बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। बर्खायाममा बढ्दो सड़क दुर्घटना, एक सातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ। शहरी विकासका 51 आयोजना रुग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सर्वोच्च अदालत जाने भएको छ। काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ। सरकारको प्रगतिमा उखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन्। र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्र।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। संविधान संशोधनमा सरकार र विपक्षी दलहरूबीच टसल सुरु, आगो बढ्ने विपक्षीको चेतावनी, प्रचण्डको खबरदारी, हचुवा र लफङ्गा पारा नदेखाउन गगनको सुझाव।
1: यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार बच्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, तपाईँ हामी सबै एकचोटि फेरि झुरमुराउन पर्ने अवस्था आइलागेको छ।
2: हल्का पाराले अझ म त भन्छु बडो लफङ्गा पाराले जे मन लाग्यो त्यही बोलिदिएको, जे मन लाग्यो त्यही गरिदिएको छ, यो अर्को एउटा चिन्ताको विषय हो।
0: गृह मन्त्रालयको प्रतिबद्धतापछि सुस्तावासीको आन्दोलन स्थगित, कर्णाली नदीमा बस खसेको, 4 दिन बितिसक्दा पनि गाडी र यात्रुहरूको अवस्था अझै अज्ञात। आगामी मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउन गरी ल्याउन निजी क्षेत्रको सुझाव, बैंकमा पैसा थुप्रिए पनि लगानी नबढेकोमा उद्योगीहरूको चिन्ता, देशभर झन्नै 25% धान रोपाई, अविरल वर्षाले रोशी खोलामा बहाव बढेपछि बिपी राजमार्ग बन्द। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: खास वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर संविधान संशोधनको विषयलाई लिएर सरकार र विपक्षी दलहरूबीच टसल शुरू भएको छ बालेन्द्र शाह नेतृत्वको सरकारले मधुमास पूरा गरेकै दिनदेखि विपक्षी दलहरू संविधान संशोधनमा कैची चलाउने तयारी भइरहेको भन्दै आक्रोशित र सशंकित बनेका छन् सरकार संघीय लोकतान्त्रिक गणतन्त्र संघीयता र समावेशी व्यवस्थालाई मास्ने अभियानमा लागि आगो बल्ने चेतावनी उनीहरूले दिएका छन् संविधान संशोधनको बहस अघि बढ्दै जाँदा सरकार र विपक्षी दलहरूबीच मतभेद झन चर्किने तथा संसदीय टकराव बढ्ने संकेत देखिन थालेको छ प्रतिनिधि सभामा रहेका एकमात्र पूर्व प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्डले सरकारका कामबारे संसदमा बोल्ने तयारी गरेको बताउनु भएको छ संसदीय अङ्कगणितमा कमजोर रहेका प्रचण्डले आफ्नो पीडा व्यक्त गर्नु भएको छ संसदमा आफू बबुरो भएको र यस्तो दिन पनि आउँदो रहेछ भन्ने लागेको प्रचण्डले खुलाउनु भएको छ
3: म पार्लियामेन्टमा पूर्व प्रधानमन्त्रीको हैसियतमा छु बबुरो अप्ठ्यारोलाई त त्याग पछाडि फर्केर हेर्दा यस्ता दिन पनि भन्ने हुन्छ सरकार भर्खरै बनेर के काम हुन चाहिँ सुकुम्बासी विद्यार्थी ट्रेड युनियन सिमाना भएपछि मैले एकचोटि मात्रै पार्लियामेन्टमा बोले तपाईँहरूले सुन्नु भएको छ अब बोल्दैछु अब धेरै सामग्री तयार भएको छ
2: प्रधानमन्त्री बालेन्द्र शाहले असीम शाहको नेतृत्वमा गठन गर्नुभएको संविधान संशोधन सुझाव कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ चालु आर्थिक वर्षको असार मसान्तभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको कार्यदलको कामप्रति प्रचण्डले शंका व्यक्त गर्नुभएको छ उहाँले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभएको जिकिर गर्नुभएको छ संविधान मास्न उद्धत रहेको आरोप लगाउँदै प्रचण्डले सरकारलाई खबरदार भन्नुभएको छ संविधान संशोधनको प्रक्रियालाई लिएर विपक्षीको आशंका गहिर्दै गएको र यही विषयले आगामी दिनमा सरकार र विपक्षी बीचको राजनैतिक दूरी अझ बढ्न सक्ने संकेत पनि प्रचण्डको अभिव्यक्तिले दिएको छ
3: यो सरकार सुशासन र विकासको निम्ति होइन यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ खबरदार तपाईँ हामी सबै एकचोटि फेरि झुरमुराउन पर्ने अवस्था आइलागेको छ गल्ती कहाँ भयो भन्दा हामीले बल सङ्घर्ष विचार र रणनीतिलाई व्यवस्था गऱ्यौँ र कार्यनीति दिनदिनैकोमा रमायौँ र हामी जुट्यौँ अब त्यसको मुख्य जिम्मेवारी मैले त गरेको छु मैले दिनपर्छ मेरो अरूलाई भनेर सुन्नु पाइँदैन
2: 10 वर्ष सशस्त्र संघर्षका कमाण्डर प्रचण्डलाई मात्रै होइन जेन्जी आन्दोलन र नयाँ जनमत प्रति उद्धार नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाको मनमा पनि सरकारको संविधान संशोधनको तयारी प्रति चिसो पसेको छ सभापति थापाले सरकारको 100 दिनको मूल्याङ्कन गर्दै अहिलेको सरकार जनताको जीवनमा भन्दा आफ्नो चर्चामा बढी केन्द्रित भएको टिप्पणी गर्नुभएको छ संविधान संशोधन कार्यदललाई ब्रोहरूको समूहको संज्ञा दिनुभएको छ उहाँले अहिलेको सरकारलाई लाइफ भन्दा आफ्नो पक्षमा लाइक आउने कुरा प्राथमिकतामा रहेको टिप्पणी गर्नुभएको छ
4: मलाई कस्तो लाग्छ भने यसो साथीहरू बस्नुहुन्छ जस्तो लाग्छ अनि एउटाले यसो त्यो हाम्रो संविधानको यसो पुस्तक यसो हातमाले यसो हेऱ्यो यसो सानो सानो किताब जस्तो देखिन्छ अनि एउटाले भन्छ होला ए ब्रो के हो यो भनेर भन्छ अर्कोले ब्रो यो त कन्स्टिट्युसन भन्छ यसलाई भन्छ होला यसमा के छ फाल्दियो यसलाई आ यसो 8-10 वटा थोकिदिउँ हुन्छ हुन्छ ब्रो भन्छ होला जस्तो लाग्छ अर्कोले ल ल ल दिउँ भनेपछि अनि अर्कोले भोलिपल्ट बिहान आएर अनि उसले भनिदिन्छ भाषणमा ल यो पनि हटाइदिने यो पनि ठोकिदिने यो पनि गरिदिने यो पनि गरिदिने भनेर अनि सबले ताली बजाइदिइहाल्छ भने लाइक आइहाल्छ किन सब देशभरिको मान्छेले के लागिरहेको छ भने ब्रोहरूले भनेको कुरा ठिकै हो ए कन्स्टिट्युसन यस्तो चाहिँ के बेकारमा कन्स्टिट्युसनको कुरा गर्ने ड्याङ ड्याङ ड्याङ काम हुनुपर्छ लागिरहेको हुन्छ अनि म यसो सम्झिन्छु म त्यो पहिलो संविधान सभामा पनि थिएँ दोस्रोमा पनि थिएँ संविधान पछिको अवस्थामा पनि भने मैले यति नजिकबाट यो संविधानको बेलाको घटनाहरू देखेको छु
2: संविधान संशोधनमा सरकार सञ्चालन गर्ने दलहरूकै फरक फरक अभिव्यक्ति आएका छन्, जुन अभिव्यक्तिलाई सभापति थापाले हचुवा र लफङ्गाको संज्ञा दिनुभएको छ। अधिकारको विषय चलाए आगो बढ्ने चेतावनी दिने अवस्था आएको सभापति थापाले उल्लेख गर्नुभएको छ। संविधानको संवेदनशीलतालाई सरकार सञ्चालन गर्ने दलकै नेताहरूले पटक्कै ख्याल नगरेको सभापति गगन थापाले बताउनु भएको छ।
4: एउटा मन्त्रीले आउनु भएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थप दिएको छ, अर्कोले अर्को ठोक दिएको छ, अर्कोले खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि, त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छैन, त्यसमा ध्यान दिइराख्नु भएको छैन। हाम्रा संस्थाहरू बलियो बनाउने हो नि त, जस्तो हामी संविधान संशोधन गर्ने पक्षमा छैन, एकदम पक्कै गर्नुपर्नेछ, पुनरावलोकन गर्नुपर्ने छैन, एकदमै गर्नुपर्नेछ। तर यस्तरी होइन, यस्तो हचुवा पाराले होइन, यहाँ त एकैछिनमा आगो बल्छ। अधिकारको विषय त्यतिखेरसम्म मात्रै गौण हुन्छ जतिखेरसम्म अधिकार प्राप्त भइरहेको अवस्था हुन्छ, तर अधिकारको विषय चलाइयो भनिरहेको बेलामा त्यसपछि सबभन्दा महत्त्वपूर्ण विषय त्यही भन्छ। भाषाको विषय सबभन्दा बढी महत्त्वपूर्ण विषय भन्छ, समावेशिताको विषय सबभन्दा बढी महत्त्वपूर्ण विषय भन्छ, हाम्रो यहाँभित्रका विविधतालाई सम्बोधन गर्ने विषय सबभन्दा बढी महत्त्वपूर्ण विषयहरू भन्छ। तर यी विषयहरूको सन्दर्भमा बडो हल्का पाराले, अझ म त भन्छु बडो लफङ्गा पाराले, जे मन लाग्यो त्यही बोलिदिएको, जे मन लाग्यो त्यही गरिदिएको छ, यो अर्को एउटा चिन्ताको विषय हो।
2: संविधान संशोधनको विषयमा सत्ता पक्षभित्रै फरक फरक धारणा देखिनु र विपक्षी दलहरूले खुला खबरदारी गर्न थालेपछि राजनैतिक सहमति जुटाउने काम सरकारका लागि थप चुनौतीपूर्ण बन्ने देखिएको छ। संविधान संशोधनमा सरकार आफूलाई लागेको विषय चलाउन खोज्दैछ, जसलाई विपक्षी दलहरूले खबरदारी गरेका छन्। यद्यपि संविधान संशोधनको प्रक्रिया सहमति र संवादबाट अघि बढ्छ वा सरकार र विपक्षी बीच थप राजनैतिक वारपारको अवस्था सिर्जना हुन्छ भन्ने विषय अबका राजनीतिक घटनाक्रमले तय गर्ने देखिएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
5: विशेष अदालतमा मुद्दा चलिरहेकै अवस्थामा राहदानी विभागले राहदानी आपूर्ति प्रक्रियालाई अगाडि बढ़ाएको छ। राहदानी खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले विभागका महानिर्देशक सहित सातजना विरूद्ध मुद्दा चलाएको भए पनि उनीहरू धरौटीमा छुटेपछि यो प्रक्रिया अगाडि बढ़ेको हो। जर्मन कम्पनीलाई हटाएर अर्को कम्पनीलाई आपूर्तिको जिम्मा दिने प्रधानमन्त्री कार्यालयको तयारी भए पनि परराष्ट्र मन्त्रालयले सम्झौताको म्याद 3 गते त्यसमा बाँकी रहेकाले सोही कम्पनीबाट काम गराउने निर्णय लिएको छ। सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लाल पूर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरिरहेका सुस्तावासी गृह मन्त्रालयको प्रतिबद्धतापछि घर फर्किएका छन्। गत मंगलबारदेखि काठमाडौँको माइतीघरमा धरना दिइरहेका उनीहरू आज सुस्ता फर्किएका छन्। गृह मन्त्रालयले सुस्ता क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने र आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा जिल्ला प्रशासन कार्यालय नवलप्रासी पश्चिमलाई पत्रचार गरेपछि आन्दोलन स्थगित गरिएको हो। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यको समयावधि आगामी साउन 3 गतेसम्म थप गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। निजी क्षेत्रले आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी ल्याउन सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले बजेटले समेट्न नसकेका कुराहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा देखिएको मन्दी र बेरोजगारी कम गर्न मौद्रिक नीतिमा ठूलो सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले ब्याङ्कहरूमा पैसा थुप्रे पनि लगानी नबढेको अवस्थालाई सुधार्न र उद्योग मैत्री वातावरण बनाउन माग गर्नुभएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरी लेखमा आइतबार भएको बलेरो जीप दुर्घटनामा घाइते भएका यात्रुको पहिचान खुलेको छ। आज दिउँसो करिब 1:50 बजे जगदुल्ला गाउँपालिका 4 माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश 001J0052 नम्बरको जीप आफै अनियन्त्रित भई सड़कबाट करिब 20-25 मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 7 का 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए। दैलेखको कर्णाली नदीमा मिनी बस खसेको चार दिन बितिसक्दा पनि गाड़ी र यात्रुको अवस्था अझै अज्ञात रहेको छ। सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको मिनी बस चामुण्डा भित्रा सैनी नगरपालिकाको साङ्गातेडाबाट नदीमा खसेको थियो। दुर्घटनास्थल नजिकै भीरमा एकजनाको सब फेला परे पनि गाड़ीमा कति यात्रु थिए भन्ने अझैसम्म यकिन हुन सकेको छैन। नदीको उच्च बहाव र धमिलो पानीका कारण खोजी कार्य कठिन बनिरहेको छ। अविरल वर्षाका कारण रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसोदेखि ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर सड़क बन्द गरिएको हो। राजमार्ग बन्द भएसँगै काठमाडौँतर्फ र पूर्वतर्फ गइरहेका सवारी साधनलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकिएको छ। देशभर यस वर्षको धान रोपाई करिब 25% सम्पन्न भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार नेपालमा धान खेती हुने 13,70,000 हेक्टर क्षेत्रफलमध्ये हालसम्म 3,41,000 हेक्टरमा रोपाई सकिएको हो। प्रदेशगत रूपमा सबैभन्दा बढी रोपाई सुदूरपश्चिम प्रदेशमा झण्डै 58% रहेको छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले तेहरानमा हमास र हिजबुल्लाका प्रतिनिधिसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन तेहरान पुगेका टोलीसँग विदेश मन्त्री अराघचीले गाजा र लेबनानको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्ड्समा श्रृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। यही जुलाई 21 नेपाल नामिबिया र नेदरल्याण्ड सम्मिलित श्रृङ्खला शुरू हुँदैछ। त्यसअघि नेपालले जर्सी लाएर अभ्यास गर्नेछ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रम गरी नेपाली टोलीको विदाई गरेको छ। फिफा विश्वकपको अन्तिम 16 अन्तर्गत आज राति 5 पटकको च्याम्पियन ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मेटलाइफ रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति 2:15 शुरू हुनेछ। आजको खेलमा ब्राजिलका विंगर भिनिसिएन जुनियर र नर्वेका स्ट्राइकर एर्लिङ हालानको प्रदर्शनलाई मुख्य आकर्षणका रूपमा हेरिएको छ। 24 वर्षदेखि विश्वकप जित्न नसकेको ब्राजिल र जारी विश्वकपमा उत्कृष्ट लयमा रहेको नर्वे दुवै जित निकाल्ने दाउमा छन्। त्यस्तै भोलि बिहान हुने अर्को खेलमा मेक्सिको र इङ्ल्यान्ड खेल्ने भएका छन्। यो खेल बिहान 5:45 शुरू हुनेछ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै

0: Easy AI TV mahemus football ko har ek exciting moment AI picture and sound sanga up to 30% cashback ra 0% EMI nagrikta bhaye pugcha best exchange value plus 4 years full warranty aba ghar mai stadium experience LG life's good
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ

0: नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
2: देशभरमै सबैभन्दा बढी मत दिएर राष्ट्रपालाई सत्तामा पुर्याउने मधेस आज किन त्यही पार्टीभित्रै विद्रोहको तयारीमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मधेसी नेताहरूको असन्तुष्टि अहिले देशकै सबैभन्दा तातो राजनीतिक बहस बनेको छ। चुनावमा मधेस प्रदेशका 32 मध्ये 30 सिट जितेर बलियो शक्ति बनेको राष्ट्रपाभित्र अचेल अनौठो उकुस मुकुस छ। आखिर मधेसले यति ठूलो जनमत दिएर सिंहदरबार पुर्याएको राष्ट्रपाभित्र मधेसी नेताहरू एकपछि अर्को गर्दै किन असन्तुष्ट बन्दैछन् त? असन्तुष्टिको मुख्य चुरो चितवनमा सम्पन्न राष्ट्रपाको पहिलो महाधिवेशन र पार्टीको नीतिसँग जोडिन्छ। चुनावका बेला मधेसी मतदाता रिजाउन कुर्ता र गाम्छा ओढेर मधेस छर्ने शीर्ष नेतृत्वले महाधिवेशनमा भने मधेसलाई पूर्ण रूपमा पाखा लगाएको गुनासो छ। पदाधिकारीमा एकजना पनि मधेसी अनुहार नहटाउनु र खुल्ला कोटाबाट केन्द्रीय सदस्यमा कोही पनि निर्वाचित हुन नसक्नुले मधेसको उपेक्षा भएको नेताहरूको आरोप छ। यही उपेक्षाका कारण पार्टीका सिनियर मधेसी नेता डाक्टर अमरेश कुमार सिंहको असन्तुष्टि त यतिसम्म चुल्यो कि उनी पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमै अनुपस्थित भइदिए। असन्तुष्टि तब झन विस्फोट भयो जब भर्खरै सम्पन्न राष्ट्रपाको पहिलो ऐतिहासिक महाधिवेशनमा मधेसका खम्बा मानिएका मनिष झालाई महामन्त्री जस्तो शक्तिशाली कार्यकारी पदमा समेटिएन। मधेसका प्रभावशाली अनुहार झा समेत चुनावी दौड़बाट बाहिरिनुले भुइँतहका कार्यकर्तामा आक्रोश झन बढेको थियो। मधेसका कार्यकर्ताको सिधा प्रश्न छ, राष्ट्रपाको समावेशी छवि कहाँ गयो? संसद र मीडियामा एक्लै पार्टीको बचाउ गर्ने मधेसको छोरो नेतृत्वमा पुग्न खोज्दा किन घेराबन्दी गरियो? भोट जति मधेसको चाहिने तर पार्टी आक्ने मुख्य साँचो दिने बेला मधेसकै अनुहारलाई पाखा लगाउने, यही कारण मधेसी नेता र कार्यकर्ताहरूले अहिले पार्टीभित्र गुटबन्दी र संस्थापन पक्षको नियतमाथि गम्भीर प्रश्न उठाएका छन्। खटपट यतिमा मात्र सीमित छैन। राष्ट्रपाको महाधिवेशनमा प्रदेश सभा खारेजीको एजेन्डा अघि सारेपछि मधेसमा आक्रोशको आगो बलेको छ। मधेस आन्दोलनको जगमा प्राप्त संघीयताको मुटु मानिने प्रदेश सभा खारेज गर्ने राष्ट्रपाको प्रस्तावलाई मधेसका अन्य दलहरूले राजनीतिक बेइमानीको संज्ञा दिएका छन्। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यो प्रस्तावलाई मधेसी जनता माथिको ठूलो धोका भन्दै सशक्त प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन्। चौतर्फी दबाव पछि राष्ट्रपा सभापति रवि लामिछानेले आफूहरू प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको र केवल यसलाई प्रभावकारी बनाउने रेट्रोफिट अवधारणामा बहस मात्र चलाउन खोजेको प्रष्टीकरण दिएर स्थितिलाई सन्तुलनमा ल्याउने प्रयास त गरेका छन्। तर राष्ट्रपाकै मधेसी नेताहरूको भनाई अर्कै छ। उनीहरू आरोप लगाउँछन् नीति र विधानको कुनै अर्थ छैन। सरकार बालेनका दुई चार जना साथीले र पार्टी रविको सीमित टोलीले हुकुमी शैलीमा चलाइरहेका छन्। मधेसी नेताहरूको आरोप छ, जेएनजी आन्दोलनबाट आएका शिव यादव, पुरुषोत्तम यादव र बब्लु गुप्तादेखि सिराहाका तपेश्वर यादव जस्ता पार्टीका जग मानिने कतिपय नेताहरू मन्त्री र सरकारी नियुक्तिहरूमा कतै नहटाएपछि असन्तुष्टि भुसको आगोजै फैलिरहेको छ। सरकारको 100 दिन पूरा भइसक्दा पनि मधेसमा राष्ट्रपाको संगठन शून्य प्राय छ। पुराना दलहरू प्रतिको आक्रोशले राष्ट्रपाले मत त पायो तर आज त्यही मत दिने समुदायमा तीव्र पश्चाताप देखिएको छ। अब पार्टीले गर्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनमा मधेसलाई न्याय गर्छ कि गर्दैन, असन्तुष्ट मधेसी सांसदहरू त्यही निर्णय कुरेर बसेका छन् जसले राष्ट्रपाको मधेस यात्राको भविष्य तय गर्नेछ।

Kiss Bonus Pound. मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ गण्डकी गाउँपालिका गोर्खाका अध्यक्ष दीपक तिमिलसिना साकार।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
1: घ्यालचोकका किसानले सडकमै भन्टा फाल्नु पर्ने अनि बारीमै बोडी छोडिदिनु पर्ने अवस्था किन आयो? यहाँको पालिकाले के गरिरहेको छ किसानको समस्याका बारेमा?
2: धन्यवाद माधव सर। हामी गण्डकी गाउँपालिका यो गोर्खा जिल्लाको पूर्व क्षेत्रमा रहेको एउटा पालिका हो। यहाँ पालिका यो गण्डकी गाउँपालिका विशेष गरेर किसानको उत्पादनमा निर्भर भएर यहाँको आय आर्जनमा आफ्नो तरकारी खेती पशुपालन व्यवसायमा नै भर परिरहेको स्थिति छ। तरकारी खेती गर्दाखेरि तरकारीको मूल्य नपाएको स्थिति चाहिँ अहिले समग्र किसानमा एउटा दुःखको कुरा छ। गण्डकी गाउँपालिकाले किसानलाई मध्यनजर गरेर कृषि मैत्री बनेर तरकारी र मासु उत्पादनको हिसाबले तरकारीमा 2 रुपियाँ अनुदान उत्पादनको आधारमा अनुदान दिएको छ भने मासुलाई चाहिँ प्रति किलो 10 रुपियाँ अनुदान चाहिँ हामीले गण्डकी गाउँपालिकाले प्रदान गर्दै आएको स्थिति छ।
1: तर यो स्थिति हुँदा हुँदै पनि किसानले हरेक वर्ष यो समस्या दोहोरिने गरेको गुनासो गरेका छन्, किन?
2: भर्खरै हामीले पालिकामा तरकारी उत्पादन गर्ने क्रममा किसानहरू जुन आफ्नो मूल्य तरकारीको मूल्य नपाएको स्थिति र एकदम खर्चको अनुपातमा आमदानी नभएर किसान एउटा मारमा परेको स्थिति, बाटोमा नै तरकारी फाल्नु परेको, आफूले लगाएको मल बिउको पनि आमदानी नहुँदाखेरि चोटमा किसान रहेको स्थिति छ। यसलाई विशेष गरेर सङ्घ प्रदेश र स्थानीय सरकार मिलेर किसानको जुन आवश्यक पर्ने तरकारीको क्वालिटी क्वान्टिटीको हिसाबले हामीले त्यो प्रकारको प्लानिङमा जानुपर्छ जस्तो लाग्छ। बाहिरबाट आयातित तरकारीको कारण पनि एउटा हामीलाई त्यो प्रकारको धोका भएको स्थिति छ। त्यो सँगसँगै तरकारीको प्रकारको प्रकार हामीले जुन ढङ्गले किसानलाई प्रेरित गर्नुपर्ने छ, विविधीकरण तरकारी उत्पादनमा विविधीकरणको पनि हामीले जोड गर्नुपर्ने छ। मूलभूत रूपमा किसान मर्नुको कारण चाहिँ एउटा बिचौलियाको पनि समस्या छ।
1: अब यो बिचौलिया रोक्न त पालिकाले पनि त के गर्नु पर्ला नि? अब हरेक वर्ष नै यो पहिलो वर्ष मात्रै उहाँहरूले व्यावसायिक तरकारी खेती गर्नु भएको होइन, पहिला पनि गर्दै आउनु भएको हो अनि यहाँले अनुदान पनि दिँदै आउनु भएको हो, तर यो हरेक वर्ष दोहोरिने जस्तो घाउ निको नहुने जस्तो घाउ जस्तो बनिरहेछ नि।
2: हामीले जुन ढङ्गले सरकारले किसान केन्द्रित भएर योजना बनाउनु पर्ने हो, किसानको भविष्यलाई केन्द्रमा राखेर योजना बनाउनु पर्ने हो, त्यति प्लानिङ गर्दाखेरि किसान मैत्री जति हुनुपर्ने हो त्यति भइरहेको स्थिति छैन। त्यो सङ्घ प्रदेश र स्थानीय तहले त्यो महसुस गरिरहेको छु मैले चाहिँ। यद्यपि हामीले गण्डकी गाउँपालिकामा किसानले जति उत्पादन गरे पनि बिक्री वितरण नभए पनि उत्पादनको आधारमा हामीले अनुदान प्रति किलो 2 रुपियाँ दिँदाखेरि धन्नै करोड जति चाहिँ बजेट हामीले विनियोजन गर्नुपर्छ किसानलाई। यो हिसाबले जसरी अब सङ्घ प्रदेश सरकारहरूले अहिलेको किसानको जुन प्रकारको माग छ मल बिउको बारेमा, मलको पनि त्यत्तिकै समस्या परिरहेछ, त्यसै गरी उत्पादनमा उत्पादित वस्तुलाई बजारसम्म पुर्याउँदा र त्यसको मूल्य बिचौलियाले जुन चलखेल गरिरहेछ त्यो कुरालाई कन्ट्रोल गर्नको निम्ति हाम्रो मात्रै स्थानीय तहले मात्रै त्यो भूमिका पुरा गर्न सक्ने स्थिति छैन। विषयलाई अलिक गम्भीर भएर तिनै तहको सरकार नै सक्रिय ढङ्गले लाग्नुपर्छ भन्ने लाग्छ।
1: अब किसानले खेती घाटा नलाग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानले माग पनि गरेका छन्। यो स्थानीय तहले मात्रै त्यसरी मूल्य निर्धारण गर्न सक्छ या केन्द्र सरकारले नै गरिदिनु पर्छ?
2: किसानको उत्पादनलाई हामीले हेर्दाखेरि उत्पादन एउटा समर्थन मूल्य तोकेर हरेक चाहिँ उत्पादित वस्तुलाई चाहिँ हामीले बजारसम्म जाँदाखेरि बजारमा मूल्य अभाव हुँदाखेरि बजारको मूल्यले किसानको चाहिँ उत्पादनमा लागत पनि नउठ्ने हुँदाखेरि सपोर्ट गर्ने गरी त्यसरी जान सकिन्छ। यद्यपि अहिले जुन धानको त्यसपछि गएर उखुको पनि त्यो समर्थन मूल्यमा किसानले भने जस्तो पर्याप्त हामीले सन्तुष्ट नभएको स्थिति छ। अब स्थानीय तहले मात्रै यो कुराहरू हामीले चयनित किसानको मूल्य जति उत्पादनमा परेको छ त्यसलाई व्यवस्थापन गर्नको लागि हामी समग्र रूपमा व्यापक छलफल भएर उत्पादनको आधारमा अनुदान भनेर 2 रुपियाँ हामीले प्रदान गऱ्यौँ, तर उत्पादित जो बजारमा आइरहेछ बाहिरबाट आएको, अब अन्य देशहरूबाट आ सिमानाहरूबाट आएको तरकारीहरूलाई कन्ट्रोल गरेर यहाँको उत्पादित वस्तुलाई प्रमोट गर्ने गरी यहाँको अलि चाहिँ आफ्नै माटोमा फलेको वस्तुलाई अथवा तरकारीलाई प्रोत्साहन गर्ने गरी त्यो प्लान चाहिँ सङ्घ सरकार र चाहिँ प्रदेश अथवा स्थानीय तिनटै तहको भूमिकामा जोड गर्नुपर्छ भन्ने लाग्छ मलाई।
1: अब अहिले तत्काल देखिएको समस्या जुन भेन्टा र बोडी चाहिँ फाल्नु पर्ने अवस्था आएको छ सडकमा, अब ती किसानले कसरी राहत पाउँछन् सोचिरहेको छ पालिकाले?
2: हामीले पनि वार्षिक बजेट प्रस्तुत गर्दै आछौँ, नीति तथा कार्यक्रम निर्माण गर्दै आछौँ। प्रदेश र सङ्घ सरकारले पनि वार्षिक नीति तथा बजेटहरू प्रस्तुत गर्दै आइरहेको स्थिति छ। जहाँसम्म लाग्छ हामीले अहिले किसान मैत्री भएर अगाडि बढ्ने क्रममा चाहिँ यहाँ उत्पादित भएको भेन्टा बोडी साथसाथै अहिले तत्काललाई हेर्दाखेरि हाम्रो पालिकामा यसरी चाहिँ बाटैमा फाल्न पर्ने स्थिति देखिया छ। यद्यपि कति ठाउँमा दुध फालेको गोलभेडा फालेको पनि हामीले त्यो प्रकारको चाहिँ विभिन्न सञ्चार माध्यमहरूमा हामीले देखिरहेका छौँ। यो किसानको एकदम अब चरम किसानलाई चाहिँ व्यवस्थित ढङ्गले हामीले चाहिँ प्रोत्साहन गर्न नसक्दा, प्लानिङ गर्न नसक्दाखेरि चाहिँ किसानमा परेको चोट भन्ने महसुस चाहिँ हामीलाई भएकै छ। यो उत्पादित वस्तुलाई उत्पादनमा रास अथवा उत्पादन परान्त हुने क्षतिलाई पनि कन्ट्रोल गर्ने गरी, त्यसको मूल्याङ्कन हुने गरी, बजारसम्म गएर बिचौलियालाई कन्ट्रोल हुने गरी, बिचौलियाको जुन प्रकारको गतिविधिलाई निरुत्साहित हुने गरी हामीले त्यो वातावरण बनाउनु पर्छ। त्यसको लागि चाहिँ विशेष गरेर उत्पादित जो अहिले मेरो पालिकामा भएको कृषिजन्य उत्पादित वस्तुलाई कालीमाटी बजारमा चाहिँ एउटा स्टल भयो भने कालीमाटी बजारभित्र कालीमाटीभित्र एउटा चाहिँ किसानले बेच्ने गरी त्यो वातावरण बन्यो भने सायद त्यस्तो अवस्था बिचौलियाको अथवा यो अत्यन्तै न्यून मूल्याङ्कन मूल्य हुने गरी तरकारीबाटै फाल्न पर्ने स्थिति हुँदैन होला जस्तो लाग्छ। त्यसैले म यहाँहरू मार्फत पनि के भन्न चाहन्छु भने अहिले हाम्रो जुन तरकारीको एकदम उत्पादन धन्नै अब दिनकै अब 10-15 टन जति तरकारी यहाँबाट जाने गर्छ काठमाडौँ, त्यो कालीमाटीभित्र एउटा तरकारी तथा फलफुल बजारभित्र चाहिँ हरेक पालिकाको अथवा जिल्लाको एउटा प्रकारको उत्पादन गरेर बेच्नलाई किसानलाई त्यो प्रकारको वातावरण सिर्जना गरिदियो भने अलिक सहज हुन्छ। लगायत अरू पनि समस्याहरू छलफल गर्नको लागि त्यो ढुवानीको व्यवस्था गर्दै अब किसानहरूलाई सकेसम्म उपभोक्ता र उपभोग गर्ने अब मान्छेहरू बीचको चाहिँ दूरी चाहिँ कम गर्ने हो भने, उत्पादन गर्ने र उपभोग गर्ने बीचको सम्बन्धलाई नजिक बनाउने हो भने यस्तो प्रकारको स्थिति पैदा हुँदैन जस्तो लाग्छ।
0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक इस होम 518।
1: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98-510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: हेलो आयन, के छ?
5: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर।
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
9: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
11: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
12: स्वदेश FM 93.2 MHz।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश चमाटा। सुरुमा प्रमुख समाचार। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनु पर्ने सरकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेङ्गीको संक्रमण। दैनिक पानी भर्न थालेपछि संक्रमण बढ्ने भएकाले सतर्कता अप्नाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह। होथी विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु। र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै। समाचार अब विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा संचार मन्त्री तिमिल सिन्हाले संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनमा कुनै अवरोध नरहेको बताउनुभयो।
1: संवैधानिक हकलाई

0: हुन बाधा पुर्यायो सरकारले भनेदेखि देशभित्र विभिन्न विधिहरू छन् तर हामी के चाहिँ गर्न सक्छौ भने पूर्ण प्रतिबद्धता व्यक्त गर्न सक्छौ संचार मन्त्रालयको तर्फबाट म त्यसो भएको यो विषयमा छ भनेर संवाद गर्न चाहनुहुन्छ भनेदेखि त्यो विषयमा पनि बसेर कहिले कहीँ कतिपय कुराहरू इन्टरप्रिटेसनका कुरा हुन्छन् न्यारेटिभहरू हुन्छन् त्यस्ता विषयहरू छन् भने बसेर सल्लाह गर्न सकिन्छ यहाँ मूलभूत प्रश्न मेरो हिसाबमा तपाईँहरू सबै को हितको लागि चाहिँ के हो भने सरकार जिम्मेवार हुनुपर्छ भन्ने बारेमा विवाद गर्नु परेन सरकार जिम्मेवार हुनै पर्छ गैर जिम्मेवार कतै भएको छ भनेदेखि तपाईँहरूको सबभन्दा ठुलो धर्म भनेको सरकारलाई प्रश्न गर्ने हो त्यसमा कुनै पनि शंका छैन
1: मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार माध्यमले प्रश्न उठाउनु पर्छ तर त्यो तथ्य प्रमाण र नैतिक आधारमा हुनुपर्छ भन्नुभयो सरकारी विज्ञापनको दुरुपयोग भएको जानकारी प्राप्त भएपछि सरकारले आवश्यक कदम चालेको उल्लेख गर्दै मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार क्षेत्रका समस्या कुनै एक विषयमा सीमित नरहेको बताउनुभयो आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाले सुझाव दिएका छन् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा पूर्व गभर्नर बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्ने सुझाव दिनुभएको हो पूर्व गभर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीति मुलुकको खस्कौँदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राख्नुभयो पूर्व गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयले नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने सेवा प्रवाह सूचना प्रविधिको विस्तार र सुशासनलाई मुख्य उपलब्धिका रूपमा अघि बढाएको छ मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको र बाँकी कामहरूलाई निरन्तर रूपमा कार्यान्वयनमा लगिने जनाएको छ संवाददाता सरिता खनालको रिपोर्ट
2: सरकारले अघि सारेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हुलाक सेवा विभाग मार्फत गभर्नमेन्ट कुरियर सर्भिस सञ्चालनमा ल्याई राहदानी सवारी चालक अनुमति पत्र लाइसेन्स शैक्षिक प्रमाणपत्र लगायत सरकारी कागजात नागरिकको घर दैलोमै पुर्याउने सेवा विस्तार गरिएको छ राहदानी वितरण सेवा देशभरका 75 जिल्लामा विस्तार भइसकेको छ भने जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा हजारौं सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न थालेका छन् यसै गरी सरकारी कामहरूको समय सीमा र नतिजा तोकेर अगाडि बढाउने गरी प्रक्रियागत रूपमा कामहरू पनि भइरहेका छन् सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा
3: सेवा प्रवाहलाई कसरी छिटो छरितो गर्न सकिन्छ कसरी डिजिटल बनाउन सकिन्छ भन्ने कुरामा सरकार गम्भीर रूपमा लागेको छ राहदानी नागरिकता सवारी चालक अनुमति पत्रहरू त्यस्ता सेवाहरू जनताको घर घरमा थालेका छन् र त्यो विधिको रूपमा सरकारी संयन्त्रहरू बीचमा चाहिँ सम्झौता भएर त्यो प्रक्रियाको सुरु भएको अब आगामी दिनहरूमा त्यो अगाडि बढ्दै जान्छ त्यसै गरी सरकारी कामकाजहरू चाहिँ समय सीमा तोकेर नतिजा तोकेर कार्य सम्पादन गरेर अगाडि बढाउनु पर्छ भनेर प्रक्रियागत रूपमा चाहिँ त्यो अगाडि बढाइएको छ
2: घर घरमा हुलाक मन मनमा हुलाक अभियान मार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडि बढेसँगै सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताउनुभयो सरकारले नागरिकको घर दैलोमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्य सहित विभाग मार्फत सञ्चालन गरिएको सरकारी कुरियर सेवाको प्रगति उत्साहजनक रहेको र विभागलाई प्रविधि मैत्री बनाउने तथा संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी सवारी चालक अनुमति पत्र स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरसम्म सुरक्षित र प्रभावकारी रूपमा ढुवानी हुन थालेको महानिर्देशक पङ्गेनीले जानकारी दिनुभयो।
4: अहिले हामीले पासपोर्ट 75 जिल्लामा नागरिकको घर दैलोमा पुर्याउन थालेका छौँ। लाइसेन्स पनि जिल्लामा गएका थिएनन् त्यो पनि गएको छ। शैक्षिक प्रमाण पत्र पनि घर घर पुर्याउन गरी हामीले कार्ययोजना बनाइसकेका छौँ, अघि बढिसकेका छौँ। घर घरमा पुर्याउँदा व्यवहार सामग्रीले जहाँ घरमा सरकार पुग्छ अनि सरकार र जनताको मन नजिकै हुँदो रहेछ, खुसी हुनुभएको छ, उहाँहरू आशावादी पनि हुनुभएको छ, हामी पनि उत्साहित भएको छौँ।
2: सरकारले 100 दिनमा के काम गर्ने र आगामी दिनमा कुन दिशा र गतिमा काम गर्ने भन्ने विषयमा पूर्ण रूपमा स्पष्ट भएर अगाडि बढेको जनाएको छ। समग्रमा सरकारले शासकीय सुधारका 100 बुँदालाई सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको र धेरै विषयमा उपलब्धि पनि देखिएको सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हा बताउनुहुन्छ।
3: 100 दिनमा हामीले गर्ने काम के हो, लिने दिशा कुन हो र हामी कुन स्पिडमा काम गर्छौ भन्ने कुरा चाहिँ कंक्रिट रूपमा काम गरेर चाहिँ हामी अगाडि बढेका छौँ। देश सही मार्गमा छ कि छैन भन्ने कुरा चाहिँ मूलभूत रूपमा महत्वपूर्ण कुरा हो। समग्रमा देशले 100 बुँदा सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको छ। धेरै कुराहरू उपलब्धिको रूपमा देखिसकेको छ। कतिपय कुराहरू कन्टिन्युड रूपमा चाहिँ गर्नुपर्ने कामहरू जारी पनि छन्।
2: सूचना तथा संचार मन्त्रालयका अनुसार यी सुधारात्मक कार्यक्रमले सरकारी सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिक मैत्री बनाउँदै सरकारी कार्यालयमा सेवाग्राहीको अनावश्यक आवत जावत घटाउने लक्ष्यलाई सहयोग पुर्याएको छ। आगामी दिनमा पनि डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आर्थिक अपराधमा संलग्नलाई कार्यवाही गर्दा आफ्नो पार्टी व्यक्ति नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले आर्थिक अपराध विरूद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कार्यवाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भए पनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएकोमा भने आपत्ति जनाउनुभयो। मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माण शुरू भएको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै धनुषा र महोत्तरीमा ट्र्याक निर्माण शुरू भएको र आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: अब बाँकी समाचार। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका किजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जगदुल्ला 4 माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको बोलेरो जीव अनियन्त्रित भई सड़कबाट अन्ताजी 25 मिटर तल खस्दा दुर्घटना हुँदा त्रिपुरा सुन्दरी नगरपालिका 8 डोल्पाका 38 वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पद्म रावलले जानकारी दिनुभयो। यसै गरी जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदो सहितको बाढीमा परेर 1 महिलाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। लेदो सहितको बाढीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी विकको मृत्यु भएको प्रहरीले जनाएको छ। भारी वर्षाका कारण दाप्चा खोला र रोशी खोलामा आएको बाढीले पुननिर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले नमोबुद्ध र पनौती क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर रेडसीको तटीय क्षेत्रमा रहेको हो डैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 यमनी सैनिक मारिएका छन्। सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेस जिल्लामा केही घण्टासम्म चलेको झडपपछि आक्रमणलाई साम्य पार्न सफल भएको जनाएको छ। विरोधी पक्षमा कति मारिए भन्ने संख्या खुलाइएको छैन। चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन स्वस्थ र स्थिर विकासतर्फ लैजान तयार रहेको बताउनु भएको प्योङयोङका राज्य सञ्चालित सञ्चार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सीले जनाएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सिक्टा सिंचाई आयोजनाको काम समय सीमाभित्र सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनु भएको छ। आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँकी जिल्लामा कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने भएकाले विलम्ब गर्न नहुने बताउनु भयो। स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कर्मचारी तथा लाभान्वित किसानसँग अन्तर्क्रिया समेत गर्नुभयो भने आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सिक्टा सिंचाई आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाको 42,766 हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष 2061-62 सुरु भएको हो। मुस्ताङमा पछिल्लो समय स्वदेशीसँगै विदेशी पर्यटकको आगमन निकै बढेको छ। यसकारण त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन् भने पर्यटन पूर्वाधारको थप विकासका लागि तीनै तहको सरकारसँग जोरदार माग पनि गरिरहेका छन्। भारतमा यस समयमा निकै गर्मी हुने भएकाले र विद्यालयहरूमा समेत विदा हुने भएकाले अहिले मुस्ताङ क्षेत्रमा विदेशीमा विशेष गरी भारतीय पर्यटकको आगमन निकै बढेको मुस्ताङ टुकुचेका निरज तुलाचनले बताउनुभयो। यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कालीगण्डकी करिडोर अन्तर्गत कोरोला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गरिने बताउनु भएको छ। मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्धन सम्बन्धी छलफलमा पर्यटन मन्त्री पौडेलले कालीगण्डकी करिडोर अन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरोलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना रहेको बताउनुभयो।
1: उहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल राति 2:15 न्यूयोर्क न्यूजर्सी स्टेडियममा शुरू हुनेछ। विश्वकपमा चर्चित यी दुई टोली बीचको खेललाई पनि खेल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्। ब्राजिलले विश्वकपमा 5 पटक विश्वकपको उपाधि जितेको छ भने नर्वेले उपाधि नजिते पनि 4 पटक फाइनलसम्म पुगेको इतिहास छ। यस्तै मोरक्को फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेल सहआयोजक क्यानाडालाई 3-0 गोलले हराउँदै मोरक्कोले अन्तिम 8 स्थान बनाएको हो। यससँगै मोरक्को जारी विश्वकपको क्वार्टर फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। क्वार्टर फाइनलमा मोरक्कोले साबिक उपविजेता फ्रान्ससँग खेल्नेछ। स्टार स्ट्राइकर किलियन एम्बाप्पेको निर्णायक गोलसँगै फ्रान्स फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेलमा फ्रान्सले पाराग्वेलाई 1-0 गोलले हरायो। फ्रान्सका लागि एम्बाप्पेले 70 मिनटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे। डिजिरे डुएलाई डिबक्सभित्र डिएगो गोमेजले लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान एम्बाप्पेले सही सदुपयोग गरेका थिए। साबिक उपविजेता फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्याण्डमा जुलाई 21 तारिकदेखि शुरू हुने त्रिदेशीय सिरिजमा भाग लिन जाने खेलाडीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत आज खेलाडीको विदाई गरेका छन्। कर्णाली प्रदेश रङ्गशालामा नेपाल लिजेन्ड्स र कर्णाली लिजेन्ड्स बीच आगामी शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। ग्रीनल्यान्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी गणेश थापा, उपेन्द्र मान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्का लगायत सहभागी हुने एकाडेमीका अध्यक्ष शशि केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो। अब मौसम। आज राति मध्य प्रदेशका एक दुई स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनु पर्ने सरकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण, दैनिक पानी पर्न थालेपछि संक्रमण बढ्ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह। हुथी विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
6: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
7: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 200 छ।
7: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056 553 69 53 98 550 77 061 र 98 550 77 053।
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
12: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63।
13: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
14: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
15: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा CT स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।

0: Só daí no Spock Shop. Sua DC FM, Tirana Petro Clou, do Inega Hertz. Cover, Tapaiko Samudaiko, Oni Tapaiko Sarokako.
1: Cover, Tapaiko Adhikar, Oni Tapaiko Apari Haryata.
0: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा छोराको दुखद मृत्यु भएको छ। मृत्यु हुनेमा 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटे रहेका छन्। जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका हुन्। घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर देशका वडा अध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातदेखि नै मृतकको शवसहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धर्ना थिए। पछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय नयाँ गोरखगढ वडा नम्बर 23 कार्यालय केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समिति सहित सरकारवाला बीच भएको छलफलपछि 4 बुधे सहमति भएको छ। सहमति अनुसार जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाइने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतक परिवारलाई तत्काल उचित राहत उपलब्ध गराइने, मृतकको घर पुनर्निर्माण गरिने तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आवश्यक कार्य तत्काल शुरू गरिने उल्लेख छ। सहमतिपछि स्थानीयको धर्ना कार्यक्रम स्थगित गरिएको छ। राष्ट्रिय निकुञ्जको जंगली धुर्वे हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई कानून मन्त्री सविता गौतमले भरतपुर तेइस जगतपुरमा पुगेर भेट गर्नुभएको छ। भेटका क्रममा उहाँले पीड़ित परिवारप्रति समवेदना व्यक्त गर्दै मानव वन्यजन्तु द्वन्द्वको दीर्घकालीन समस्या समाधान आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले मानव वन्यजन्तु द्वन्द्व नयाँ समस्या नभई लामो समयदेखि दोहोरिँदै आएको विषय भएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भीर रूपमा अध्ययन र योजनामा जुटिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता घटनालाई भविष्यमा न्यूनीकरण गर्न प्रभावकारी नीति र कार्यान्वयन आवश्यक छ। उहाँले आधुनिक प्रविधिको प्रयोग मार्फत वन्यजन्तु नियन्त्रण र मानव बस्तीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड़ दिँदै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको छ। स्कूलमा अधीनत बाल बालिकाहरूको दिवा खाजाका निम्ति माडीको दक्षिण ऐतापुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण ऐतापुरीले विद्यालय परिसरभित्र नै करिब 2 कट्ठा क्षेत्रफलमा धान रोपाई गरेको छ। विद्यालयका प्रधान अध्यापक नन्दलाल राईले बाउसे र खेत तयार पार्ने काम गर्दा विद्यालयका शिक्षकहरू र केही विद्यार्थीहरूले शुक्रबार रोपाई गरेका हुन्। विद्यालयले विगत केही वर्षदेखि नै सोही जग्गामा दिवा खाजाका लागि धान बाली एवं तरकारी खेती गर्दै आएका छन्। विद्यालयका शिक्षक सोमा पन्तका अनुसार विद्यार्थीलाई श्रम उत्पादन र कृषिको महत्व व्यवहारमा सिकाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। रुपैबाट उत्पादन हुने धान विद्यालयको विद्यार्थीको दिवा खाजामा प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतसिंह तामाङले बताउनुभयो। विद्यालयको यस अभ्यासले विद्यार्थीमा व्यवहारिक ज्ञान, श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र कृषिप्रतिको सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालयले करिब डेढ दशक अघिदेखि नै अभिभावकहरूको सहयोगमा विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गरिआएको छ। मधेस प्रदेशकै पहिलो घोषित पर्यटकीय क्षेत्र ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्रे सवारी साधनको नेपाल प्रवेशमा शुक्रबारदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित बनेको छ। भारतीय सीमा सुरक्षा बल बीओपी ठोरीले भन्सार प्रक्रिया पूरा नभएको भन्दै भारतीय सवारी साधनलाई सीमाबाटै फिर्ता पठाउन थालेपछि 2 दिनमै 176 पर्यटकीय सवारी नेपाल प्रवेश गर्न सुदीप थापाले जनाउनुभयो। अध्यक्ष थापाका अनुसार दैनिक 100-150 भारतीय पर्यटकीय सवारी ठोरी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। अहिले पर्यटक सीमाबाटै फर्कन बाध्य हुँदा होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापारमा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो। ठोरीमा अमृत छोटी भन्सार कार्यालयको भवन भए पनि लामो समयदेखि नियमित सेवा सञ्चालन नभएकाले भारतीय सवारी साधनको वैधानिकता प्रवेश प्रक्रिया अवरुद्ध भएको स्थानीयको भनाइ छ। अध्यक्ष थापाले विभिन्न सरकारी निकाय कारण बुझ्दा स्पष्ट जवाफ नपाएको समेत जनाउनुभयो। स्थानीयवासी तथा पर्यटन व्यवसायहरूले भन्सार कार्यालय तत्काल सञ्चालन गरी भारतीय पर्यटकका लागि सहज र कानूनी प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलो पटक बाँदर लगायत रुखमा बस्ने वन्यजन्तुलाई सड़क सुरक्षित रूपमा वारपार गराउन ओभरहेड
क्यानोपी ब्रिज निर्माण गरिएको छ। जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणगढ बुटवल सड़क परियोजना पूर्वी खण्ड अन्तर्गत नवलप्रासी बर्दाखाट सुस्ता पूर्वको गैडाकोट जंगल स्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सड़क विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आगमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता

52 नम्बरको जीप सडकबाट तल खसेको हो। नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 2 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको समितिका सदस्य सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिनुभयो। यसैबीच नेपाली काँग्रेसले 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाउने भएको छ। आइतबार ललितपुर स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटाइजेसन गर्ने र विद्युत मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार 25 गते बस्ने भएको छ। यसअघि कार्यदलको बैठक असार 22 गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा कार्य सञ्चालनमा नियमावली विरुद्ध अदालत जाने तयारी गरेको छ। प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधानमा आपत्ति जनाइरहेको काँग्रेसले सर्वोच्च अदालतमा जाने विषयमा कानूनविदहरूसँग छलफल गरिरहेको छ। काँग्रेस सभापति गगन थापाले संविधान संशोधनको प्रावधान र सांसदहरूलाई फौजदारी बाहेक अन्य कानून नलाग्ने व्यवस्था नियमावलीमा राखिएको विषयमा अदालत जान मिल्छ कि मिल्दैन भनेर कानूनविदहरूसँग छलफल गरेको महामन्त्री प्रदीप पौडेलले जनाउनुभयो। लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखानाका अनुसार यो संख्या यो अवधिमा अनिवार्य अवकाशमा जाने भन्दा बढी हो। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सन सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभयो। कोशी प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 को सेवा र कार्यका लागि कोशी प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ। यही असार 19 गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो। नागरिकता र लाल पूर्जा उपलब्ध गराउनु पर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरिरहेका नवलप्रासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर फर्किएका छन्। गत मंगलबारदेखि काठमाडौँमा धरना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारीहरूको टोली आइतबार बिहान सुस्ता पुगेको आन्दोलनका संयोजक बाबु खाले जानकारी दिनुभयो। पेन्सनमा निजामती कर्मचारीहरूको आकर्षण देखिएको छ। राष्ट्रिय किताबखानाले 2082 फागुन 8 गतेबाट सुरु भएको यो पेन्सन सेवाका लागि हालसम्म कुल 517 जनाले आवेदन दिएका छन्। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले यी पेन्सनका लागि अहिलेसम्म आवेदन दिएका मध्ये 423 जनाले सेवा प्राप्त गरिसकेको जानकारी दिनुभयो। 84 जना अझै सेवाको पर्खाइमा रहेको पोखरेलको भनाइ छ। कार्यालय बालाजुको ट्रायल सेन्टर विवाद अहिले अदालतमा विचाराधीन अवस्थामा छ। गत असार 17 गते यसबारे सुनवाई गर्दै उच्च अदालत पाटनले प्रमाण बुझ्ने आदेश गरेको छ। ट्रायल सेन्टर विवादमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र श्रम रोजगार तथा यातायात मन्त्रालय बीच एकमत हुन सकेको छैन। प्रदेश सरकारको नेतृत्वमा रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानिया र श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा बीचको फरक मतले सो विवाद लम्बिँदै गएको हो। विभिन्न 18 जिल्लाका 58 स्थानीय तहमा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्चेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। तरुण दलले नेपाली काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिको प्रतिवेदन असार 25 गते भित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ। दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिकमा सहयोग गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको र प्रतिनिधिहरूले असार 25 गतेभित्र प्रतिवेदन बुझाउनु पर्ने बताउनु भएको छ। कोइरालाले विज्ञप्तिमा असार 25 गते राति 12 बजेभित्र अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा विस्तृत प्रतिवेदन बुझाइसक्न खटाएका प्रतिनिधिहरूलाई निर्देशन दिनुभएको हो।
विश्वस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण

0: भोलि घटा कतिर जाने हो
1: अब को जान्छ चिट्टाडा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: 너 뻑쳐 너 삐뻑쳐 서대 니스뻑쳐
1: So this FM 3.5 to 2 MHz

ए मुखे खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त

हे के भनम खै हे।

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिन म।

राम्रो मान्छे

खाजा खानी पैसा ल्याउ पाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा भगवान् श्री कृष्ण अर्जुनलाई उपदेश बक्सिन्छ नास्ति बुद्धि र युक्तस्य नचा युक्तस्य भावना नचा भावयत शान्ति अशान्तस्य कुतः सुखम् भन्नुहुन्छ शान्ति छैन भने जहाँ गए पनि जुन ठाउँमा पुगे पनि उसलाई अशान्ति नै भइरहन्छ कोही मान्छे कार्यालयमा जान्छन् भने त्यो कार्यालयको हाकिम जस्तो आफै हुन पाए उसको मनोकामना त्यहाँ पुग्छ बजारमा जान्छन् दुकानमा दुकानदार जस्तै धनी हुन पाए मान्छेको बुद्धि पाए हुन्थ्यो भनेर शान्ति नपाइकन पाए हुन्थ्यो भनेर धावमान गरिरहन्छन् कुनै विद्वानहरू कहाँ गए विद्वानको प्रवचन सुनेर त्यस्तै विद्वान हुन पाएको भए उनलाई त्यो पाएको चाहना हुन्छ उनलाई पाउने चाहना हुन्छ कोही आर्थिक कारोबार गर्न ब्याङ्कमा गए भने त्यो ब्याङ्कको म्यानेजर जस्तो हुन पाए कोही विद्यालयमा गए भने त्यहाँका शिक्षकहरू जस्तो ज्ञानी हुन पाए हुन्थ्यो आखिरी चाहिँ मान्छेको यो मनोभावना कहिल्यै पनि तृप्ति हुँदैन विषयबाट तृप्ति नभएको हुँदा उसको चाहना कहिल्यै परिपूर्ति हुँदैन यसरी मान्छे अनि सदा सर्वदा चाहनै गरिकन इच्छा गरिकन अनि बुद्धिलाई बिगारेर आफ्नो जीवन चाहिँ अनि साह्रै दुःखमय संसारमा हिँडाइराखेको पाइन्छ त्यस कारणले भगवान् भन्नुहुन्छ जो व्यक्ति परमात्मामा रहेर भगवान्सँग जोडिएको छैन भने त्यो व्यक्तिको न बुद्धि नै दिव्य हुनसक्छ न मन नै थिर हुनसक्छ सदा सर्वदा उसको जीवन तातिरहेको हुन्छ उसले शीतलता पाएको हुँदैन अस्थिर मन हुन्छ उसको अस्थिर मन भएको व्यक्तिले कहीँ गएर पनि शान्त पाउँदैन यसरी यो संसारमा जति धावमान भइराखे तापनि शान्ति बिना सुख कसैलाई पनि हुँदैन आखिरी के रहेछ भन्दा मनोशान्ति मनमा शान्ति गर भनिकन यो भगवान्ले यो वाणी बोल्नुभएको छ नास्ति बुद्धि र युक्तस्य नचा युक्तस्य भावना नचा भावयत शान्ति अशान्तस्य कुत सुखम् त्यो अशान्तले कहीँ गएर पनि सुख पाउँदैन भन्नुहुन्छ र परमात्मा हो सुख स्वरूप त्यो परमात्मा हाम्रो भित्र बसेको छ हामी सचित आनन्द स्वरूप हौँ सत्स्वरूप हौँ चित स्वरूप हौँ आनन्द स्वरूप हौँ त्यो आनन्दको कल्पवृक्ष हजुर हामी भित्र अवस्थित छ मौजुद छ हाम्रै हो हाम्रै भित्र छ आफ्नै स्वरूप हो त्यसो भएको हुँदा त्यो आफ्नो स्वरूपलाई अनि चिनेर शान्ति त्यहीँ पाउन सकिन्छ यसरी गीतामा भगवान्ले अशान्तस्य कुतः सुख भन्नुभएको छ शान्ति बिना सुख प्राप्त हुँदैन त्यो शान्ति चाहिँ ज्ञानी गुरुहरूले मात्रै प्रदान गर्न सक्छन् अरूले त्यो दिव्य शान्ति दिने अनि त्यस्तो क्षमता अरूमा हुँदैन जब मानिसले यज्ञ तथा तपस्याको उत्तम फलका एकमात्र परम भोक्ता परमात्मा नै हुनुहुन्छ भन्ने कुरा बुझ्दछन् साथै परमात्मा नै समस्त ब्रह्माण्डका स्वामी हुनुहुन्छ। यस्तो कुरा बुझ्दछन् तब शान्ति हुन्छ। बिना ज्ञानले बिना भक्ति भावनाले शान्ति हुँदैन। हेर्नुहोस्, अब सारा संसारका मान्छेहरू जो ज्ञानी छ तिनको शरणमा गएर ज्ञानीको अमृत वचनले बल्ल उनीहरूलाई शान्ति मिल्छ। एउटा उदाहरणको लागि हाम्रा साह्रै ठुला विद्वान ज्ञानका महासागर वशिष्ठ हुनुहुन्थ्यो। वशिष्ठ भगवान श्री रामका गुरु हुनुहुन्थ्यो। वशिष्ठ ज्यादै क्षमाशील हुनुहुन्थ्यो। वशिष्ठका छोराहरू सयौँ छोराहरूलाई विश्वामित्रले मारिदिनुभयो। मारिदिइसकेपछि क्षमाशील वशिष्ठले केही भन्नु केही गर्नु केही भएन, क्षमा गरेर बसिरहनु भएको छ। ब्रह्मज्ञान प्राप्त गर्नको लागि मान्छेले अनेक प्रकारका घटनाहरूलाई उपस्थित हुँदा पनि ती घटनासित शान्तिपूर्वक सम्मान गर्नुपर्दछ। भगवान् वशिष्ठमा त्यो शक्ति थियो। त्यो शक्तिमा दृढ भक्ति भएर वशिष्ठले आफ्नो जीवन बिताइरहनु भएको छ। वशिष्ठमा त्यस्तो एउटा अपार शक्ति छ। पछि गएर विश्वामित्रलाई ब्रह्मत्व प्राप्त गर्नुपर्ने मनसाय उठ्यो। त्यो ब्रह्मत्व प्राप्त गर्नको लागि तिमी वशिष्ठ गुरुबाट जाऊ, अरूले ब्रह्मत्व दिन सक्दैन भनेर यसरी विश्वामित्रलाई भनिसकेपछि विश्वामित्रको मनमा ठुलो धक्का पर्यो। जसका छोराहरू मैले हत्या गरे, म उनको छोराको हत्यारा, म हत्यारो यो अनुहार लिएर कसरी वशिष्ठबाट जाने भनिकन उहाँ चाहिँ ज्यादै प्रस्ताव गरेर रोकिनु भएको थियो। जाऊ, धीरा हुन्, विद्वान हुन्, महासागर हुन् ज्ञानका, यस्ता वशिष्ठ गुरुबाट गएर शरण पर, वशिष्ठले अवश्य नै तिम्रो कमजोरीलाई क्षमा गरिदिएर तिमीलाई ज्ञानी ब्राह्मण बनाइदिनुहुन्छ भन्ने यस्तो ऋषिहरूको सल्लाह लिएर विश्वामित्र जानुभयो। गइसकेपछि विश्वामित्रलाई देखेर भगवान् वशिष्ठले क्षमा दिनुभयो, आसनमा राख्नुभयो, स्वागत गर्नुभयो, किन आउनुभयो भनेर सोध्नुभयो। विश्वामित्र भन्छन्, मलाई ब्रह्मज्ञान दिनुहोस्। ब्रह्मज्ञान बिना ब्रह्म ब्राह्मण हुन नसक्ने हुनाले ब्रह्म जानाति ब्राह्मण, मलाई ब्राह्मण बनाइदिनुहोस्, क्षेत्रियत्वबाट ब्रह्मत्व दिलाइदिनुहोस् भनिकन यसरी यो यात्रा गर्नको लागि हजुरको समक्षमा आएको छु भनेर भन्दा वशिष्ठले क्षमा दिनुभयो। त्यस्तो क्षमाशील हुनुपर्छ। हाम्रो दान भनेको पैसाको मात्रै दान होइन, क्षमा दान दिएर ती विश्वामित्रलाई ब्रह्मशक्ति ब्राह्मणत्व विश्वामित्रलाई चाहिँ प्रदान गर्नुभयो। यसरी हाम्रो धर्मशास्त्रमा हाम्रा महान महान व्यक्तिहरू यस्ता छन् जसमा क्षमाशील छ, जन्मा जसमा क्षमा भावना छ। यसरी हाम्रा धर्मशास्त्रतिर फर्केर हेर्दा यस्ता हाम्रा पूर्वजहरू हाम्रा ऋषि महर्षिहरू यस्ता क्षमाशील थिए भन्ने कुराको उपदेश हामीले प्राप्त गर्न सक्छौँ। त्यसो भएको हुँदा वशिष्ठ जस्ता ज्ञानीहरू हाम्रो देशमा हाम्रा आर्य सन्तानमा हाम्रो युग युगदेखिका आदरणीय व्यक्तित्वहरूले आर्जन गरेको यो हाम्रो धर्म संस्कार संस्कृति यस्ता महान व्यक्तिहरूबाट प्रणीत भएर आइराखेको यो हाम्रो जुन सनातन धर्म छ यसका महान व्यक्तित्वहरूलाई हामी बारम्बार अनि अनुसरण गर्छौँ। उनीहरूप्रति आत्मा समर्पण गरेर भक्तिभाव चाहिँ समर्पण गरिकन मोक्ष शास्त्रको हामी आह्वान गर्दछौँ, आशा गर्दछौँ। जुन शास्त्र सुनेर हाम्रो जीवन मुक्ति

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 MHz दिसमिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
2: नेपाली खबर 1

0: आजो विक्रम सम्बत 2083 साल असार 22 गते सोमबार असार कृष्ण षष्ठी सन् 2026 जुलाई छ नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै बिनु शर्माको नमस्कार
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
2: राहुल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित जग्गा रोकका सुरु सरकार फेरियो असारे विकास उस्तै सुध्रिएन खर्च प्रणाली सरकार पपुलिस्ट स्वेच्छाचारी र असफल भएको विपक्षीको आरोप नेपाली चिया बजारमा सधैँ भारतको अल्झो सरकारको व्यवस्था न प्रयोगशाला न प्रोत्साहन स्थानीय तहको अधिकारमा हस्तक्षेप लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको पात पतिङ्गरबाट प्राङ्गारिक मल शीर्षकको शुभ समाचार
0: गोर्खाका चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका छन् शहीद लखन गाउँपालिका एकको राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सयवटाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन शुरूआत गरेको हो गोर्खा नगरपालिका आठको लुदी दाम गाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा नम्बर पाँचको कलुवा गैरा आप गैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेका हुन् कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गरिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिशिर लम्सालले बताएका छन् त्यस्तै व्यवस्थापनमा सहयोग पुर्याउने पनि उनको भनाइ छ वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिएका छन् कार्यालयको बायोमासमा आधारित प्राङ्गरिक मल उत्पादन कार्यक्रम अन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरेको अधिकृत लम्साल बताउँछन् कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलदै गएको मिचा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा पनि सहयोग पुर्याएको छ कार्यक्रम अन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पात पतिङ्गरहरू झाडी पात काठको टुक्रा संकलन गर्छ संकलन भएका उक्त सामग्रीहरूलाई 5-8 feet चौडाई र 3-5 feet उचाइको लामो तह बनाएर खुल्ला ठाउँमा जम्मा गर्ने गरिन्छ
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाइयो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: see AITV ma hernus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG, life's good.
1: Yo ho Nepali Radio.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अगाडि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यस प्रक्रिया अन्तर्गत साविक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14 आना 3.3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोका राख्ने काम अगाडि बढ़िसकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिका नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्राचार गरेको थियो। मन्त्रालयले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित जग्गा रोका राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई 2083 असार 1 गते पत्राचार गरेको थियो। त्यसै गरी सो आएको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न 8 सदस्यीय सहजीकरण समितिलाई समिति गठन गरी कामलाई तीव्रता समेत प्रदान गरिएको छ। मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम भइसकेको जानकारी दिनुभयो। आयोगको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न 8 सदस्य सहजीकरण समिति गठन गरी कामलाई तीव्रता प्रदान गरिएको छ। रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित जग्गा रोका शुरू शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
4: नेपाली चिया निर्यातमा सधैँ भारतीय अल्झो, सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र अल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई निहुँ बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ। सधैँजसो यही विषयलाई लिएर निकासीमा हुने किचलोले उत्पादनको मुख्य मौसम र गुणस्तरीय पत्ती हुने बेलामै व्यवसायले अवरोध खेप्नु परिरहेको छ। यो वर्ष पनि पुरानै लफडा दोहोरियो। फर्स्ट फ्लस वर्षभरिकै गुणस्तरीय पत्तीकै बेला भारतले करिब 2 महिना नेपाली तयारी चियाको आयातमा बखेडा झुकिदियो। भारतीय टी बोर्डले दर्जनौं शर्त राखेर नेपाली तयारी चिया जाँच पछि मात्रै बिक्री गर्न पाउने प्रावधान लागू गर्यो। भारतले आफ्नो बाहेकको चियालाई मात्रै गुणस्तरका नाममा निर्धारण गरेको यो शर्तले निकासीको 90% बजार हिस्सा भारतमै रहेको नेपाली चियालाई सोझै असर पर्यो। तर करिब 2 साता यता भारतीय बजारमा नेपाली तयारी चियामा देखिएको अवरोध खुकुलो भएको छ। अहिले चाहिँ भारतीय बजारमा हाम्रो चिया बिक्री केही खुकुलो भएको छ। व्यवसायी गोपाल कटेलले भने, भारतीय चियाको बजार सुरक्षित गर्न भारतीय पक्षले वर्षनी यही बेला नेपाली चियामा कडाई गर्ने व्यवसायीहरूको अनुभव छ। भारतका व्यवसायी र त्यहाँको टी बोर्डले मुख्य उत्पादनका बेला नेपाली चिया आयात बन्द गर्ने रणनीति अपनाउँछन् एक व्यवसायीले भनेका छन्। नेपाली चिया निर्यातमा सधैँ भारतीय अल्झो शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: सरकार गठन भएको 100 दिन पूरा भइसकी नयाँ र परिवर्तनको नारा सहित बालिन्द्र शाह नेतृत्वमा बनेको सरकारका 100 दिनका काम कारबाहीबारे चर्चा शुरू भएको छ। सरकारले 100 दिनमा गरेको उपलब्धिसँगै नयाँ सरकारको परराष्ट्र नीति र सम्बन्धका बारेमा पनि लेखाजोखा र बहस अझ अघि बढेको छ। बालिन्द्रको नेतृत्वमा सरकार गठन भएसँगै अमेरिकाबाट लगातार भएको उच्च स्तरीय भ्रमणले नेपालको छिमेकी राष्ट्र भारत र चीनबीचको सम्बन्धमा विभिन्न आशंका उठिरहेका छन्। शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्च स्तरीय भ्रमण अमेरिकी सहायक विदेश मन्त्री एस पाउल कपूरले गर्नुभएको थियो। कपूर वैशाख 7 नेपाल आउनु भएको थियो। त्यसबेला प्रधानमन्त्री शाहले कपूरलाई भेट दिनु भएन। लगतै दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख 27 नेपाल भ्रमणमा आउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक विदेशी प्रतिनिधिसँग एक्लै वान एन वान बैठक गर्ने तय भएको छ। प्रधानमन्त्री बालेन्द्र र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच एक्लै भेटवार्ता हुन लागेको हो। आगामी मंगलबार बिहान 10:30 सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दुईजना बीच भेटघाट निश्चित भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। कान्दा नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ। यसअघि प्रधानमन्त्री बालेन्द्रले कुनै पनि विदेशी प्रतिनिधिसँग एक्लै भेटवार्ता गर्नुभएको छैन। उहाँले राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्न अस्वीकार गर्दै परराष्ट्र मन्त्रालयलाई नै जिम्मा दिनुभएको छ। चिनिया उपमन्त्री यान आज नेपाल आउँदै रासोपा नेतृत्वमा सरकार गठनपछि उत्तरबाट पहिलो उच्च स्तरीय भ्रमण शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
4: सरकार फेरियो असारे विकास उस्तै शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। असार 16 गतेदेखि देशभर मनसून प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले एक हप्ता अघि नै सूचित गरायो। काठमाडौँ महानगरपालिका वडा नम्बर 1 को भगवती बहाल सड़कको ढल निर्माण त्यही दिनदेखि शुरू हुन्छ। यता हतार हतारमा ढल निर्माण गरिन्छ, उता आकाशमा बादल मडारिन्छ। एक महिनामा निर्माण हुने ढल निर्माणको काम दुई हप्तामै सकिएपछि जनप्रतिनिधि र कर्मचारी मक्क पर्छन्। त्यसको परिणाम भोलिपल्टै देखियो। बुधबार दिउँसो आधा घण्टा पानी पर्दा नयाँ ढल निर्माण भए पनि त्यसको फिनिसिङ भइसकेको हुँदैन। ढल निर्माणका क्रममा पानी निकास हुने द्वारमा हिलोले टालिएपछि पानी बग्न पाउँदैन। एकैछिनमा सड़क जलमग्न हुन्छ। सड़कको फोहोर पानी घरभित्र पस्छ। मूल सड़कमै आवत जावत गर्न मुस्किल पर्छ। स्थानीयले निकास खोल्न यताउता हेर्छन् तर ढल निकासमा नै अवरोध भएपछि पानी जान सकेन। वडाध्यक्ष भरतलाल श्रेष्ठले भने एक महिनामा सकिने काम 14 दिनमै सकिएको भन्दै खुसी थिए। सड़कको ढल निर्माणका लागि एक महिना तोकिएको थियो तर आधा महिनामै सकियो। उनले भने वर्षालाई मध्यनजर गरेर छिटो गरिएको हो। ढल निर्माणको काम सकिएको र त्यसमाथि ग्राभेल गरेर कालोपत्र गर्न बाँकी रहेको उनी बताउँछन्। ढल निकासमा हिजो केही सुध्रिएको होला, उनले थुप्रिएको होला। उनले भने घाम लाग्यो भने पिच गर्ने हो। ठेक्का प्रक्रिया र बजेट व्यवस्थापनका कारण ढिलाइ भएको श्रेष्ठ बताउँछन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र सावारी नेतृत्वको सरकारको शुरूआती कार्यकाल 100 दिन लगभग असफल भएको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता, प्रशासनिक सुधार र बालुवाटारको सट्टा सिंहदरबारबाट शासन चलाउने जस्ता केही सकारात्मक शुरूआत गरे पनि समग्रमा 100 दिन नागरिकको लाइफभन्दा लाइक सामाजिक सञ्जालको लोकप्रियतामा केन्द्रित भएको उनीहरूको निष्कर्ष छ। सरकार अधिनायक पाततर्फ उन्मुख भएको समेत विपक्षीहरूको निष्कर्ष छ। विपक्षी दलहरूको नजरमा सरकारले परम्परागत राजनीतिको केही शैलीलाई तोड्न खोजे पनि विधिको शासन र संसदीय जवाफदेताको कसीमा आफूलाई खरो उतार्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले सुशासन र सिंहदरबार केन्द्रित शासनको अभ्यासका लागि प्रधानमन्त्री शाहको प्रशंसा गरे पनि सरकारको समग्र कार्यशैली लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताउनु भएको छ। त्यस्तै प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले सरकार अधिनायक बाततर्फ अगाडि बढ़ेको आरोप लगाएको छ। सरकारको 100 दिने कार्य प्रगतिको समीक्षा गर्दै प्रलोपले आइतबार पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हो। त्यस्तै पीपुल फर्स्ट पार्टीले सरकारको 100 दिने कार्यशैलीको समीक्षा गर्दै 17 बुँदे टिप्पणी सार्वजनिक गरेको छ। पार्टीले सरकार जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो 100 दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गरिएको छ। त्यस्तै एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण असफल रहेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार आफूले देखाएको बाटोमा हिँड्न बाध्य हुने दावी गर्नुभएको छ। यसरी नै विपक्षी दलहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। सरकार पपुलिस्ट, स्वेच्छाचारी र असफल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
4: नेपाली कंग्रेसको नेतृत्वसँग कुरा नमिलेपछि विशेष महाधिवेशनबाट विस्थापित नयाँ पक्ष नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ। त्यसबारे निर्णय लिन सोमबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ। विशेष महाधिवेशनबाट कंग्रेसको नेतृत्वमा गगन थापा आएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन्। आन्तरिक किचलोमा अल्झिएको कंग्रेस गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा 38 सीटमा खुम्चिन पुग्यो। चुनावी नतिजाले सानो बनाएको कंग्रेस समानान्तर गतिविधिका कारण औपचारिक विभाजनको मोडमा पुगेको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार र मंगलबार बस्ने र त्यसैले अबको बाटोबारे निर्णय लिने इतर समूहका नेताहरूले बताएका छन्। बैठकले नयाँ पार्टी निर्माणको बाटो तय गर्ने देउवा निकट नेता मेन विश्वकर्माले बताउनुभयो। विश्वकर्माको भनाई छ, संस्थापन पक्षसँग कुरा नमिलेपछि पार्टी नै फरक बनाएर जाने विषयमा शेरबहादुर देउवाको सहमति रहन्छ। सोही अनुसार सोमबारको बैठकबाट हामी अघि बढिसक्यौं। यता कंग्रेस महामन्त्री गुरूराज घिमिरे भन्नुहुन्छ, केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी 42 जना मध्ये कतिजनालाई अटाउन सकिन्छ त्यसमा हामी सकारात्मक छौं, राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ। पार्टी गठनमा जुट्यो देउवा पक्ष।